0: जसले उनीहरू एक हुँदा जनसमर्थन बलियो हुन्छ भन्ने कुरा प्रमाणित गरेको थियो। तर पछिल्लो समय 2079 र 2082 चुनावमा नयाँ र स्वतन्त्र दलहरूको उदयले वाम दलहरूको मत उल्लेख्य रूपमा काटेको छ। यसले गर्दा विशेष गरी शहरी क्षेत्रमा उनीहरूप्रतिको जनविश्वास घटेको स्पष्ट संकेत दिएको छ।
1: पाँच वर्ष अघि अर्थात 2077 सालमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले एकै पटक 396 स्थानीय तहमा आधारभूत अस्पताल निर्माणका लागि प्रधानमन्त्री निवास बालवाटारबाट डिजिटल माध्यमबाट शिलान्यास गरे। पछि थपिएका 261 सहित 657 स्थानीय तहमा अस्पताल निर्माण गर्ने निर्णय गरिएको थियो। ओलीको यो कदमले आम नागरिक माझ व्यापक चर्चा पायो, तर दुई वर्षभित्र बनाउने भनिएका अस्पताल हालसम्म 109 मात्रै निर्माण पूरा भएको छ। शिलान्यासको दुई वर्ष अघि जनस्वास्थ्य ऐन 2075 स्थानीय तहमा आवश्यकता अनुसार 5, 10 र 15 शय्यासम्मका आधारभूत अस्पताल निर्माण गरी स्वास्थ्य सेवा प्रदान गर्ने व्यवस्था गरेको थियो। सोही व्यवस्था अनुसार सरकारले नीतिगत निर्णय गर्दै निर्माण प्रक्रिया र सेवा विस्तार शुरू गरेको थियो, तर आधारभूत अस्पताल स्थापनाका लागि कानूनी व्यवस्था गरेको 7 र शिलान्यास भएको 5 बितिसक्दा पनि देशभरका आधारभूत अस्पताल निर्माण कार्य अलमलमा परेको देखिन्छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका अनुसार हालसम्म 109 आधारभूत अस्पताल निर्माण सम्पन्न भएका छन् भने 326 निर्माणाधीन अवस्थामा छन्। बाँकी अस्पतालको निर्माण प्रक्रिया नै शुरू भएको छैन।
0: सरकारी विज्ञापन र सूचना सरकारी स्वामित्वका संचार माध्यमलाई मात्र उपलब्ध गराउने सरकारको निर्णयलाई सर्वोच्च अदालतले संविधानद्वारा प्रदत्त पेस स्वतन्त्रता, संचारको हक र समानताको हकको उल्लङ्घन भएको ठहर गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयको सो निर्णय बदर गर्दै विज्ञापन वितरण गर्दा विभेदपूर्ण मापदण्ड अपनाउन नमिल्ने भनेको छ। त्यस्तै अदालतले सरकारको निर्णय खारेज गर्दा मुख्य रूपमा 5 संवैधानिक तथा कानूनी आधार लिएको छ। अदालतले प्रधानमन्त्री कार्यालयका सचिवलाई संसदले बनाएको ऐनलाई विस्थापित गर्ने वा नागरिक तथा संस्थाको अधिकार खोज्ने गरी निर्णय गर्ने क्षेत्राधिकार नभएको पनि स्पष्ट पारेको छ।
1: नेपालमा विदेशी प्रत्यक्ष लगानी एफडीआई प्रतिबद्धता अपेक्षा अनुसार बढ्न सकेको छैन। सरकारले विदेशी लगानी आकर्षित गर्न कानूनी तथा नीतिगत सुधारका प्रयास गरे पनि आर्थिक वर्ष 2082-83 विदेशी लगानी प्रतिबद्धता अघिल्लो वर्षको तुलनामा करिब 11% घटेको छ। घट्यो विदेशी लगानी प्रतिबद्धता शीर्षकमा नागरिक दैनिकमा यो खबर छापिएको हो।

0: आवाज हो नेपाली रेडियो नेटवर्क को तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। बागमती प्रदेश सरकारमा सहभागी नेकपा एमालेका 6 जना मन्त्रीले बुधबार सामूहिक रूपमा राजीनामा बुझाएसँगै नेपाली काँग्रेससँगको सत्ता सहकार्य टुटेको छ। राजीनामासँगै एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि बागमती सरकार अल्पमतमा परेको छ।
2: मालपोत तथा नापी कार्यालयले दिँदै आएको भूमि प्रशासन सम्बन्धी सेवाहरू क्रमशः स्थानीय तहमा हस्तान्तरण हुन थालेको छ। 8 स्थानीय तहमा भूमि प्रशासन सम्बन्धी कार्य शुरू भइसकेको छ भने थप 13 पालिकामा तयारी पूरा भएको छ। संविधानले घर जग्गा धनी पूर्जा वितरणको एकल अधिकार स्थानीय तहलाई दिएको छ।
1: चालू आर्थिक वर्ष 2082-83 असार मसान्तसम्म नेपालको सार्वजनिक ऋण झण्डै 30 खर्ब पुगेको छ। अर्थ मन्त्रालय अन्तर्गतको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सार्वजनिक गरेको असार मसान्तसम्मको प्रतिवेदन अनुसार नेपालको कुल सार्वजनिक ऋण 29,74,90 करोड रुपियाँ पुगेको छ।
2: सामाजिक सुरक्षा कोषले आफूसँग आबद्ध स्वास्थ्य संस्थालाई कोषका योगदानकर्तालाई सेवा दिँदा कुनै पनि किसिमको अतिरिक्त शुल्क नलिन निर्देशन दिएको छ। कोषले कोष र अस्पताल बीच भएको सम्झौता

0: विपरीत कार्य गरेको गुनासो प्राप्त भएको भन्दै त्यस्ता कार्य आउँदा दिनमा नगर्न सचेत गराएको हो।
1: पछिल्लो चार महिनामा बर्ड फ्लू संक्रमणबाट 162 कुखुरा तथा पन्छी फार्म प्रभावित भएका छन्। त्यसमध्ये 104 प्रभावित किसान तथा फार्मको बैंक खातामा 50,71,15,704 रुपियाँ 25 पैसा क्षतिपूर्ति वितरण गरिएको पशु सेवा विभागले बताएको छ।
0: देशको प्रमुख भन्सार नाका तथा आर्थिक लाइफ लाइनका रूपमा चिनिने वीरगंज भन्सार कार्यालयले आर्थिक वर्ष 2082-83 लक्ष्य अनुसार राजस्व संकलन गर्न नसके पनि अघिल्लो आर्थिक वर्षको तुलनामा उल्लेख्य वृद्धि गरेको छ।
1: अब शेयर बजार लगातार 6 कारोबार दिन बढेको शेयर बजार बुधबार घटेको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार बुधबार बजार 13.95 अङ्क अर्थात 0.51% घटेर 2712.54 अङ्कमा झरेको। यसअघि गत असार 30 गतेदेखि बजार बढेको थियो। उक्त अवधिमा बजार 156.30 अङ्क वृद्धि भएको थियो।

0: वो एकमात्र डीटीएच सेवा डिश होम,
1: डिश होम खुशी को कनेक्शन।
2: यो हो नेपाली रेडियो,
3: यो आवाज हो नेपाली रेडियो नेटवर्क को। तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
4: नेपाली खबरमा अब विदेशका खबर। परीक्षा प्रणाली सुधार र शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामाको मुख्य माग सहित दिल्लीमा जारी आन्दोलन देशव्यापी बन्दै गएपछि केन्द्र सरकार केही लचक देखिएको छ। सोमबारदेखि विद्यार्थी र युवाहरूको व्यापक सहभागिता भएको आन्दोलनप्रति नरेन्द्र मोदी नेतृत्वको केन्द्र सरकार केही नरम देखिए पनि ठोस निष्कर्ष भने निस्किएको छैन।
5: अब खेल खबर। काबा पुरुष भलिबल च्याम्पियनसिपको उद्घाटन खेलमा नेपाल कजाकिस्तानसँग 3-2 सेटले पराजित भएको छ। त्यस्तै नेपाली काँग्रेसका संस्थापक नेता एवं प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको स्मृति दिवसका अवसरमा बुधबार नेपाली काँग्रेसले ग्रीन रन प्रतियोगिता आयोजना गरेको छ। ललितपुरको युएन पार्कबाट शुरू भएको 5 किलोमिटर दूरीको उक्त दौड़मा पुरूषतर्फ मुकेश बहादुर पाल प्रथम भएका छन् भने प्रतियोगिताको निर्धारित दूरी 16:15.7 पूरा गर्दै पालले 50,000 रुपियाँ नगद पुरस्कार समेत प्राप्त गरेका छन्। विजेताहरूलाई नेपाली काँग्रेसका सभापति गगन कुमार थापा पुरस्कार वितरण गरे भने प्रतियोगितामा नरेन्द्र सिंह रावल दोस्रो हुँदै 25,000, संजय श्रेष्ठ तेस्रो हुँदै 20,000, गणेश सिंह चौथो हुँदै 12,000, अमित ठकुरी पाँचौ हुँदै 10,000 र नागेश्वर अहिर छैठौ हुँदै 8,000 रुपियाँ पुरस्कार प्राप्त गर्न सफल भएका छन्।
4: अब विचार विश्लेषणको पालो, समाजवादको सपना शीर्षकमा गोर्खा पत्रमा लोकृष्ण भट्टराईको विचार छापिएको छ। मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान बनेको छ, यो पुष्पलालकै सोच हो। अब संविधानका आधारभूत विषय संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता र समावेशितालाई कायम राख्दै खर्चिलो निर्वाचन प्रणालीलाई सरल बनाउन सबै दल लाग्नुपर्छ। पुष्पलाल र बीपी जस्ता स्रष्टालाई सम्झी संसदमा र संसद बाहिर रहेका साना तथा ठूला सबै दलबीच राष्ट्रिय सहमति हुनैपर्छ। सरकार सदनमा संसदमा रहेका सबै दलसँग राष्ट्रिय सहमति गरी संविधानका समाजवाद उन्मुख चरित्रलाई कार्यान्वयन गर्ने बाटोमा हिँड्नुपर्छ। अहिले एकलव्य भएर अगाडि बढेको आभास हुन्छ। देश र जनतालाई केन्द्रमा राखेर कंग्रेस र कम्युनिष्ट पार्टीबीच सहकार्य आवश्यक छ, जसले मात्र यो देश बचाउन सक्छ।
5: त्यस्तै नसुन्ने राज्य नभेटिने सरकार शीर्षकमा चरण प्रसाईको विचार नागरिक दैनिकमा छापिएको छ। प्रधानमन्त्री समेतलाई न्यायको दायरामा ल्याउने अधिकार प्राप्त अख्तियार दुरुपयोग अनुसन्धान आयोगको स्वतन्त्रतामाथि ठाडो हस्तक्षेप गरियो। सिंहदरबारमा बोलाएर यसका प्रमुख लगायतका पदाधिकारीलाई धम्क्याउँदै अमुक व्यक्तिलाई पक्राउ गर्न र मुद्दा चलाउन दबाब दियो। लोकतन्त्रको आधारभूत सिद्धान्त शक्ति सन्तुलनलाई भताभुङ्ग पार्ने षड्यन्त्र रचियो। जेन्जी आन्दोलनपछि यो पुस्ताले माइतीगर मण्डला सुनसान हुने ठानेको थियो, तर त्यसो भएन। त्यहाँ न्याय खोज्नेको भीड दिनानुदिन बढ्दो छ। राज्यको जवाब विहीनताले नागरिक सड़कमा आन्दोलित छन्।
4: भाइरल सामग्री फैलाउनु अघि सत्य खोजौं शीर्षकमा सुनिता गाईसीको विचार कान्तिपुर दैनिकमा छापिएको छ। सामाजिक सञ्जाललाई पनि आधुनिक सार्वजनिक क्षेत्रका रूपमा लिन सकिन्छ, तर जब यो स्थान अफवाह, अपमान, घृणा र अपुष्ट आरोप फैलाउने माध्यम बन्छ, तब सार्वजनिक संवादको गुणस्तर कमजोर हुन्छ। त्यसैले डिजिटल नागरिकताले अभिव्यक्ति स्वतन्त्रतासँगै उत्तरदायित्व, तथ्य जाँच, गोपनीयताको सम्मान र मानवीय गरिमाको संरक्षणलाई जोड़ दिनुपर्छ। नैतिक दृष्टिले प्रत्येक व्यक्तिको सम्मान, गोपनीयता र न्यायको अधिकार हुन्छ। अरूको तस्विर, भिडियो वा निजी जानकारी अनुमति बिना सार्वजनिक गर्न, अपमानजनक टिप्पणी गर्न वा प्रमाण बिना आरोप फैलाउन नैतिक रूपमा गलत हो। स्वतन्त्र अभिव्यक्ति अरूको प्रतिष्ठा र सुरक्षामाथि आक्रमण गर्ने अधिकार होइन। विद्यालय, कलेज, परिवार, संचार माध्यम र समुदायले डिजिटल साक्षरता, मीडिया नैतिकता तथा जिम्मेवार अनलाइन व्यवहार बारे सचेतना फैलाउनु आवश्यक छ। अपराध वा हिंसासँग सम्बन्धित घटना भए सामाजिक सञ्जालमा फैसला सुनाउनु भन्दा सम्बन्धित कानूनी निकायलाई जानकारी दिनु उपयुक्त हुन्छ।
5: हवस् त, काठमाडौँमा रेडियो एनआरएन 99.1, देशभर विभिन्न एफएम, संसारभर नेपाली नेटवर्क .com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई दिनै। यसपछि पत्रकार खेम बमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
6: आधारमा शारीरिक, मानसिक, सामाजिक, सांस्कृतिक, आर्थिक तथा यौनिक रूपमा असर पर्ने गरी हुने हिंसा लैङ्गिक हिंसा हो।
7: लैङ्गिक हिंसा मानवता नैतिकता र सामाजिक रूपमा स्वीकार्य छैन। नेपालको संविधान र कानूनले लैङ्गिक हिंसालाई दण्डनीय अपराध मानेको छ। लैङ्गिक हिंसा विरुद्ध आवाज उठाऊ, न्यायको लागि एकजुट हौ।
6: जनहितका लागि आफन्त नेपाल, सौजन्य स्ट्यान्डर्ड चार्टर ब्याङ्क।
8: स्वदेश एफएम 93.2 MHz। स्वदेश टाइम चेक इस समय सूचक का साथ में
9: दक्षिण कोरिया में पढ़ाई र रोजगारी को उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेंट इंटरनेशनल प्राली भरतपुर चितवन सीएमसी हॉस्पिटल को ठीक अगाड़ी। संपर्क 0556 5563 98 5570 7061 र 98 5570 7053।
10: 24 घंटा इमरजेंसी सेवा, विशेषज्ञ चिकित्सक बाट मेडिकल चेकअप, डायग्नोसिस, ल्याब र सबै रोग व्याधि को उत्कृष्ट उपचार सेवा रहेको पञ्जलि हस्पिटल प्राले, बाल मन्दिर रोड भरतपुर 10 स्थित वन। फोन 0556 4940 4390 580 र 98 5560 2640।
8: It's 6 o'clock, अहिले 6 बजेको छ।

0: नमस्कार तथा सुप्रभात। काया कैरनमा तपाईलाई साथी हृदय रिमालसँगै मदन पौड्यालको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्कसँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
1: आज 2083 साल साउन 7 गते बिहिबार, सन् 2026 जुलाई 23 तारिक असार शुक्ल पक्षको नवमी तिथि।
2: काया कैरन का साथमा
3: किसान पाइप प्रोडक्ट्स प्राली
2: राष्ट्रको शान किसान
3: अ कम्प्लिट पाइपिंग सोलुसन्स।
0: काया कैरन सुरु गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: मिटर ब्याजका फर्जी लिखत अवैध घोषणा, प्रभावकारी कार्यान्वयन हुनुपर्नेमा पीडितको जोड, शिक्षा र स्वास्थ्य कर खारेजी प्रक्रिया अघि बढ्यो।
0: सामुदायिक विद्यालयबाट सरकारले 20 थरी शुल्क असुल्दै, विश्वविद्यालयमा 10% छात्रवृत्ति अनिवार्य लागू भए झण्डै 73,000 विद्यार्थी लाभान्वित हुने।
1: पर्याप्त गृह कार्य बिनै सरकारले नयाँ कर प्रणाली लागू गरेको विज्ञको भनाई, नागरिक र सरकार बीचको सन्तुलन मिलाएर करको दर निर्धारण गर्नुपर्नेमा जोड।
4: राजस्व अथवा करको दर यति बढ्ता पनि नहोस् जनताले तिर्न नसकोस्, यति कम पनि नहोस् सरकारले चल्न नसकोस्।
0: अमेरिका र साउदी अरब बीच ऐतिहासिक आणविक सम्झौता, शान्तिपूर्ण परमाणु ऊर्जामा सहकार्य गर्ने।
1: र विश्वकप क्रिकेट लिग टूमा नेपालले आज घरेलु टोली नेदरल्यान्डसँग खेल्दै।
5: स्नातक तह प्रथम सत्रमा नयाँ विद्यार्थी भर्ना सम्बन्धी माडी क्याम्पसको जरुरी सूचना।
6: बागमती विश्वविद्यालयको आङ्गी क्याम्पस रहेको यस माडी क्याम्पस बसन्तपुर चितवनमा शैक्षिक वर्ष 2083-84 लागि भोकेसनल अर्थात् प्राविधिक विषयहरू सहित बीबीए र बीएड तहमा नयाँ भर्ना खुलेकोले आवेदन फारम बुझाउन सम्बन्धित सम्पूर्ण विद्यार्थीहरूमा सूचना गर्दछौँ।
5: प्रवेश परीक्षा साउन 2 साता र कक्षा सञ्चालन साउन 3 सातादेखि।
6: क्याम्पसका विशेषताहरू, टाढा तथा माडी बाहिरका विद्यार्थीहरूका लागि छात्रावासको व्यवस्था,
5: आधुनिक तथा प्रविधि मैत्री शिक्षण सिकाइ क्रियाकलाप,
6: दक्ष एवं अनुभवी प्राध्यापकहरूबाट कक्षा सञ्चालन,
5: दलित जनजाति एवं सीमान्तकृत वर्गका विद्यार्थीहरूलाई विशेष ग्राह्यता,
6: व्यवहारिक र पर्याप्त सन्दर्भ सामग्री भएको पुस्तकालय र पर्याप्त छात्रवृत्तिको व्यवस्था भएको।
5: सम्पर्क नम्बर 98550-73474, 98550-77680 र 98455-33158।
6: नवजात शिशुदेखि बाल बालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
7: निको चिल्ड्रेन हस्पिटल प्राली भरतपुर 10 चितवन।
6: अस्पतालमा उपलब्ध सेवाहरू बिहान 7:30 साँझ 6।
0: बैठकले अनुमोदन गर्दै मिटर ब्याजसँग सम्बन्धित फर्जी लिखत अर्थात् कपाली तमसुक, चेक, दृष्टिबन्धकी लगायतलाई अवैध घोषणा गरेको छ। फर्जी तमसुकका आधारमा घरबार विहीन हुन पुगेका तथा मुद्दा मामिला खेपिरहेका पीडितले सरकारको यो घोषणाबाट राहत महसुस भएको प्रतिक्रिया दिएका छन्। अनुचित लेनदेन, मिटर ब्याजबाट प्रभावित नागरिकको माग सम्बोधन गर्ने सन्दर्भमा आन्दोलनरत पक्षसँग भएको सम्झौतालाई अनुमोदन गरेको मन्त्री परिषद बैठकले जनाएको छ। सरकारको यो निर्णयले गर्जो टार्ने निहुमा दिइने रकम र त्यसैको आडमा बनाइने तमसुकले उठीवास लगाउनेहरूको चेत खुल्ने, मिटर ब्याज विरुद्ध पीडित किसान मजदुर आन्दोलनका भोजपुरा इन्चार्ज शिवशंकर महतोले बताउनु भएको छ। उहाँका अनुसार मधेस प्रदेशमा मात्रै 1,00,000 बढी तमसुक साउ महाजनको हातमा छ। पीडितले लिएको रकम भन्दा चौबरसम्मको तमसुक बनाइएको उहाँको दावी छ। आन्दोलनरत मिटर ब्याज पीडितका अगुवा र प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका सचिव पुष्कर सापकोटाको नेतृत्वको सरकारी टोलीबीच साउन 1 वार्ता भएको थियो। त्यही वार्तामा 9 सहमति भयो। त्यसपछि पीडितहरू भइरहेको आन्दोलन रोकेर घर फर्किएका छन्। मिटर ब्याज विरुद्धको आन्दोलनका अगुवा लक्ष्मी घिमिरेले सहमति पत्र मन्त्री परिषदबाट अनुमोदन हुनु महत्त्वपूर्ण सफलता भएको बताउनु भएको छ। तर यो कार्यान्वयन हुन्छ कि हुँदैन त्यो मुख्य पाटो अझै पनि बाँकी छ। घिमिरेले भन्नु भएको छ, मिटर ब्याजका फर्जी लिखत अवैध घोषणा, पूर्ण रूपमा कार्यान्वयन हुनुपर्नेमा पीडितको जोड शीर्षकको खबर कान्तिपुर दैनिकले छापेको छ।
1: यसैबीच सरकारले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाएको 3% समता कर पूर्ण रूपमा छुट दिने प्रक्रिया अघि बढाएको छ। मन्त्री परिषदको हिजो बसेको बैठकले आर्थिक ऐन 2083 बमोजिम लगाइएको शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने निर्णय अनुमोदन गरेको हो। चालु आर्थिक वर्षको बजेट मार्फत घोषणा गरिएको यो कर साउन 1 गतेदेखि कार्यान्वयनमा आएको भए पनि चौतर्फी विरोध र आलोचना भएपछि प्रधानमन्त्री बालेन्द्र शाहले सामाजिक सञ्जाल मार्फत यो कर खारेजीको घोषणा गर्नुभएको थियो। प्रधानमन्त्रीको घोषणा बमोजिम अर्थ मन्त्रालयले पेश गरेको प्रस्तावलाई मन्त्री परिषदले स्वीकृत गरेको छ।
0: फेरि पनि शिक्षाकै खबर, सरकारले संविधान र ऐन विपरीत विद्यालय तहका विद्यार्थीबाट दर्जन भन्दा बढी शीर्षकमा शुल्क असुल्दै आएको छ। एक विद्यार्थीले कक्षा 9 देखि 12 पुग्दा विभिन्न शीर्षकमा सरकारलाई 5,000 रुपियाँ भन्दा बढी शुल्क बुझाउनु पर्ने बाध्यता छ। कक्षा 9 देखि 12 हरेक कक्षामा वार्षिक 4 देखि 6 लाख विद्यार्थी भर्ना हुने गरेका छन्। यसरी हिसाब गर्दा रजिस्ट्रेसन, परीक्षा, शैक्षिक प्रमाणपत्र शुल्क बापत मात्रै राज्यले हरेक वर्ष विद्यार्थीबाट 2.5 अर्ब रुपियाँ भन्दा बढी संकलन गर्छ। यसका अतिरिक्त पनि सरकारले विभिन्न शीर्षक तोकेर शुल्क उठाउँदै आएको छ, जुन निशुल्क शिक्षा सम्बन्धी संवैधानिक व्यवस्था विपरीत हो। संविधानको धारा 31 हरेक नागरिकलाई राज्यबाट आधारभूत तह अर्थात् कक्षा 8 शिक्षा अनिवार्य र निशुल्क तथा माध्यमिक तह अर्थात् कक्षा 12 शिक्षा निशुल्क पाउने हक हुनेछ भन्ने लेखिएको छ। यो संवैधानिक व्यवस्था कार्यान्वयन गर्न अनिवार्य तथा निशुल्क शिक्षा ऐन 2075 र नियमावली 2077 समेत जारी भएको छ, तर विद्यार्थीबाट शुल्क उठाउन भने रोकिएको छैन। राष्ट्रिय परीक्षा बोर्डका अनुसार कक्षा 9 पुगेका सामुदायिक र निजी विद्यालयका प्रत्येक विद्यार्थीसँग सरकारले 300 रुपियाँका दरले रजिस्ट्रेसन शुल्क उठाउँछ। तिनै विद्यार्थी कक्षा 10 पुगेपछि 500 दरले आवेदन शुल्क उठाएर विद्यालयले सरकारलाई बुझाउँछन्। बोर्डका सूचना अधिकारी नारायण पोखरेलका अनुसार कक्षा 11 विषय दर्ता शीर्षकमा प्रत्येक विद्यार्थीबाट 400 रुपियाँको दरले शुल्क लिइन्छ। कक्षा 11 हरेक वर्ष 4 लाख हारिमा विद्यार्थी भर्ना हुने गरेको तथ्याङ्क छ। कक्षा 9, 10 र 11 शुल्क बुझाएका विद्यार्थीसँग कक्षा 12 पुनः परीक्षा आवेदन शुल्क बापत 800 दरले बोर्डले रकम उठाउने गर्छ। परीक्षा उत्तीर्ण भएपछि कक्षा 10 र कक्षा 12 शैक्षिक प्रमाणपत्र प्राप्त गर्न पनि सरकारले विद्यार्थीसँग शुल्क नै असुल छ। संविधानमा निशुल्क शिक्षा तर सामुदायिक विद्यालयबाटै सरकारले असुल छ, 20 थरी शुल्क शीर्षकको खबर कान्तिपुर दैनिकले छापेको छ।
1: यस्तै सरकारले वर्षौंदेखि कागजमै सीमित रहेको विश्वविद्यालय तहको 10% अनिवार्य छात्रवृत्ति व्यवस्थालाई यसै शैक्षिक सत्रदेखि कडाईका साथ कार्यान्वयन गर्ने भएको छ। शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले 21 विश्वविद्यालय र 8 स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई निर्देशन दिएसँगै विभिन्न विश्वविद्यालयले पनि छात्रवृत्तिका लागि धमाधम सूचना जारी गर्न थालेका छन्। सरकारको निर्देशनपछि विश्वविद्यालय छात्रवृत्ति कार्यान्वयन प्रक्रिया अघि बढाइएको छ। त्रिभुवन विश्वविद्यालय, विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले आङ्गिक र सम्बन्धन प्राप्त सबै क्याम्पसलाई 10% छात्रवृत्ति अनिवार्य गर्न, वेबसाइटमा विवरण सार्वजनिक गर्न तथा तथ्याङ्क निर्देशनमा पठाउन भनेको छ। झन्डै 5 लाख विद्यार्थी अध्ययनरत त्रिवीमा मात्रै व्यवस्था पूर्ण कार्यान्वयनमा भए झन्डै 50,000 विद्यार्थीले निशुल्क अध्ययन गर्न सक्नेछन्। पूर्वाञ्चल विश्वविद्यालयले 30,700 विद्यार्थी अध्ययनरत आफ्ना क्याम्पसमा छात्रवृत्ति प्रक्रिया सुरु गरेको छ। राजर्षि जनक विश्वविद्यालयले भर्ना खुलाउनु अघि नै 10% सिट सुरक्षित गर्न निर्देशन दिएको छ। यस्तै सुदूरपश्चिम विश्वविद्यालयले भर्ना प्रक्रिया थाल्दा नै 10% सिट छुट्याउन निर्देशन दिएको विश्वविद्यालयका सहायक प्रशासक नवीन बहादुर बमले बताउनुभयो। कृषि तथा वन विज्ञान विश्वविद्यालयले पनि गएको 29 असारको सिनेट बैठकको निर्णयलाई टेकेर 10% सिट अनिवार्य रूपमा छुट्याउन क्याम्पसहरूलाई परिपत्र गरिसकेको छ। विश्वविद्यालयमा 10% छात्रवृत्ति अनिवार्य, कडाईका साथ लागू भए झण्डै 73,000 विद्यार्थीले पाउनेछन् निशुल्क उच्च शिक्षा, नयाँ पत्रिकामा खबर छ।
0: काया कैरनमा सन्तुलित करको दर निर्धारण बारेको सामग्री सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
8: एनबीएल एसएनबी कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना।
9: कम्पनी एन 2063 बमोजिम दर्ता भएका कम्पनीको म्यादभित्र विवरण पेश नगरेको र अध्यावधिक नगरेको कम्पनी प्राली 2083 असोजभित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर शुल्क दस्तुर जरिवाना मिनाहा हुने व्यवस्था भएको हुँदा समयभित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनु हुन एसएनपी कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ। पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी ढुक्क हुनुहोस्।
10: एसएनपी कम्पनीको कार्यालय भरतपुर बाइपास रोड आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै सम्पर्क नम्बर 0556909959 98550 60359 र 98550 67359।
11: अनुहार भरि कालो पोतो झन् त्यसैमा डन्डीफोर र चौरीपनाले मेरो रूपै बिगारेको थियो। मलाई लाग्थ्यो म जस्तै नराम्री अरू कोही पनि छैन, तर जबदेखि मैले ओखती फेस सोप प्रयोग गर्न थालेँ तबदेखि मलाई सबैले यस्तै भन्छ।

0: मुख फेसबुक जस्तो नाम उस्तै काम एक पटक अवश्य प्रयोग गरौँ परिणाम आफै थाहा हुनेछ केवल एक हप्तामै अनुहारमा परिवर्तन आउनेछ
1: लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुस्
2: स्नातक तह प्रथम सत्रमा नयाँ विद्यार्थी भर्ना सम्बन्धी माडी क्याम्पसको जरुरी सूचना
3: बागमती विश्वविद्यालयको आङ्गी क्याम्पस रहेको यस माडी
4: तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ यतिन्जेल हामीले मिटर ब्याजका फर्जी लिखत अवैध घोषणा प्रभावकारी कार्यान्वयन हुनुपर्नेमा पीडितको जोड शिक्षा र स्वास्थ्य कर खारेजी प्रक्रिया अघि बढ्यो सामुदायिक विद्यालयबाट सरकारले 20 थरी शुल्क असुल्दै विश्वविद्यालयमा 10% छात्रवृत्ति अनिवार्य लागू भए झण्डै 73,000 विद्यार्थी लाभान्वित हुने लगायत खबर प्रस्तुत गर्यौं
5: अब बाँकी खबर नेपालमा विदेशी प्रत्यक्ष लगानी एफडीआई प्रतिबद्धता अपेक्षा अनुसार बढ्न सकेको छैन सरकारले विदेशी लगानी आकर्षित गर्न कानूनी तथा

0: व्यक्तिगत सुधारका प्रयास गरे पनि आर्थिक वर्ष 2082-83 विदेशी लगानी प्रतिबद्धता अघिल्लो वर्षको तुलनामा झण्डै 11% घटेको छ। उद्योग विभागका अनुसार आर्थिक वर्ष 82-83 1116 उद्योग तथा परियोजनामा 58,185,305 रुपियाँ बराबरको विदेशी लगानी प्रतिबद्धता स्वीकृत भएको छ। अघिल्लो आर्थिक वर्ष 81-82 नेपालले झण्डै 64,96,00,000 रुपियाँ बराबरको विदेशी लगानी प्रतिबद्धता प्राप्त गरेको थियो। यसरी एक वर्षमै झण्डै 7 अर्ब रुपियाँ बढीले लगानी प्रतिबद्धता घटेको खबर आजको नागरिक दैनिकमा छ।
1: सरकारले आर्थिक वर्ष 2083-84 बजेट मार्फत कर प्रणालीमा व्यापक परिवर्तन गर्यो। उद्देश्य हो राजस्व बढाउने, करको दायरा विस्तार गर्ने र अर्थतन्त्रलाई चलायमान बनाउने। तर केही नयाँ कर व्यवस्था घोषणा भएको केही समयमै सरकार दबावमा पर्यो। निजी क्षेत्र, उद्योगी व्यवसाय र सर्वसाधारणबाट व्यापक विरोध भएपछि सरकारले केही करका व्यवस्था फिर्ता लिएको छ भने केहीमा संशोधन गर्दैछ। विज्ञहरू भने पर्याप्त अध्ययन र परामर्श बिनै करका दर परिवर्तन गरिनु नीतिगत अस्थिरताको संकेत भएको बताउँछन्। थप जानकारी सहित सुनौ यो सामग्री।
0: आर्थिक वर्ष 2083-84 बजेट सार्वजनिक गर्दै सरकारले विभिन्न करका दरमा परिवर्तन गर्यो। केही वस्तुमा भन्सार महसुल बढायो, केही क्षेत्रमा अन्तशुल्क र मूल्य अभिवृद्धि कर भ्याट सम्बन्धी व्यवस्था परिवर्तन गरियो। डिजिटल सेवा, विलासिताका वस्तु तथा केही आयातित सामग्रीमा पनि थप करको व्यवस्था गरिएको छ। यसले राजस्व बढ्ने, कर प्रणाली आधुनिक बन्ने, आन्तरिक उत्पादन प्रोत्साहन गर्ने सरकारको दावी थियो। तर बजेट सार्वजनिक भएको केही दिनमै विरोध सुरु भयो। उद्योग व्यवसायले करका नयाँ व्यवस्था व्यवहारिक नभएको बताए। उत्पादन लागत बढ्ने, व्यवसाय सञ्चालन महँगो हुने र अन्तत उपभोक्ताले नै मूल्य वृद्धिको भार बोक्नुपर्ने उनीहरूको तर्क छ। दबाव बढेपछि सरकारले के निर्णय फिर्ता लिएको छ? केही करका दर घटाएको छ, केही व्यवस्थामा संशोधन गरेको छ। सुरुमा लिएको निर्णय फेरि सच्याउनु पर्दा सरकारको तयारीमाथि नै प्रश्न उठेको छ। पूर्व मुख्य सचिव डाक्टर बिमल कोइराला:
2: हतारमा निर्णय गर्ने र अलिकति होस पुग्दाखेरि पछुताउनु पर्ने प्रक्रिया चल्यो भने चाहिँ यो जस्तो घातक कुरा मुलुकको निम्ति केही हुँदैन। अब सरकारले चाहिँ भइरहेका स्रोतहरूलाई नै अलि निमोट्ने, अलिकति निचोर्ने कामपट्टि लाग्यो, जुन चाहिँ अहिलेको परिस्थितिलाई सुहाउँदो कुरा थिएन।
0: विज्ञहरूका अनुसार कर नीति केवल राजस्व उठाउने माध्यम मात्र हो नभई यसले लगानी, उद्योग, व्यापार, रोजगारी र समग्र अर्थतन्त्रलाई प्रत्यक्ष प्रभाव पार्छ। त्यसैले कर निर्धारण अघि पर्याप्त अध्ययन, तथ्यगत विश्लेषण र सरकारवालाहरूसँगको परामर्श अनिवार्य हुन्छ। सरकारले पहिले कर बढाउने, त्यसपछि विरोध भएपछि फिर्ता लिने वा संशोधन गर्ने प्रवृत्ति राम्रो होइन। कर नीति बारम्बार परिवर्तन हुँदा व्यवसायीले दीर्घकालीन योजना बनाउन सक्दैनन्, नयाँ लगानी पनि प्रभावित हुन्छ, यसले आर्थिक गतिविधि नै सुस्त हुने जोखिम बढाउँछ।
2: त्यसै अनुसार बनेको राजस्वको संरचना बीच बीचमा परिवर्तन गर्न साथ फेरबदल हुन्छ र त्यो राजस्वको आकार जुन कल्पना गरेको छ त्यो प्राप्त हुँदैन, त्यो बढ्दैन। अनि त्यो नोक्सानी त के हो भने नेपाली जनतालाई नै हो नि। त्यो नोक्सानी कसरी पूर्ति गर्न सक्छ सरकारले जनतालाई नबिजाइकन नदुखाइकन भन्ने कुराको आकलन त सरकारले राख्नु पर्यो।
0: यता करको प्रभाव अन्तत आम नागरिकसम्म पुग्छ। पहिलेदेखि नै महँगीको दबाब खेपिरहेका नागरिकका लागि नयाँ कर वा कर वृद्धि थप आर्थिक बोझ बन्न सक्छ। त्यसैले कर निर्धारण गर्दा नागरिकको क्रय शक्ति र जीवनयापनको लागतलाई पनि समान रूपमा ध्यान दिनुपर्ने देखिन्छ। फेरि एकपटक पूर्व मुख्य सचिव डाक्टर कोइराला:
2: राजस्व अथवा करको दर यति बढ्ता पनि नहोस् जनताले तिर्न नसकोस्, यति कम पनि नहोस् सरकारै चल्न नसकोस्, त्यो मध्यस्थता खोज्नु पर्छ। कम कर उठाएर सरकारै चल्न नसक्ने परिस्थिति पनि नहोस्, धेरै उठाएर सरकारले तिर्न नसक्ने परिस्थिति पनि नहोस्।
1: करका विषयमा पूर्व मुख्य सचिव डाक्टर विमल कोइरालासँग गरिएको विस्तृत कुराकानी अहिले बिहान 8 बजेको कार्यक्रम बदलिदो नेपालमा सुन्न सक्नुहुन्छ। फेरि पनि खबरकै सिलसिला, प्रधानमन्त्री बालेन्द्र शाहले असार 24 यता 11 क्षेत्रका प्रतिनिधिहरूसँग छलफल गरिसक्नु भएको छ। प्रधानमन्त्रीका सल्लाहकार, प्रमुख स्वकीय सचिव उपस्थित हुने यस्ता छलफलमा सरकारवाला मन्त्री भने सबै सहभागी हुने गरेका छैनन्। उपकुलपतिहरूसँगको बैठकमा शिक्षा मन्त्री सस्मित पोखरेल र राष्ट्रिय चिकित्सा शिक्षा आयोगको बैठकमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता र

0: शिक्षा मन्त्री पोखरेल सह अध्यक्षको हैसियतमा सहभागी हुनुहुन्थ्यो। होटल संघ नेपालको कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेललाई सहभागी गराइएको थियो। आर्थिक क्षेत्रका छलफलमा अर्थमन्त्री सोडिम वाग्ले र उद्योग मन्त्री गौरी कुमारीलाई सहभागी गराइएन। ऊर्जा उत्पादक संघको बैठकमा ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठ र निर्माण व्यवसाय संघको छलफलमा पूर्वाधार विकास मन्त्री सुनिल लम्साल पनि उपस्थित थिएनन्। छलफलबाट तय भएका निर्णय कार्यान्वयनका लागि पनि प्रधानमन्त्रीले सम्बन्धित मन्त्री र मन्त्रालयलाई नै जिम्मा लगाउनु पर्ने हुन्छ। म्याराथन छलफलमा प्रधानमन्त्री किन सहभागी छैनन् सबै मन्त्री शीर्षकको खबर कान्तिपुर दैनिकले छापेको छ।
1: साउदी अरब चाहिँ नेपालमा श्रमिकलाई आर्थिक भार पर्ने गरी एकतर्फी रूपमा सिप परीक्षण कार्यक्रम एसभिपी कार्यान्वयनमा ल्याएको छ। अब एसभिपी प्रमाणपत्र नभएका श्रमिकले साउदीमा काम गर्न जान पाउने छैनन्। काठमाडौँमा रहेको साउदी दूतावासले एसभिपीको प्रमाणपत्र नभएका श्रमिकको भिसा आवेदन नै दिन नमिल्ने बनाएको छ। यसअघि साउदीले गएको असार 3 गतेबाट कार्यान्वयनमा ल्याउने तयारी थालेको थियो, तर म्यान पावर व्यवसायीले एसभिपी कार्यान्वयन गर्ने जिम्मेवारी पाएको तालिम केन्द्रमा तोडफोड गरेपछि तत्काल रोकिएको थियो। श्रम रोजगार सामाजिक सुरक्षा मन्त्रालयले एसभिपीलाई नेपालमा लागू गर्ने विषयमा पुनर्विचार गर्न परराष्ट्र मन्त्रालय मार्फत साउदीलाई कूटनीतिक नोट पठाएको छ। यो विषय द्विपक्षीय छलफलको विषय हो, यसलाई पुनर्विचार गर्न हामीले कूटनीतिक नोट पठाएका छौँ, श्रम मन्त्रालयका प्रवक्ता पीताम्बर घिमिरेले भन्नुभयो। साउदीले सिप परीक्षण 5 पिसामा क्रमशः सामान लोड तथा अनलोड गर्ने, भरिया ठेला चलाउने र निर्माण क्षेत्रका श्रमिकलाई पनि लागू गरेको छ। निर्माण क्षेत्रमा के काम गर्ने श्रमिक भन्नेबारे भन्ने स्पष्ट खुलाइएको छैन। साउदीको मानव संसाधन तथा सामाजिक विकास मन्त्रालयले साउदी अरबमा श्रम भिसा प्राप्त गर्न सिप प्रमाणीकरण कार्यक्रम सञ्चालन गरिएको जनाएको छ। साउदीले व्यावसायिक मान्यता दिनका लागि सिप प्रमाणीकरण गर्न लागेको जनाएको छ। साउदीले एकतर्फी लागू गरेको सिप परीक्षण कार्यक्रम कान्तिपुर दैनिकमा खबर छ।
0: प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको स्मरण गरिने बीपी स्मृति दिवस नेपाली काङ्ग्रेसका लागि एकताको अवसर हुनुपर्ने हो, तर बीपी स्मृति दिवसको अवसरमा भने पार्टीभित्रको आन्तरिक विवाद सार्वजनिक रूपमै छताछुल्ल भएको छ। संस्थापन र संस्थापनेतर पक्षले छुट्टा छुट्टै कार्यक्रमको आयोजना गर्दै नेतृत्व पार्टी एकता र वैचारिक दिशाबारे फरक फरक सन्देश दिएका छन्। काठमाडौँको नेपाल प्रज्ञा प्रतिष्ठानमा हिजो आयोजित संस्थापनेतर पक्षको कार्यक्रममा पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीभित्र सम्मानका लागि कहिल्यै सम्झौता नगर्ने स्पष्ट गर्दै आफूहरू निष्क्रिय नबस्ने समेत बताउनु भएको छ। इतर पक्षले राष्ट्रिय भेला गर्ने घोषणा समेत गरेको छ। बीपीको नाम लिँदै काङ्ग्रेस दुईतिर भएको खबर आजका सबैजसो पत्र पत्रिकाले छापेका छन्। काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: माछा, बोइलर, लेयर्स, गाई भैँसी र बङ्गुर पालनका लागि उच्च स्तरीय चिनिया र डस प्रविधिबाट नेपालमै बनेको विजय प्लेट दाना सधैँ प्रयोग गरौँ।
3: भाडीका लागि आधिकारिक विक्रेता न्यू मिलन सप्लायर्स बरुवा बजार माडी, प्रोप्राइटर उद्धव थापा 98550-63172 र 98452-12206।
2: तपाईँको सन्तुष्टि हाम्रो शान, हाम्रो पहिचान, विजय प्लेट दाना।
4: बिहे अघि आकाशको तारा झार्छु भन्ने, अनि बिहे पछि चाहिँ जाबो यति घर पनि नबनाउने होइन, सधैँभरि पुरानै घरमा राख्ने विचार छ कि क्या हो तपाईँको?
5: बनाउने त भनेको हो नि, तर विश्वासिलो अनि भरपर्दो हार्डवेयर कहाँ छ त?
4: ल, तपाईँलाई त्यति पनि थाहा छैन, हाम्रै बसन्तपुरमा रहेको पदम हार्डवेयर जति विश्वासिलो कुन ठाउँ होला र?
6: पदम हार्डवेयर बसन्तपुर बजार माडी।
7: हामी कहाँ निर्माण जन्य कामहरूमा आवश्यक हार्डवेयरका सम्पूर्ण सामग्रीहरू, रड, सिमेन्ट, सिसा, जस्ता पाता, पेन्टहरू, पाइप, कार्पेट, प्लाई आदि होलसेल मूल्यमा पाइनुका साथै ट्रक र ट्र्याक्टर भाडामा तथा होम डेलिभरीको सेवा दिइन्छ।
2: प्रोप्राइटर माधव विलास पन्त, सम्पर्क 98550-63938 र 98550-65542।
8: मौला कालिका अस्पतालको सेवा अब आफ्नै सुविधा सम्पन्न भवन भरतपुर 11 बाइपास रोडबाट
9: 24 घण्टा वरिष्ठ विशेषज्ञद्वारा गर्भवती तथा स्त्री रोग सेवा।
0: लो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ।
1: अब बाँकी खबर। सरकारले काठमाडौँ उपत्यकाभित्रका नदी किनारबाट हटाएका भूमिहीन सुकुम्बासीलाई जिल्ला पठाउन थालेको छ। नागरिकतामा उल्लेखित वतनका आधारमा उनीहरूलाई सम्बन्धित जिल्ला पठाउन थालेको हो। सरकारबाट गठित भूमि समस्या समाधान समितिका अनुसार अस्ति 29 परिवारलाई सर्लाही, सुनसरी, रौतहट र ताप्लेजुङ, चितवन, मोरङ, धनकुटा, सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक, महोत्तरी, भोजपुर, सुनसरी, धनुषा, झापा र कास्की पठाएकामा हिजो 17 परिवारलाई सम्बन्धित जिल्ला पठाइएको छ। काठमाडौँ उपत्यकाभित्रका नदी किनारबाट हटाएका सुकुम्बासीलाई उनीहरूकै जिल्ला पठाउन थालिएको हो। नागरिकतामा उल्लेखित भएको जिल्ला पहिचान गरी सम्बन्धित जिल्लामा पठाइएको भूमि समस्या समाधान समितिका अध्यक्ष बलभद्र बास्तोलाले बताउनुभयो। समितिका अनुसार काठमाडौँ उपत्यकाभित्र अहिलेसम्म 2608 घर परिवार भूमिहीन सुकुम्बासी प्रमाणित भएका छन्। केही परिवारलाई भक्तपुरको खरीबाटी र बोडे तथा बेनेपाको रेडक्रस तालिम केन्द्रमा राखिएको छ। 40 परिवारलाई तारकेश्वरको इचङ्गु नारायणमा रहेको अपार्टमेन्टमा राखिएको छ। आजको नयाँ पत्रिकामा खबर छ।
0: अब विदेशका खबर। अमेरिका र साउदी अरब बीच शान्तिपूर्ण उद्देश्यका लागि परमाणु ऊर्जामा सहकार्य गर्ने ऐतिहासिक आणविक सम्झौता भएको छ। अमेरिकी ऊर्जा विभागका अनुसार यो शान्तिपूर्ण आणविक सहकार्य सम्झौताले अमेरिकी कम्पनीहरूलाई साउदीको परमाणु ऊर्जा कार्यक्रमसँग आबद्ध हुने महत्त्वपूर्ण अवसर प्रदान गर्ने उद्देश्य राखेको बीबीसीले जनाएको छ। यो सम्झौतालाई साउदी अरेबियाका लागि ठूलो कूटनीतिक उपलब्धिका रूपमा हेरिएको छ। साउदीले लामो समयदेखि अमेरिकाको उन्नत परमाणु प्रविधि प्राप्त गर्न चाहँदै आएको थियो भने वर्षौंदेखि चलिरहेको वार्ता विभिन्न कारणले अघि बढ्न सकिरहेको थिएन। सम्झौताको विस्तृत विवरण भने अहिलेसम्म सार्वजनिक गरिएको छैन, तर सम्झौता घोषणा हुनु अघि अमेरिकी संचार माध्यमले यसले साउदी अरबलाई भविष्यमा युरेनियम सम्वर्धन गर्ने सम्भावना खुला गर्न सक्ने उल्लेख गरेका छन्। यही विषयलाई लिएर सुरक्षा विश्लेषकहरूले चिन्ता समेत व्यक्त गरेका छन्। उनीहरूका अनुसार यदि साउदी अरबले आफ्नै देशमा युरेनियम सम्वर्धन गर्न थालेमा इरानका कट्टरपन्थी समूहलाई पनि गोप्य रूपमा आणविक हतियार निर्माणको दौड तीव्र बनाउन प्रेरणा मिल्न सक्ने जोखिम रहन्छ। यद्यपि अमेरिकी ऊर्जा सचिवले सम्झौताले परमाणु सुरक्षा र अन्तर्राष्ट्रिय मापदण्डका उच्चतम सुरक्षा मानक पालना गर्ने बताउनु भएको छ। विदेशकै अर्को खबरमा भारतमा युवाहरूको नेतृत्वमा भइरहेको कक्रोच जनता पार्टीको आन्दोलन थप चर्किएको छ। आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै विपक्षी दलहरूले संसदमा अवरोध गरेपछि राजनैतिक तनाव बढेको हो। आन्दोलनको मुख्य माग शिक्षा क्षेत्रमा सुधार, पटक पटक हुने प्रवेश परीक्षामा प्रश्नपत्र चुहाटको निष्पक्ष छानबिन तथा केन्द्रीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा रहेको छ। आन्दोलनमा सहभागी विद्यार्थी र युवाले सरकारले रोजगारी तथा शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान गर्न नसकेको आरोप लगाएका छन्। दिल्लीको जन्तर मन्तर केन्द्रित प्रदर्शनको क्रममा सुरक्षा व्यवस्थालाई पनि थप कडा बनाइएको छ।
1: अब केही खेल खबर। आइसिसी विश्वकप क्रिकेट लिग टू अन्तर्गत नेदरल्यान्ड्समा चलिरहेको त्रिदेशीय श्रृङ्खलामा नेपालले आज घरेलु टोली नेदरल्यान्डसँग खेल्दैछ। खेल नेपाली समयअनुसार दिउँसो 2:45 सुरु हुनेछ। नेपाली श्रृङ्खलाको पहिलो खेलमा नामिबियासँग 8 विकेटले पराजित भएको थियो। लिग टू अङ्क तालिकामा नेपाल र नामिबिया दुवैको 29 खेलबाट समान 24 अङ्क पुगेको छ। राम्रो नेट रन रेटका आधारमा नेपाल 5 र नामिबिया 6 स्थानमा छन्। नेपालले श्रृङ्खलाको तेस्रो खेल साउन 11 गते पुनः नामिबियासँग र साउन 13 गते नेदरल्यान्डसँग प्रतिस्पर्धा गर्ने तालिका छ। लिग टूको अङ्क तालिकामा नेपाल 24 अङ्कसहित 5 स्थानमा छ। नेदरल्यान्ड्स 32 अङ्कसहित तेस्रो स्थानमा छ। खेलकै अर्को खबरमा पाकिस्तानमा चलिरहेको काबा पुरुष भलिबल च्याम्पियनसिपमा नेपालले आज आफ्नो दोस्रो खेल श्रीलङ्कासँग खेल्दैछन्। नेपाल र श्रीलङ्का बीचको खेल नेपाली समयअनुसार बिहान 10:30 हुनेछ। नेपाल हिजो उद्घाटन खेलमा कजाकिस्तानसँग पराजित भएको थियो। यस्तै श्रीलङ्का पनि पाकिस्तानसँग पराजित भएको थियो।
0: अब केही खबर संक्षेपमा। आज देशका पहाडी क्षेत्रका 1-2 ठाउँमा ठूलो पानी पर्न सक्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको पहाडी भागका 1-2 ठाउँमा दिउँसो ठूलो पानी पर्ने सम्भावना छ। यस्तै कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको तराईका केही ठाउँ तथा मधेस र सुदूरपश्चिम प्रदेशको तराईका थोरै ठाउँमा पनि मेघगर्जनसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ।
1: नेपाल विद्युत प्राधिकरणले गएको आर्थिक वर्ष 2082-83 बाह्र महिना निर्यात गरेको छ। गएको आर्थिक वर्षमा 29,32,47,00,000 बिजुली निर्यात गरेको नेपालले आयात भने 10,56,00,000,000 मात्र गरेको छ। निर्यात बढ्दा विद्युत व्यापारबाट नाफा पनि 18,76,50,00,000 रुपियाँ भएको छ।
0: पाँच वर्ष अघि अर्थात् 2077 तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले एकै पटक 396 स्थानीय तहमा आधारभूत अस्पताल निर्माणका लागि प्रधानमन्त्री निवास बालुवाटारबाट डिजिटल माध्यम मार्फत शिलान्यास गर्नुभयो। पछि थपिएका 261 सहित 657 स्थानीय तहमा अस्पताल निर्माण गर्ने निर्णय गरिएको थियो। ओलीको यो कदमले आम नागरिकमाझ व्यापक चर्चा पायो, तर दुई वर्षभित्र बनाउने भनिएका आधारभूत अस्पताल अहिलेसम्म 109 मात्रै निर्माण पूरा भएको छ। शिलान्यासको दुई वर्ष अघि जनस्वास्थ्य 2075 स्थानीय तहमा आवश्यकता अनुसार 5, 10, 15 सयका आधारभूत अस्पताल निर्माण गरी स्वास्थ्य सेवा प्रदान गर्ने व्यवस्था गरेको थियो। आधारभूत अस्पताल शिलान्यासका पाँच वर्ष 657 मध्ये 109 मात्र निर्माण शीर्षकको खबर नागरिक दैनिकले छापेको छ।
1: सरकारले स्थायी कर्मचारी भर्ना प्रक्रिया स्थगन गर्ने निर्णय गरेपछि लोकसेवा आयोगको तयारी गरिरहेका परीक्षार्थीहरू आन्दोलित भएका छन्। मुख्य सचिव स्तरीय बैठकले गरेको निर्णय तत्काल फिर्ता लिन माग गर्दै हिजो बिहानैदेखि परीक्षार्थीहरूले काठमाडौँको माइतीगर मण्डलामा विरोध प्रदर्शन गरेका हुन्।
0: र सरकारले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरवबाट सञ्चालन हुने नियमित अन्तर्राष्ट्रिय उडानलाई प्रोत्साहन गर्ने उद्देश्यले हवाई शुल्कमा ठूलो सहुलियत दिने निर्णय गरेको छ। 75 भदौसम्म विभिन्न शुल्कमा छुट दिने सरकारको निर्णय रहेको छ। काया कैरनमा अब पालो उखानको
1: तातो भात निल्नु न ओकल्नु
0: उखान सँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौँ। आजका मुख्य खबर फेरि एकपटक।
1: मिटर ब्याजका फर्जी लिखत अवैध घोषणा प्रभावकारी कार्यान्वयन हुनुपर्नेमा पीडितको जोड। शिक्षा र स्वास्थ्य कर खारेजी प्रक्रिया अघि बढ्यो।
0: सामुदायिक विद्यालयबाट सरकारले 20 थरी शुल्क असुल्दै विश्वविद्यालयमा 10% छात्रवृत्ति अनिवार्य। लागू भए झन्डै 73,000 विद्यार्थी लाभान्वित हुने।
1: पर्याप्त गृह कार्य बिनै सरकारले नयाँ कर प्रणाली लागू गरेको विज्ञको भनाई। नागरिक र सरकार बीचको सन्तुलन मिलाएर करको दर निर्धारण गर्नुपर्नेमा जोड।
0: अमेरिका र साउदी अरब बीच ऐतिहासिक आणविक सम्झौता। शान्तिपूर्ण परमाणु ऊर्जामा सहकार्य गर्ने।
1: र विश्वकप क्रिकेट लिग टूमा नेपालले आज घरेलु टोली नेदरल्यान्डसँग खेल्दै।
0: र अन्त्यमा आजको कार्टुन गजब सभा शीर्षकमा अभिनले बनाउनु भएको कार्टुन काङ्ग्रेसका संस्थापक नेता बिपीको स्मृति दिवससँग सम्बन्धित छ। काङ्ग्रेसको संस्थापन र इतर दुई छुट्टा छुट्टै समूहले बिपी स्मृति दिवसका अवसरमा कार्यक्रमको आयोजना गरे। यहाँ मञ्चमा बिपी स्मृति दिवस लेखिएको ठूलो ब्यानर छ। नेताहरू पनि छन्। अनि एकजना नेताले अर्कोलाई उहाँलाई चिन्नुभयो भनेर सोधेपछि ती अर्का नेताले सम्झना गर्न खोज्दै भन्दैछन्, ए चिने उहाँलाई, साँच्ची कता हुनुहुन्छ उहाँ आजकल, यता कि उता। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि बिदा माग्छौँ। घरबाट बाहिर निस्कनु अघि सडक र मौसमको अवस्थाबारे जानकारी लिन नबिर्सौँ। नमस्कार।
9: स्वदेश एफएम 93.2 मेगाहर्ज। नमस्कार। आजको नेपाली बहसबाट खिम्बम उपस्थित भइसकेको छु। नेपाली बहस देशभरका 350 बढी रेडियो र फिल्म स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको छ। डिजिटल प्लेटफर्ममा नेपाली बहसलाई नेपाली नेटवर्क फेसबुक पेज र नेपाली नेटवर्क युट्युबबाट पनि एकसाथ सुनिराख्नु भएको छ र अन्य डिजिटल प्लेटफर्महरूबाट पनि नेपाली बहस यतिखेर प्रसारण भइरहेको छ। र काठमाडौँ उपत्यकामा रेडियो नारायण 99.1 मेगाहर्जबाट पनि नेपाली बहस प्रसारण भइरहेको छ। आदरणीय श्रोता, नेपाली बहसमा हामी सामाजिक आर्थिक सांस्कृतिक कूटनीतिक क्षेत्रका विषयमा बहस र चर्चा गर्ने गर्दछौँ र विशेष गरी नेपाली बहसमा हामी सिधा प्रश्नको सिधा जवाफ लिने गर्दछौँ र देशमा भइरहेका गतिविधिहरूका बारेमा सिधा प्रश्न गर्ने गर्दछौँ। आदरणीय श्रोता, नेपाली बहसमा आज हामी चर्चा गर्दैछौँ संविधानमा निशुल्क शिक्षा तर सामुदायिक विद्यालयबाटै सरकारले असुल छ। 20 थरीका शुल्क, कक्षा 9 देखि 12 सम्मका विद्यार्थीहरू स्कूलहरूबाट सरकारले रजिस्ट्रेसन परीक्षा शैक्षिक प्रमाण पत्र शुल्क बापत हरेक वर्ष 2.5 अर्ब रुपियाँ भन्दा बढी असुल गरिरहेको भन्ने पनि विषयहरू पटक पटक आउने गर्दछन्। तर निशुल्क शिक्षाको नाममा सरकारले जुन किसिमले शुल्क असुल गरिरहेको हुन्छ त्यसका बारेमा पनि आज हामी प्रश्न गर्न चाहन्छौँ, किनभने निशुल्क शिक्षा भनेको छ सरकारले संविधानमै निशुल्क शिक्षाको प्रोभिजन ल्याइएको छ, तर निशुल्क शिक्षा किन हुन सकिरहेको छैन? आजको नेपाली बसमा हामी चर्चा गर्न चाहन्छौँ। आदरणीय श्रोता, म्याराथुन छलफलमा प्रधानमन्त्री किन सहभागी छैनन्, अन्य मन्त्रीहरू, प्रधानमन्त्रीले एक सिङ्गल सिङ्गल जुन छलफल गरिरहनु भएको छ तर अन्य मन्त्रीहरूलाई त्यहाँ सहभागिता छैन, कुनै पनि मन्त्रीहरूलाई सहभागिता गराइएको छैन। अहिलेको अवस्थामा प्रधानमन्त्रीले विभिन्न क्षेत्रसँग गरिरहेको भेट र छलफलमा उनका सल्लाहकार, प्रमुख स्वकीय सचिव प्राय उपस्थित हुन्छन्, तर कतिपयमा सरकारवाला मन्त्रीलाई सहभागिता गराइँदैन। यसले प्रधानमन्त्री र केही मन्त्री बीच दूरी बढेको र शासन प्रक्रियामा सल्लाहकार हामी हुँदै गएको पनि यतिखेर विश्लेषण हुन थालेको छ। यो प्रक्रियामा कानुनी रूपमा उत्तरदायी हुने त कानुनले लेखेका र चिनेका पद हुन्, कानुनले चिनेका पद सचिव, मुख्य सचिव, मन्त्री र प्रधानमन्त्री हुन्, कानुनले नचिन्ने व्यक्ति शासन प्रक्रियामा हावी हुनु हुँदैन। यतिखेर पूर्व अध्यक्ष लोकसभा आयोगका अध्यक्षले उमेश मैनालीले यो कुरा गरिरहनु भएको छ। प्रधानमन्त्रीको नेतृत्वमा सरकार गठन हुने भएकाले छलफलमा सम्बन्धित मन्त्री सहभागी नहुनुको ठूलो अर्थ हुँदैन, प्रधानमन्त्रीले नै समस्या सुनेर समाधान खोज्नुहुन्छ भने राम्रो हो, पूर्व मुख्य सचिव विमल कोइरालाले बताइरहनु भएको छ। आदरणीय श्रोता, आज छलफलमा प्रधानमन्त्री आफू व्यापक रूपमा लागिरहँदाखेरि तर अन्य मन्त्रीहरू किन उपस्थित छैनन् त? आज यो बहसको विषय पनि बनिरहेको छ। लोकतान्त्रिक प्रक्रियामा प्रधानमन्त्री, मन्त्री, क्याबिनेटका मन्त्रीहरू, सम्बन्धित मन्त्रीहरू चाहिँ उपस्थित हुनुपर्दछ, तर अरूहरू उपस्थित छैनन्। अहिलेको अवस्थामा नेपाली कङ्ग्रेस अप्ठ्यारो परिस्थितिमा पुगिसकेको एउटा स्थिति छ, किनभने नेपाली कङ्ग्रेसभित्रको आन्तरिक विवाद आरोप प्रत्यारोपमा बदलिँदैछ। बिपी स्मृति दिवसका अवसरमा बुधबार नेपाली कङ्ग्रेस संस्थापन पक्षले काठमाडौँमा आयोजना गरेको ग्रीन रनमा सभापति गगन थापा लगायत इतर पक्षीयको कार्यक्रम उद्घाटनका क्रममा नेताहरू शेखर कोइराला, प्रकाशमान सिंह, पूर्णबहादुर खड्का अलग अलग ठाउँमा उपस्थित भए। बिपीको 44 औं स्मृति दिवसलाई सबै नेताहरूले आफ्नो ढङ्गले सम्झिए। पार्टी सभापति गगन थापामाथि पनि इतर पक्षबाट निकै ठुलो व्यापक आरोप लगाइएको परिस्थिति थियो। अब दुई ध्रुवमा नेपाली कङ्ग्रेस यतिखेर विभाजन भइसकेको छ। यो अवस्थामा नेपाली कङ्ग्रेसको भविष्य के हुन्छ त? आजको नेपाली बहसमा हामी चर्चा गर्न चाहन्छौँ। अहिलेको अवस्थामा मन्त्रालयका सचिवको सट्टा मन्त्रीका स्वकीयहरू न्युयोर्कमा गएको विषय यतिखेर खुलासा भएको छ। पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले न्युयोर्कमा आयोजित संयुक्त राष्ट्र सङ्घीय बसोबास सम्बन्धी कार्यक्रममा मन्त्रालयका सचिवको सट्टा आफ्नो सचिवालयका सचिव सन्तोष पाण्डेलाई पठाएका छन्। मन्त्रीको यो निर्णयप्रति मन्त्रालयका कर्मचारीहरू यतिखेर असन्तुष्ट बनेका छन्। मनपरी चलिरहेको छ आदरणीय श्रोता, यतिखेर जताततै मनपरी छ, जताततै एउटा उदाहरण जस्तै हुन्थ्यो। पटक पटक यसका यी विषयहरू चाहिँ व्यापक रूपमा आउने गर्दथे, उठ्ने गर्दथे। मन्त्रीहरू कुशासनतिर लागे, मन्त्रीहरू यतिखेर अप्ठ्यारो परिस्थिति सिर्जना गर्न खोज्दैछन् देशमा, कर्मचारीहरूलाई चिराउन खोज्दैछन्, टाढा धकेल्न खोज्दैछन्, आफ्ना दूतहरूलाई मात्रै मन्त्रीहरूले चाहिँ विदेश भ्रमणमा पठाउनेदेखि लिएर हरेक कार्यक्रममा सहभागी गर्न पठाउँदैछन्। यसले सिस्टमलाई च्यालेन्ज गर्नेछ, सिस्टमलाई यसले भत्काउनेछ। आदरणीय श्रोता, आजको नेपाली बसमा हामी चर्चा गर्न चाहन्छौँ यी विषयहरूमा, सरकार किन अधिनायकताको बाटो अवलम्बन गरिरहेको छ, कर्मचारीलाई किन चिडाइरहेको छ। आजको नेपाली बसमा हामी चर्चा गर्न चाहन्छौँ। आदरणीय श्रोता, आधारभूत अस्पताल शिलान्यासका 5 वर्षसम्म 657 मध्ये 109 मात्रै निर्माण भएका छन्। स्वास्थ्य पूर्वाधारमा सुनसरीले राम्रै फड्को मारेको विषय पनि यतिखेर हामी सुनाउन चाहन्छौँ। अधिकांश अस्पतालका योजना अलपत्र छन्। नगर अस्पताल भवन निर्माणमा यतिखेर ढिलासुस्ती भएको छ। उपकरण र जनशक्ति अभावले पनि करिब करिब धेरै अस्पतालहरू जीर्ण अवस्थामा छन्। काम नहुने, बिरामीले शास्ति पाउने यस्तो अवस्था छ, किनभने मानवको स्वास्थ्य र शिक्षा प्रमुख दायित्व र विषय हो। त्यसमा चाहिँ सरकार तदारुकताका साथ अगाडि जानुपर्छ। सरकारले यी विषयहरूलाई चाहिँ चाँडोभन्दा चाँडो हल गर्नुपर्छ। यदि समस्या देखिएका ठाउँमा समस्याको समाधान सरकारले निकाल्नु पर्दछ। आजको नेपाली बहसमा हामी चर्चा गर्न चाहन्छौँ। आदरणीय श्रोता, उत्पादन मितिको म्याद थप्न 320 जलविद्युत आयोजनाको वर्गीकरण गरिएको छ। वर्गीकरणमा समेटिएका आयोजनाको कुल क्षमता 8,292.87 मेगावाट क्षमता रहेको छ। वन स्वीकृति फोर्स मेजर प्रसारण लाइन रेलाई तथा अन्य सरकारी प्रक्रियागत अवरोधलाई समेत आरसीडीओ आरसीओटी निर्धारणका आधारमा चाहिँ बनाइँदैछ। निर्माणाधीन आयोजनामा करिब 5 खर्ब रुपियाँ लगानी भइसकेकाले सबै आयोजनालाई अन्तिम पटक आरसीओटी थप्न इपानले आग्रह समेत गरेको छ। आजको नेपाली बहसमा हामी यिनै विषयमा चर्चा परिचर्चा गर्दैछौँ। छोटो विश्राम लिन्छौँ, विश्रामपछि उपस्थित हुनेछौँ।
2: दक्ष चिकित्सक, अत्याधुनिक प्रविधि तथा सम्पूर्ण स्वास्थ्य सेवा सहितको पुष्पाञ्जली अस्पताल अब भरतपुर 10 बाल मन्दिर रोडमा।
3: अत्याधुनिक अपरेशन थिएटर, आईसीयू, ल्याब सुविधा, न्यूरो सर्जन सहित विशेषज्ञ डाक्टरहरूबाट सम्पूर्ण उपचार सेवा,
2: साथमा ब्लड सुगर, क्रिटिनाइन, लिपिड प्रोफाइल, ईसीजी, युरिन रुटिन र विशेषज्ञ चिकित्सकको परामर्श सहितको आरोग्य प्याकेज।
3: अब तपाईँको स्वास्थ्यको ख्याल
9: एवं पूर्व मन्त्री शेरबहादुर तामाङ हुनुहुन्छ। तामाङजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
10: हजुर, नमस्कार।
9: होइन, सरकारले स्वास्थ्यमा पनि कर लाएको थियो 3% कर भनेर, तपाईँ पहिला स्वास्थ्य मन्त्री पनि भन्नुभयो होइन। नेपाली जनताहरू चाहिँ शिक्षा र स्वास्थ्यमा 3% कर तिर्न सक्षम छन्। यतिखेर सरकारले हुन त फिर्ता चाहिँ लियो, तर यो प्रक्रिया सरकारको अहिलेका गतिविधिहरू र प्रक्रियाहरू एउटा नेकपा एमालेको नेताको हिसाबले, प्रतिपक्षी दलको हिसाबले, हिजो मन्त्री भएर चाहिँ यसो मन्त्रालय सम्हालिरहेको हिसाबले, अहिले मन्त्री र प्रधानमन्त्री बीचको कन्ट्राडिक्सन र चाहिँ जनतालाई सरकारले दिएको डेलिभरीलाई चाहिँ कसरी हेरिरहनु भएको छ?
10: धन्यवाद। खास गरी अहिलेको पछिल्लो उसमा चाहिँ हामीले जब नयाँ संविधानहरू बनाइस पछाडि नेपाली जनतालाई स्वास्थ्य शिक्षा जस्ता विषयहरू चाहिँ उसको मौलिक हकको रूपमा, उसको बस्न पाउने अधिकार होइन, स्वास्थ्यको अधिकार, शिक्षाको अधिकार, यस्तो कतिपय चिजहरू चाहिँ मौलिक हकको रूपमा चाहिँ स्थापित गरेका छौँ संविधानले चाहिँ। अब यो चाहिँ उसको अधिकार हो र नेपाली जनतालाई सरकारले एउटा हकै रूपमा स्थापित गरेर जनतालाई सेवा प्रवाह गर्नुपर्ने र त्यस कारणले अब पछिल्लो बहसहरू हामीले चाहिँ स्वास्थ्य शिक्षा जस्ता विषयहरू चाहिँ निशुल्क गर्नुपर्छ र जनताले एकदम निशुल्क प्राप्त गर्नुपर्छ भन्ने अभियान पनि चल्दै गयो र सो अनुसार विभिन्न बहसहरू पनि चल्दै आयो र शिक्षामा तुलनात्मक सरकारले दिने सेवाहरूलाई हामीले निशुल्क गर्दै पनि लग्यौँ। तर पनि अब शिक्षा दुई खालको छ, यहाँ अब निजी र अब सरकारी सेवाको रूप।
9: तर एउटा कुरा म तपाईँलाई जानकारी गरौँ, आज संविधानमा निशुल्क शिक्षा छ तर सामुदायिक विद्यालयबाटै सरकारले 20 थरी शुल्क असुल छ। कक्षा 9-12 विद्यार्थीबाट सरकारले रजिस्ट्रेसन, परीक्षा, शैक्षिक प्रमाणपत्र शुल्क, हरेक वर्ष 2.5 अर्ब रुपियाँ भन्दा बढीको शुल्क सङ्कलन गरेको ओपन सिक्रेट नै छ।
10: त्यसैले त अनि स्वास्थ्यको हकको पनि त्यही हो कि स्वास्थ्यलाई पनि निशुल्क गर्दै लानुपर्छ भन्ने, अब यसैले त संविधानमै उल्लेख भएका विषयहरूलाई चाहिँ कार्यान्वयन गर्दै लानुपर्ने। ठिक छ, अरू क्षेत्रमा कर बढाउँदै अथवा अरू कतिपय क्षेत्रहरू करका दायराहरू चाहिँ छलफल गरेर बढाउँदै अनि आम्दानीको स्रोत पनि बढाउने, राष्ट्रलाई आम्दानीको स्रोत पनि बढाउँदै अनि त्यस पछाडि कर उठाउनु पर्ने सेक्टरहरूबाट कर उठाएर त्यो क्षेत्रलाई निशुल्क गर्दै लानुपर्नेमा यो अहिलेको सरकार जसरी बजेट मार्फत नै अब शुल्क बढाउने गरी कर लगाउने गरी जुन खालको चाहिँ यो स्वास्थ्य र शिक्षामा त कर त लगाउनै मिल्दैन तर कर लगाएर चाहिँ आयो र अहिले अब सरकारको प्रमुखको एउटा स्ट्याटस आएको देखियो होइन, तर त्यो पनि एउटा सामाजिक सञ्जालमा एउटा पोस्ट गरेर अर्थमन्त्रीजीसँग सल्लाह गरेर भनेर एउटा पोस्ट गर्नुभएको छ प्रधानमन्त्रीजीले, एकदम हास्यास्पद हो।
9: यस्तो
10: जस्तो करको चाहिँ कस्तो हुन्छ भने करलाई चाहिँ करको सम्बन्धी हटाउन घटाउन वा तपाईँको चाहिँ बढाउन यो चाहिँ पहिल्यै लिक गर्न मिल्दैन। फेरि करको छलफल गर्न, करको चाहिँ निर्णय गर्न चाहिँ निर्णय गरेर त्यस पछाडि मात्रै आउनुपर्छ। अगाडि नै करको दर चाहिँ हामी यसरी हेरफेर गर्छौँ भन्यो भने त्यसले चाहिँ धेरै ठुलो असर पर्छ। फेरि जस्तो ठिक छ, स्वास्थ्य शिक्षामा कतै कर उठिसकेको थिएन होला होइन, अब नउठिसकेको कर अथवा यो चाहिँ अब दीर्घकालीन असर पर्ने खालको भएको हुनाले केही फरक नपर्ला, तर कुनै एउटा सेक्टरमा भोलि यही खालको रवैया लगायो भने त तपाईँको चाहिँ उठ्ने कर पनि उठ्दैन। त्यसो भएको हुनाले जस्तो जसरी तपाईँको चाहिँ पेट्रोलियम पदार्थको मूल्य चाहिँ पहिल्यै लिक गर्न मिल्दैन, पहिल्यै लिक गर्यो भने त त्यहाँ त अब निकै ठुलो घोटाला हुन्छ।
9: अस्ति चाहिँ पहिल्यै लिक गरेको भनेर प्रधानमन्त्रीले आइजीबीलाई फोन गरेर पक्राउ गरेर तुरन्तै गौरी कुमार यादवलाई भन्नुभएको छ।
10: त्यही त मतलब यस्तो कतिपय चिजहरू चाहिँ पहिल्यै लिक गर्न मिल्दैन, त्यो प्रधानमन्त्रीजीको स्ट्याटस भने चाहिँ पहिल्यै लिक गरेको ठहरिन्छ यसलाई। यो चाहिँ उहाँले चाहिँ त्यो प्रधानमन्त्री जस्तो एउटा गरिमामय ठाउँले होइन देशको कार्यकारी प्रमुखले त्यसरी एउटा चाहिँ हल्का तरिकाले फेसबुकमा पोस्ट गर्ने अनि त्यसरी फेसबुकमा चाहिँ बहस चलाउने यो पटक्कै मिलेन. यदि यो गर्ने हो भने चाहिँ अर्थ मन्त्रालयबाट फाइल उठाएर क्याबिनेटमा लगेर पास गरेर फेरि यो आर्थिक ऐनको विषय हो र आर्थिक ऐनलाई तपाईँको चाहिँ ठिक छ आर्थिक ऐन कतिपय चाहिँ प्रावधानहरू कर सम्बन्धी प्रावधानहरू सरकारको विशेषाधिकार त हुन्छ तर त्यति हुँदा हुँदै पनि यो संसदबाट पास भएको ऐन हो त्यसैले तपाईँको चाहिँ क्याबिनेटले पास गरेपछि संसदमा पुर्याएर संसदमा जानकारी गराएपछि मात्रै त्यो चाहिँ जुन संसदमा बाहिर जानकारी भएपछि मात्रै सबभन्दा पहिलो अधिकार चाहिँ जनप्रतिनिधिहरूले चाहिँ त्यसको चाहिँ जनप्रतिनिधिहरूले नै पास गरेको ऐन हो त्यसमा त्यो ऐन सम्बन्धी कतिपय निर्णयहरूलाई चाहिँ संसदले पहिलो हक राख्छ संसदले चाहिँ थाहा पाउनुपर्ने जानकारी पाउनुपर्ने पहिलो हक राख्छ त्यो जनप्रतिनिधिमूलक संस्था भएको हुनाले त्यो संस्थाले चाहिँ पहिलो हक राख्छ र यसरी चाहिँ गर्नुपर्नेमा प्रधानमन्त्रीज्यूले एकदम हल्का तरिकाले एकदम स्ट्याटस लेखेर के न वा हिजो तपाईँको चाहिँ कर बढाउने कुरा नै नाजायज भयो एकदमै दण्डर भयो त्यो गर्नै हुँदैन त्यो कर लगाउने कुरा र त्यो कर लगाइसकेपछि पनि तपाईँको चाहिँ यो जुन ढङ्गले फिर्ता लिने प्रक्रियामा जुन खालको चाहिँ त्रुटि देखियो यो चाहिँ सरकार सञ्चालन गर्ने पद्धति विधि पटक्कै थाहा नभएको पटक्कै तपाईँको चाहिँ त्यो सम्बन्धी जानकारी नभएको
9: जस्तो अब अलिकति यसो फेसबुक होल्डर्स पनि त बढाउनु पर्यो नि त शेरबहादुर तामाङजी सबैतिर हेर्नु पर्यो नि
10: ठिक छ त्यो उहाँको हिजोदेखिको शैली होइन फेसबुक मार्फत नै राजनीति गरिराख्नु भएको छ फेसबुकमा सामाजिक सञ्जालमा यसो पोस्ट गरेर बहस चलाएर हामी नेपाली पनि त्यस्तै छौँ त्यहाँ आए पछाडि रमाउँछौँ खुसी हुन्छौँ वा भन्छौँ विरोध गर्छौँ गाली गर्छौँ हामी पनि त्यस्तै छौँ
9: त्यहाँ गएर गाली गर्नेले त उल्टै गाली पाउँछ नि खनिहाल्छ नि होइन
10: त्यही त मुलुकको राज्य सञ्चालन यस्तो ढङ्गले यस्तो हल्का तरिकाले गर्न मिल्दैन र गर्नु हुँदैन र उहाँले अब पहिला क्याबिनेटमा यस्तो निर्णय हुँदैछ उस्तो हुँदैछ भनेर जानकारी गराउने कुरा पनि गलत
9: होइन एउटा कुरा यो मन्त्रालयका सचिवको सट्टा मन्त्रीका स्वकीय न्युरोड के अरे न्युयोर्कमा पुगेछन् होइन पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले न्युयोर्कमा आयोजित संयुक्त राष्ट्र संघीय बसोबास सम्बन्धी कार्यक्रममा मन्त्रालयका सचिवको सट्टा आफ्नो सचिवालयका सचिव सन्तोष पाण्डेलाई पठाएछन् मन्त्रीको यो निर्णयप्रति मन्त्रालयका कर्मचारी पनि असन्तुष्ट छन् भन्ने विषय आयो यो कतिको राम्रो हो
10: त्यही त राज्य सञ्चालन सम्बन्धी कतिपय अब विधि विधानहरू होइन कानुन संविधानसँग सम्बन्धित विषयहरू र त्यसै स्थापित मान्यताहरू हुन्छन् र त्यस पछाडि अब तपाईँको चाहिँ त्यस्ता कतिपय चिजहरू अहिले उहाँहरूलाई अब हतारोमा नबुझ्या पनि होला नजानेको पनि होला र त्यसैले तपाईँको चाहिँ यस्तो कतिपय चिजहरू अहिले पछिल्लो सरकारहरूले जुन ढङ्गले गरिरहेको छ र यो सरकारले सिक्नु जरुरी छ बुझ्नु जरुरी छ ठिक छ पुरानालाई गाली गर्नुभयो अब पुरानो दलले खायो के गर्यो अनेक खालका गाली गर्नुभयो त्यस कारणले विस्थापन गर्न उहाँहरूलाई सजिलो पनि भयो जनताले पनि एकचोटि हेरौँ त भनेर उहाँहरूलाई हेर्ने स्थिति बन्यो जनताले नै भोट हालेकै हुन् अब होइन दुई तिहाई नजिक पुर्याइदिएकै हुन् जनताले त्यत्रो अभूतपूर्व चाहिँ होइन मत दिएर उहाँहरूलाई यो ठाउँमा पुर्याएपछि सिक्नु त पर्यो नि त कमसेकम सरकार सञ्चालनसँग सम्बन्धित विधि विधानसँग सम्बन्धित विषयहरू अब संयुक्त राष्ट्रसङ्घको महासभामा आफ्नो निजी सचिवालयको कर्मचारी त कुनै पनि औपचारिक कार्यक्रमहरूमा सरकारी औपचारिक कार्यक्रमहरूमा तपाईँको चाहिँ निजी सचिवालयको कर्मचारी त जान लानु मिल्दैन.
9: अब यो काठमाडौँमा हुने यो तिब्बती अध्ययन गोष्ठीप्रति पनि चीनले चासो देखाएछ होइन कार्यक्रमलाई दलाई लामाका समर्थनले प्रयोग गर्न सक्ने भन्दै बेजिङको चिन्ता होइन विशुद्ध प्राकृतिक भेला भएको आयोजकले दावी गरेका छ दलाई लामाका समर्थकले कार्यक्रमलाई प्रयोग गर्न सक्छन् भनेर चीन विरुद्ध र तिब्बतका पक्षमा बोल्न नदिन नेपाल सरकार सचेत रहोस् भनेर चिनिया राजदूतले भन्नुभएको विषय पनि आएको छ.
10: अनि यो एकदमै के भन्ने अब बचकनापन सरकारको चाहिँ यो रवैया र हामीले दिनदिनै हेरिरहेका छौँ नेपाली जनतालाई पनि अब थाहा हुन थालिसक्यो होइन जनताले पनि लगभग बुझ्दै होलान् कि कसरी यस्तो खालको स्थिति पर्यो किनभने सरकार सञ्चालन सत्ता सञ्चालन भन्ने कुरा अब यसो सामान्य खेलको विषय होइन नि त यो त तपाईँको मुलुकको गरिमासँग जोडिन्छ मुलुकको सार्वभौम सत्तासँग जोडिन्छ मुलुकको राष्ट्रियता राष्ट्रिय अखण्डता होइन तपाईँ भौगोलिक अखण्डता र नेपाली जनताको एउटा चाहिँ एउटा भरोसा र यहाँको चाहिँ जनताको चाहिँ दैनन्दिनको तपाईँको उनीहरूको चाहिँ डेलिभरीसँग जोडिएको विषय यस्ता कैयौँ विषयहरूमा सरकार चाहिँ चुप्तै गएको देखिन्छ. अब एक वर्ष पनि भएको छैन भर्खर चार महिना हुन लागेको छ तपाईँको चाहिँ सरकार चाहिँ ठिक छ अब 30 वर्ष तिमीहरूले के गर्यौ भन्ने पनि भन्दै हुनुहुन्छ ओके केही फरक परेन, पाँच वर्ष त चलाउन पाउनुहुन्छ, चलाउनुहोस् न राम्रोसँग, हामीले त तिनीहरूलाई विस्थापित गर्छौँ, हटाउँछौँ, तिनीहरूको विरोधमा चाहिँ एकदमै चाहिँ सङ्घर्ष गर्छौँ, त्यस्तो केही भनेका छैनौँ, तर चलाउनुहोस्, राम्रो चलाउनुहोस्। अब जनताले मत दिए पछाडि त सत्ता सञ्चालन त गर्नु पऱ्यो नि, यस्तो नचाहिँदा उत्पट्याङहरू उत्पट्याङ कुराहरू त गर्नु भएन नि त, जसरी तपाईँको चाहिँ एक रुपियाँका सिक्काहरूमा चाहिँ होइन नेपालको नक्सै हटाउने जस्ता कुराहरू, अनि संसदमा आएर नेपालले पनि अब अरू देशको चाहिँ भूमि निचेका छौँ हामीले भनेर चाहिँ भन्ने जस्ता हास्यास्पद कुराहरू, यो नचाहिँदो भ्रम फैलाएर होइन जनतालाई पनि अब अप्ठ्यारो पार्ने, राष्ट्र मुलुकलाई अप्ठ्यारो पार्ने र विदेशीको दावेदारी गर्ने यो खालको प्रवृत्ति वास्तव सुहाएको छैन। अब सचियोस् यो नचाहिँदा उत्पट्याङ कुराहरू गरेर अनि त्यस पछाडि चाहिँ अप्ठ्यारो बनाउने कुराहरूमा सरकार नलागोस् भन्ने
9: एउटा कुरा चाहिँ, अब यो अहिले अब चिनले नै चासो देखाएको छ होइन, चिनिया राजदूत चाङ माओमिङले नै यो कुरालाई चाहिँ होइन नजिकबाट नियालेको बताइरहँदाखेरि चाहिँ, अब हामी त एक चिन नीतिमा हिजोदेखि अडिक छौँ होइन, संलग्न पराश्र नीतिमा अडिक छौँ, हाम्रो भूमि चाहिँ कसैका विरुद्धमा चाहिँ प्रयोग नहोस् होइन, कसैलाई चाहिँ असर गर्ने खालका गतिविधि नहोस् भनेर हिजो

0: होइन अहिलेको कार्यकारी प्रमुखजीहरू अहिलेको सरकारले यो जमिनलाई यो नेपाल राष्ट्रको नेपाल आमालाई होइन बचाउनै सक्दैन. गाउँमा सामान्य एउटा साथमा चाहिँ तपाईँको चाहिँ साथको ढुङ्गा चाहिँ एक फिट एक बित्ता चाहिँ वरपर हुँदा त त्यहाँ चाहिँ कत्रो ठुलो झगडा हुन्छ. सिमाना भनेको त्यस्तो चिज हो. त्यसो भएको हुनाले हाम्रो राष्ट्रको सिमानाप्रति होइन नेपालको सार्वभौमसत्ताप्रति अप्ठ्यारो पर्ने आँच आउने खालको गतिविधिहरू सरकारले गर्न मिल्दैन र गर्न हुँदैन. र छिमेकीहरूले चासो देखाएर खास गरी अब उत्तर चीन र दक्षिण भारत दुईटा ठुला देशहरूले चाहिँ चासो देखाएर नेपाल राष्ट्रको सिमानाको विषयलाई लिएर नेपालको सार्वभौमसत्तालाई विषयलाई लिएर आवाज उठाउने खालको परिस्थिति बन्ने गरी जसरी नेपाल सरकारको चाहिँ गतिविधि भइरहेको छ यो गतिविधिले भोलि चाहिँ हाम्रो देशको होइन भौगोलिक अखण्डतामाथि प्रश्न उठ्न सक्छ. त्यस्ता कुनै पनि गतिविधिहरू नहोस् र छिमेकी राष्ट्रहरूलाई छिमेकीलाई फेर्न सकिँदैन होइन. त्यसो भएको हुनाले यो दुईटा छिमेकीसँग सौहार्द र सम्बन्ध राखेर मुलुकलाई चाहिँ अझ बढी अग्रगतिका साथ तीव्र विकासमा अगाडि बढाउनु पर्नेमा हामी छिमेकीहरूका चासोमा चाहिँ झन् अप्ठ्यारो पर्ने खालका चाहिँ गतिविधिहरू हामीले नै गरेर अनि छिमेकीहरूलाई चिडाउने खालको स्थिति चाहिँ गर्नु हुँदैन. र त्यसो भएको हुनाले हामीले अहिले चाहिँ खास गरी दुईटै छिमेकी राष्ट्रहरूसँग उत्तिकै हाम्रो असंलग्न परराष्ट्र नीतिलाई अझै बढी थप तपाईँको चाहिँ मजबुत बनाएर छिमेकी राष्ट्रहरूलाई त्यतिकै नजिकका उनीहरूसँगको सम्बन्धलाई अझ थप विकास गरेर जानुपर्नेमा हाम्रै गतिविधि कारणले हाम्रै हरकतका कारणले छिमेकीहरू रिसाउने खालको स्थिति चाहिँ बन्नु हुँदैन.
1: हस् सेवा तामाङजी, यहाँको महत्त्वपूर्ण समयका लागि यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु. नमस्कार.
0: धन्यवाद.
1: नेकपा एमालेका नेता एवं पूर्व मन्त्री शेरबहादुर तामाङ आदरणीय श्रोता नेपाली बहसमा छोटो विश्राम छ. विश्रामपछि पालिका बहसमा उपस्थित हुनेछु.
2: सुरक्षित भविष्यको लागि जीवन बीमा गरौं. जीवन बीमाका लागि राष्ट्रिय जीवन बीमा कम्पनी नै रोजौं. न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बीमा कम्पनी. बीमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बीमा कम्पनी साबिकको राष्ट्रिय बीमा संस्थान. प्रधान कार्यालय रामशाह पथ काठमाडौँ.

0: हजारमा डिस होम वर्षभरि रिचार्ज गर्नुहोस् र इन्स्टेन्ट लकी ड्र मार्फत एक महिनादेखि एक वर्षसम्म फ्रीमा हेर्ने अवसर प्राप्त गर्नुहोस्।
1: डिस होम, खुसीको कनेक्सन। स्थानीय तहको आवाज र अभ्यासलाई देशव्यापी गराउन नेपाली बहसमा पालिका बहस पनि बिहान 6 बजे देशैभरि पालिका बहस।
2: यतिखेर पालिका बहसमा यसमा गाउँपालिका गुल्मीका अध्यक्ष भगत सिंह खड्का हामीसँग जोडिनु भएको छ। खड्काजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसको पालिका बहसमा म तपाईँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
3: धन्यवाद, नमस्कार।
2: अब खड्काजी, के छ स्थानीय तहको अहिलेको हालखबर? राम्रै छ, राम्रो तरिकाले काम गरिरहनु भयो होइन? कार्यकाल राम्रै बितिरहेको छ। सम्झन लायक कामहरू के छन् आज यसो हेर्दाखेरि? फर्केर अब 6-7 महिना कति बाँकी छ क्यारे कार्यकाल, होइन? राम्रो काम गर्न सक्नुभयो यसमा?
3: हामीले सामान्यतया नागरिकको नजिकको घर दैलोको सरकार भएको हिसाबले उनीहरूको सुख दुःख सबैमा हामी सहयात्री बन्ने, सेवा प्रवाह र हाम्रो स्तरबाट हुने सामाजिक सद्भाव र सानातिना विकास निर्माणका कामहरूमा हामी नागरिकसँगै हातोमालो गर्ने काममा अहिले पनि हाम्रा कार्य सम्पादनहरू गरिरहेका छौँ। हजुरले भने जस्तो अब हाम्रो कार्यकालको पनि अन्तिम डाइङ मोमेन्ट नै छ। हाम्रो 5 वर्ष कार्यकालको प्रारम्भ र अन्तिम समयको तुलना हेर्दा अन्तिममा हामीले गरेका कामको तुलनात्मक अवस्था पनि देखिहाल्छ।
2: अब राम्रा कामहरूको के प्रवर्धन गर्न सक्नुभयो होइन? यो त देशभरि करिब 350 भन्दा बढी रेडियो, एफएम स्टेसन, अनलाइन प्लेटफर्ममा धेरै ठाउँबाट श्रोताहरूले सुनिराख्नु भएको छ होइन? यस अलिकति अनुभव सेयर गर्नुहोस् न।
3: स्थानीय सरकार भनेको सामान्यतया समय लामो नलिई नागरिकहरूलाई शीघ्र सेवा प्रदान गर्ने नजिकको सरकार हुँदो रहेछ भन्ने मेरो आफ्नो बुझाइ हो। प्रदेश र सङ्घीय तहमा समय लिएर धेरै कुरा सोचेर कानुन निर्माण र नीति निर्माणलाई अलि

0: समय लिएर गर्दा पनि सेवा प्रवाहमा फरक नपर्ने, तर स्थानीय सरकारबाट तुरुन्तै नागरिकहरूले डेलिभरी खोज्ने स्थान भएकोले यहाँ चाहिँ हामीले चुस्त रूपमा नागरिकहरूलाई डेलिभर गर्नपर्ने अवस्था देखिँदो रहेछ। जुनसुकै समस्या आए पनि नागरिकहरूले यो संघीय सरकारको प्रादेशिक सरकारको काम कर्तव्य अधिकार हो भन्ने कुरा नसोचेर जो नजिक छ उसले हामीलाई सेवा दिनुपर्छ, उसैबाट हामी लाभान्वित हुनुपर्छ भन्ने खालको नागरिकहरूमा त्यो मानसिकता बसिसकेको हामीले महसुस गरेका छौँ। सामान्यतः हामीले भइरहेका आफ्नो अधिकार क्षेत्र ज्युरिस्डिक्सनभित्र परेका शिक्षा त्यस्तै गरेर यो नागरिक तहमा हामीले सहयोग पुर्याउन सक्ने खाने पानी जस्ता यी कामहरूमा विपदको कामहरूमा हामी तुरुन्तै सहयोग गर्नुपर्ने परिस्थिति देखिन्छ।
1: अहिलेको अवस्थामा चाहिँ तपाईँहरूले चाहिँ जस्तो सेवा प्रवाहमा प्रभावकारी गराउन सक्नुभयो कि सक्नु भएन, नीतिगत निर्णयहरू गर्न सक्नुभयो कि सक्नु भएन, ऐन नियम कानुनहरू के गर्नुभयो कि फरक गर्नुभयो आज अरूको तुलनामा?
0: हाम्रो अवस्था हेर्यो भने शिक्षाको क्षेत्रमा हामीले लामो समयसम्म प्रसुति स्याहार विदा वा प्रसुति विदा तालिमहरूमा शिक्षकहरू जानुपर्ने अवस्थामा विद्यालयहरूका कक्षा कोठा खाली नहुन् भन्नका लागि हामीले त्यसरी प्रसुति विदा प्रसुति स्याहार विदा वा लामो समय तालिममा शिक्षकहरू जाँदा स्वयंसेवक शिक्षकहरू 79 सालदेखि नै व्यवस्थापन गरेर त्यसरी शिक्षा क्षेत्रमा हामीले इन्ट्रोड्युस गरेका छौँ। त्यस्तै कृषक पशुपालनको क्षेत्रमा हेऱ्यौँ भने हाम्रो गाउँपालिकाभित्र दुधको अलि अभाव हुने देखिन्थ्यो, व्यावसायिक रूपमा कसैलाई पशुपालनतर्फ यो दुध उत्पादनतर्फ हामीले प्रोत्साहित गर्न पाए हुन्थ्यो भन्ने लागेर हाम्रो पालिकाभित्र कसैले 5 वटा दुहुनो गाई वा भैँसी पाल्नुहुन्छ भने उहाँहरूलाई रेगुलर हामीले मासिक पशु हेरालुका लागि 10,000 दिने कामहरू गरिरहेका छौँ भने हाम्रो पालिकाभित्र सामान्यतया सडकको मामलामा खानेपानीको मामलामा जे बढी समस्या यसलाई बढी प्रायोरिटाइज गरिरहेका छौँ। हाम्रो गाउँपालिकाभित्रको बसाइको परिस्थिति हेऱ्यो भने धेरै बसाई डाँडाहरूमा माथि छ र हाम्रो आफ्नो खानेपानीको स्रोत नभएको कारणले हामीले छिमेकी गाउँपालिकादेखि करिब 23 किलोमिटर टाढाबाट खानेपानीहरू ल्याउनु पर्ने बाध्यता आफ्नो भित्र सञ्चालन गऱ्यो भने पनि हामीले लिफ्टिङ खानेपानी सञ्चालन गर्नुपर्ने त्यो कम्पल्सन भएको हुनाले हामीले यी कामहरूमा पनि प्रायोरिटाइज गरेर सुधारका कामहरू घर घरमा धारा पुर्याउने कामहरू जुन रेगुलर काम नै हुन् यस्ता खालका कामहरू अगाडि बढाइरहेको सन्दर्भ छ।
1: स्थानीय तहमै होइन काम गरेको स्थानीय तह सम्हालेको अहिले प्रधानमन्त्री हुनुहुन्छ बालिनजी, होइन भेटघाट भयो कुराकानी भयो के छ कतिको उत्साह छ?
0: अहिले हाम्रो मुलुकले सम्माननीय प्रधानमन्त्री प्राप्त गरेपछि केही सुधारका कुराहरू पनि अगाडि बढेका छन् भने केहीमा हामीले आशा गरेका अझै पनि हामी ती कुराहरूमा संघीय सरकारको तर्फबाट समन्वय सहकार्य र सहअस्तित्वको मर्मले ती सुधारका कामहरू पनि अगाडि बढ्छन् भन्ने मलाई लाग्छ। सार्वजनिक खरिद ऐनतर्फ संघीय सरकारले अहिले लामो समय को झन्झट र त्यस्तै एकदमै लो बिड गरेर कामको गुणस्तरीयतामाथि संशय पैदा हुने वातावरणलाई संघीय सरकारले सम्बोधन गरेको छ। तर यसबाहेक अहिले पनि नेपालका ग्रामीण भेगहरू हेऱ्यो भने हाम्रो सबैभन्दा ठुलो समस्या कृषि विपदका रूपमा बाँदर बँदेल देखिन्छ। साँच्चै भन्ने हो भने मुलुकमा राजनैतिक सङ्घीयता आयो, त्यही कारणले पालिकाहरू बने, पालिकामा जनप्रतिनिधिहरू निर्वाचित पनि भए, तर प्रशासनिक र वित्तीय सङ्घीयता यो 9 वर्ष हुँदासम्म पनि 73 सालपछि पुनर्संरचना भएर यो परिस्थितिमा आउँदा पनि अझै पनि बामे सर्दैछ, यी विषयहरू सम्बोधन गर्नपर्ने देखिन्छ भने ठुला विकास निर्माणका कामहरू अन्तरपालिका जोड्ने सडकहरू त्यस्तै निर्वाचन क्षेत्र रणनीतिक सडकहरू अझ अर्को पेचिलो के विषयवस्तु भएको छ भने नागरिकहरू जो पीडामा बाढी पहिरो पीडित भएर नयाँ घर पुनर्निर्माण गर्नुपर्ने परिस्थितिमा पुग्नुहुन्छ, उहाँहरूको सर्वस्व सकिएको हुन्छ, यसमा संघीय प्रादेशिक र स्थानीय सरकारको साझेदारीमा उहाँहरूलाई नयाँ घर पुनर्निर्माण गर्नुपर्ने त्यो कार्यविधि बनेको छ। हाम्रोमा हेऱ्यो भने हामीले 2081 साल वैशाख 8 गते ठुलो आग लागि बेहोर्यौँ, त्यति बेला काठमाडौँ महानगरपालिकाको तर्फबाट अहिलेका सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाहले समेत हामीलाई त्यो विपदको बेलामा महानगरको तर्फबाट 10 लाख सहयोग पनि गर्नुभएको थियो। त्यति बेला जलेका घरहरू करिब 49 घरहरू क्षति भएका बनेर सकिसके, तर सङ्घीय सरकारको तर्फबाट प्राप्त गर्नुपर्ने रकम हामीले अहिलेसम्म प्राप्त गरेका छैनौँ। यी नीतिगत विषयहरूमा सङ्घीय सरकारबाट अझ धेरै समन्वय र सहयोग प्राप्त हुन सके उचित हुन्थ्यो भन्ने चाहिँ म आफूलाई लाग्छ।
1: बेरुजो कतिको छ तपाईँको पालिकामा?
0: हजुरले यो एकदमै राम्रो प्रसङ्ग उठान गर्नुभयो। हामीले कार्यभार सम्हाल्ने बेलातिर करिब 2 करोड बेरुजु एउटा आर्थिक वर्षमा आउँथ्यो। अहिले हामीले बिस्तारै यसलाई व्यवस्थापन गर्दै लगेर पछिल्लो महालेखा को प्रतिवेदन हेऱ्यो भने हामी 47 लाख गाउँपालिकाको बेरुजु छ। यो वर्षको हामी महालेखा परीक्षण लेखा परीक्षण सकेपछि हामी हाम्रो कार्यकालको अन्तिममा 0 वा न्यून बेरुजु अन्डर 10 लाख को हामीले सोच बनाएर अगाडि बढेका छौँ। यो पाटोमा पनि हामी सदाचार र सुशासनको पाटोमा यसले पक्कै राम्रो काम रिफ्लेक्ट गर्छ भन्ने कुरामा आशावादी छौँ।
1: इस्माका नागरिकहरू, तपाईँलाई मध्येका मतदाताहरू र तपाईँका प्रतिस्पर्धीहरू सबै खुसी छन् भगतजी?
0: यो विषयमा नागरिकहरूको सन्तुष्टिको अवस्था कस्तो छ, उहाँहरूको अहिले सरकारप्रतिको सोच कस्तो छ भन्ने कुराको लागि हामी नागरिकहरूमै जानुपर्छ भन्ने मलाई लाग्छ। हामीले आफूले यो गरिरहेका छौँ यस्तो छ भनेर त्यसमा सन्तोष लिने ठाउँ नागरिकहरूको सन्तुष्टि मापन गरेपछि हुन्छ भन्ने मलाई लाग्छ। हामी नागरिकहरूको सेवामा छौँ, उहाँहरूसँगै नजिक जोडिएर काम गरिरहेका छौँ र उहाँहरूकै खुसीको लागि समृद्धिको लागि कार्य सम्पादन गरिरहेका छौँ भन्ने लाग्छ मलाई।
1: हस्, यहाँको महत्त्वपूर्ण समयका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। नमस्कार।
0: धेरै धेरै धन्यवाद। म हजुरको यो कार्यक्रम मार्फत मेरो आवाज सबै ठाउँ पुर्याउन मदत गर्नुभएकोमा अत्यन्त धेरै धन्यवाद।
1: धन्यवाद। इस्मा गाउँपालिका गुल्मीका अध्यक्ष भगत सिंह खड्काले श्रोता नेपाली बहससँगै पालिका बहसको समय पनि सकिएको छ। खेम्बम बिदा चाहन्छु। नमस्कार।
2: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि। सम्पर्क 0656 5369 53 98 5507 0061 र 98 5507 0053।
3: 24 घन्टा इमर्जेन्सी सेवा, विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप, डायग्नोसिस, ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली, बाल मन्दिर रोड, भरतपुर 10 चितवन। फोन 0656 4394 4440 4395 80 र 98 5506 2440।
4: It's 7 o'clock. अहिले 7 बजेको छ।

0: नमस्कार।
1: पार्टीको सर्वाधिक सुनिने तथा विश्वभर करोडौं श्रोता बीच पुगिरहेको स्वदेश एफएम 93.2 मेगाहर्ज र भरतपुर स्थित स्वदेश प्लस एफएम 102.1 मेगाहर्ज सँगै फेसबुक लाइभ र मोबाइल एप्सहरू मार्फत एकैसाथ प्रसारण भइरहेको सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरमा स्वागत छ। म सृजा थापा। तपाईँ हाम्रो समाचार स्वदेश post.com मार्फत जुनसुकै समयमा पढ्न र शेयर गर्न पनि सक्नुहुनेछ। वर्षायामा हिलामे र अन्य समयमा धुल्याम्मे हुने गरेको माढी नौ बगै स्थित बस पार्कको स्तर उन्नतिका लागि माढी नगरपालिकाले 10 लाख रुपियाँ बजेट विनियोजन गरेको छ। नगरपालिकाले चालु आर्थिक वर्ष 2083-84 नगर स्तरीय योजनाको दोस्रो सूचीमा बघै बस पार्क व्यवस्थापनका लागि 10 लाख रुपियाँ विनियोजन रहेको माढी नगर प्रमुख तारा कुमारी काजी महतोले जनाउनुभयो। भरतपुर माढी ठोरी रोडमा चल्ने सार्वजनिक सवारी साधनहरूको विश्राम वा पार्किङ स्थल रहँदै आएको बघै बस पार्कमा पालिकाको पर्याप्त ध्यान नपुगेको भन्दै सामाजिक सञ्जालमा गुनासो उठ्नुका साथै सार्वजनिक सुनवाई कार्यक्रममा समेत सवाल उठ्दै आएको छ। बस पार्कको केन्द्र भागमा खाल्टाखुल्टी रहँदा वर्षायाममा पानी जम्न गई हिलामी हुने गरेको छ। बस पार्क क्षेत्रमा अन्य पूर्वाधारहरूको समेत अभाव वा समस्या रहेको छ भने रिउ नदीसँगै जोडिएको सो स्थानमा हरेक दिन दर्जनौ बसहरू रहने रोकिने गरेका छन्। नेपाली काङ्ग्रेस संसदीय दलका नेता विष्णुराज आङदम्बेले नेताहरूले पार्टी फुटाउनु होइन जोड्न एकता गर्नु कायम गर्नुपर्ने बताउनु भएको छ। नेपाली काङ्ग्रेस भरतपुर महानगर समितिले आयोजना गरेको 44 बीपी स्मृति दिवसका अवसरमा उहाँले सुधारणा राख्नु भएको हो। यहाँ आयोजित वृक्षारोपण कार्यक्रमपछि उहाँले स्थानीय पत्रकारसँग कुराकानी गर्दै मुलुकको विकासका लागि काङ्ग्रेस फुट्नु अभिशाप हुने जिकिर गर्नुभयो। कैदीबस्ती स्थान अभाव भएपछि उनीहरूलाई अन्य कारागारमा स्थानान्तरण गर्नुपर्ने बाध्यता बन्दै गएको छ। कारागार कार्यालय भरतपुर चितवनबाट एक वर्षमा 116 कैदीबन्दीलाई अन्यन्त्र कारागारमा स्थान परिवर्तन गरिएको छ। कारागार प्रमुख चेतना ढुङ्गानाले क्षमताभन्दा बढी कैदीबन्दी भएपछि कैद तोकिएकालाई अन्यन्त्र स्थानान्तरण गर्नुपर्ने बताउनुभयो। राजस्व कार्यालय भरतपुरले गत आर्थिक वर्षमा रु 26.83 करोड राजस्व सङ्कलन गरेको छ। अघिल्लो आर्थिक वर्षको तुलनामा रु 1.74 करोड बढी राजस्व सङ्कलन भएको हो। कार्यालयले अघिल्लो आर्थिक वर्षमा रु 25.09 करोड राजस्व सङ्कलन गरेको थियो। गत वर्ष राजस्व बढे पनि लक्ष्य भने पुग्न सकेको छैन। फ्लूको प्रभावका कारण गिरावट आएको अण्डाको मूल्य बढ्न थालेको छ। उत्पादन घटेको र माग बढेपछि मूल्य बढ्न थालेको हो। नेपाल लेयर्स कुखुरा पालक सङ्घले ठुला फार्महरूको मूल्य लिएर बजार मूल्य तय गर्नुपर्दछ। सङ्घका अनुसार आजबाट लागू हुने गरी ठुलो अण्डा प्रति क्रेट 30 वटाको रु 450-500 पुगेको छ। मध्यम अण्डा रु 420-470 पुगेको छ भने सानो अण्डा रु 415 पुगेको छ। सबैमा प्रति क्रेट रु 50 मूल्य बढेको हो। तेस्रो संस्करणको चेतन गोल्ड कप फुटबल भदौ 27 गतेदेखि सुरु हुने भएको छ। आयोजक हनामी भरतपुर फुटबल क्लब बीएफसीले प्रतियोगिताको मिति सार्वजनिक गरेको हो। असोज 3 गतेसम्म सञ्चालन हुने प्रतियोगितामा यसपटक 8 टोली सहभागी हुने संयोजक ध्रुव भसाले जानकारी दिनुभयो। सहभागी टिम बारे टुङ्गो लाग्न भने बाँकी नै रहेको छ। यसअघि पहिलो र दोस्रो संस्करणमा 10 टोली सहभागी रहेका थिए। नेपाल प्रहरी शिक्षाले भरतपुर तालिम केन्द्रको मैदानमा हुने प्रतियोगिताको विजेताले 6 लाख रुपियाँ सहित ट्रफी र उपविजेताले 3 लाख रुपियाँ प्राप्त गर्नेछन्। प्रतियोगिताभरको उत्कृष्ट खेलाडीले रु 20,000 तथा विधागत उत्कृष्टले 10,000 रुपियाँ प्राप्त गर्नेछन्। हरेक दिन प्लेयर अफ दि म्याचले 5,000 रुपियाँ प्राप्त गर्ने संयोजक भूषालले जानकारी दिनुभयो। नेपाली काङ्ग्रेसको संस्थापन मित्रपक्षले सन् 29 गते राष्ट्रिय भेला गर्ने घोषणा गरेको छ। काङ्ग्रेसका संस्थापक नेता विवेक कोइरालाको 44 स्मृति दिवसको अवसरमा बुधबार काठमाडौँमा आयोजित कार्यक्रममा नेता प्रकाश मान सिंहले भेलाको मिति साउन 29 र स्थान काठमाडौँ तय भएको घोषणा गर्नुभयो। कार्यक्रममा नेताहरू पूरा बहादुर खड्का, विमलेन्द्र निधि, कृष्ण प्रसाद सिटौला, डाक्टर शशाङ्क कोइराला, डाक्टर शेखर कोइराला लगायत देशको अवस्था अत्यन्तै जटिल अवस्थामा रहेको भन्दै यस्तो बेला पार्टीमा मतभेद होइन एकता गरेर अघि बढ्नुपर्नेमा जोड दिनुभयो। मनसुनजन्य विपद व्यवस्थापनमा सरकारको पूर्व तयारीबारे गृहमन्त्रीको ध्यानकर्षण गराउन राष्ट्रसभामा जरुरी सार्वजनिक महत्त्वको ध्यानकर्षण प्रस्ताव दर्ता गराएका छन्। काङ्ग्रेसको राष्ट्रसभा संसदीय दलकी नेता कमला पन्तको प्रस्ताव र काङ्ग्रेसका सचेतक पदमबहादुर परियार, नेकपा एमालेका सांसद सोमनाथ पोर्तेल, नेपाली कम्युनिष्ट पार्टीकी प्रमुख सचेतक मदन कुमारी शाह तथा जनता समाजवादी पार्टी जसपा नेपालकी सांसद पूजा चौधरीले प्रस्तावको समर्थन गर्नुभएको हो। एमालेले बागमती प्रदेश सरकारले दिएको समर्थन फिर्ता लिएको छ। सो पार्टीले प्रदेश प्रमुख दीपक प्रसाद देवकोटालाई समर्थन फिर्ताको पत्र बुझाएको हो। प्रदेश सरकारमा नेकपा एमालेका छ मन्त्री सहभागी छन्। उनीहरूमध्ये पाँचजना मन्त्री समर्थन फिर्ताको पत्र बुझाउने क्रममा प्रदेश प्रमुखको कार्यकक्षमा सहभागी रहेका थिए। भित्रको शुद्धिकरण र न्यायाधीशहरूको आचरणमाथि प्रश्न उठेपछि न्याय परिषदले गर्ने छानबिन प्रक्रिया आफैमा गम्भीर प्रश्नको घेरामा परेको छ। तत्कालीन प्रधान न्यायाधीश प्रकाश मानसिंह राउतको पालामा शुरू भएको र प्रतिवेदन समेत बुझाइसकेका उच्च अदालतको न्यायाधीशको छानबिनको विषय अझै अल्झिएको छ। सर्वोच्च अदालतले नेपाली काङ्ग्रेसका सांसद अभिषेक प्रताप शाहका नाममा जारी भएको पक्राउ पर्जी यथास्थितिमा राख्न अन्तरिम आदेश दिएको छ। बुधबार न्यायाधीश अब्दुल अजिज मुसलमानको एकल इजलासले गृह मन्त्रालय, जिल्ला अदालत कपिल वस्तु र जिल्ला प्रहरी कार्यालय कपिल वस्तुको नाममा अल्पकालीन अन्तरिम आदेश दिएको हो। पक्राउ पर्जी प्रकरणमा लिखित जवाब माग गर्दै दुवै पक्षलाई छलफलमा झिकाइएको छ। राष्ट्रपति र सरकारी पक्षबीच भएको सम्झौतालाई मन्त्री परिषद बैठकले अनुमोदन गरेको छ। बुधबार बसेको मन्त्री परिषद बैठकले अनुचित लेनदेनबाट प्रभावित नागरिकहरूको माग सम्बोधन गर्न गठित समिति र आन्दोलनरत पक्षबीच साउन 1 गते भएको सम्झौतालाई अनुमोदन गर्ने निर्णय गरेको हो। अग्रवाललाई प्रहरीले पक्राउ गरेको छ। अग्रवाललाई बुधबार दिल्ली बजारबाट पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीका एसएसपी अनुपम शमशेर जबराले बताउनुभयो। एसपी जबराका अनुसार अग्रवाल बैंकिङ कसुर सम्बन्धी मुद्दामा फरार रहेका थिए। प्रदेश सरकारमा सहभागी नेकपा एमालेका 6 जना मन्त्रीहरूले सामूहिक राजीनामा दिएका छन्। उनीहरूले राजीनामा मुख्यमन्त्री इन्द्रबहादुर बानियालाई भेटेर बुझाउन खोजे पनि भेट दिन नसाएपछि मुख्यमन्त्री कार्यालयमै राजीनामा पत्र बुझाएर हिँडेका हुन्। बानिया भने बुधबार कार्यक्रममा चितवनतिर जानुभएको वाहनिकट स्रोतले बताएको छ। कङ्ग्रेस नेपालीको आत्मदाह घटनाको सत्य तथ्य पत्ता लगाउन एक न्यायिक समिति गठन गरेको छ। बुधबार बसेको मन्त्री परिषद बैठकले उच्च अदालतका पूर्व न्यायाधीश केशव प्रसाद वास्तोलाको अध्यक्षतामा सो समिति गठन गर्ने निर्णय गरेको हो। मन्त्री परिषदका निर्णयहरू सार्वजनिक गर्दै शिक्षा मन्त्री तथा सरकारका प्रवक्ता सस्मित पोखरेलले घटनाको गम्भीरतालाई हेरेर छानबिनका लागि न्यायिक समिति बनाइएको बताउनुभयो। सत्य तथ्य र निष्पक्ष समाचारको प्रत्येक सुदेश खबरको यो बुलेटिन यति नै। अहिलेका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीहरूसँगै म श्रीजा थापा पनि बिदा हुन्छु। नमस्कार।

0: होइन
1: तपाईँ त हिजो कतै पनि देखिनु भएन नयन सिंह महरजी, तपाईँको भूमिका के छ नेपाली कङ्ग्रेसमा अहिले? संस्थापनतिर हो कि इतरतिर हो कि वा अर्कै नयाँ गुट तयार गर्दै हुनुहुन्छ?
2: नेपाली कङ्ग्रेस पार्टीका संस्थापक नेता बिपी कोइरालाको हिजो स्मृति दिवस थियो। उहाँले आफ्नै जीवनकालमा सुवर्ण शमशेरले चलाउनु भएको एउटा काङ्ग्रेस र एउटा बिपी कोइरालाले चलाउनु भएको अर्को काङ्ग्रेसलाई एकीकरण गरेर नेपालको लोकतान्त्रिक आन्दोलनलाई अगाडि बढाउनु भएको थियो, नेपालको राणाशाहीलाई अन्त गर्नुभएको थियो र आज जुन वातावरण हामीले पाइरहेका छौँ उहाँले बीजारोपण गर्नुभएको थियो। त्यसलाई हृदयङ्गम गरेर नेपाली काङ्ग्रेस पार्टीको जुन हिजो एकीकरण हुनुपर्ने आवश्यकता थियो राणाहरूलाई अन्त गर्ने, लोकतन्त्रको बहाली गर्ने, त्यो परिस्थिति आज पनि अध्यावधिक छ, आज पनि त्यो बरकरार छ, आज पनि देश चुनौतीका बिचमा छ, देशभित्र लोकतन्त्र लोकतान्त्रिक पद्धतिलाई अलिकति समस्यामा पार्ने कोसिस भएको छ, सरकार निरङ्कुश सोचतिर अगाडि बढिरहेको छ र लोकतन्त्रका विरोधी देशी विदेशी शक्तिहरू चलबलाउने जो खेल चलेको छ यसलाई आज फेरि रियलाइज गरेर सम्पूर्ण काङ्ग्रेस, सबै काङ्ग्रेस, काङ्ग्रेसभित्रको दुईवटा काङ्ग्रेस होइन एउटा काङ्ग्रेसभित्रको समग्र एकताका लागि हामी लाग्नुपर्छ भनेर 3 महिनादेखि रेगुलर पार्टीका सभापति उपसभापतिदेखि लिएर हिजो दुईटै ठाउँमा कार्यक्रम भएका सम्पूर्ण नेताहरू, शीर्ष सबै नेताहरूलाई व्यक्तिगत रूपले सामूहिक रूपले हामीले भेट्ने कोसिस गरेका छौँ, भेटेका छौँ। हिजोको कार्यक्रम अलग अलग भएको कारणले म गइनँ, म मात्रै गइनँ कि हजारौँ साथीहरू जानु भएन।
1: अब
2: तपाईँले देखेका मात्रै काङ्ग्रेस होइनन्, त्यस कारणले हिजोको कार्यक्रम हामी एकै ठाउँमा हुनुपर्छ र काङ्ग्रेस अलग थलग देखिनुहुन्न, जनतामा यसको राम्रो इम्प्रेसन पर्दैन भन्ने सोचेर नै एउटा कुरा। दोस्रो कुरा, काङ्ग्रेसको समग्र काङ्ग्रेसभित्रको एकताका लागि हामी काम गरिरहेका कारणले यो एकताको समझदारीको प्रक्रिया नटुङ्गिन्जेलसम्म हामीले कतै देख्यौँ भने समस्या पर्छ र यो जो हाम्रो जो मुभमेन्ट छ यसलाई हामी अगाडि बढाउन सक्दैनौँ भन्ने रायका साथ पनि हामी धेरै साथीहरू हिजो गएनौँ। तर सुगत पक्ष के हो कि हामी जो तपाईँले विकेन्द्रित भएका 2-3 ग्रुपहरू देखिराख्नु भएको छ त्यसका बिचमा आजदेखि समझदारीको वातावरण बन्न सक्ने तमाम आधारहरू हामीले पाइरहेका छौँ। मलाई लाग्छ हामी नेपाली काङ्ग्रेस पार्टीको स्थिति र सामर्थ्यलाई बचाउनका लागि, यसलाई सशक्त पार्टी बनाउनका लागि हाम्रो पार्टीभित्रको समझदारी एकै भएर सँगसँगै जाने समझदारी
1: होइन। अब पार्टी एकताको कुरा त एउटा दन्त्य कथा जस्तो भइ नै सकिया छ होइन, किनभने हिजोको आरोप प्रत्यारोपहरू सुन्दाखेरि शेरबहादुर देउबाको घरै जलाउने चाहिँ गगन थापा हो भन्ने खालका अभिव्यक्तिहरू पनि सुनिए इतर पक्षबाट। यस्ता कुराले चाहिँ नेपाली कङ्ग्रेसलाई मिलाउँछ कि चिडाउँछ? तत्काल केन्द्रीय कमिटी बैठक बोलाइहाल्नुपर्छ अब भनेर मोहन बस्नेतजीहरू उफ्रिँदै गर्दाखेरि अब कङ्ग्रेस कसरी मिल्छ भन्या क्या नयन सिंह महरजी, अब के पहल गर्नुहुन्छ? अब
2: लोकतन्त्र भनेको गुम्सिएर निसासिएर बस्ने व्यवस्था होइन, त्योभित्र जसरी तपाईँले प्रेसर कुकरभित्र खाना पनि पाक्छ तर माथिभित्र हावा जाने यदि त्यो व्यवस्था भएन भनेपछि प्रेसर कुकर फुट्न सक्छ। समाज पनि त्यही हो, समाजमा गुम्सिएर रहन दिनु हुँदैन र आएका कुराहरू जनता सामु एउटा कार्यकर्ताका सामु आउँछन् र त्यसको निराकरणका लागि त्यो हो होइन भनेर छलफलका लागि फेरि बहस अन्तर्क्रिया चल्छ र लोकतन्त्रले त्यसपछि आफ्नो बाटो पहिल्याउँछ। त्यस कारणले म माथि लाग्ने कुरा, खेम बमजीमाथि लाग्ने कुरा, पार्टीको कुनै शीर्ष नेतामाथि लाग्ने कुरा र समग्र परिस्थितिलाई लाग्ने आरोपहरूको हामीले क्लियरेन्स दिने मौका पाउँछौँ र यी नेपाली काङ्ग्रेसको जीवनमा यस्ता घटनाहरू तमाम घटेका छन्, धेरै ग्रुपिजम भएका छन्, समूहगत विभाजन भएको छ, फेरि हामी मिलेका छौँ बहुत, हामी चाहिँ समूह समयमा थुप्रै काम गर्छौँ, त्यस कारणले हामी इन्डिभिजुअल हामी व्यक्तिवादी छौँ। नेपाली काङ्ग्रेस, अस्ति मैले नेपाली काङ्ग्रेसको पार्टी सभापतिलाई कुरा गर्दाखेरि के भन्यो भने काङ्ग्रेस पार्टी त तपाईँ लोक उन्नत लोकतन्त्रका कुरा गर्नुहुन्छ, उन्नत लोकतन्त्र भनेको त एक किसिमको अराजक जस्तो हुन्छ जहाँ तपाईँको हुइप समेत लाग्न त्यो कार्यान्वयन हुन गाह्रो हुन्छ। त्यहाँ व्यक्तिले निर्णय गर्छ। व्यक्ति व्यक्ति कन्भिन्स गरेर व्यक्ति व्यक्ति यदि कन्भिन्स भयो भने अनि मात्रै त्यसबाट आएको मत प्रक्रियाबाट विजय हुने व्यवस्था हो लोकतन्त्र। त्यस कारणले काङ्ग्रेस पार्टीभित्र यसको जो फ्रिडमको नेचर छ, जो व्यक्तिगत धारणा प्रस्तुत गर्ने व्यक्तिवादी चरित्र देखिन्छ देखिलाई समाजमा, तर हामी व्यक्तिवादी नै हौ। लोकतन्त्रको मूल मर्म भनेको मान्छे व्यक्ति छ, व्यक्तिसँग असीमित अधिकार छ, उसँग असीमित क्षमता छ, र त्यसलाई कार्यान्वयन गर्नका लागि त्यसलाई बाधकका रूपमा सरकारले काम गर्नुहुन्न, राज्य लाग्नुहुन्न, र व्यक्तिसँग थुप्रै क्षमता छ भन्ने व्यवस्था हो। तसर्थ यस कुराको हामी समाधान निकाल्छौँ। मैले भने नि बाधे बाधे जायते तत्त्वबोध भन्छ, हामी यस्ता प्रक्रियाले यस्ता संवाद हाम्रा कुराकानी अन्तर्क्रिया विमर्शले यस्ता छलफलले हाम्रो पार्टीलाई
1: भूमिका चाहिँ अब के हुन्छ भने क्या, अब संस्थापन पक्ष गगन थापा समूह पक्षलाई चाहिँ वा चाहिँ वास्तविक कङ्ग्रेसलाई चाहिँ संस्थापनतिर जाने वा चाहिँ इतर पक्षलाई चाहिँ अलिकति बलियो बनाएर लैजाने, अब इतर पक्ष अनि यहाँले देखिसक्नु भएको छ होइन, त्यहाँ पनि कङ्ग्रेसका नेताहरू हुनुहुन्छ, चुनदेवीमा पार्टी कार्यालय खुलिसकेका छ, अब राष्ट्रिय कङ्ग्रेस त्यसै गरी शङ्ख बजाउने भन्ने खालका विषय पनि बजारमा आइ नै सकेका छन् होइन, अब हिजोको त्यो कार्यक्रमले त झनैलाई पुष्टि गर्ने खालका कतिपय विषयहरू त्यहाँ सँगसँगै जोडिएर आए। अब कङ्ग्रेसलाई एक ढिक्का होइन, अब तत्काल कङ्ग्रेसको चाहिँ व्यापक रूपमा चाहिँ अभियान थालनी गर्नुपर्छ। अब त समानान्तर गतिविधिहरू हेर्नुहोस् त, पिपीलाई फरक फरक ठाउँमा सम्झिए होइन, अलग अलग ठाउँमा चाहिँ कार्यक्रम भए होइन, अब यो भने त कङ्ग्रेसको लागि त यो राम्रो विषय होइन नि त नयन सिंहजी।
2: खेमजी, मैले यहाँलाई पहिले नै के भने कि उठ विभाजित विकेन्द्रित काङ्ग्रेसले वर्तमान नेपालका समस्याहरू समाधान गर्न सक्दैन। नेपाली जनताका समस्या छन्, गरिबी अभावको समस्या छ, लामो समयदेखि
1: गर्ने के, सबैलाई पद चाहिएछ, सबैलाई चाहिँ पावर चाहिएछ, सबैलाई शक्ति चाहिएछ,
2: मलाई चाहिएन नि त, मलाई चाहिएन नि त। मैले के भनेको छु कि म नेपाली काङ्ग्रेसको महाधिवेशनभन्दा अगाडि म मात्रै होइन, म जस्ता करिब 30-35 मेरो साथीहरू र 35-36 केन्द्रीय समितिका साथीहरू नेपाली काङ्ग्रेसभित्र 15 महाधिवेशनभन्दा अगाडि कुनै पद नलिएर पनि हामी काम गर्छौँ भनेर हामीले पार्टीका सबै नेताहरूलाई भनिसकेका छौँ। त्यस कारणले विकेन्द्रित काङ्ग्रेसले, खण्डित काङ्ग्रेसले नेपालका वर्तमान द्वादल्य समस्याहरूको समाधान गर्न सक्दैन। त्यस कारणले हामी आज 18 सिट मात्रै जित्यौँ नि त। यो परिस्थितिलाई मध्यनजर गरेर भदौ 23 र 24 गतेको घटनालाई स्मरण गरेर युवाहरूको आवेग, सरकारका प्रति राज्यका प्रतिको युवाहरूको फ्रस्ट्रेसनको एउटा लेभल, र त्यसपछि नेपालमाथि थुपारिएको हामीले सोध्दै नसकेको जो समस्या छ, त्यो समस्याबाट त देश त अहिले पनि त बाहिर निस्किसकेको छैन। यी दुईवटा समस्याहरूलाई फरक फरक किसिमले आज हामीले चाहिँ समीक्षा गरेर 23 गते युवाहरू, नेपाली जनताको, सरकारका प्रति, राज्यका प्रतिको जो चाहना छ, जो आकाङ्क्षा छ, जो अपेक्षा छ, यसलाई पुरा गर्न सक्ने किसिमको राज्य प्रणाली बनाउने, त्यस्तो किसिमको नेतृत्व दिने राजनीतिक दल बनाउने एउटा कुरा भयो। दोस्रो कुरा, 24 गते नेपालको अस्मितामाथि प्रहार हुने गरी जुन जुन किसिमका हरकत भए, स्वयं हेम बमबन्दी त्यसको शिकार हुनुको, त्यसलाई त्यसको बारेमा पनि सोचेर एउटा राष्ट्रिय रूपमै राष्ट्रिय एउटा अवधारणा, नेपाली जनताको एकरूपता भएको एउटा अवधारणा तयार गर्ने, मेरो स्वामित्व मेरो नेपालमाथि 24 गते हमला भएकै हो, र हामी कोही पनि सुरक्षित रहेनौँ, र म व्यक्ति र समूह, समाज, पार्टी, समग्र सरकार पनि फ्री रहेन। कसले हो त त्यति बेला समस्या पारेको, त्यसको पनि आइडेन्टिफाई गरेर एउटा राष्ट्रिय एकता एउटा निर्माण गर्ने अवधारणा निर्माण गरेर नेपाल अब नयाँ नेपालमा कसरी जाने, राष्ट्रियताका सवालमा के गर्ने, यसको अन्तर्राष्ट्रिय सम्बन्धका सवालमा के गर्ने। मैले भने 23 गते अर्थतन्त्र समस्यामा थियो, युवा बेरोजगारी अभाव थियो, यसको बारेमा निकास कसरी निकालेर भोलिको आजको नेपाल कसरी निर्माण गर्ने भन्ने चुनौती त हाम्रो अगाडि छ। यो चुनौती सामना गर्ने पार्टी बनाउने हो। हिजो हामीले थुप्रै मिस गरेका छौँ नि त, धेरै कुरा सकेनौँ। हिजो हामीले भन्यौँ, हिजो 23-24 गते भदौभन्दा अगाडि पनि भयो, त्यसभन्दा अगाडि यसपटकको चुनावमा पनि भन्यौँ, हामीले जनतालाई आश्वस्त पार्न खोज्यौँ, जनतासँग हामीले निवेदन गऱ्यौँ, विभिन्न नारा लग्यौँ, आश्वासन दियौँ, तर जनताले रिसिभ गरेन नि त, जनताले मानेन, जनताले होइन तिमीहरू झुटी बोल झुट बोलिरहेछौ, हामी यसपटक तिमीहरूलाई सहयोग गर्दैनौँ, अर्को चोटि चाहिँ समीक्षा गरौँला, तर यसपटक हामी सक्दैनौँ भनेर त हामीलाई चुनाव हराएको हो त। चुनावलाई हामी चुनावमा हामीलाई पराजित गरिसकेपछि जनताको त्यो आवेगलाई हामीलाई माया पनि गर्थे, तर आवेग पनि थियो एउटा प्रति, त्यो आवेगलाई समाधान गर्नका लागि जनताको मन जित्ने, जनताको अपेक्षा अनुसार काम गर्ने पार्टी चाहिएको छ। जनताको आजको अपेक्षा भनेको के हो भने सरकार जनताका समग्र समस्याका प्रति चिन्तित छैन। यो नयाँ सरकार आइसकेपछि समाजको एक वर्ग र एक व्यक्ति पनि कुनै पनि नेपालका प्रति, आफ्नो राज्यका प्रति, आफ्नो सरकारका प्रतिको भरोसा निर्माण गर्न सकेका छैन। ऊ सरकारका प्रति आश्वस्तै छैन। सबै अनुहारहरू मलिन्छन्। तपाईँको मिडियादेखि लिएर हाम्रो राजनीतिदेखि लिएर समाजको कृषि अनि जति प्रोफेसन जति पेसा
1: आधिकारिकता पाइसकेपछि गगन थापा पक्ष वा चाहिँ नेपाली कङ्ग्रेसलाई अधिकारिक कङ्ग्रेसलाई चाहिँ बलियो बनाउनु पर्दैन, मलजल गर्नु पर्दैन, न्यु खोज्ने, भागभन्डा खोज्ने, दही चिउरे बन्ने होइन। कङ्ग्रेसबाट धेरै धेरै खालका प्रश्नहरू छन् नि त्यतिखेर।
2: मेरो कुरा चाहिँ के हो भने कानुनले निरूपण गरिसकेपछि सर्वोच्च अदालतले निर्णय गर्नुभन्दा अगाडि हाम्रो थोरै कुराहरू केही असहमति सहमति थिए नभएको होइन, तर अहिले हामी त्यहाँबाट माथि उठिसक्यौँ। अहिले हाम्रो प्रक्रियागत रूपमा पोलिटिकल साइन्सको म विद्यार्थी हो। पोलिटिकल साइन्सले के भन्छ भने प्रोसेस पुग्यो कि पुगेन भन्छ, प्रक्रिया पुग्यो कि पुगेन भन्छ। अब प्रक्रियाको अन्तिम डिसिजनकर्ता, निर्णयकर्ता सर्वोच्च अदालतलाई हामीले मानेका छौँ भने उसले दिएको निर्णय न्यायसङ्गत छ छैन त्यो आफ्नो कुराहरू होला, तर सर्वोच्च अदालतले दिएको निर्णयलाई हामी सबैले मान्नुपर्छ भन्ने राय हो। अर्को कुरा कानुनले के भन्छ भने अङ्ग पुग्यो कि पुगेन भन्छ, प्रक्रिया जस्तै हो। अङ्ग पुग्यो भने त्यसलाई मान्ने, अङ्ग नपुगिकन प्रक्रिया नपुगिकन आएको निर्णयलाई नमान्न सकिन्छ, तर त्यो प्रक्रिया पुऱ्याएर आएको सर्वोच्च अदालतले निर्णय गरिसकेपछि हामीले त्यसलाई नमान्ने भन्ने कुरै भए सबैले मान्नुपर्छ, सबैले मानेका पनि छन्। सबैले मानेर त एउटा सिस्टम अहिले चाहिँ सभापति गगन कुमार थापा नै हो, हामी सबैले मानेका छौँ, र उहाँले मिलाउनु पर्यो भन्ने कुरा गर्दैछन् नि त। सबैको आवाज त्यही थियो नि त, हिजो पनि तपाईँले देख्नुभयो नि त। एउटा कुरा, दोस्रो कुरा एक्सेप्टेन्सको कुरा हो। डेमोक्रेसीमा पोलिटिकल साइन्सभित्र एक्सेप्टेन्स भनेको स्वीकारोक्ति। आज पत्रकारका रूपमा रहेको खेमबम अब हुने 84 सालको स्थानीय र प्रदेश चुनावमा कुनै तहको मेयर अथवा प्रदेशको सांसद भएर मुख्यमन्त्री बन्छ भने त्यसलाई स्वीकार्ने हो। नेन्सिङमाहरूले मेरो जिन्दगी पुरै लाग्यो, मैले सबै काम गरेँ, आज खेम्बम हुने भनेर त्यसलाई भन्न मिल्दैन। मैले खेम्बम प्रधानमन्त्री भए पनि मान्नुपर्छ, प्रोसेस वाइज ड्यु प्रोसेस, जनताले भोट हालिसकेर हातेर जिताइसकेर प्रधानमन्त्री भयो भने खेम्बमलाई पनि नेन्सिङमा हामी यति ठुलो त्याग गर्यौँ, आदि त्याग चाहिँ हाम्रो बलिदानी थियो, यो कसरी हुन्छ भन्न मिल्दैन। प्रक्रियागत रूपमा तपाईँको आइसकेको विषयलाई स्वीकारोक्ति स्वीकार गर्नुपर्ने डेमोक्रेसीको अर्को चाहिँ ड्युटी हो। ड्युटीबाट कहिले हामी चिप्लिन्छौँ त्यो पनि हुनुहुँदैन। त्यस कारण स्वीकार गर्ने एउटा कुरा, प्रक्रियागत रूपमा हुनुपर्ने दोस्रो कुरा, यी दुईटाका बिचमा हामी अहिले समाधान खोजिरहेका छौँ। तसर्थ नेपाली कङ्ग्रेस पार्टीभित्रको समग्र एकतामा मेरो दृढ विश्वास हो। एकता भनेको पार्टी विभाजन छैन नि त, पार्टीभित्रको एकता हो। पार्टीका विभिन्न समूह, विभिन्न व्यक्तिका आफ्ना चाहिँ केही कुराहरू छन्, जम्मै त कहिले पनि मिल्दैन। फेरि सबै कुरा मिल्ने डेमोक्रेसीमा सबै कुरा मिलाउन खोज्यो भने त्यो त निरङ्कुश हुन्छ, असहमति हुन्छन्। असहमतिका बावजुद अगाडि
1: नेपाली कङ्ग्रेसमा चाहिँ गाली प्रतियोगिता सुरु भयो क्या, गाली प्रतियोगिता, गाली प्रतियोगिताले एकता हुन्छ, एक्लैहरूकोलाई गाली गर्ने, एक्लैहरूकोलाई फुल्याउने, एक्लैहरूकोलाई सराप।
2: मान्छेका भित्र गुम्सिएका आवाजहरू कहिले काहीँ आउँछन्, कहिले काहीँ मिटिङका माध्यमले आउँछन्, कहिले काहीँ तपाईँ जस्तो मैले बोलिरहेको छु यहाँ इन्टरभ्यूका माध्यमले आउँछन्, कहिले काहीँ सभाका माध्यमले आउँछन्। ती आवाजहरूलाई त्यसलाई त्यो मान्छेले कति नियन्त्रण गर्यो त्यो उसको विषय भयो। कसैले बढी एकदम सरको रूपमा बोल्छ, कसैले ठिक मिलाएर बोल्छ, तर ती आवाजहरू आइसकेपछि त्यसको निरूपण खोज्छ डेमोक्रेसीले। त्यसमा रिभेन्जले बदला लिँदैन, बदलाको भावना लिँदैन, त्योभित्र समाधान खोज्छ र रियलाइजेसन गर्दै अगाडि बढ्छ। के आरोप लगाउनेले पनि के जसमा जुनमाथि आरोप लाग्यो त्यसले पनि, यस कारणले यसलाई त्यो प्रतियोगिता भन्दा पनि यसले मैले भने वाद सम्वादका माध्यमले डेमोक्रेसीलाई बलियो पुर्याउँछ र आज पनि हामी ठिक त्यही ठाउँमा पुगेका छौँ। प्रक्रियागत रूपमा केही सम्वाद केही विमर्शले नेपाली कङ्ग्रेस पार्टीको भविष्यको जो रोड म्याप छ यसलाई बलियो बनाउँछ भन्ने मेरो आफ्नो धम्मे हो।
1: अब आज चाहिँ सरकार का कतिपय गतिविधिहरूमा चाहिँ औला उठिरहेका छन्, प्रश्नहरू उठिरहेका छन्, आलोचना भइरहेको छ। शिक्षा स्वास्थ्यमा लगाएको 3% समता कर चाहिँ सरकारले ढिलै भए पनि बुद्धिमा बिर्को फेरि ढोकन लागेको बिर्कोलाई खोलेको छ होइन। अहिले शिक्षा स्वास्थ्यको कर हटेको छ, तर सत्ता र सरकार जुन ढङ्गले चाहिँ आज अगाडि बढिरहेको छ, जनताको जुन दुईटाई नजिकको मत पाएर चाहिँ उसले आफ्ना एक्सनहरू सुरु गरिरहेको छ, यो कुरामा प्रतिपक्षीको दलको भूमिकाको हिसाबले हिजो विद्यार्थी पोलिटिक्समा लामो समय चाहिँ राजनीति गरेको हिसाबले तपाईँलाई के लागिरहेको छ? अहिले सही ट्र्याकमा छ राज्य सरकार सत्ता
2: अराजक भएको छ, सत्ता अराजक भएको छ, सत्ता अराजक हुने कोसिसमा छ। सत्ता मेरो सरकार त, सरकार त मेरो हो नि त, ऊ त अभिभावक हो। हिजो चुनाव जित्दाखेरि जनताले राष्ट्रिय स्वतन्त्र पार्टीको चुनाव चिन्हमा भोट हाले पनि प्रोसेस वाइज जो प्रक्रियागत रूपमा आएको छ, प्रधानमन्त्री त मेरो पनि हो नि त, त्यसले समाजका सबै वर्ग र समुदायलाई अभिभावकत्व दिनुपर्छ भन्ने सन्दर्भ हो। तर सरकार आज कुनै कुरामा पनि क्लियर छैन। जे मन लाग्यो, जति बेला उसलाई मन लाग्यो, जे गर्न मन लाग्यो, एकदम चाहिँ के को तालमा भन्छौँ नि हामी, त्यो तालमा उसले जे पनि गर्न खोज्दाखेरि समाजमा का सबै अङ्ग प्रतिङ्गहरू नराम्रोसँग हल्लिएका छन्। ल हेर्नुहोस्, म आज बिहान तपाईँकै न्युज सुनिरहेको थिएँ, विदेशबाट आउने एफडिआईमा त्यत्रो कमी आएको छ, तर राष्ट्र ब्याङ्कको स्वीकृतिमा नेपालबाट जति पनि पैसा विदेश लग्न सक्ने भन्ने बजेटले एउटा सिस्टम राखेको छ, यसपालि बजेट बोलेको छ। तपाईँले हेर्नुभयो भने स्वास्थ्य, शिक्षा, बिजुली, जनताका आधारभूत विषयहरूमा हिजो चुनावका बेला घोषणा पत्रमा होइन हामी घटाउँछौँ, सके भने निशुल्कै गर्छौँ भनेर वाचा गर्नेवालाहरू आज त्यही उल्टै जनताकै नेपालको संविधानको बरखिलाफ मगाएर संविधानले निशुल्क कुरा गर्छ। हामीलाई के लागेको थियो कि दुई तिहाईको सरकार छ, एकदम पपुलिजममा विश्वास राखेर आएको सरकार छ, यसले जनताका छोराछोरीलाई निशुल्क पढ्ने र जनताले निशुल्क स्वास्थ्य सेवा लिने बिमाकै माध्यमले होला प्रबन्ध गर्छ भन्ने हाम्रो चाहिँ चाहना थियो, हाम्रो अपेक्षा थियो। अब त्यसका खिलाफमा गइरहेको छ यो सरकार, कसको सेवा गरिरहेको छ भन्ने थाहा छैन। राष्ट्रियताका सवालमा नेपालको भूमिका सन्दर्भमा प्रधानमन्त्रीले त्यस्तो अराजक कुरा बोल्नुहुन्छ भनेको समाजका अहिले व्यापारीहरूलाई तर्साउने, विदेश देशभित्र खर्बुङको बैङ्कमा सञ्चिति छ लगानीको वातावरण नबनाउने, उल्टै राष्ट्र बैङ्कको स्वीकृतिमा विदेशमा रकम लैजान सक्ने व्यवस्था मिलाउने सरकारले यो देशको अर्थतन्त्र धान त कसरी? मलाई त के लाग्छ कि आर्थिक अवस्थाकै कारणले अर्थतन्त्र ध्वस्त बनाएर वर्तमान सरकार आफ्नै भारीले आफै थिचिएर निसासिएर सरकारबाट त्यसले चाहिँ बहिर्गमन हुनुपर्ने अवस्था सृजना हुन्छ कि जस्तो लागेको छ। हिजो मलाई केपी ओलीजीको दुई तिहाईको नेतृत्व गरेको सरकारको याद आउँछ, त्यति बेला माओवादी र एमाले मिलेर सरकार चलाए, त्यो दुई तिहाईको सरकारमा मैले काण्डे काण्ड र महाकाण्ड भन्ने पुस्तक लेखेँ। संसद विघटनलाई महाकाण्ड राखेर तपाईँको 150 बढी काण्डहरू सरकारको आफ्नो कार्यकालमा भए, विश्वविद्यालयका भिसीलाई ल्याएर पनि थुनिएको थियो हिजो। ठ्याक्कै त्यस्तै त्यस्तै अराजक गतिविधि, अहिले त झन् बढी अराजक गतिविधि, एकदमै अहिले त कस्तो कि राणाकालमा एउटा उखान थियो अरे, जङ्गबहादुरको जङ्गेको मुख कान मुख संविधान बोली कानुन। ठ्याक्कै त्यही अवस्थामा नेपाललाई पुर्यायो भने यसले लोकतान्त्रिक प्रणालीका मार्फतले बनाएका, तपाईँ हाम्रा अग्रजहरूले र तपाईँ हामीले नेपाली जनताले बनाएका, आफ्नै लागि बनाएका जो पुराना संस्थाहरू छन् तिनलाई जम्मै विघटन गरेर तिनलाई समस्यामा पारेर नयाँ अराजकता ल्याउने प्रयासमा सरकार छ। यो सरकारको यो अत्यन्तै दम्भकारी जो शैली छ, यसलाई नियन्त्रण, नियमन र सच्याउने कामका लागि नेपाली काङ्ग्रेस पार्टीले सशक्त प्रतिपक्षको भूमिका चाहिँ निर्वाह गर्नुपर्नेछ। म यसलाई भन्दैछु, त्यो सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्नका लागि काङ्ग्रेस पार्टीभित्रको आन्तरिक एकताका लागि पूर्ण समझदारी कायम गर्नुपर्नेछ। आफैमा रुम लिएको, आफैमा विवादित भएको काङ्ग्रेसले अहिलेको दुई तिहाईको यति अराजक सरकारसँग
1: अघि हामीले एउटा बहस गरिसकेका छौँ, गाली गरेर सहमतिको वातावरण बन्दैन होइन, गाली गलौज चाहिँ कसैले कसैलाई पनि गर्नुहुन्न, धारे हात लाउनुहुन्न, किनभने अब कसैलाई त अब टुक्र्याउने मन नै लाग्यो होला, त्यहाँ चाहिँ टुक्र्याउँदाखेरि ठुलो भाग पाइन्छ भन्ने पनि होला बाटोभित्र होइन, त्यो त अब तपाईँहरूले मूल्याङ्कन गर्ने होला। त्यो अब गगन पक्षले चाहिँ के गरिदिनु पर्ने हो त भने क्या, अब किनभने बास संस्थापन पक्षले के गरिदिनु पर्ने हो कङ्ग्रेस मिलाउन, एउटा जेन्युन प्रश्न त छन् त, आफैले आफैलाई त कसले विघटन गर्न खोज्छ र भने यो कस्तो माग हो, कसरी माग पुरा हुन्छ?
2: दुई तिनवटा कुरा हो। मैले सभापतिजीलाई भेटेपछि मैयालाई भन्दैछु, ती दुई तिन महिना अगाडि सभापतिजीलाई मैले भेटेको थिएँ, उपसभापतिजीलाई पनि भेटेको थिएँ। सभापतिजीलाई मैले भेट्दाखेरि मैले के भने कि तपाईँको ठाउँमा म भएको भए सर्वोच्च अदालतको निर्णय आएकै 11 बजे राति टाइप पनि गर्ने, यदि कम्प्युटर आफ्नो साइडमा छैन भने एउटा पेन निकालेर मैले एउटा स्टेटमेन्ट लेख्थेँ। मैले के लेख्थेँ कि दुर्भाग्यवश नेपाली काङ्ग्रेसभित्र विशेष महाधिवेशनमा जानुपर्ने अवस्था सृजना भयो, त्यसकारणले 14 महाधिवेशनबाट आएको समग्र केन्द्रीय समितिलाई पार्टीको बृहत्तर हितका लागि विशेष महाधिवेशनबाट आएको केन्द्रीय समितिसँगै काम गर्ने वातावरण गर्ने हुने गरी मैले फलाना फलानालाई यसरी नोमिनेट गरेका छु, समायोजन पनि भन्नु परेन, फलाना फलानालाई नियुक्ति गरिरहेको छु सदस्यमा भनिदिएको भए आज 3 महिनामा हामी हाम्रो आन्तरिक काममा रुम लिँदैथ्यौँ र पार्टी स्ट्रङ बन्थ्यो। त्यही बेला मैले आदरणीय पूर्णबहादुर खड्काज्यूको नेतृत्वमा भएको राष्ट्रिय भेलामा मैले आफूले कुरा राख्नुपर्छ भनेर मैले गएर मैले के भने कि यो हामी अदालत पनि गयौँ, निर्वाचन पनि गयौँ, दुईटै ठाउँमा निर्णय आएन, हामीले 40% विशेष महाधिवेशनको माग राखेर साथीहरूको हस्ताक्षर भइसकेपछि विशेष महाधिवेशन बोलाउनु पर्छ भन्ने मैले केन्द्रीय समितिमा पनि त्यति बेला कुरा राखेको थिएँ, तत्कालीन केन्द्रीय समितिमा हामीले त्यो पनि गरेनौँ। म मिडियासँग पनि भयो विशेष महाधिवेशन बोलाउनु पर्छ, त्यो पनि भएन। अब विशेष महाधिवेशन गरेनौँ, दुईवटा महामन्त्रीलाई त्यति बेला कारवाही पनि गऱ्यौँ, निर्वाचन आयोगले पनि हामीलाई हाम्रो पक्षमा निर्णय गरेन, सर्वोच्च अदालतको निर्णय अन्तिम थियो त्यो पनि आएन। भन्दाखेरि अब 4 महिनाभित्रै किन पद चाहिने? 4 महिनाको पदले हुन्छ के? सभापतिजीको अहिलेको विशेष कमिटीबाट आएको जुन महाधिवेशनबाट आएको कमिटीलाई काम गर्न दिउँ र हामीहरू काम गरौँ पार्टीमा बिना शर्त काम गरौँ। शर्त राख्नुभन्दा पनि महाधिवेशन बरू महाधिवेशनमा को जित्ने कसरी जाने त्यसमा छलफल गरौँ। शर्त एउटै मात्रै शर्त के हो कि नेपाली काङ्ग्रेसको परम्परा के हो भने निष्पक्ष महाधिवेशनको वातावरण बनाउनका लागि हाम्रा निर्वाचन समिति, अनुशासन समिति, सदस्यता छानबिन समिति लगायतका केही समितिहरू छन्, त्यसमा सबै समूह, दुई तिनवटा समूह त प्रजातान्त्रिक पार्टीमा हुन्छ, सबै समूहको प्रतिनिधित्व हुने गरी उसले निर्णय चाहिँ सर्वसम्मत तरिकाले मात्रै गर्न पाइने भन्ने प्रावधान हामीले पहिलेदेखि नै परम्परागतदेखि राखेका छौँ। त्यो भनेको निष्पक्ष महाधिवेशनको वातावरणको कुरा हो र यति कुरा खोजौँ। र अर्को कुरा चाहिँ केन्द्रीय समितिले पनि वडाबाटै निर्वाचन लडेर महाधिवेशन प्रतिनिधि बन्ने कुरा गरिसकेपछि त कुरा सकियो, यो 3-4 महिनाको पदले के गर्नुहुन्छ? र फेरि सदस्य सबै हिजो भइसक्यो भने त हामी विशेष महाधिवेशनमा नगएकै हो, विशेष महाधिवेशनमा नगइसकेपछि किन खाली भागभन्डा खोज्ने? यसले राम्रो म्यासेज जाँदैन र हामीले चाहिँ महाधिवेशनका तर्फ अगाडि बढ्नुपर्छ भनेर मैले कुरा राखेको थिएँ। हाम्रा त्यो शीर्ष दुइटै टाइप यताका नेतालाई पनि उताका नेतालाई मैले त्यसरी कुरा राखेँ। अब यो दुइटै वातावरण बन्न सकेन र बिचमा अर्को कुरा पनि एउटा अवधारणा के आएको छ कि अस्ति यो विशेष त शेखर दाई र प्रकाश शरण दाईले बढी कुरा उठाइराख्नुहुन्छ, यो चाहिँ बिचको बाटो यो पनि हो। हामी नेपाली काङ्ग्रेसको नेपाली काङ्ग्रेसको केन्द्रीय सभापतिको नेतृत्वमा हामीले मूल आयोजक समिति गठन गर्छौँ जहिले पनि महाधिवेशन सम्पन्न गर्नका लागि। त्यही आयोजक समितिको सभापतिको नेतृत्वमा अहिलेका पदाधिकारी र अर्को त्यो हिजो 14 महाधिवेशनको जो नियमित महाधिवेशनको पक्षधर छ यसबाट पनि समायोजन केही साथीहरूलाई राखेर 15-20 जनाको एउटा निर्देशन समिति अथवा महाधिवेशन व्यवस्थापन समिति एउटा गठन गरेर त्यसका माध्यम पनि जान पाइन्छ। जस्तै मैले खेमबम्बीलाई के भन्नु किनभने कि तपाईँको रेडियोभित्र समग्र संस्थाभित्र कुनै काम गर्नका लागि कहिलेकाहीँ समिति उपसमिति बनाउँछौँ हामी, यसको अर्थ तपाईँको रेडियोको तपाईँको टेलिभिजनको अध्यक्षले राजीनामा दिनुपर्छ त्यसको अधिकार कम भयो भन्ने होइन, कुनै निश्चित टास्कलाई व्यवस्थित गर्नका लागि हामीले समिति उपसमिति बनाउँछौँ। त्यो कुरा हो अहिले नेपाली काङ्ग्रेस पार्टीभित्रको काङ्ग्रेस पार्टीको महाधिवेशनलाई निष्पक्ष तौरले सम्पन्न गर्नका लागि हिजो पनि यस्ता अभ्यासहरू भएका हुन् र आज पनि केही गर्ने केही निष्पक्षमा ल्याउनै पर्दैन मेरो विचारमा त होइन, खालि चाहिँ व्यवस्थापन महाधिवेशन व्यवस्थापन समिति सभापतिकै नेतृत्वमा उहाँका पदाधिकारी जम्मै हुने गरी उहाँको बहुमत हुने गरी यतातिरबाट पनि साथीहरू गयो भनेपछि यसले के हुन्छ कि सबैले आश्वस्त भयो र यो अल्टिमेटली हामीले गर्ने पार्टीको जीवनको लागि त हो, पार्टी राम्रो गर्नका लागि सबै लागिरहेको छ भनेपछि यसमा सबै पक्षको लचिलो हुनुपर्ने जरुरत आवश्यकता देखिन्छ।
1: महत्त्वपूर्ण सबैका लागि धेरै धेरै धन्यवाद नयन सिंह महरजी, नमस्कार।
2: धन्यवाद खेमजी।
1: उहाँ हुनुहुन्थ्यो नेपाली कङ्ग्रेसका नेता नयन सिंह महर। आजले श्रोता नेपाली बसमा छोटो विश्राम छ, विश्रामपछि पुनः उपस्थित हुनेछौँ।
0: स्वदेश एफएम 93.2 मेगाहर्ज।
3: कांग्रेसको आन्तरिक विवाद र समसामयिक राजनीतिक विषयमा कुराकानी गर्न आज हामीसँग स्टुडियोमा हुनुहुन्छ नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजय बाबु शिवाकोटी र संस्थापन इतर समूहका नेता भूपेन्द्र जंगसाई। कांग्रेसको आन्तरिक विवाद आज हामी छत्ता छुल्ल पार्नेछौँ। आउनुहोस् सुरु गरौँ, जनता जान्न चाहन्छन्। जनता जान्न चाहन्छन्, म यहाँहरू दुवैजनालाई स्वागत गर्न चाहन्छु।
4: धन्यवाद
3: अजय बाबु शिवाकोटीजी, भूपेन्द्र जंगसाईजी।
4: धन्यवाद।
3: अजय बाबुजी, काङ्ग्रेस फुटाएरै छोड्नु भयो नि त, फुटको जिम्मा त नेतृत्वले लिनु पर्यो।
4: त्यस्तो छ, आज हामी बिपी कोइरालाको 44 स्मृति दिवस मनाइरहेका छौँ। हामी राम्रो मुडमा कार्यक्रम सुरुवात गर्दा तपाईँको पनि स्वास्थ्यलाई राम्रै हुन्छ।
3: बिपी कोइरालाको स्मृति दिवसमा तपाईँहरू दुईतिर काङ्ग्रेस, तपाईँहरूले राम्रो व्यवहार गरे भए, काङ्ग्रेसका नेताहरूले राम्रो व्यवहार गरे भए राम्रो हुने। बिपीको समाजवादी आदर्शलाई पोलेर खानुभयो, स्वर्गबाट बिपीले गाली गरिरहनु भयो होला।
4: तपाईँको संवाद भएको छ र बिपीसँग, स्वर्गमा के गर्नु भएको छ, कसो गर्नु भएको छ, संवाद भएको छ।
3: तर हेरेर त धिक्कार छ, काङ्ग्रेस भनिरहनु भयो होला नि त।
4: तपाईँलाई लागेको कुरा हो त्यस्तो?
3: कसरी चलिरहेको छ त
4: काङ्ग्रेस? चलिरहेछ, दौडिरहेछ। आज मात्रै 5 किलोमिटर लामो ग्रिन रन थियो, तपाईँले सहभागी भएको साथीहरू पनि देखिरहनु भएको होला। देशव्यापी रूपमा नेपाली काङ्ग्रेसका पार्टीका सङ्गठनहरू, भातृ शुभ संस्थाहरूले कार्यक्रम गरेका थिए। म आफै पनि दोलखाको 2 कार्यक्रम भ्याएर भर आउँदै थिएँ काठमाडौँ, भोलिको कार्यक्रम सहभागी हुनु तपाईँले बोलाउनु भयो। हामी बिबीलाई सम्झिने, बिबीका आदर्शको बारेमा कुराकानी गर्ने भनेर आएको। तपाईँ सुरुमै चाहिँ अगुल्टोले झोसे जस्तो गरेर लाग्नु भएको छ।
3: काङ्ग्रेस दौडिरहेछ भन्नुहुन्छ, तर एकतिर मात्रै दौडिरहेछ क्या, एक लौटी भाइ फुटे गवार लुटे
4: होइन, दुईतिर दौड्यो भने त भत्र गोल भइहाल्छ नि। एउटै वेमा दौडिने, त्यसपछि डेस्टिनेसनमा पुगेर को फर्स्ट को सेकेन्ड भयो हेर्ने,
3: सबैलाई जान सक्नु भएन नि त अजयजी, सत्य त स्वीकार्नुहोस् न।
4: होइन, समेटेर भने कस्तो हो, कस्तो छ
3: काङ्ग्रेसका संस्थापक नेताहरू, संस्थापक नेताका पुत्रहरू अनि पूर्व पदाधिकारीहरू, भेटरान नेताहरू, काङ्ग्रेसका हस्तीहरू अहिले तपाईँहरूलाई स्वीकारिरहेको छैन। गगन थापा नेतृत्वलाई, विशेष महाधिवेशनलाई,
4: यस्तो यो चाहिँ मैले आज दोलखा नै एउटा कार्यक्रममा भनेको थिएँ। मेस्सीले 20 वर्ष अगाडि नुहाइदिएको त्यो एमा के अरे
3: एमल
4: एमल एमलले यसबेला वर्ल्ड कप जितेर लगे, जितेर लगिसकेपछि एमालले मेस्सीलाई गएर धाप मारेको भिडियो तपाईँले पनि देख्नुभयो होला फोटो। अब मेस्सीले रोई कराई गरेर
3: जिते, ट्रफी लगे होइन, अर्जेन्टिना लियोनल मेस्सी जस्ता भेटरन खेलाडीहरू, अनि यता चाहिँ माथा पछि चलिरहेछ।
4: तपाईँले 2 कुरा गर्नु, एउटा चुनावको सन्दर्भ उठाउनु भएको होला, अर्को पार्टीभित्रको आन्तरिक विधानको हामी फलो गरेर भएको विशेष महाधिवेशनको कुरा गर्नुभयो होला। विशेष महाधिवेशनको पछिपछिमा हिजो मत थियो होइन, हिजो त्यो मत हुने बित्तिकै त्यसलाई हामीले नकारेको पनि होइन, मत फरक थियो, सहभागी नभएका पनि थिए, सहभागी भएका पनि थिए। तर त्यसपछि सहभागी नभएकाहरू पनि सँगसँगै यही नेतृत्वले दिएको टिकट लिएर चुनावमा उठ्नुभएकै हो। आज त्यहाँ बोल्ने मध्येका टिकट नपाउनु भएका नपाउनु भएको हो, तर टिकट लिएर चुनाव लडेका अग्रज दाईहरू पनि त हुनुहुन्छ नि त।
3: भूपेन्द्रजी, टिकट लिने, चुनावमा जाने अनि हार्ने, गगन थापालाई नेतृत्व नमान्ने, कस्तो दोहोरो चरित्र है काङ्ग्रेसका नेताहरूको।
5: अनि त्यस्तो होइन, सबभन्दा पहिला त आज हामी बिपीको स्मृति दिवसमा छलफलमा छौँ, त्यसैले सबभन्दा पहिला म श्रद्धा सुमन अर्पण गर्न चाहन्छु। अब त्यो तपाईँले भन्दा लत्याउने होइन, होइन आजै पनि, आज पनि जुन कार्यक्रम भयो त्यहाँ बोल्ने अधिकांश नेताहरूले चाहिँ पार्टी फुटिसक्यो, पार्टी विभाजन भयो, 2 पार्टी भयो भन्नुभएको छैन, अझै पनि सम्भावना छ। साउनको अन्तिमसम्म राष्ट्रिय भेला साउनको 29 गतेसम्म राष्ट्रिय 29 गते राष्ट्रिय भेला छ, त्योभन्दा अगाडि पार्टीमा संवाद छलफल चल्छ।
3: तपाईँ त्यही अगाडि बसिरहनु भएको थियो त, सुन्नु भएन नेताहरूले?
5: तपाईँलाई भन्दैछु त मैले, 29 गते
3: आएर चाहिँ रफू भर्न जरुरी छ र
5: सुन्नुहोस् न, 29 गते राष्ट्रिय भेला छ, तपाईँले भने त्यो भेलासम्म कुरा मिलेन भने
3: राष्ट्रिय भेला भने चाहिँ के त
5: त्यही त सुन त्यो भेलामा सम्म कुरा मिलेन भने त्यो तपाईँले भनेको बाटोमा जान सक्ला तर आजको दिनसम्म पनि काङ्ग्रेस पार्टीलाई कसरी एकताबद्ध बनाउन सकिन्छ असहमतिहरूलाई कसरी चाहिँ सहमतिको बाटोमा लैजान सकिन्छ भन्ने कुरा भएको छ तपाईँले भने त दुईवटा कुरा तपाईँले दुईवटा कुरा जुन कुरा गर्नुभएको छ अहिले गगन थापाजीलाई हामीले सभापति अस्वीकार गरे होइन यो खालको बुझ्नु भएन कि हो हिजोको दिनमा अस्वीकार गरे हो नमानेकै हो विशेष महाधिवेशन हामीले बहिष्कारै गरे हो भन्दै त्यसलाई हामीले नमाने हो तर जब अदालतले नै फैसला गरिसकेपछि अहिले सभापति गगन थापा होइनन् अरू सभापति त हामीले भनेको छैनौँ नि त सबैले गगनजी नै सभापति माने हो
3: तर
5: त्यसो हो कि अब सभापति मान्ने भनेर उहाँको सबै आदेश मान्ने भन्ने त हुँदैन नि त सभापति मान्ने भनेर उहाँको एकलौटी त चल्दैन नि त पार्टीमा त पार्टीमा त फरक मत हुन्छ फरक विचार हुन्छ फरक धारा हुन्छ सबैलाई मिलाएर लैजानु पर्यो हामी त्यही भन्न छौँ कि गगनजी सभापति हामीले नमान्दा नमान्दा भइसक्नु भयो उहाँलाई हामीले स्वीकारिसकेका छौँ तर उहाँ अब सभापति हिजो विशेष महाजन भनेर उफ्रिनेहरूको मात्रै सभापति हुने कि विशेष महाजन नजानेको पनि त उहाँ सभापति हो नि त उहाँसँग फरकमा राख्नेको पनि त उहाँ सभापति हो त्यसैले उहाँले अहिले एकपछि ढङ्गले एक थरी साथीलाई मात्र लिएर सबैलाई लिएर हिँड्नु पर्यो भन्ने एउटा भनाइयो अनि अर्को जुन टिकटको
3: उहाँले त भन्नु भएको छ त सबै पक्षलाई लिएर दौडिने किलोमिटर आज मात्रै दौडिनु भयो
5: त्यही भने आज पनि एक्लै दौडिनु भयो नि त कहाँ दौडिनु भयो त उहाँ सँगसँगै पुलमार खड्का शेखर कोइराला तपाईँको शशाङ कोइराला अरू नेता दौडाए उहाँसँगै उहाँकै पछाडि दौडायो भने त राम्रै हुन्थ्यो त्यहाँ पनि एक्लै दौडिरहनु भएको छ त्यो विशेष महाजनको वरिपरि लिएर मात्रै दौडेर त भएन एउटा कुरा त्यो भयो अर्को कुरा जुन टिकटको कुरा गर्नुभएको छ टिकट लिने कि नलिने त्यो व्यक्तिगत नैतिकताको कुरा भयो एउटा कुरा र अर्को कुरा के नबुझौँ भने नि त्यो टिकट भने पनि गगनजीको त्यो खल्तीको त्यो सम्पत्तिको कुरा त होइन नि त उहाँको व्यक्तिगत निजी कुरा हो र होइन नि पार्टीको टिकट ल्यायो भने त टिकट लिनेले पनि होइन जस्तो भन्नु मैले पनि के अरे गगन थापाजीसँग टिकट माग्नु भनेको त उहाँको मैले चाहिँ तपाईँको म भाइ हो दाई हो साथी हो तपाईँको घरको सम्पत्तिको भागभन्डा गरौँ भनेको त होइन नेपाली काङ्ग्रेसको रुख चिन्नुको टिकट मागे हो नि होइन तर टिकट गगनजीले साइन गरेको टिकट लिएर गगन थापालाई सभापति मान्दैनौँ भने पनि त्यहाँनिर एउटा नैतिक प्रश्न चाहिँ त्यहाँनिर हुने भयो होइन भने व्यक्तिगत टिकटको कुरा होइन पार्टीको टिकट हो त्यो कुरा सकिसक्यो अब चाहिँ कसरी मिलेर जाने कसरी एकताबद्ध हुने होइन कसरी सबैलाई समेटेर लैजाने होइन सभापति भएको छ अब म अरू पार्टीमा आए पनि नआए पनि पार्टीबाट बाहिर जाउन् आउन् नआउन् मलाई केही पनि मतलब छैन भन्ने ढङ्गले त हुँदैन नि
3: तपाईँहरू बसिरहनु भएको छ अहिले होइन नेतृत्वलाई घुर्क्याएर कसरी हुन्छ बार्गेनिङ गरेर शक्ति आर्जन गर्न खोज्नु भएको
5: छैन घुर्काउने कुरा पनि छैन
3: महाधिवेशन
5: के छैन घुर्काउने कुरा पनि छैन बार्गेनिङ
3: खराब हो
5: छैन घुर्काउने कुरा पनि छैन बार्गेनिङ गर्ने कुरा पनि छैन त कुरा यति मात्रै हो कि यो काङ्ग्रेस पार्टीमा हाम्रो पनि लगानी छ हाम्रो पनि पसिना छ हाम्रो पनि रगत बगाएको छ हाम्रो पनि जीवन यही पार्टीमा गएको छ म आफै पनि छ कक्षा पढ्दै एउटा सानो बच्चा हुँदै यो पार्टीमा जीवन दिएको मान्छे हो अब आज चाहिँ पार्टीले चाहिँ तिमी त्यहाँ पार्टीको सदस्य भएनौ होइन अब तिमी चाहिँ पार्टीको अध्यक्षमा भाग लिन पाउँदैनौ भन्ने ढङ्गले त जानु भएन नि त त्यसैले काङ्ग्रेस लोकतान्त्रिक पार्टी भएको फरक मत हुन्छन् होइन फरक मत छन् नि त एक थरीले विशेष महाजन ठिक भने अर्कोले भेटेक भने त्यसैले फरक मतको सम्मान गर्नु भनेको लोकतन्त्र हो लोकतन्त्रको मूल मन्त्रै भनेको नै फरक विचार हुन्छ फरक धारणा हुन्छ मान्छेले नयाँ ढङ्गले सोध्छ त्यसको हामीले सम्मान गर्नुपर्छ भन्नु भने हो नि त
3: अजय बाबु शिवाजी मूल ढोकामा भोटे तालचा लगाउने अनि भित्र आइज भन्ने
6: अनि यस्तो अहिले हाम्रो खास भित्री कुरा भनेको मतलब यसको अहिलेको जड चाहिँ हो त्यहाँबाटै छौँ होइन अहिले असहमत केमा त भन्दाखेरि चुनावपछि नेपाली काङ्ग्रेसको केन्द्रीय समितिमा देशभरिबाट आएका साथीहरू उम्मेदवारहरू केन्द्रीय समितिका साथीहरू जो जो उम्मेदवार हुनुहुन्थ्यो नहुने पनि साथीहरू हुनुहुन्थ्यो अथवा तलैबाट आएका फिडब्याकहरू सबैलाई हेर्दै गर्दा नेपाली काङ्ग्रेसको 860,000 चान्चुन महाधिवेशन के अरे क्रियाशील सदस्यहरू मध्येबाट सबै क्रियाशील सदस्यहरू जो हो त्यो क्रियाशील सदस्य बराबरको भोट पनि कतिपय वडामा आएन कतिपय जिल्लामा आएन त्यो जिल्लाकै सङ्ख्या पनि पार्टीको तर्फबाट निकालिएको थियो क्रियाशील सदस्य बराबर पनि भोट नआउनुको मतलब के हो त भन्दाखेरि हाम्रो क्रियाशील सदस्यतामै समस्या छ क्रियाशील सदस्य लिनेहरूमा समस्या छ अथवा उनीहरू यो पार्टीमा हुँदाहुँदै पनि अर्को पार्टीमा गएर अर्को पार्टीको चुनाव चुनाव भोट हाले त्यसो हो भने एकपटक पार्टीको त्यो विषयलाई रिभ्यू गर्नुपर्छ हामी त्यसलाई सीमा अवलोकन गरेर अगाडि बढ्नुपर्छ भन्ने एउटा मत बन्यो त्यो मतको पक्षमा निर्णय भयो अनि ब्याङ्कले बेला बेला के गर्छ भने अपडेट गराउँछ नि आफूलाई अपडेट गराउन केवाइसी फर्म भर्न आउनुहोस् भनेर तपाईँलाई सोध्छ अथवा कहिले काहीँ फोनमै पनि तपाईँको बुवाको नाम के आमाको नाम के घरको एड्रेस कता हो के हो भनेर सोध्छ हामी थपक्क ब्याङ्कले बोलायो भन्छौँ जान्छौँ फर्म भरेर बुझाइन्छौँ यो पार्टी हो पार्टीमा पनि एउटा हाइरार्की छ पार्टीमा एउटा सिस्टम छ हामी 860,000-65,000 हाम्रो क्रियाशील सदस्यमध्ये करिब 1.5-2 लाखको मात्रै हाम्रो अध्यावधिक रहेछ फोन नम्बरहरू। त्यतिखेर म आफै पनि कतिपय जिल्लामा गएको थिएँ, जिल्लामा गएको मध्ये एउटा जिल्लामा त महाधिवेशन प्रतिनिधिहरूको फोन नम्बर पनि सम्बन्धित जिल्लाले पठाएको छैन। गएर भन्दै गर्दा यार सबैलाई सम्पर्क गर्न लगाएर केन्द्रका नेताहरू सबै एउटै होसहरू केन्द्रको नेताहरूले हाम्रो महाधिवेशनप्रति सबैलाई सम्पर्क गरेर सबैलाई नेता बनाउनु भन्ने खालको अभिव्यक्ति दिने तत्त ठाउँका नेताहरू पनि हुनुहुन्छ। अब यो मैले यो किन तपाईँलाई उठाइरहेको छु भने हाम्रो पार्टी सिस्टममा, हाम्रो पार्टीको सिस्टममा फोन नम्बर पनि छैन, कसैलाई कम्युनिकेट गर्नु पऱ्यो भने प्रपरली कम्युनिकेसन पनि हुन सक्दैन। हामी अरू पार्टीहरूमा भएको कम्युनिकेसनको प्रपर च्यानलहरूको बारेमा हामी चर्चा सुन्नु यो पटक हामीले के भन्यो भन्दाखेरि होइन यसरी चल्दैन, सधैँ यस्तो एडक पाराले चल्दैन। हिजो हामीले जे जस्तो गर्न खोज्यौँ, तत्कालीन महामन्त्री अहिलेको सभापति जो हुनुहुन्छ उहाँले यसलाई लिएर जाने कति काम गर्नुभयो, विभिन्न हडलहरू भएका कारणले त्यो बेलामा यो सम्भव भएन। अब यताबाट महामन्त्रीले यता पठाउने, उताबाट पार्टीको कार्यालयको मुख्य सचिवले नै महामन्त्रीमाथि कु गर्ने खालको अवस्था पनि हामीले हिजो देखेकै हो। सभापतिको नाममा मुख्य सचिवले चाहिँ पत्र गरिदिइसकेपछि दोहोरो पत्रहरू गएको पनि हामीले हिजो देखेकै हो। त्यसैले यो कुराहरू चाहिँ सभापति अल इन अल पार्टीमा हुने भइसकेपछि कार्यकारी अथवा कार्यालय सञ्चालन गर्ने महामन्त्रीहरू पनि कहिलेकाहीँ कसरी अप्ठ्यारोमा पर्दो रहेछ भन्ने कुरा हामीले हिजो देखेर आएका छौँ। त्यसैले हिजो महामन्त्री भन्दा चाहिँ के गरेर बसेका थिएस् भनेर कसैले प्रश्न गर्यो भने यही महासचिव हुनुहुन्छ तरुण दलको अध्यक्षले कसरी गलत त्याएर बाहिर निकाल्दै गर्दा उहाँ कसरी बाहिरिनु पर्यो, कसले थेग्न सक्यो कसले थेग्न सकेन, त्यो एउटा उहाँले त्यो पीडा बोध उहाँले त्यो गरिरहनु भएकै होला अहिले पनि। भनेको महासचिवले महासचिवलाई निर्वाचित महासचिवलाई एउटाको अध्यक्षले त छैनस् भनेर भन्दै गर्दा छैनस् भन्ने अवस्था बोल्यो नि त, कसैले उहाँको पक्षमा न्याय उहाँको न्यायको पक्षमा बोल्यो बोल्यो त्यहाँ तत्कालीन मिडियाको होइन। अब तपाईँले बुझ्नुपर्ने कुरा के हो
7: भने
6: हामीले हिजो 8,60,65,000 क्रियाशील सदस्य मध्येबाट अहिले पार्टीमा पनि क्रियाशील सदस्यहरू अपडेट हुनु पर्यो, उहाँहरूको नाम फोन नम्बर तिन पुस्ते नभए पनि कम्तीमा बाबाआमाको नाम, अनि त्यसपछि मतदान केन्द्र कहाँ हो, मतदाता परिचय पत्र के हो, यी सबै कुरा राखेर एउटा अद्यावधि गरौँ भनेर गर्दै गर्दा ओ माई गड यसले त पार्टी कब्जा गर्न थाल्यो यस्तो पनि हुन्छ यस्ता उता भन्ने जुन ह्यू एन्ड क्राई जो भयो, रुवाभासी चिच्याउने जस्तो कुराहरू भयो, यसले आम नागरिक खास गरी पार्टीका कार्यकर्ताहरू पार्टीको पङ्क्ति चाहिँ गुमराहमा परेको अवस्था हो। त्यसले
7: पार्टी फुटो फुटो कार्यकर्ताहरूलाई गुमराहमा पारेर रुवाभासी गरेर चिच्याएर कराएर बस्नु भएको छ नि तपाईँहरू,
5: त्यस्तो त्यस्तो होइन त्यो त्यो कुरा होइन। उहाँले जुन यस्तो हो कि यसमा कुरा के हो भने एउटा चाहिँ के भरमा नपरौँ भने हामीले डिजिटलको विरोध गरेका होइन, पार्टीलाई चाहिँ तपाईँको डिजिटल बनाउने पार्टीलाई डाटा बेस गर्ने कुरा गलत भन्ने हाम्रो कुरा होइन कि, तर यहाँनिर एउटा कुरा के हो जस्तो उहाँले भने जस्तै देशभरिका साथीहरूको फोन नम्बर कलेक्सन भएन त्यो भएर हामीले डिजिटलमा जानुभयो, तपाईँ डिजिटलमा जानुहोस् हामीले नजानुस् भने हामी जस्तो मेरो कुरा गर्नु न, मैले त तिन पाना भरेर दिएको छु त मैले गगनजी पहिला महामन्त्री उहाँलाई बुझाएको हो मैले उहाँले नै भनेर हामीले जिल्लाबाट चाहिँ तिन पाना भरेर मेरो हो तिन पुस्ते चाहिँ फोन नम्बर चाहिँ मेरो बुवाको फोन नम्बर मेरो फोन नम्बर मेरो घर सारा चिज सब राखेर हामीले उहाँलाई हामी कस्तो पनि केवाईसी बैङ्कले भन्ने भन्ने जुन उहाँले कुरा गर्नुभयो ठिक छ, अब बैङ्कले पनि अपडेट हुने कुरा हुन्छ तर केवाईसी भन्ने कुरा बैङ्कले के भन्दैन भने तिमीहरू आफै चाहिँ भर भन्दैन के बैङ्कमा आएर भर फर्म भर त्यसको त्यसलाई डिजिटली अपडेट चाहिँ बैङ्कले गरिदिने हो नि त, यहाँ पनि हाम्रो भनाइ के हो भने तपाईँ डिजिटल
7: गर्नुहोस्
5: पहिले यो कुरा भन्छु
7: सभापति सहित अहिलेको महाधिवेशन पक्षहरूले रेड कार्पेट बिछा छैन तपाईँहरूको लागि
5: पछि कुरा भयो त्योभन्दा पहिला सानो कुरा
6: अनलाइन पनि अपडेट पनि अहिले पनि गर्न मिल्छ, ब्याङ्कले पनि अनलाइन स्वयं अपडेट गर्न पनि दिन्छ आफैले गर्न पनि मिल्छ। यहाँ पनि के छ भने स्वयं अध्यावधि गर्ने अप्सन यो पटक पार्टीले दिएको छ स्वयं क्रियाशील सदस्यहरूलाई, त्यो गर्न नसक्नेहरूको हकमा पार्टीले पनि 24 घन्टे त्यो सर्भिस प्रोभाइड गरेर तपाईँले तपाईँ एआई मार्फत सो गरेर पनि अपडेट गराउन सक्नुहुन्छ, भर्नै नजान्नेलाई पनि अहिले फोन गरेर भन्न सक्नुहुन्छ।

0: 86,000 मान्छेले त्यही अपिल गर्दाखेरि उहाँहरूले भर्नुभयो, उहाँहरूलाई केही अप्ठ्यारो भएको छैन? तपाईँले जस्तै भर्न नजाने मान्छेले अथवा तपाईँको जस्तै डाटा भएका मान्छेले पनि भर्नुभयो, पार्टी सभापतिले नि भर्नुभयो, तलको क्रियाशील सदस्यले नि भर्नुभयो, सामान्य कार्यकर्ताले नि भर्यो, हामीले नि भर्यौँ, सबैले भर्यो। अब यसमा त्यो हलो अड्काएर गुरु चुट्ने टाइपको अथवा चाहिँ लिने ढिपी गर्ने टाइपको किन गरिरहेछौ हामीले बुझिरहेको छैन। किनकि यो पार्टीलाई हितमा काम हुन्छ भने चुनाव अगाडि र चुनाव पछाडिको अवस्था
1: मेरो फोन नम्बर तपाईँसँग छ, मेरो हरेक डाटा तपाईँसँग छ, अनि तपाईँको कार्यालयले एउटा इन्ट्री गर्नलाई किन गाह्रो भयो?
0: होइन होइन, यस्तो भयो
1: अनि चाहिँ आज सुन, आज चाहिँ तपाईँले भनेको
0: लिडी
1: अब प्रकाश मान सिंह बिबी कोइरालाको छोरा काङ्ग्रेसको सदस्य भन्ने प्रमाण लिनलाई गणेश मान सिंहको छोरा चाहिँ अब काङ्ग्रेसको सदस्य
0: हुनलाई उहाँले पार्टीको सदस्य लिनु भएको छैन अहिलेसम्म, त्यसमा
1: लिइसक्नु भएको छैन,
0: उहाँको फोन नम्बर
1: भएको छ, कार्यालयले अपडेट गरिसक्नु भयो, उहाँले फेरि के गर्नु?
0: यदि त्यो गर्नुभएको छ भने
1: गरिसकेको छ,
0: सुन्नु न, पार्टीले एउटा सिस्टम बनाएर अध्यावधि गरेको छ भने, हिजो गर्नुभयो होइन, प्रकाश दाईले गर्नुभयो, तपाईँले गर्नुभयो, अर्कोले गर्नुभयो, हिजो एउटा सिस्टम थियो, त्यो सिस्टम अन्तर गयो, आजको यो नयाँ आएको केन्द्रीय समिति जुन छ,
1: कार्यालयबाट दुईजना चाहिँ स्टाफ राखेर
0: तपाईँले भन्नु पर्यो,
1: भन्नुपर्छ,
0: तपाईँले भन्नु पर्यो,
1: प्रकाश मान सिंहले
0: प्रकाश
1: मान सिंह शशांक कोइरालाले काङ्ग्रेसको सदस्य भएको प्रमाण पत्र तमारसँग दिँदैनन्, तमारसँग निवेदन
0: हाल्दैन,
1: लोकतान्त्रिक
0: पार्टीमा
1: आज प्रश्न गर्ने नपाउने हामी त्यसो भए
0: प्रश्न गर्ने
1: आज प्रश्न मार्यो पार्टीमा
0: होइन पार्टीको निर्णय हुनु अगाडि प्रश्न गर्ने
1: तर दम्मले घमण्डले होइन हामीले नै सारा चाहिँ अब कब्जा गरिसक्यौँ, होइन थामा जस्तो हामी सबै थाहा छौँ भन्ने हुँदैन। अघि तपाईँले एमएलए भने जस्तै ठिक छ ल माने, यो अरू मेसियर बुढा भए एमएलए युवा मैले माने, तर एमएलए वर्ल्ड कप लिएर गयो, कप लिएर गयो, हाम्रो एमएलए के गरे? हाम्रो एमएलए आफ्नो टिमलाई पनि हरायो पनि हारे, कुरा यो हुने हो, हाम्रो चिन्ता यही हो। त्यसैले एमएलए हामी गगनजीलाई मान्न तयार छौँ, तर टिमलाई जिताउनु पर्यो कि कप पनि लिनु
2: पर्यो, घेरामा हिँडेर अनि सर्वपक्षीय ब्रोडेस्ट हिसाबले अघि बढ्न सकिन्छ त, सक्नुहुन्छ?
0: यस्तो छ, हामी अहिले पनि केन्द्रीय समितिको तर्फबाट आग्रह गरिरहेका छौँ, पार्टीका सम्मानित नेताहरू हुनुहुन्छ उहाँहरूलाई भनिरहेकै छौँ, पार्टीका विरासत बोकेका यो पार्टी स्थापना गर्ने हस्तीहरू जसको बारेमा आज हामी चर्चा गरिरहेका छौँ, उहाँकै परिवारका व्यक्तिहरूदेखि लिएर यो पार्टीमा नचिनिएका
2: बोल्नेहरूको प्रश्न उठाउनेको मुख थुन्नुहुन्छ, निलम्बन गर्नुहुन्छ, काङ्ग्रेसबाट चाहिँ
0: निष्कासन गर्नुहुन्छ,
2: समस्या समाधान
0: तपाईँहरू आजको दिनसम्म यो कार्य समिति आइसकेपछि
2: कति

0: तपाईँले एउटा स्पष्टीकरण समेत नसोधी विशेष महाधिवेशन विधान त विशेष महाधिवेशन गरेर गर्ने क्रममा रहेका तत्कालीन महामन्त्रीद्वय गगन कुमार थापा विश्वप्रकाश शर्मा र सहमहामन्त्री फर्मुला मन्सरले पाँच वर्ष निष्कासन गरेर बिर्सिनु भयो स्पष्टीकरण समेतको मौका नदी विशेष महाधिवेशनको हलमा पुगेको बेलामा विधानले गरेको व्यवस्था अनुसारको विशेष महाधिवेशन हुँदै गर्दा कारवाही गरेर आएकाहरूले अहिले पार्टीको त्यो विधानमा भएको व्यवस्था पार्टी फुटाउनको लागि गरे हो त्यस कारणले हिजोको दिनमा पार्टीको विशेष महाधिवेशनको बेलामा पार्टीका बहालवाला सभापति उपसभापति र सहमहामन्त्री तीनजनालाई पाँच वर्ष निष्कासन गरेर आएकाहरूले आज पार्टीले गरेको निर्णय क्यारी गरेर जानुपर्छ भनेर हामी त्यसको विरुद्धमा छौँ हामी मान्दैनौँ हामी यो अपडेट पनि गर्दैनौँ हामी अपडेट गरेर आउँदाखेरि अनलाइनमा जुन त्यो एप्रुभ गर्नुपर्छ वडा सभापतिले अरू तलका साथीहरूको पनि अधिकार कुण्ठित गरेर म एप्रुभ गर्दिनँ भन्छ भने त्यस्तो मान्छेहरूलाई पार्टीले निलम्बन गरेर अर्को नयाँ व्यवस्था गरेको उसको पद हटाएको छैन यो व्यवस्थाका लागि यो अप्रुभ गर्ने व्यवस्थासम्मका लागि
1: उनलाई कार्यवाहक सभापति निलम्बन गरेको पूर्णबहादुर खड्कादेखि छ नि नेताहरू प्रकाश मानसिंह डाक्टर शशाङ्क कोइराला शेखर कोइराला कृष्ण प्रसाद सिटौला सबैको लागि ढोका बन्द गरिदिनु भयो
0: ढोका अलवेज खुल्ला छ बरु एउटा कुरा के चाहिँ हो भने आज आज आज मैले जे सुने त्यहाँ प्रज्ञा भवनको कार्यक्रममा जे सुने उहाँहरू सुनियोजित रूपमा एउटा दोष अर्कालाई देखाएर त्यसको भागीदार अर्कालाई बनाएर आफू एउटा नयाँ परिबन्ध बनाउन खोजिरहनु भएको छ 29 गते भेला बोलाउने नयाँ पार्टी बनाउने भन्ने
1: लगाउनु भएकै हो जति बेला पार्टी नेतृत्व
0: त्यसो एउटा
1: मान्नु पर्दैन
0: गिरिजा प्रसाद कोइराला सभापति भइरहेको बेलामा त्यतिखेर शेरबहादुर देउबादाईहरूले एउटा राष्ट्रिय भेला बोलाउनु भयो त्यो राष्ट्रिय भेला बोलाउने वैधानिकता के थियो भन्ने बारेमा तपाईँले भेला भयो त्यसपछि हामी पार्टी फुलायौँ भन्न त अहिले पनि पाइन्छ तर पार्टी फुटाउने नै हाम्रो दल सम्बन्धी कानुनमा पार्टी दल चाहिँ विभाजन सम्बन्धी कानुनको व्यवस्था छ त्यसमा संसदीय दल फुटाउनुपर्छ पार्टीको केन्द्रीय समिति फुटाउनुपर्छ आजको दिनमा तपाईँले फुटाउने शब्द भनिरहनु भएको छ त्यस कारण यो फुट होइन भन्ने त्यस कारणले अहिले मैले होइन राष्ट्रिय भेला बोलाउने जो अग्रज दाईहरू हुनुहुन्छ उहाँहरू धेरै भोटो फटाउनु भएको छ उहाँहरूको पिता पुर्खाको योगदान छ सानो सानो भए पनि हाम्रा पिता पुर्खाले पनि योगदान गरेका छन् धेरैका पिता पुर्खाले योगदान गरेका छन्
1: निर्वाचनमा त्यत्रो हार बेहोर्नु भयो
0: समीक्षा
1: अर्को पटक त माटोमुनि हुने होला काङ्ग्रेस
0: यस्तो भयो
1: अब पनि नसुध्रिने
0: होइन अहिले अहिले त्यही भएर हामी मैले अघि इन्फर्मली गफ गर्दै थिएँ हाम्रो गोविन्दजीसँग अहिले जो जति नेताहरू हुनुहुन्छ जसले लामो समयसम्म हिजो पिताहरूले गरेको योगदानको दुःखको ब्याज मात्र होइन स्याद पनि खाइसक्नु भएको छ तर आज आफ्नै छोराहरूलाई छोरीहरूलाई आफ्नै पार्टीमा र आफ्नै आफैले आफ्नै पिताले आफ्नै हजुरबाले आफ्नोले गरेको काममा आफ्नो छोरालाई अथवा ती हिजोको दिनको हजुरबा जसले आज नाति पुस्ता पनि उहाँहरूको पनि तयार भएको छ उहाँहरूले आफ्नो छोराछोरीलाई आफूसँगै टिका राख्न सक्नु भएको छ जसले आज के भन्नुहुन्छ आजको त्यही प्रज्ञा भवनको कार्यक्रममा सुनिरहेको थिएँ मैले नयाँ पुस्ताको ढाल बनेर हामी जान तयार छौँ आफ्नै घरको छोरालाई आफ्नै पार्टीमा आफ्नै विचारमा टिकाउन सक्नु भएको छैन के को नयाँ पुस्ताको ढाल बनेर बन्न खोजिरहनु भएको छ त्यहाँ बोल्ने नेताहरूलाई मैले भनिरहेको छु आज सरकारको चाहिँ के अरे यो बाल्य नेतृत्व सरकारको एउटा मन्त्रीको सचिवालयमा लगेर आफ्नो छोराछोरी राख्ने अनि उनीहरूको वरिपरि सचिवालयमा काम गर्ने लगेर बनाउने अनि उनी नेताहरूलाई अहिले पनि यही पार्टीको चिन्ता छ भनेर हामीले हिँडिदिनु पर्ने आफ्नो पहिला छोराछोरीलाई आफ्नोले आफ्नो विचारसँग लिएर आउनुहोस् आफ्नो विचारसँग समाज
1: पनि फड्के किनारको साक्षी मन लाग्दै गर्नुभएको छ जसले जे गरे पनि छुट्छ
2: हामी त साक्षी हो नि हामी त कुनै जिम्मेवारीमा छैन भूमिका छैन होइन अब हामी विशेष महाधिवेशनमा थिएनौँ, त्यसैले हामी त यहाँ सबै नै व्यवहार बिहोरिरहेछौँ पार्टीमा, त्यसैले हामी त तपाईँले भन्नुभयो हामी त साँच्ची नै हो, एकदम किनारामा बसेर हेरे नै हो, त्यसैले मुख्य दायित्व चाहिँ अहिले पनि पार्टीको जुन जुन मूल नेतृत्वमा छ उसको नै हुन्छ हेर्नुहोस्। आधिकारिक रूपमा पनि अहिले जो सानेपामा विराजमान हुनुहुन्छ उहाँहरूको नै महत्त्वपूर्ण भूमिका हुने हो, त्यसैले हामीले चाहेर अहिले हामीले चाहेर हामीले भनेर पार्टी एकता हुने भन्दा पनि खास गरी अहिलेको जो नेतृत्व हुनुहुन्छ उहाँ नै लचक बन्नु पऱ्यो कि, सबभन्दा बढी उहाँ नै बढी जिम्मेवार बन्नु पऱ्यो, उहाँले मेरो दायित्व हो भन्ने ढङ्गले सोच्नु पऱ्यो। अजयजीले भने जस्तै कस्तो पनि टेक्निकल्ली रूपमा उहाँले भनेको भाषामा चाहिँ पार्टी नफुट्ला टेक्निकल्ली भाषामा, टेक्निकल्ली उहाँले भने नहोला, तर नेपाली कांग्रेस दुईटा कित्ता भयो भने त्यो चाहिँ पार्टी मिलेको भन्ने हुन्छ र संवैधानिक भाषामा जे भन्नु होला, राजनीतिक रूपमा त भेला बोलाउनुको तात्पर्य, भेला बोलाउनुको तात्पर्य त अहिलेसम्म पनि कुर्दा अहिलेको नेतृत्वलाई कुर्दाखेरि आउनुहुन्छ, वार्ता गर्नुहुन्छ, संवाद गर्नुहुन्छ, सहमतिमा लैजानुहुन्छ, मिलाएर लैजानुहुन्छ, पार्टीलाई एक डिका राख्नुहुन्छ भन्दा भन्दा कुर्दा कुर्दा कुर्दा आज भोलि पर्सि भन्दा हुँदै नभएपछि अब गर्ने के त होइन, जस्तो आज एउटा कार्यक्रम हो, आज पनि अझ पनि 29 गते भन्दा अझ टाइम छ नि त, अझ 20-25 दिन अझै बाँकी छ, 25 दिनभित्र पनि अझ गगनजीलाई समय दिनुभएको उहाँहरूले चाहिँ अझै पनि समय छ, अझै पनि हामी दम्भ नराखौँ, अहङ्कार नगरौँ, घमण्ड नगरौँ, नेतृत्वमा पुगेपछि झुक्नपर्छ होइन, जस्तो बाँस अग्लो भयो भने त झुक्छ नि त, फलेको बिरुवा त झुक्ने हो नि त, गगन थापा त पद सभापति त फलाएको छ अहिले, त उहीँ झुक्ने हो नि त, त उहाँ नझुकेर उल्टो म देखाइदिन्छु भन्ने ढङ्गले त्यो नगरेर लिडरसिप, मैले भने त फलेको हाँगा त जहाँ पनि झुक्छ नि, उहाँ बढी जिम्मेवार भन्ने झुक्ने नझुक्ने उहाँको पर्सनल कुरा हो, म जबरजस्ती झुक्नु पऱ्यो म भन्दिनँ, तर जिम्मेवार त उहाँको हो नि त जिम्मेवारी त, त्यो भएर उहाँ अझ बढी चाहिँ गम्भीर भएर उहाँले पहल उहाँले लिएर उहाँले तपाईँको वार्ता गरेर चाहिँ
1: भन्दैछु
2: त मैले 29 गतेसम्म उहाँले
1: तपाईँहरूको जुन भेला थियो बैठक थियो नि त्यहाँ त अधिकांश नेताहरूले सँगै जान सकिँदैन,
2: अधिकांश नेताहरूले सँगै
1: आरोप प्रत्यारोप गर्नुभयो, गगन थापा माथि सङ्गीन आरोप लगाउनु भएको छ, विपक्षीले समेत नलागेको आरोप लगाउनु भएको छ,
2: त्यो व्यक्तिको कुरा भयो, त्यो कोहीले के आरोप लगायो भन्ने कुरा म मेरो कुरा गर्छु, म तपाईँलाई भन्दैछु अहिले पनि तपाईँको नेताहरूले भनेको के भने सकभर चाहिँ पार्टी मिलाउँ, 29 गतिभन्दा अगाडि समय छ, हामी सहमति गरेर हामी सानेबाबाटै भन्नुभएको छ,
1: नेताहरूले भनेको छ व्यक्तिको कुरा हुन्छ,
2: सुन न
1: बहादुर बस्नेतदेखि अन्य नेताहरूले
2: उहाँहरूले के भन्नुभएको छ भने अरू सिनियर नेताहरूले हामी सानेपै आउन चाहन्छौँ, सानेपामा बसेर अहिलेको विशेष माध्यममा आएको समिति र अरू समग्र नेताहरू सानेपा बसेर एकताबद्ध भएर अहिलेका चुनौतीहरू जुन छन् देखिएका राष्ट्रिय चुनौती, पार्टीसँग आएको चुनौती, लोकतन्त्रमा आएको चुनौती, सबैको समाधान गरौँ, मिलेर जाउँ,
1: जानको लागि किनले रोकिरहेछ भने
2: ए बाबा कस्तो कुरा, सानेपा जाने भने तपाईँको त्यो सानेपा रिङ रोड घुम्न जाने होइन होला नि त यार, सानेपाको त्यो पार्टी कार्यालयमा छुन त्यो माटो छुन जाने हो त, त्यो त पार्टी सभाजीले बोलाउनु पर्ला, कुरा गर्नु पर्ला, समय त्यहाँ पनि फेरि गगनजी बिजी हुनुहुन्छ, जतिखेर गएर हुन्छ र भने त्यो त समय फिक्स हुनु पर्ला नि त, वार्ताको लागि भेट्ने टाइम फिक्स भएर
1: भेट्ने समय पनि दिनुभएको
2: छैन, सहमत सानेपाको कुरा गरेँ मैले, सानेपामै बस्ने हो भने त उहाँले नि टाइम दिएर तपाईँ त्यहाँ जानु पर्यो, अरू नेताहरूको भनेको सानेपामै बसेर राष्ट्रिय चुनौतीहरू एकताबद्ध भएर त्यसको समाधान गरौँ, पार्टी एकता बनाएर लैजाउँ भन्ने हाम्रो कुरा छ, तर हुँदै हुँदैन गगनजीले म एक्लै सब म सबै कुरा गर्छु, मै साथ थामिहाल्छु, मान्छे चाहिँदै चाहिँदैन, कोही पनि चाहिँदैन, अरू मान्छे बुढा पनि चाहिँदैन, फरक मत राख्ने पनि चाहिँदैन, फरक प्रश्न गर्ने पनि चाहिँदैन, जस्तो अहिले विशेष महाजनबाट गगनजीलाई एउटा त सजिलो त छ नि त, किनभने होल केन्द्रीय समितिमा एकजना मान्छे पनि छैन प्रश्न गर्ने, एकजनाले आउनु ठाउँदैन, एकजनाले फरक मत राख्दैन, गगनजीले जीवन सबै तर थालियो, अहिले होल केन्द्रीय समिति त मजा आइरहेको छ नि, उहाँलाई आनन्द छ, त्यसैले त्यो नगरेर फरक मत राख्नेलाई पनि लिनु पर्ला नि त, फरक लोकतन्त्रमा त फरक विचार, जस्तो हिजो शेरबहादुर देव सभापति हुँदाखेरि पनि मैले पनि चर्को स्वरमा विरोध गरे हो नि, आलोचना गरे हो नि त, गरे होइन र होइन, गगनजीले पनि गर्नुभएको, अजयजीले पनि गर्नुभएको, धेरै मान्छेले गर्दा पनि त एउटै ठाउँमा थियौँ नि त हामी, तर आज पनि हाम्रो भनाइ के हो भने गगनजीको केन्द्रीय समिति छँदैछ, एक शब्द सास पनि फुत्किन्न उहाँको विरुद्धमा, कोही बोल्दै बोल्दैनन् भने हामी अलिअलि उहाँको उहाँसँग असहमति आलोचना पनि नभन्नु, व्यक्तिगत मतलब आलोचना गरे पनि छैन, राजनीतिक रूपमा त असहमति छ, त्यो असहमति राख्ने मान्छेहरूलाई पनि उहाँले सँगै राखेर चाहिँ होइन पार्टीलाई चाहिँ एक ढिक्क बनाएर अगाडि गयो भने पार्टी एक एक एकमत भएर एकजुट भएर जान्छ, त्यसो हुन सकेन, उहाँले पेल्नु भयो भने त मान्छेको स्वाभिमानको कुरा हुन्छ, आत्मसम्मानको कुरा हुन्छ, आत्मसमर्पणै गरेर होइन कोही खुट्टा ढोक्न त कोही पनि जान्दैन नि त, त्यो परिस्थिति बाध्यता हुन्छ, त्यो
1: विकल्प हिजोका दिन कति चाँडै बिर्सिनु भएको है, हिजो पार्टी सभापतिलाई घुर्क्याएको, पार्टी सभापति विरुद्ध बोलेको, अनि पार्टी सभापतिले हार्दिकतापूर्वक सानेपामा बोलाएको, शेरबहादुर देउवा जतिको लोकतान्त्रिक पनि बन्न सकेनन् कि अहिलेका काङ्ग्रेस नेताहरू
0: बोलाको होइन. हामीले त प्रश्न उठाउँदा उठाउँदै कतिपय विधि विधानको प्रक्रिया फलो गरौँ भन्दा भन्दै त्यो प्रक्रियालाई अवरुद्ध गर्न प्रयास हुँदा हुँदै विशेष महाधिवेशन हुने अवस्था बन्यो. विशेष महाधिवेशन गर्दा गर्दै कारवाही भयो. कारवाही हुँदा हुँदै पनि निर्वाचन आयोग र अदालतले त्यसलाई वैध ठहराइसकेपछि यो अवस्था समाप्त. आज फेरि चुनाव अगाडि र चुनाव पछाडिको एउटा परिस्थिति छ. चुनाव पछाडिको परिस्थितिमा अहिले जे जस्तो मागहरू साथीहरूको तर्फबाट आइरहेको छ त्यसलाई पनि सम्बोधन गरेर जाने कुरामा अहिलेको नेतृत्व र केन्द्रीय समिति पूर्ण रूपमा लचक छ.
1: विरोधीहरूलाई
0: यो केन्द्रीय समिति र अहिलेको केन्द्रीय नेतृत्व त्यसमा पूर्ण रूपमा लचक छ र त्यसमा काम गर्नको तयार छ. त्यसमा एउटा चाहिँ अहिलेको विधानले नदिने कुरा चाहिँ 14 महाधिवेशनबाट निर्वाचित भएर आएको केन्द्रीय समिति जो छ त्यसलाई हुबहु यहाँ ल्याएर त्यसमध्ये कतिपय त अहिले केन्द्रीय समितिको अहिलेकै यही केन्द्रीय समिति नै हुनुहुन्छ विशेष महाधिवेशनमा. तर बाँकी रहेका जे जति हुनुहुन्छ अहिलेकै सभापतिको नेतृत्व मानेर अरू बाँकीलाई यहाँ ल्याएर टपक्क मर्ज गर्ने कुरा अहिलेको हाम्रो विधानले दिँदैन र त्यो हुन सक्दैन भनेको. त्यो बाहेक अहिले करिब 70 जति मनोनित गर्न बाँकी छ. त्यो मनोनित गर्ने ठाउँमा तपाईँहरू को को आउने हो आउनुहोस् बसौँ काम गरौँ भनेर भनेकै छ. त्यसमा उहाँहरूले उहाँहरूको अनिच्छा व्यक्त गर्नु उहाँहरूलाई के चाहिएको छ यहाँभित्र आएर फेरि पनि पहिला जसरी गुटबन्दी भइरहेको थियो फेरि पनि यो गुटबन्दी चलाइरहनु. फेरि फरक विचारहरू हुन्छ फरक मतहरू हुन्छ त्यसलाई आएर त्यहाँभित्र फेरि गर्नु त सक्यो तर संस्थागत रूपमा
1: भने चाहिँ आत्मसमर्पण गरोस् अथवा अपमान गरौँ
0: त्यो त्यस्तो कुनै
1: स्वाभिमान गिराउँ
0: पार्टीमा
1: त्यस्तो चाहनुहुन्छ
0: काम गर्ने क्रममा यस्तो कसैलाई तेजोवध गर्ने कसैलाई अपमान गर्ने कसैलाई एकदम हीनताबोध हुने अवस्था बनाउने त्यो तर्फ हाम्रो कुनै सोच छैन. त्यसले पार्टी बलियो पनि हुँदैन. त्यो त्यो हामी सब सचेत
1: कम्युनिस्टहरू जोड्दैछन् काङ्ग्रेस फोड्दैछ
0: होइन यसतो
1: कुनिस्टको न्यानोमा रमाइरहनु भएको छ.
0: त्यसकारणले तपाईँले बुझ्नुपर्ने कुरा पार्टीको अहिलेको नेतृत्वलाई जसरी उमेर पुगेका नेताहरूले जसरी एक खालको बालट जस्तो प्रदर्शन गर्नुभएको छ त्यसले हामी निष्कर्षमा पुग्न सक्दैनौँ त्यो भन्ने हाम्रो बुझाइयो. र त्यसकारण उहाँलाई भनिएको कुरा चाहिँ जस्तो अहिले 15 महाधिवेशन गर्नुपर्ने सन्दर्भमा तपाईँहरूले फेरि यो सबै अहिले जे जति हामी कुरा गरिरहेछौँ यो धेरै पब्लिकमा यो कुराहरू कतिपय चासै नहुन नि सक्छ. तपाईँ हामी आज यो छलफल गरिरहेका छौँ तपाईँ हाम्रो कुराकानी गर्दा गर्दै यो यो किन कराइरहेछन् भनेर यो स्विच अर्कोतिर लगाइदिए नि हुनसक्छ. तर बुझ्नुपर्ने कुरा के हो भने जनता कति हामीलाई सुन्न तयार छन् भन्ने कुरा देखेर ध्यान नदिएर हामी आन्तरिक रूपमा यो लड्ने कुराहरू जे भइरहेको छ यसले हामीलाई सही ढङ्गले निष्कास दिँदैन. तर पनि तर पनि तपाईँहरूको कुरा सुन्नु नै पर्ने अवस्थामा सुन्ने नै हो. त्यो बेलामा जसरी हिजोका संरचनाहरू बनेका थिए त्यसै गरी आज पनि हामी संरचना बनाउन तयार छौँ. 15 महाधिवेशनका लागि जति पनि कमिटीहरू बन्नुपर्नेछ त्यो कमिटीहरूमा तपाईँहरूको मान्छे पठाइदिनुहोस्. निर्वाचन समिति पूर्णता दिएको छैन त्यसमा तपाईँहरू मान्छे पठाउनुहोस् निर्वाचन समितिलाई पूर्णता दिउँ भनेकै छ. त्यो त्यो उहाँहरू दिनुभएको छैन. क्रियाशील सदस्य छानबिन समितिमा तपाईँहरूको मान्छे पठाइदिनुहोस् त्यसलाई पूर्णता दिएर काम गरौँ भनेको छ त्यसमा उहाँहरूले मान्छे पठाउनु भएको छैन. अनुशासन समितिमा तपाईँहरूले मान्छे पठाउनुहोस् यसलाई नि पूर्णता दिएर अगाडि बढाउँ भने भनेको छ त्यसमा पनि मान्छे पठाउनुहुन्न. अब सुन्नुहोस् है अब त बार्गेनिङ यसरी हामी काम नहुने भइसकेपछि कति कुरा चाहिँ अब यो उहाँहरूलाई के चाहिएको छ. अब हेर्नुहोस् है यसपटक विधानमा के छ विधानमा यसअघि महासमितिको बैठकले गरेका निर्णयहरूलाई शिरोधार्य गर्दै विधानमा पहिला पनि थियो कार्यान्वयन गरिन. यसपालि विधानमा हामीले के कार्यान्वयन गर्दैछौँ भने केन्द्रीय समितिमा पुगिसकेपछि त्यो अकण्टक त्यो महाधिवेशन प्रतिनिधि भइरहन्छ होइन. यो पटक केन्द्रीय समितिमा पुगेको मान्छे पनि ओडामै गएर ओडाको क्षेत्रीय प्रतिनिधि हुँदै आउनुपर्छ भनेर त्यो व्यवस्था गरिएको छ. यो पटक जे युवा पुस्तालाई जोड्ने भनेर नयाँ 3 चाहिँ महाधिवेशन प्रतिनिधि थप गरिएको छ. त्यसै गरी अरू अरू जस्तो हाम्रो पालिकाका सभापतिहरूलाई पदेन सभापति बनाएको यो खालको बन्दोबस्ती मिलाएर पार्टी महाधिवेशनमा जाने हामी अझ लार्जर रूपमा धेरैभन्दा धेरै साथीहरूको सहभागितामा महाधिवेशन गर्ने तयारी गरिरहँदा अनि कोही अग्रज नेताहरूलाई चाहिँ पछाडि राखेर हटाएर तेजोवध गरेर हेपेर उहाँहरूलाई अपमान गरेर यो गर्ने कुरा कसैले सोच्न नै सक्दैन. हामी सोच्दा नि सोचेका छैनौँ केन्द्रीय समिति पनि छैन.
2: यस्तो ठिक छ उहाँको कुरा पनि ठिक छ होइन. एउटा यस्तो कस्तो छ भने पहिला चाहिँ महाधिवेशनमा सबै नेताहरू आउनु आउनु भन्ने जुन उहाँहरूको कुरा छ एक त कस्तो भने पार्टी एकता गरौँ चाहिँ ढोका खुल्ला छ होइन भन्न भन्ने आउनुहोस् भन्न भन्ने तर भोटे तालचाभित्र अलिक चुकुल लगाइदिएर मान्छे कोही पनि आउँदैन एउटा कुरा त्यो
1: गएर
2: ढोकामा पुगेर के अन्त चुकुल लगाएको छ भित्रबाट
1: नम्बर
2: एक नम्बर दुई कुरा कस्तो भने महाधिवेशन भने त तपाईँको स्वतन्त्र ढङ्गले प्रतिस्पर्धा गर्न पाउनु पर्यो यहाँ तपाईँको कस्तो चाहिँ प्रतिस्पर्धा प्रतियोगिता आयोजना गरिएको छ भने एक पक्ष भाग लिनै नपाउने कसरी जाने त हामीले पहिले नवीकरण गरिसकेका छौँ पैसा तिरिसकेका छौँ अब हामी भाग लिन पाइन भने यस्तो प्रतियोगिताको आयोजना हुँदैछ
1: पन्ध्रौँ
2: महाधिवेशनको आयोजना गरिएको छ प्रतियोगिताको त्यसमा चाहिँ प्रतिस्पर्धा गर्न मान्छेहरू भाग लिन नपाउने भनेको छ अनि एकलोटि प्रतियोगिता जो जित्यो त
0: भयो
2: उहाँलाई जे लागे पनि मलाई म अस्ति हाम्रो महामन्त्री गुरु घिमिरेले भनिसक्नु भएको छ यसमा उहाँ हुनुहुन्छ उहाँले जति यहाँ जिद्दी गरे पनि गुरु घिमिरे आफैले भनिसक्नु भएको छ यो अध्यावधि भन्ने कुरा हामीले जे भने पनि यदि सबै पार्टी एकता हुन्छ भने अध्यावधि नगरे पनि हुन्छ उहाँले भनिसक्नु भएको छ यो अध्यावधि धेरै ठुलो विषय नै होइन उहाँले जतिसुकै अहिले त्यो एउटा भन्नका लागि भने पनि त्यो केही ठुलो छैन यो फेरि डिजिटल भनेर उहाँहरूले चाहिँ के नगरे जस्तो लाग्छ के ठुलो कुरा यो डिजिटल
1: तपाईँलाई
2: म डिजिटल यो डिजिटल योभन्दा पहिला राज्यसभा घण्टीले पनि यस्तै हामी सदस्य लिए पनि फोटो हाल्थे यो पहिले कुनै नयाँ आविष्कार भएको पनि होइन होइन अहिलेको चाहिँ यो बदलिएको काङ्ग्रेसले चाहिँ पुरा डिजिटल गरेर आविष्कार गरेर चन्द्रमा रकेट पठाउनु ला जस्तो कुरा पनि होइन सामान्य कुरा हो कि यस्तो यो अहिलेको डिजिटल जमाना यो एक ठुलो कुरा हो यो पोलिटिकल्ली रोक्ने कुरा हो यो चाहिँ यसो नगरौँ भन्ने
0: अर्को कुरा चाहिँ
2: तपाईँलाई मेरो कुरा के हो भने पार्टी कसरी एक डेका हुने भन्ने कुरा सबभन्दा पहिला नियत हुनु पऱ्यो कि अहिलेको नेतृत्व हो खास गरी चाहिँ अहिलेको पार्टीको लिडरसिप चाहिँ पार्टी एकता चाहन्छ कि चाहन्न कुरा त्यहाँनिर अड्किरहेको छ कि उहाँ सिङ्गो पार्टी लिएर लैजान चाहनुहुन्छ या एउटा सीमित मान्छे मात्रै भयो भने त्यसको नेतृत्व गरेर प्रश्नै नगर्ने मान्छेहरूको भिड मात्रै जम्मा गएर अगाडि जान चाहन्छ क्वेसन त्यहाँनिर छ कि जब उहाँ यदि साँच्चैकै पार्टी एकता गर्न चाहनुभयो भने मलाई लाग्छ एक मिनटभन्दा बढी समय लाग्दैन गगन थापाजी पार्टी एकता गर्न भित्रदेखि चाहेको एक मिनटमा पार्टी एकता हुन्छ केही समस्या छैन त्यो अप्ठ्यारो कुरा होइन अर्को कुरा के हो भने मेरो एउटा कुरा चाहिँ ल केन्द्रीय समितिमा समायोजन गर्ने कि नगर्ने त्यो ठुलो कुरा भएन हामीले महाधिवेशन भदौबाट स्टार्ट गर्ने भनेर भनेको छौँ नि त यदि अहिलेको केन्द्रीय समितिलाई उहाँहरू विशेषबाट आएको लोकप्रिय छु भन्ने उहाँहरूलाई लाग्छ भने यो महाधिवेशनलाई धाँधली रहित निष्पक्ष बनाउन सकिँदैन हाम्रो सङ्घ त त्यहाँनिर छ नि त जसरी विशेष महा एकलौटी भएको हो नि त यो अहिले आएको केन्द्रीय समिति एकलौटी घोषणा भएको अर्को पछि सहभागी भएको छैन मेरो कुरा सुन्नु त्यसैले कुरा के हो भने मैले भने त्यसैले चाहिँ यदि यो केन्द्रीय समितिका अहिलेका नेताहरूलाई विश्वास छ भने उहाँहरूलाई हामी जित्छौँ भन्ने लाग्छ भने पहिला महाधिवेशन निष्पक्ष हुनु पर्यो निष्पक्ष हुनलाई के हुनु पर्यो भने आयोजक कमिटी एक पक्षीय भयो भने हेर्नुहोस् है त्यो महाधिवेशन आयोजना गर्ने कमिटी एक पक्षीय भयो भने त त्यो धाँधली हुन्छ नि त त्यो अधिवेशनमा त्यसो उहाँहरू किन पदमा बस्नु पर्यो त उहाँलाई त्यत्रो पदको लोभ किन त त्यसो भए पहिला निर्वाचन समिति मार्फत निर्वाचन गराउँ त तपाईँले भनेको 14 बाटोको केन्द्रीय समिति भन्न नराखौँ तपाईँहरूको केन्द्रीय समिति भन्न नराखौँ निर्वाचन समिति बनाऊ त्यसले स्वच्छ
0: योभन्दा
2: अगाडि यस्तो टिकालाई केन्द्रीय समिति थियो
1: तपाईँहरूलाई
2: पहिले फिर्ता लिने भनेर लेख्नु भएको थियो तपाईँहरूले चाहिँ
1: वैधता दिइसक्यो अनि तपाईँहरू चाहिँ छुट्टै
2: सभापति उहाँ हो, उहाँ भइसक्नु भयो अब, तर उहाँ चाहिँ उहाँले भने विशेष महाधिवेशनमा भेला हुने त्यो जुलुसमा जय जयकार गर्नेहरूको मात्रै सभापति बन्नु
0: भएन। तपाईँ नआउनु बित्तिकै तपाईँ चाहिँ अरूलाई जय जयकारको भेला भन्ने,
2: अनि हामी असहमत राख्ने मान्छेहरू चाहिँ पार्टीको सदस्य होइन,
0: तपाईँहरू आउनुहोस्
2: भनेकै छ, राख्ने मान्छे
0: आउनुहोस् भनेकै छ,
2: मात्रै पार्टी हो
0: तपाईँहरू,
2: हाम्रो लगाइन छ
0: आउनुहोस्,
2: विशेष महासन तपाईँहरू कब्जा गर्नु, तपाईँहरू मात्रै पार्टी हो, हिसाब गरौँ कसो कति बगायो, हाम्रो पनि बगाएको छ पार्टीमा
0: चाहिँ,
2: उत्तिकै अधिकार छ कि हामीले
0: स्वीकार, स्वागत
2: रियल्ली कुरा, गगन थापा हामीलाई मन परे पनि नपरे पनि हामीले अस्वीकार गर्न मिल्दैन, गगनजी नै सभापति हो, तर उहाँ सभापति हो त हामीलाई पनि त पार्टीका चाहिँ सदस्य स्वीकार्नु पर्यो नि, ए यिनीहरू पार्टीका सदस्य नि, यिनीलाई म देखाइदिन्छु टिकट पनि, मैले एकलौटी बाँडे सारा चाहिँ सब मेरो पार्टी भइसक्यो, त्यो ढङ्गले चल्छ पार्टी, त
1: सबै प्रतिशोध साँधेर भित्तामै पुर्याइदिने होइन,
0: कसलाई
1: विरोधीहरूलाई
0: कसरी,
1: विपक्षी नेताहरूलाई
0: कसरी,
1: आफ्नो पक्षमा समर्थन नगर्नेहरूलाई
0: कसरी देखाउनु,
1: शेरबहादुर देवाको कुन हालत गराउनु भयो,
0: फेरि यो गलत कुराहरू, शेरबहादुर दाइलाई
1: देशै छोडेर हिँड्नुपर्ने अवस्थामा पुर्याउनु,
0: हामीले गरेको
1: हो, काङ्ग्रेसले गरेको,
0: हामीले गरेको हो,
1: काङ्ग्रेसका नेताहरूले भनिरहेछन्
0: ए
1: कतिसम्म भनिरहेछन् भने
0: स्वास्थ्य उपचार गर्न गएको भनेर, उहाँको अहिले पनि
1: बुढाली कण्ठमा शेरबहादुर देउवाको घर जलाउन समेत इतर पक्ष त्यति बेलाको इतर पक्ष गए,
0: यस्तो भयो, कसले
1: काङ्ग्रेस नेताहरूले भनिरहेछन्
0: कुन सुर्कमा
1: शेरबहादुर देउवा, आरजु राणा देउवा पिटाउने पनि काङ्ग्रेसकी नेताहरू,
0: त्यो चाहिँ यस्तो भयो, कसले कुन सर्गमा के बोलेको हुन्छ, टिआरपी बटुल्न कसले कसले के बोलिरहेको हुन्छ, के क्वेसन सोधेको हुन्छ, अहिले अहिले कुराको बारेमा म त्यो भन्न सक्दिनँ, त्यो बारेमा तपाईँसँग प्रमाण छ भने
1: शेरबहादुर
0: मिसइन्टरप्रेट गर्ने, मिसलिड गर्ने र त्यो मिसइन्फर्मेसन डेसिमिनेट गर्ने काम नगर्नुहोस्, तपाईँसँग तथ्यमा किन तपाईँ राष्ट्रिय
1: नेताहरूलाई भन्नुहोस् न,
0: तपाईँको राष्ट्रिय मिडियामा तपाईँ बोलिरहनु
1: भएको नेताहरूले भनेको कुरा,
0: तपाईँको इन्टरभ्यू
1: मैले
0: मेरो विषयमा कुरा गर्नुहुन्छ नि, म जवाफ दिने हो, तपाईँले कसको बारेमा के बोल्छ, कसले चाहिँ कहाँको चाहिँ भट्टीमा के कुरा गर्छ, कहाँ अर्को ठाउँमा के कुराहरू छ, म त्यसको जवाफ दिन्न,
1: सार्वजनिक कार्यक्रममा बोलेको,
0: सार्वजनिक कार्यक्रममा भने कुन स्वर्गमा के खाएर के आएर बोले हुन्छ, त्यसको बारेमा प्रमाण विहीन ढङ्गले बोलेको कुरा, प्रमाण नभएको कुरा बोलेको,
1: त्यसको जवाफ दिन्छ, वर्तमान प्रचार विभाग प्रमुख मिन विश्वकर्माले के खाएर हचुवाको घरमा बोल्नु भएको होला,
0: कसले के खाएर बोल्नु भयो त, मलाई उहाँसँग प्रमाण छ भने देखाउनु नि त, प्रमाण प्रमाण भइसकेपछि त त्यसपछि एउटा कुरा होला नि, होइन भने प्रमाण नभएको यो चाहिँ बेतुकी कुरा गरेर त्यस्तो चाहिँ त्यसको जवाफ दिन जरुरी छैन,
1: शेरबहादुर देउवा कहाँ हुनुहुन्छ त्यसमा,
0: मलाई भनेर जानु भएको छैन, उहाँले हिजो जारी गरेको वक्तव्य अनुसार उहाँ अहिले हङकङमा हुनुहुन्छ, आउँछु भन्नुभएको छ, आउँदै गर्दा नेपाली काङ्ग्रेसको पूर्व पार्टी सभापतिको हैसियतले, निवर्तमान पार्टी सभापतिको हैसियतले यहाँ आउनुहुन्छ, आफ्नो भूमिका निर्वाह गर्नुहोला, स्वास्थ्य लाभ गरिरहनु भएको छ, फेरि आएर यहाँ रेस्ट गर्नुहोला, होइन त्यस कारणले उहाँ आइसकेपछि यो पार्टी मिलाउने कुरामा उहाँको पनि भूमिका होला, पार्टीका साथीहरूलाई एकताबद्ध बनाउने कुरामा, पार्टी फुटाउने कुरामा उहाँले पनि जोड गर्नुहुन्न होला, यही अपेक्षा छ हाम्रो त, किनभने उहाँ स्वास्थ्य लाभ गरेर आइसक्यो,
1: सरकारले प्रतिशोध साँध्दैछ,
0: त्यो
1: उहाँले संशय व्यक्त गरिरहनु भएको छ, अनि काङ्ग्रेस चाहिँ चुइक्क बोल्दैन,
0: यस्तो छ,
1: तपाईँहरू विज्ञप्ति जारी गर्नुहुन्न,
0: पार्टीले
1: बोल्नुहुन्न एक शब्द,
0: पार्टीले संशय व्यक्त गर्ने कुरा, एक व्यक्तिले संशय व्यक्त गर्ने कुरा आफ्नो ठाउँमा छ, त्यसमाथि पार्टीले के भन्नुपर्छ गर्नुपर्छ भन्ने कुरा समय आएपछि गरिहाल्छ, अहिले ककसको व्यक्तिको के विषयहरू छ ती विषयहरूको बारेमा हामी एउटा नागरिकको हैसियतमा, एउटा विधि विधान फलो गर्ने पार्टीको कार्यकर्ताको हैसियतमा यदि त्यसमा गलत भएको छ भने त्यो बेला बोल्ने कुरा होला, अब अहिले केही शङ्काको भरमा बाहिर कुरा प्रतिक्रिया जनाउँदै हिँड्ने कुरा त्यति सान्दर्भिक नहोला,
1: भूपेन्द्रजी अब मिल्ने चाहिँ कहिले त, एकातिर बालेन सरकार झन्डै दुई तिहाई मत लिएर अघि बढिरहेछ, विषम परिस्थिति छ होइन, यो बेलामा काङ्ग्रेस फुटेर त समस्या समाधान हुँदैन नि, होइन
2: ठिक हो, तपाईँले समस्या त समाधान हुँदै हुँदैन, अब हाम्रो पार्टीभित्र त तपाईँले भने जस्तै भयो के भने, अब बालेन सरकार छ, बालेन सरकारले तपाईँको दुई तिहाई प्राप्त गरेर सरकार बनाएको छ, तर काङ्ग्रेस पार्टीमा चाहिँ के चाहिँ यो ठुलो उत्सव भयो भने हामी पार्टीभित्रै चाहिँ देखाइदिउँ होइन, ए शेरबहादुर देउवालाई निकालिदिउँ, अर्कालाई पतासाप बनाइदिउँ, सबलाई साइड ल्यायौँ, हामी नै सब चाहिँ गऱ्यौँ, विजय उत्सव चाहिँ हामीले त्यसरी मनायौँ, पार्टीभित्र चाहिँ विजय भयो नि त, तर पार्टीभित्र मात्रै विजय भएर त बाहिर त जित्न सकिँदैन रहेछ, बाहिर त बल्डिङ खाइयो, बाहिर त लड्नु पऱ्यो नि त, बाहिर चाहिँ होइन, बाहिर चाहिँ आज बालिनको तपाईँको राज्य हुने हो, बालिनको तपाईँको सरकार हुने हो, होइन, सुदन गुरुङ चाहिँ गृहमन्त्री, फुच्चेबाजी सबै मन्त्री हुने अवस्था आयो, तर हाम्रो चाहिँ पार्टीको
1: कारणले कांग्रेस
2: हाम्रो पार्टी बुझ्यो त्यत्रो ठुलो चाहिँ
1: विशेष महाधिवेशनमा अन्तर्घात गरेर पार्टीलाई नै हराइदिनु भयो टिकट नपाएको झोकमा,
2: त्यो मेरो आपत्ति छैन। तर एउटा कुरा के बुझ्नु भने बाबा, अन्तर्गत भने त 1000 भोट, 2000, 4000, 10000 पो हुन्छ भने, अनि हारे नि 20000 भोटले हारे छन्, 30000 भोटले तपाईँको चुनाव हारे छन्, अनि त्यो अन्तर्गत गर्ने 30000 भोट हुन्छ कहीँ, त्यसो त अन्तर्गती गर्ने त सबभन्दा ठुलो छ नि त। एउटा व्यक्तिले 30000 भोट चाहिँ आफ्नो मुठीमा राख्छ भने त्यो एकदमै बेकार कुरा। अहिले त तपाईँको यो जुन हावा आयो, तपाईँको यो घन्टीको बालेनको जुन हावा, त्यो हावाले अब पार्टीभित्र आएको चाहिँ त्यो हावाले चाहिँ शेरबहादुर देउवा लगायत अरू सब नेताहरूलाई चाहिँ त्यो बढार्ने काम गर्यो, किनारा लाउने काम गर्यो। अब यो अरू राष्ट्रमा आएको चाहिँ बालेनको हावाले गगन थापाजी सहित उहाँको चाहिँ 2.0 बदलिएको भने होला, उहाँलाई साइड लगाइदियो, तपाईँको पत्तासा बनाइदियो, तपाईँको चाहिँ 5 गुणा सानो तपाईँको पार्टी बनाइदियो, तपाईँ प्रतिपक्ष त प्रतिपक्ष कस्तो कस्तो कमजोर प्रतिपक्षमा हामी आज पुग्यौँ जनताको जनमतले भने 5 गुणा घन्टी पार्टी फुटेर 5 टुक्रा भयो भने हामी 6 अवस्था आउने खालको जनमत
1: चाहिँ
2: मेरो कुरा के भने हामी पार्टीभित्र लडेर पार्टीमा चाहिँ तपाईँको झगडा गरेर होइन आपसमा चाहिँ तानातान गरेर को ठुलो हुने भन्ने कुराले बाहिर हामी लड्न सक्दैनौँ। त्यसैले बाहिर लड्नको लागि पनि राष्ट्रिय रूपमा आउने निर्वाचन होला, अरू परिस्थिति होला, त्यसमा अगाडि आउनको लागि चाहिँ काङ्ग्रेस पार्टी एकताबद्ध भएर जानुपर्छ।
1: संसदमा हर्क साम्पाङको श्रम संस्कृति पार्टी सशक्त प्रतिपक्ष, अनि तपाईँहरू चाहिँ हेरेको हेरे
0: होइन, आजको नेपाली समाजमा अहिले जे कुरा बिग्छ त्यही कुरा नै तिरनी हो भने त कहिले काहीँ अलि अनर्थको कामहरू पनि गर्नुपर्ने हुन्छ। यद्यपि सबैले आफ्नो भूमिका निर्वाह गरिरहेका छन्, कुन राजनीतिक दलको कुन नेताले के कुरा गर्यो भन्ने कुरातर्फ लाग्नुभन्दा पनि हामीले आफ्नो भूमिका नेपाली काङ्ग्रेसको संसदीय फाँटमा पनि निभाइरहेका छौँ। हाम्रो साथीहरूले त्यहाँ निभाइरहनु भएकै छ, कति चर्को सुनिनु भयो, कति चर्को सुनिनु भयो, मिनी
1: रासोपा भनेर आरोप लगाउँछन् क्या,
0: के भन्छ सकसेको मुख थुन्न सकिँदैन। हेर्नुहोस् होइन, हामी आफ्नो भूमिका निर्वाह गर्ने हो, हामी आफ्नो काम गर्ने हो, हामी काम गर्दै जाँदा कसैलाई के देख्ला, कसैले के देख्ला,
1: रवि लामिछाने, पालेन्द्र शाह, गगन थापा, विश्वप्रकाश शर्मा एउटै पथमा
0: होइन, एउटा सत्य एउटै हुन्छ, तर तपाईँले हेर्ने दृष्टिकोण बदलिन सक्छ। कहिले यो एङ्गलबाट हेर्दा एउटा देखिन्छ यही कुरा, यताबाट हेर्दा अर्को देखिन्छ, यताको पार्ट देखिन्छ, यताबाट हेर्दा यो पार्ट देखिन्छ। त्यसैले तपाईँले भनेको कुरा तर सत्य के हो भन्दाखेरि यो हामी 5 अङ्गलाई यहाँ जोडेर यस्तो बनाइरहेछौँ भने जस्तो भयो। अहिले तपाईँको सन्दर्भमा पनि तपाईँलाई लागेको कुरा कहिले काहीँ त्यस्तो हुनसक्छ, तर त्यो
1: बालिन सरकारको एक्सप्रेस वे ड्याङ ड्याङ काम गरिरहेछ, एक्सन ओरिएन्टेड सरकार, मन्त्रीहरू
2: सुकुम्बासीको रुवाबासी छ, बच्चा खाना नपाए भनेर रोग तपाईँ देख्नु भएको छ, कुनै व्यवस्था तपाईँको भएको छैन, युवाहरू तपाईँको दिन दहाडे तपाईँको आत्मदाह गरेर तपाईँको तपाईँको मर्नुपर्ने अवस्था छ, के चाहिँ भइरहेको तपाईँको त्यतिकै भएको छ, नभन्नु न के भएको छ, खै त के छ, 2-4 एउटा शान्तिनो काम भएर भयो त भने, तर बाँकी त देशले के पायो, जनताले के पायो, युवाले के पायो, सारा झिलमिली हुन्छ भने युवा दिनको दिन कति 5-10 पुगिसक्नु भयो आत्मदाह गर्ने, देशको त एकदम विषम अवस्था छ नि त, यो अवस्था चिन्ताजनक अवस्था,
0: देश नै एक किसिमले भन्नु
1: हिजोका दिनमा चाहिँ आत्मदाह आत्महत्या भएको थिएन त,
2: हिजो आत्मदाह हुँदा चाहिँ अनि केपी ओलीले शेरबहादुर देउवाले जिम्मा लिनुपर्ने, अनि आज आत्मदाह हुँदा चाहिँ मैले भूपेन्द्र खनाल जिम्मा लिनु त, अहिले जिम्मेवारी होला नि त, राज्यले सोच्नु पर्यो नि त, किन
1: लाइसेन्स पासपोर्ट समेत घर घरमा पुर्याउँदै हुनुहुन्छ उहाँहरू, त्यही होइन
0: तपाईँले अहिले जे भनिरहनु भएको छ, यो हिजो हामी असन्तुष्टि थियो, असन्तुष्टि निराशामा, त्यो निराशा आक्रोशमा, आक्रोश विद्रोहमा परिणत भयो भन्यौँ नि, त्यसपछि एउटा हामी उत्साह अनि त्यसपछि केही न केही होला भने आश जागेको थियो भनेर भनियो नि, तर यति चाँडै हामीले यति धेरै कुराहरू मानिसको बिचमा मानिसको मनमा दिमागमा हालेर आएका थियौँ नि, तर आज हेर्नुहोस् त अहिले भुवनजीले भने जस्तै हामी फेरि एउटा निराशाको दुष्चक्रमा जान खोजेको, देश नै खालको डिप्रेसनमा जान खोजेको जस्तो देखिरहेको छ, किनभने कहिले उद्यमी सुसाइड गर्यो भनेको आएको छ, कहिले आत्मदाह गर्यो भनेर आएको छ, कहिले गरिखाने वर्ग
1: सुशासन कायम गर्ने,
0: सुशासन कायम,
1: विकास र समृद्धिको लागि समय खर्चिने,
0: आजको दिनमा सरकारमा रहेका मानिसहरू एकले अर्कालाई छिर्केदाउ हान्नेमा फुर्सद छैन। प्रधानमन्त्रीले अर्थमन्त्रीलाई विश्वास गर्दैन, अर्थमन्त्रीले गभर्नरलाई विश्वास गर्दैन, गभर्नरलाई आदेश दिन प्रधानमन्त्री जानुपर्छ, व्यवसायीसँग अर्थमन्त्री बसिरहेको छैन, अर्थमन्त्रीलाई बाइपास गरेर प्रधानमन्त्रीले गरिरहेको छ,
1: प्रधानमन्त्री
0: आफ्नै मन्त्रीहरूलाई जेल हाल्छु भन्छ, तर्साउँछ, सचिवालयका मान्छेले प्यारलल सत्ता चलाइरहेका छन्, सचिवालयका मान्छेहरूले प्यारलल राज्य सत्ता कब्जा गरेर एउटा संवैधानिक अङ्गका मान्छेहरूलाई पनि थुनेर थुनिदिन्छु भन्छ, अर्को एउटा चाहिँ मल्टिनेसनल कम्पनीहरूदेखि लिएर त्यो एउटा चाहिँ देश इन्भल्भ भएको ठाउँमा आफ्नो तर्फबाट जद्दोजहद गरेर जबरजस्ती गरेर चाहिँ टेन्डर तोड भन्छ, जुन कुरा उसले गर्न सक्दैन, अर्को ढङ्गले प्यारलल सत्ता चलाउँछ, प्यारलल अहिले चाहिँ माफियागिरी चलाउन खोजिरहेको छ, भ्रष्टाचार
1: बढाउन दोष लगाइरहनु भएको छ, होइन त गाली गरिरहनु भएको छ अहिले।
2: अनि अजयजीले निकै राम्रो कुरा गर्नुभयो, अहिले जे भन्नु सरकारको विषयमा चाहिँ अजयजी फेरि पहिला चाहिँ एकदम पत्रकार पनि हो, राम्रो कुरा उहाँले चाहिँ गर्नुभयो, तर उहाँले कुरा गरे जस्तै हाम्रो पार्टी जुन छ अहिले सानेपामा जुन पार्टी छ त्यो पार्टीले प्रतिपक्षको जुन यसरी कति राम्रो कुरा हेर्नु उहाँले उहाँले भनेका कुराहरू पनि पार्टीले संस्थागत ढङ्गले जुन आवाज उठाउनु पर्थ्यो, प्रतिपक्षको दरो भूमिकातिर गर्नु पर्थ्यो, त्यो पनि गर्न सकिरहेको त अरू दौडिरहनु भएको छ साथीहरू, यता आवाज उठाउनु पर्ने उता दौडेर बसिरहनु भएको छ, अर्को व्यक्तिगत आलोचनाको कुरा होइन, हेर्नुहोस् अघि कुनै यो कुरा राष्ट्रपतिको प्रधानमन्त्रीको भन्ने कुरा होइन,
1: हामी सत्तो सराब गर्नुभयो त,
2: होइन सुन्नु, हामी सत्तो सराब व्यक्तिलाई गरे होइन नि भने, हामी
1: राष्ट्रपतिलाई गर्नुभयो भने रामचन्द्र पौडेललाई गर्नुभयो,
2: कसले गर्यो, व्यक्तिगत ढङ्गले कसले गर्यो मलाई थाहा छैन, तर मेरो एउटा कुरा के हो भने राष्ट्रपति पनि आफ्नो मर्यादामा बस्नुपर्छ, प्रधानमन्त्री पनि आफ्नो सीमामा बस्नुपर्छ, हरेक त्यो जिम्मेवार मान्छे सबै आफ्नो सीमामा बस्नुपर्छ, अल इन अल मै हो, सबै कुरा मेरो हातमा छ भने कसैले पनि सोच्नु हुँदैन।
1: हस्, यहाँहरू दुवैजनालाई समय संवाद र छलफलको लागि धन्यवाद, हस् नमस्कार।
3: नमस्कार, म राजेन्द्र भानिया। आजको प्रश्न हामी सोध्छौ नेपाली कम्युनिस्ट पार्टीका नेता पूर्व प्रधानमन्त्री झलनाथ खनाललाई। अहिले चाहिँ तपाईँहरू विद्या भण्डारीको नेतृत्वमा एउटै कम्युनिस्ट पार्टी बनाउन लाग्या हो,
4: होइन त्यो त मलाई केही थाहा छैन, उहाँले त्यस्तो भूमिका खेल्न सक्नुहुन्छ कि सक्नुहुन्न त्यो पनि मलाई थाहा छैन, उहाँले त्यो चाहना राख्या हो कि होइन त्यो
3: तपाईँहरूसँग साझा मान्छे छ त, तपाईँलाई अहिले नै प्रचण्डलाई संयोजक माधव नेपाललाई नेता मान्न गाह्रो भएको छ, तपाईँलाई अहिले नै नेपाली कम्युनिस्ट पार्टीको नेता भन्दा तपाईँलाई चसक्क हुन्छ, होइन केपी ओली र तपाईँहरू एकै ठाउँमा बस्ने कुरा त सासै गनाउँछ, अनि कोही साझा व्यक्ति नभइकन तपाईँहरूले भनेको कार्यगत एकता या दल एकता हुन सक्छ,
4: त्यस्तो होइन, दलको एकतामा पार्टीको एकता भनेको चाहिँ एउटा सही आजको आवश्यकता अनुकूलको कार्यदिशा नीति सिद्धान्त होइन कार्यक्रम आदि इत्यादिको विकास नगरिकन हुँदैन। कम्युनिस्ट पार्टी भनेकै वास्तवमा त्यो नेता प्रधान होइन नीति प्रधान सङ्गठन हो, हामीले नीति प्रधानतालाई कसरी व्यवहारमा लागू गर्ने पर्ने थियो भन्ने कुरालाई सुरुदेखि त्यो मेथडलाई राम्ररी आत्मसात गर्ने कामै भएन। जहिले पनि एउटा नेताले एउटा ग्रुप बनायो भने आफूलाई ब्रह्मज्ञानी ठानिहाल्ने होइन अनि अरू कसैलाई पनि मतलबै नराख्ने सेयरिङ गर्न चाहँदै नचाहने त्यो प्रकारको अवस्था जुन विकास गरेर गयो त्यो अत्यन्तै गलत चिन्तन हो। अब अहिलेको अवस्थामा कम्युनिस्ट पार्टीलाई एकताबद्ध गर्नुको लागि त्यो समय लाग्छ, हेर्नुहोस् अहिले तत्काल कसैले चाहेर पनि त्यो बन्न सक्दैन, तर अहिले चाहेको कुरा भनेको र अत्यावश्यक कुरा भनेको चाहिँ कार्यगत एकता मात्रै।
3: तर तपाईँ चाहिँ यसरी प्रस्तुत गरिरहनु भएको थियो र ताली पनि बजिरहेको थियो होइन, हाम्रो पार्टीले जितेको 17 सिट, एमाले जितेको 25 सिट र हामी दुईटा एकै ठाउँमा भएको भए त्यो मत एकै ठाउँ तपाईँलाई लाग्यो होला एकै ठाउँमा आउँछ, र हामी अर्को 32 सिट थियौँ र हामीसँग 74 हुन्थ्यो। झलनाथ खनाल जस्तो राजनीतिक प्राणीले यति कच्चा विश्लेषण गर्न सक्छ?
4: होइन, यो कच्चा होइन, यदि त्यो ढङ्गले एकता गरेको भए त्यो एकताले 74 होइन त्यसले मल्टिप्लाई पनि गर्न सक्थ्यो। नेपाली समाजको साइकोलोजी हामीले बुझ्नुपर्छ कि हाम्रो साइकोलोजी नबुझ्ने नेताहरू जहिले पनि आकाशे खोर्सानी भएर चल्छन्, त्यो आकाशे खोर्सानी हुनेहरूले यो साइकोलोजी बुझ्दैनन्। मैले त्यो अस्ति त्यो नारा लगाएँ नि, बाम एकता जिन्दाबाद हुन तिनवटा नारा है, त्यो नारालाई अहिले कति को पत्रिकाहरूले मलाई भन्दै हुनुहुन्थ्यो, त्यो नारा हिजो कि कहिले चाहिँ 15 लाखको उयो अरे होइन, त्यसको पक्षमा नि
3: भ्युज
4: हो भ्युजहरू, अनि त्यसले मात्रै पनि के देखाउँछ भने आम कार्यकर्ता त अहिले एकताको पक्षमा छन्,
3: कार्यकर्ता एकताको पक्षमा छ। तर मैले तपाईँको तपाईँले भनेकै चिजको कमेन्ट पनि हेरेको छु, त्यो कमेन्टमा उनीहरू के भन्छन् भने कम्तीमा पनि यी बुढो गोरुले जोत्न सक्दैनन्, यी बुढो गोरुले जोत्न सक्दैनन्, र यिनीहरू मिल्नु भनेको त थप फेरि पनि समयको बर्बादी हो। पहिलो कुरा चाहिँ यिनलाई नाति नातिना खेलाउन पठाउँ, नाति नातिना छैनन् भने वृद्धाश्रम पठाउँ।
4: त्यही उनीहरूले होइन त्यस्तो भन्ने कुरा अब त्यो हिजोदेखिका अनेक विकार विकृतिहरूको खेल देखेर उनीहरूमा आएको चरम नकारात्मकताको अभिव्यक्ति हो त्यो, होइन। तर यथार्थमा कार्यकर्ताले जसले बुझेका छन् नि, जसले कम्युनिस्ट पार्टी बुझ्छन्, यो पुनर्गठनको आवश्यकता बुझ्छन्, ती बुझ्ने मान्छेहरूले त्यसो भनेका छैनन्। उनीहरूले चाहिँ हो अहिले कमसेकम कार्यगत एकता गर्दै जानेर अनि यी भित्रबाट सही कार्यदिशा नीति सिद्धान्तको विकास गर्ने काम चाहिँ कार्यकर्ताहरूको पहलमा अगाडि बढाएर अनि पार्टी एकता गर्नुपर्छ।
3: सरकारका विरुद्धमा आन्दोलन गर्न कि ओलीलाई नपक्र, झलकलाई नपक्र, माधव नेपाललाई नपक्र या त्यो प्रचण्डलाई नपक्र भन्ने नाम,
4: यी त असाध्यै ससाना खुजुरु मुजुर कुराहरू भए होइन।
3: आफ्नो मनमा त सबै कुरा त्यही हुन्छ नि,
4: यो समाज व्यवस्था जुन छ नि यो एउटा पुँजीवादी व्यवस्था हो कि, यो पुँजीवादी व्यवस्थाले नेपाली जनताका आधारभूत समस्या हल गर्नै सक्दैन, यो 20 वर्षले प्रमाणित गरिसक्यो त। हरेक दिन गरिबी बढिरहेको छ, महँगी बढिरहेको छ,
3: त्यसलाई समाधान गर्छौँ भनेर आइसक्यो
4: हो
3: चमत्कारिक शक्ति,
4: त्यो चमत्कारिक शक्ति नै होइन। त्यसैले म अघि त्यो चमक दमकले के पनि हुनेवाला छैन, त्यो बिजुली चम्क्यो
3: तपाईले नक्कली माल हो भने पनि एउटा हामी सम्मान गर्छौँ हाम्रो छिमेकीलाई, तर एउटा हाम्रो गाउँघरतिर भनाइ छ नि मेड इन चाइना अहिले छ एकछिनमा छैन, होइन, त्यो चाहिँ फेरि चाइनामा कस्ता राम्रा चिजहरू बन्छ हामीले देखाएको छ, र चाइना त विश्वको यत्रो शक्ति हो,
4: अहिले त क्वालिटी भनेको नै क्वालिटी
3: आइफोन नै चाइनामा बन्छ होइन, धेरै चिज बन्छ त्यसले गर्दा। तर तपाईँले यो नक्कली माल हो यो चमक दमक हो भने पनि ल जनता झुक्किने छ, तर अहिले उनीहरूको विरुद्धमा तपाईँहरू सडकमा जाने बेला त भएको छैन,
4: होइन, हामी त्यो जाने बेला हुनु र नहुनु एउटा कुरा हो, तर जाने समस्या के हुन्छ अहिले, जस्तो अब सरकार बन्यो 100 दिन पुग्यो अहिले होइन, त सरकारले नीति र कार्यक्रम ल्यायो, त्यो नीति र कार्यक्रमले हाम्रो देशको भूमिहीन किसान, गरिब किसान, निम्न मध्यम किसान, श्रमिक जनता आदि इत्यादिको चाहिँ समस्याहरू कसरी समाधान हुन्छ त। उल्टै यो 100 दिन नपुग्दै सरकारले अगाडि सारेका नीतिहरूले अन्तर्विरोधहरू खडा गरिसक्यो।
3: अन्तर्विरोध त समाज जबसम्म जीवित हुन्छ तबसम्म अन्तर्विरोधहरू जीवित हुन्छ, यो त दर्शनको सिद्धान्त हो।
4: यो वर्गीय अन्तर्विरोधहरू भनेको चाहिँ एउटा वर्गले अर्को वर्गमाथि उत्पीडन नगरिकन सिर्जना हुँदैन नि।
3: तर सरकारले गरिरहेको कामहरू हेर्नुहोस् त, यो 100 दिनमा उसले तपाईँहरूले हिजो आफ्ना मान्छेहरूलाई छानी छानी पैसा लिएर नत्र नाता पर्न पर्थ्यो, तिनीहरूलाई नियुक्ति गर्नुहुन्थ्यो, उहाँहरूले अहिले मेरिटोक्रेसीका आधारमा नियुक्त गर्ने पद्धति आरम्भ गर्नुभयो।
4: कुन एकजनाको नाम दिनुहोस् त, कोरा छ त्यो मेरिटोक्रेसी,
3: म भन्छु नि तपाईँलाई, मैले यति भनेपछि त मैले भन्नु पर्यो नि, उहाँहरूले त्रिभुवन विश्वविद्यालयको कुरा होस्, पूर्वाञ्चल विश्वविद्यालयको कुरा होस्, सबै विश्वविद्यालयमा खुला आह्वान गरेर अहिले पदाधिकारी नियुक्तिको प्रक्रिया बढाउनु भएको छ। राजदूतहरूका लागि तपाईँहरू त स्कुलको कक्षा कोठामा पढाइरहेकी मिसलाई जुरुक्क उचालेर लिएर आएर राजदूत बनाएर पठाउनुहुन्थ्यो कि आफ्नो सालीलाई कि आफ्नो भदैलाई पठाउनुहुन्थ्यो, उहाँहरूले त्यसमा पनि आवेदन माग्नु भएको छ, सार्वजनिक संस्थानहरूमा पनि आवेदन माग्नु भएको छ, यो मेरिटोक्रेसी होइन।
4: ठिक छ, यो कम्पिटिसनबाट आउने कुरा त होला, तर अब चाहिँ नि सबै कुरामा त्यसैले मात्रै समस्या समाधान हुँदैन, हेर्नुहोस् सबै कुरामा
3: तपाईँहरूले भोट ब्याङ्क राखेको सुकुम्बासी बस्ती हेर्नुहोस् त, मैले बागमती किनार किनार हिँड्नु भएको छ,
4: अब सुकुमासीकै कुरा गरौँ त एकछिन, त्यो सुकुमासी समस्यालाई समाधान गर्ने इत्यादि गर्ने भनेर कहाँ होल्डिङ सेन्टर आदि इत्यादि बनाइयो होइन, त्यो होल्डिङ सेन्टरहरू त अहिले त यातना गृह भए, त्यो यातना गृहबाट पनि अवल त छोडेर ल 25,000 ल्याऊ जाऊ भनेर त खेल्नु
3: खेल्ने काम
4: होल्डिङ सेन्टर त आफै थियो त उनीहरू. यो सरकारले कहाँ बनाइरहनु पर्थ्यो होल्डिङ सेन्टर आफै
3: उनीहरूले
4: होइन होइन होइन उनीहरूले उनीहरू आफै आए कति ठाउँमा बसे इत्यादि गरे त्यति बेलाको पार्टीले उनीहरूलाई नचलाएको चाहिँ हो चलाउनु
3: आन्दोलनमा.
4: अब यो सरकारले आउने बित्तिकै फुर्ती फर्ती देखाएर चाहिँ सारा डोजर पेलेर मान्छेहरूलाई चाहिँ आतङ्कित बनायो होल्डिङ सेन्टरमा लगेर खोइ समाधान भयो त केही पनि भएको छैन.
3: हो त्यो भनौँ न होल्डिङ सेन्टरमा चाहिँ व्यवस्थापन गरौँ
4: भनौँ. त्यो त्यहाँ पनि व्यवस्था गर्न सकेन त नसकेर अहिले हाला भएर आफैलाई 25,000 दिने 25,000 के गर्छ मान्छेले अहिलेको 25,000 त्यस कारण त्यो कुनै समाधानै होइन कि उनीहरूसँग त्यो यो यस्तो समस्या एउटा चाहिँ भूमिहीन गरिब किसान आज नेपालमा कति छन् 60,00,000 छन् हेर्नुहोस् यो अहिले तपाईँले गुगल यसो फ्याट क्लिक गरेर हेर्नुभयो भने पनि 15,00,000 परिवार नेपालमा चाहिँ स्क्वाटरहरू छन् भन्छ होइन भनेको 60,00,000 भयो एउटा परिवारमा 4 छन् हाम्रो राष्ट्रिय तथ्याङ्कले
3: भन्दा. हिजो तपाईँहरूले बाँदरको घाउ कोट्याउनु भयो घाउ भयो घाउ पाक्यो पाक्यो पिप जम्यो अब अहिले ऊ पिप निचार्ने काम गर्दैछ अनि पिप निचार्दै त केही बेर त घाउ दुखिहाल्छ.
4: त्यस्तो होइन उसले त त्यो पिप निचोर्ने होइन कि त्यो मान्छे निचोर्न थाल्छ दुई तिनजना मान्छे त मरि नै सक्यो नि निचोरेर होइन र अनि त्यो पनि कुनै समाधान हुन्छ. जस्तो अब त्यो के अरे हाम्रो एकजना राई इन्द्र राई बिचरा इन्द्र राई ती खोटाङ बासी रहेछन् उसले बिहा गरे ती सरिता भन्ने महिलासँग अनि ती त्यहाँ आएर त्यो फलफुल उसमा चाहिँ आएर बसिया रहेछन् सानो झुपडी ती कागज सागज के राखेर झुपडी बनाए बस्दा बस्दै 5 बच्चा भए 4 छोरी 1 छोरा है. अब तिनीहरूको काममा बिहानदेखि बेलुकासम्म काम गरिरहेको छ कहाँ के पाइन्छ अनि कमायो ल्यायो ती बच्चाहरूलाई खुवायो उनीहरूलाई कसरी पढाउने होला चिन्ताग्रस्त थिए होइन. अब उनले के सुन्छन् एक दिन बिहानै भन्दाखेरि नि यो त सफा सारा चाहिँ त्यो डोजर लगाएर खतम पारिन्छ अरे विकल्प केही पनि छैन कहाँ जाने अब यो कसरी बालबच्चालाई खुवाउने त्यही चिन्ताले बिचारले उसमा बागमा त्यो हाम फालेर मरे इन्द्र राई. त्यहाँको सबै मान्छे त्यही भन्छ
3: त्यसको समाधान चाहिँ के हुनुपर्छ.
4: मैले त एउटा कवितै लेखेँ त्यसको पछि सुनाउँला तपाईँलाई
3: त्यसको समाधान चाहिँ के हुनुपर्थ्यो.
4: समाधान भनेको प्रगतिशील भूमि सुधार लागू गर्नु पर्थ्यो हिजोका पार्टीले पनि गरेन अब यसले पनि गर्नुपर्ने चाहिँ त्यो प्रगतिशील भूमि सुधार थियो होइन. भूमिहीन गरे पहिलो काम भनेको कति छन् भूमिहीन किसानहरू होइन उनीहरूको एउटा लेखा लिनु पर्थ्यो को हुन् ढुकुमवासीहरू त्यसलाई चिन्नु पर्थ्यो. ढुकुमवासीहरूलाई त्यसरी हटाउने कुरामा कसैले विरोध गर्दैन सरकारलाई धन्यवाद दिन्छ त्यो गर्ने हो भने तर ती साँच्ची नै एउटा चाहिँ दुःख पाएका मान्छेहरू जसको केही छैन टेक्ने समाउने त्यस्ता मान्छेहरूमाथि चाहिँ डोजर लगाएर उनले अलि जम्मा गरेका हाँडाभाँडा पनि सब ध्वस्त पारिदिएको छ लत्ता कपडा ध्वस्त पारिदिएका छन् कतै पढ्दै गरेका बालबच्चाहरूको स्कुल ध्वस्त पारिदिएको छ अर्को कुनै विकल्प छैन अनि त्यो तथ्याङ्क सबै लिएर अनि विकल्प यो हो ल यो ढङ्गले हामी बसोबास गराउँछौँ भन्ने विकल्प तयार गरेर अनि कदम चालेको भए होइन मान्छेले सहज ढङ्गले
3: प्रक्रिया मिलेन होला काहीँ न काहीँ कमजोरी भयो होला तर सुकुम्बासी बस्ती व्यवस्थापन त गर्नै पर्थ्यो
4: गर्नुपर्छ. तर अहिले चाहिँ त्यो त्यो समस्या समाधान गर्ने नाउँमा त्यो जनतामाथि भयावह अत्याचार भोग्यो यस्तो होइन यसरी यो डेमोक्रेटिक तरिका पनि होइन यस्तो एकदमै गलत कुरा हो. त्यसले आम ती जनताको जुन दिल दुखेको छ त्यो कहिले मलमपट्टि लगाउन सक्दैन यो सरकार.
3: सरकारले 64 पछाडि सार्वजनिक पदमा बसेका सबको सम्पत्ति छानबिन गर्ने भनेको छ यो त राम्रो काम सुरु भएको छ नि.
4: त्यो 64 पछि चाहिँ किन त्योभन्दा अगाडिको किन नगर्ने
3: पछिको दिउँ न तपाईँहरूको पालो आइहाल्छ नि.
4: यो चाहिँ मलाई चाहिँ आशंका छ कि पहिलादेखि नै जसले वास्तवमा जाने राजकीय उसबाट जाने राजस्वबाट जाने गलत ढङ्गले केही गरेको छ भने त्यसको त जहिलेको पनि छानबिन गरे भइहाल्छ नि. यसलाई किन त्यो 64 भन्नु अथवा यो गणतन्त्र आएपछि भन्न खोजे हो कि
3: गणतन्त्रवादीहरूलाई छानबिन नगर्ने पनि
4: भने त्यही त नि
3: पहिलोपटक सांसद
4: अनि त्यो त कुनै सङ्गतिपूर्ण कुरै भएन नि. अनि अब त्यो गणतन्त्र ल्याउने काममा लागेका केही मान्छेहरूलाई डस्न अथवा ढाम्न खोज्या हो कि भनेर मान्छेले सहज ढङ्गले शङ्का गर्छ।
3: अर्को हेर्नुहोस् त, व्यापारिक प्रतिष्ठानहरू तपाईँहरूको त पार्टी मिलाइदिने बिचौलिया नै होइन, उहाँ पनि पक्राउ पर्नु, उहाँहरूको घरमा त तपाईँहरूले खुब धेरै खानुभयो होला चिया कफी।
4: मलाई चाहिँ त्यो एकता गरेको पनि थाहा छैन है, कहाँ कहाँ के मिटिङ गरेँ त्यो पनि थाहा छैन।
3: मैले मिठो चिया तपाईँले खानु भएको थिएन,
4: त्यो एमाले र माओवादीको एकता हो नि, त्यो एकता भएको ठ्याक्कै अघिल्लो दिन यो राष्ट्रिय सभागृहमा एउटा कार्यक्रम थियो युवाहरूको, त्यो युवाहरूको कार्यक्रममा पनि एउटा वक्ता अनि केपी कमेडी पनि एउटा वक्ता, म त्यही दिन मैले सोधेको थिएँ, अरू केही छैन, म त म भोलिपल्ट चाइना जाँदै थिएँ है, चाइनाको एउटा खास प्रोग्राममा मलाई बोलाएको थियो, अनि म चाइना जाँदैछु, केही कुरा छ कि तपाईँले भन्नुपर्ने मलाई भन्नुहोस् अथवा अरू केही छ कि गतिविधि आदि इत्यादि भने मैले सोधेँ, अनि त्यस्तो केही छैन, ठिक छ जाने भाइ घर आउनुहोस् होइन, उहाँले त्यो भन्नु, म गएँ भोलिपल्ट, अनि छन्तुमा पुगेर एउटा होटलमा बसेको बेलामा मोबाइल यसो ऊ गरेको त नेपालमा दुइटा पार्टी एकीकरण भयो अरे आज, सुन्छु हेर्नुहोस् मलाई थाहा छैन बाबा, त्यो पार्टीको म दोस्रो
3: लुकेर लुकाएर संदिग्ध मान्छे घरमा,
4: अनि पछि सुन्नु न, पछि मैले हेर्दाखेरि प्रचण्ड एकातिर बस्या, अनि केपी ओली अर्कोतिर बस्या, अनि बिचमा हाम्रो दिपक भट्टजी बस्या है पछाडिपट्टि, अनि यता सही गर्दै गरेको त्यो दृश्य देखेपछि मलाई त्यसै दिन त्यो फोटो देखेपछि म यति दिक्क यति दिक्क यति दिक्क भएँ।
3: तपाईँहरूका पार्टीहरू कसले चलाउँदो रहेछन् होइन, यी त कारिन्दा रहेछन् होइन, मालिक त अर्कै रहेछ नि।
4: मैले ती दुईटै नेताहरूलाई त्यो काठका नेता हुन् भन्ने सोचेका थिएन,
3: तर त्यही पार्टीमा बस्नुभयो तपाईँ,
4: के गर्ने त पार्टी छोडेर हिँड्न,
3: यो गलत हो भन्ने थाहा पाएपछि किन बसिरहनुहुन्छ अब जीवनमा के उद्देश्य?
4: पार्टीभित्र नै हामीले अन्तर सङ्घर्ष गरेर त्यो पार्टीलाई रूपान्तरण गर्ने हाम्रो कर्तव्य हुन्छ नि त,
3: तपाईँले सक्नु भएन नि,
4: त्यो कर्तव्यलाई छोड्नु भएन कि, टाइम लाग्ला।
3: अस्ति तपाईँले एउटा कार्यक्रम त्यही कार्यक्रममा बोलेको अर्को पनि एउटा शब्द मसँग छ, महाकाली गलत थियो भनेर बोल्नुभयो, तपाईँलाई याद छ?
4: एमसिसी पनि भने मैले,
3: भन्नुहोस् न, पार्टीमा तपाईँले त्यति बेला मतदान गर्नुभएको थियो थाहा छ, तपाईँहरूको एमालेभित्र पनि मतदान भएको थियो, संसदमा पनि मतदान भएको थियो, किनभने सन्धि त दुई तिहाली पारित गर्नुपर्छ होइन, तपाईँ महाकालीको विरोध गर्दा गर्दै पनि तपाईँले पक्षमा मत हाल्नु भएको थियो।
4: मैले त्यति बेला चाहिँ पार्टीलाई नफुटाउँ, यो सन्धि पनि नगरौँ, किनभने हामीले 47 सालको संविधान बनाउँदा 126 धारा राख्यौँ, यो प्राकृतिक साधन स्रोत आदिकोमा चाहिँ दुई तिहाई बहुमतले अनुमोदन गर्नुपर्छ भन्ने पार्टी हामी नै हौँ, अनि अब यो पार्टीभित्र चाहिँ यत्रो सन्धि हुँदाखेरि जहाँ महाकाली महाकाली नदीको स्रोत पनि अहिलेसम्म थाहा छैन, त्यो थाहा पाउ नपाउँदा नपाउँदै यो प्रकारको सन्धि गर्ने काम छ भने यो गलत हुन्छ। त्यसमाथि 17 र 16 कुरा थियो है, अझ त्यति बेला त हामी के अरे 16 थियौँ, अब हाम्रो देवराज कमेडा आएपछि 17 भएको हो,
3: मनमोहनको ठाउँमा वैकल्पिक केन्द्रीय सदस्य पूर्व सभामुख देवराज घिमिरे,
4: देवराज घिमिरेलाई
3: पक्षमा मत हाल्न लगाइएको,
4: लगाइयो त्यो ढङ्गले गरे हो। हेर्नुहोस् त्यति बेला चाहिँ अब पार्टी नफुटोस् भन्ने मात्रै,
3: अल्टिमेटली त आज तपाईँलाई त्यो राष्ट्रघात लाग्छ,
4: बिल्कुल त्यो हो नि, त्यति बेला पनि राष्ट्रघातै हो,
3: तपाईँलाई राष्ट्रघात लागेपछि अब मैले भन्न मिल्यो, चित्त नदुखाउनुहोस् है,
4: भन्नु,
3: तपाईँ पनि राष्ट्रघाती हुनुभयो
4: होइन, मैले त त्यहाँ भित्रै बसेर विरोध गरिरहेको छु नि त,
3: तर सही त पक्षमा गर्नुभयो नि,
4: पार्टीले गर्यो, अब पार्टीलाई नफुटाउँ भन्ने हिसाबले त्यो हो।
3: एमसिसीमा पनि तपाईँहरूको त्यही खेलो देखियो,
4: एमसिसी हो, एमसिसी पनि अर्को एउटा राष्ट्रघात नै हो, त्यसले झनै अब बढी मात्रामा चाहिँ विदेशीहरूलाई चलखेल गर्न यहाँनिर ठाउँ दियो। अहिले हामी एसपिपी भन्छौँ, एसपिपीका धेरै जसो प्राधान्य लागु हुँदैछन्, लागु भइरहेका छन्, म त्यही देखिरहेको छु,
3: एसपिपी हामीले अस्वीकार गरे जस्तो देखिन्छ, तर प्रावधान त
4: लागु भइरहेका छन्, या बेल हेलिकप्टरकै कुरा भन्नुहोस् होइन, अहिले के ल्याउने हो, कस्ता कस्ता परिणाम जन्माउने हो,
3: त्यही त यो जम्मै चिज, तपाईँ यो राष्ट्रघात हो, म पनि फसेँ थाहा हुँदाहुँदै, पार्टी जोगाउन मैले सही गरिदिएँ, एमसिसीमा पनि यही गरेँ भन्दा भन्दै, अनि तपाईँहरूलाई चाहिँ राति निद्रा चाहिँ लाग्छ,
4: कहिले काहीँ त हामी उज्यालो बनाउँछौँ, मलाई चाहिँ भन्नुहोस् न कहिले काहीँ
3: है।
4: अब अहिले त अब अर्कै नयाँ परिस्थिति आएको छ होइन, नयाँ परिस्थिति आएको छ, देश एउटा बडो अप्ठ्यारो स्थितितर्फ जाँदैछ, अग्निशमनको यो हालत छ, जनतालाई हिजो जेसुकै रिस उठेर भए पनि आक्रोशित भएर पनि जसलाई भोट हाले अब त्यो भोट हाल्ने जनता आफै एउटा पश्चातापतिर लागेको देखिन्छ।
3: तर पश्चातापमा लाग्दा पनि पूर्व प्रधानमन्त्री कम्तीमा पनि बालन सरकारलाई मत हाल्दा पश्चाताप होला, तर तपाईँहरूलाई मत नहालेकोमा पश्चाताप हुनेवाला छैन।
4: ठिक छ, त्यसमा त जनताले पटक भयो, जनता भनेको चाहिँ खालि कागज जस्तै हो, कसैले पनि जनतालाई आफ्नो पेवा ठान्नु हुँदैन, न राष्ट्रपाले ठान्न मिल्ला है। त जनता फेरि नेपालको जनता भनेको कस्तो छ भने अलिक चाँडै चाँडै त्यो
3: भावनात्मक छ,
4: होइन उज्यालो अँध्यारो देख्ने अनि बिहान बेलुका हुने त्यो खालको स्थिति हुन्छ उहाँहरूको मनमा होइन। त्यो कारणले अब त्यो रियलाइजेसन पनि चाँडै हुँदो रहेछ फेरि जनतामा चाहिँ, नेतामा हुँदैन तर जनता चाहिँ चाँडै रियलाइज गर्ने र उनीहरू बदली पनि हाल्ने, परिवर्तन भइहाल्ने, त्यो खालको क्यारेक्टर देखिन्छ। त्यसो हुनाले यदि सरकारले ठिक ढङ्गको पर्फर्मेन्स गरेन भने यो त केही अवधिभित्रमै देखिन्छ हेर्नुहोस् परिणाम।
3: कतिपय मान्छे के भन्छन् भने यो सरकार 5 वर्ष जाँदैन भन्छन्,
4: धेरै गाह्रो छ, मैले देख्दा धेरै गाह्रो छ, किनभने देशमा जुन जुन आयामका समस्याहरू छन् नि, एकदमै बढी आयामिक समस्याहरू त्यो लामो समयदेखि थुप्रेर बसेका छन्, कोही कोही नयाँ च्यालेन्जको रूपमा आइरहेछन्, अहिले जियो पोलिटिकल कम्पिटिसन पनि एकदमै चर्को भएर गएको छ होइन। यो अवस्थामा एउटा राष्ट्रलाई, हामीलाई मात्रै होइन इन्डिया जस्तो मुलुकलाई थाम्न गाह्रो भएको छ होइन, अब चाइनालाई पनि त्यत्तिकै प्रेसर छ, भनेपछि यो त सानो मुलुक हो, स्वाभाविक रूपले हामीलाई थाम्न गाह्रो हुन्छ नै। त त्यो अवस्थामा जति सन्तुलित ढङ्गले एउटा राष्ट्रिय सहमतिका साथ अग्रगामी नीति र कार्यक्रमहरू लिएर अगाडि बढ्नुपर्ने आवश्यकता छ आज, त्यसको विपरीत झन् झन् बढी मात्रा द्वन्द्वहरू बढ्दैछन्, अनेकता
3: बढ्दैछ गयो कि भन्ने पनि छ,
4: त्यो त स्वाभाविक छ नि। एउटा सरकार अब भन्नुहोस् न, अहिले तपाईँले हेर्दाखेरि यही सुकुमासी समस्यालाई जुन ढङ्गले दमनात्मक ढङ्गले गइरहेको छ, श्रमिक जनताको चाहिँ ट्रिब्युनलको अधिकार चाहिँ प्रतिबन्ध लगाउने, सुबियो अधिकारमाथि प्रतिबन्ध लगाउने, अब कर्मचारीहरूलाई पनि हामीले एउटा सङ्गठन त दिनुपर्छ,
3: तर विद्यार्थी सङ्गठन उठ्न सकेनन्, ट्रेड युनियनहरू उठ्न सकेनन्, सडकमा जान सकेनन्, किनभने उनीहरूले हिजो गरेको गल्तीले मुख देखाउन गाह्रो भएर त हो नि।
4: यस्तो पोलिटिकल पार्टीहरूकै हुन् नि उनीहरू सङ्गठन त होइन, पोलिटिकल पार्टीहरूको जुन डिमोरलाइज भएको अवस्था हो नि, त्यसले गर्दा उनीहरू पनि उठ्न सकेन त्यस्तो हो। तर उनीहरूको मुभमेन्ट उनीहरूको आफ्नै इन्डिपेन्डेन्टली पनि जान सक्ने कुरा हुन्छ, सुबियोको आन्दोलन भनेको त विद्यार्थी आन्दोलन भनेको।
3: भोलि मानव राष्ट्रिय स्वतन्त्र पार्टी असफल भयो या जनताले विकल्प खोज्नु पर्यो भने त्यो विकल्प कमजोर काङ्ग्रेस, माओवादी या एमाले हुनसक्छ कि योभन्दा फरक विकल्पमा जनता जान्छ?
4: अब होइन, फरक एकदमै राम्रो फरक आए त राम्रो हो, तर त्यो फरक आउने त सम्भावना अहिले देखिँदैन। अब यिनै पार्टीहरूभित्रबाट चाहिँ नयाँ ढङ्गले एउटा मोर्चाबन्दी विकासवाला एकैचोटि एउटा पार्टीले मात्रै लिड गर्नलाई अलिक गाह्रो होला, तत्कालै कुनै सङ्कट आइहाल्यो भने त्यस्तो अवस्थामा चाहिँ यो देशका देशभक्तहरू होइन, लोकतान्त्रिक शक्तिहरू, वामपन्थी शक्तिहरू, कम्युनिस्टहरू, समाजवादीहरू आदिहरू चाहिँ एकताबद्ध भएर एउटा फ्रन्ट निर्माण गरेर उनीहरूले जानुपर्ने बाध्यता छ।
3: जल्लाद खनाललाई अझै राजनीतिमा केही हुने, केही बन्ने अझै बाँकी छ?
4: मलाई पदको त्यस्तो कुनै आकाङ्क्षा छैन हेर्नुहोस्, तर अब यो देशको निम्ति जुन चिन्ता गरेर यो उसमा लागियो नि, त्यो चाहिँ अब सास फेरुन्जेलसम्म तलमाथि हुँदैन मेरो चाहिँ।
3: रिटायर नहुने?
4: रिटायर नहुने किन रिटायर हुनु पर्यो?
3: कति ओगटेर बस्ने त भने?
4: ओगट केलाई ओगट्ने?
3: ल,
4: मैले पदको आवश्यकता छैन भनिसकेँ, तपाईँले भने त्यो ओगट्ने भने पद होइन
3: हो।
4: अनि मान्छेले वैचारिक राजनीतिक रूपले आफ्नो चिन्तन पनि गर्न नपाउने?
3: चिन्तन गर्न पाउने
4: अनि
3: तर नओगट्ने?
4: त्यही त मैले ओगट्ने त कुरै
3: एमाले माओवादी किन, नेपाली कम्युनिस्ट पार्टी किन एकीकरण गर्न परेको छैन भने मेरो अध्यक्ष पद जान्छ भनेर, प्रचण्डलाई किन परेको छैन भने संयोजक पद जान्छ भनेर, यही होइन?
4: त्यस कारण मलाई त्यो पदसँग मतलबै भएन, तर देशको कम्युनिस्ट आन्दोलन, देशको राष्ट्रियता, देशको योजना जीविका, देशको विकासक्रम होइन समाजवादको यात्रा प्रति त म त एकदम रातो दिन चिन्तित छु र चिन्ताका साथ लाग्छु। म अझै मैले अस्ति 24 किताब लेखेको थिएँ, त्यो 24 किताबको सबै पाण्डुलिपि जलाइदिएँ 24 गते है। तर एउटा संयोग के भएछ भन्दाखेरि त्यो कम्प्युटराइज भएको हुनाले त्यो कम्प्युटरको चाहिँ अब त्यो एकजना विशेषज्ञले के सोध्यो भने त्यसको कुनै टुक्रा बाँकी छ कि छैन भने त्यो टुक्रा मात्रै बाँकी एउटा सानो चोइटो भेटियो है। त्यो चोइटो लिएर गएर मेरो त्यो पाण्डुलिपिहरूको करिब करिब 60-70
3: रिकभर भयो,
4: प्रतिशत रिकभर भयो। त्यो रिकभर भएको किताब हामीले अस्तिको दिन चाहिँ गरेँ, नत्र त्यो पनि गइसक्यो। त्यसो हुनाले म लेख्ने काम, वैचारिक राजनीतिक काम, सैद्धान्तिक काम
3: अन्तिममा पूर्व प्रधानमन्त्रीज्यू लेख्ने कुरा, विचार गर्ने कुरा, अनुभव बाँड्ने कुरा त गर्दै रहनु होला, एउटा डर छ कि छैन? किनभने जस्तै तपाईँको एउटा नेतालाई पतञ्जली लगाएर राखिदिएको छ, अब तपाईँको अर्को मित्रलाई कति बेला पक्रिने हो, सम्पत्ति शुद्धिकरणदेखि लिएर भदौ 23 प्रकरणमा कति बेला फेरि पक्रिने हो थाहा छैन, अर्को मित्रलाई पनि सम्पत्ति शुद्धिकरणै लागेको छ,

0: ठुलो झन्डै सर्पदंश भएको जिल्लामा तपाईँहरूले यसलाई सङ्गठित रूपले कसरी लान सक्नुहुन्छ, तपाईँले सङ्गठित भएर अभियान चलाउनुहोस् भनेकै हो मैले है। त्यो अभियानको उपज हुनाले त्यो सङ्गठन बनाएँ, मेरो नाम जोडेँ होइन,
1: सुरुवात झलनाथ प्रतिष्ठान भनेर सुरु भयो।
0: मेरो नाम जोडे
1: मैले नै सरकारको तर्फबाट सहजीकरण गरिदिनु भयो,
0: मलाई त्यो
1: पैसा गयो दुरुपयोग भयो।
0: नाम नलाख्नुहोस् न मेरो, म त पोलिटिसियन हो नि, म चाहिँ अहिले त्यो के अरे मनोनयन अधिकारी बिपी कोइरालालाई भएको छैन होइन, त्यही कारण म
1: अझै छु,
0: अझै लड्नु पर्नेछ मैले। त्यसो हुनाले त्यो नाम मैले अहिले नराख्नुहोस् भनेर भनेको मैले, मान्नु भएन होइन। यो त के भएर तपाईँको त ब्रेन चाइल्ड जस्तै भयो, तपाईँले एउटा अवधारणा दिनुभयो हामीले भने त के हुन्छ तपाईँको नाम राख्नलाई भन्ने खालको कुरा, धेरै दिक्क भएपछि ल ल ल भने अब मैले अब पछि मैले आफै निकाल्नु पऱ्यो नाम होइन, त्यो मुद्दा चाहिँ दादी इत्यादि भन्न थालेपछि मैले आफै विथड्र गरेँ। त्यसमा मेरो अर्को
1: कहिले कहिले काहीँ तपाईँलाई झस्को पर्छ, किनभने सरकारलाई न्युचाइया छ तपाईँको हात हतखडी ल्याउन,
0: अनि त्यसमा त ठिक
1: छैन काहीँ।
0: सरकारले अहिलेसम्म गरिरहेका कामहरू नियमपूर्वक पनि गरेका छैन होइन, संविधान ऐन कानुन अनि व्यवस्था परम्परा आदिलाई पालना गरेको पनि देखिरहेको छैन मैले। त्यो ढङ्गले म माथि पनि यदि केही कुराहरू उठ्यो भने मलाई कुनै आश्चर्य हुने छैन
1: नगएको,
0: तर म के कुरामा ढुक्क छु भने जसका सुना खोटी उसको हिया ढुक ढुक भन्ने उखान छ कि नेपालीमा होइन, जसका सुना खोटी नि छैन के को हिया ढुक ढुक गर्नु किन रातभरि अनिन्द्रितद्वारा बस्नुपर्ने होइन, मलाई केही पनि त्यसमा छैन।
1: कम्तीमा पनि हरेक नेतामा यो प्रकारको आत्मबल होस्, मैले कमजोरी गरेको छु भने जति बेला सक्छु मलाई पक्ड
0: एकदम,
1: तर नियम कानुन अन्तर्गत गर,
0: एक्ज्याक्ट
1: कसैसँग पनि त्यो बैरीभाव राखेर नगर। हस् तपाईँलाई धेरै धन्यवाद।
0: धन्यवाद।
1: आज हामीले झलनाथ खनालसँगको यही प्रश्न तपाईँलाई प्रस्तुत गऱ्यौँ, कार्यक्रम यही सकिन्छ। नमस्कार।

0: স্বদেশ এফএম 93.2 মেগাহার্জ।
1: यो रमाइलो माडी घुम्दा घुम्दै दुई पो बजन लागेछ यार।
2: होइन, भोक लागेको छैन तिमीहरूलाई?
3: भोक त लागेको छ नि, तर के गर्नु, खानाको अर्डर कहीँ गरिएन। अब चाउमिन पनि चित्त बुझाउनु त होला नि।
4: के भनेको त्यस्तो, अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के? किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ। यसका साथै स्वादिष्ट रोटी, मोमो, चाउमिन, खाजा सेट, चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ। लहिर जाऊ त्यतैतिर।
5: नारायणी होटल एन्ड रेस्टुरेन्ट, बसन्तपुर बजार माडी। प्रोप्राइटर धनप्रसाद ढुङ्गाना। सम्पर्क 97 45 23 91 63।
6: लैङ्गिक आधारमा शारीरिक, मानसिक, सामाजिक, सांस्कृतिक, आर्थिक तथा यौनिक रूपमा असर पर्ने गरी हुने हिंसा लैङ्गिक हिंसा हो।
7: लैङ्गिक हिंसा मानवता, नैतिकता र सामाजिक रूपमा स्वीकार्य छैन। नेपालको संविधान र कानूनले लैङ्गिक हिंसालाई दण्डनीय अपराध मानेको छ। लैङ्गिक हिंसा विरुद्ध आवाज उठाऊ, न्यायको लागि एकजुट हौ।
6: जनहितका लागि आफन्त नेपाल, सौजन्य स्ट्यान्डर्ड चार्टर ब्याङ्क।
8: घरमा मोटरसाइकल देखि कार सबै किनेर ग्यारेज झै बनाएर राख्नु भएको छ, कतै जानु पर्यो, लोकल बस चढ्नु पर्छ।
9: सर चलाएर हिँड्नु त लाइसेन्स पनि हुनु पर्यो नि बुढी। यसो चोकतिर निस्क्यो, ट्राफिकले सिर सिटी बजाएर 1000 रुपैयाँ तिराइहाल्छ।
10: हैन, बुहारीसँग किन बिना सित्तेमा झगडा गरेछस्? खुरुक्क त्यो न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टरमा गएर कार स्कुटर सिकेर लाइसेन्स बनाइहाल त।
11: न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टर, बसन्तपुर बजार माडी, कुमारी बैङ्कको अगाडि।
12: यहाँ कार, जीप, मोटरसाइकल तथा स्कुटर चलाउन सिकाइनुको साथै लाइसेन्सको फर्म भरिन्छ र लाइसेन्स सम्बन्धी उचित परामर्श सेवा दिइन्छ।
11: सम्पर्क 98 119 32 811 र 98 653 73 687।
13: दक्षिण कोरियामा पढाई र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली, भरतपुर चितवन सिएमसी हस्पिटलको ठिक अगाडि। सम्पर्क 056 55 69 53, 98 550 77 061 र 98 550 77 053।
11: 24 घन्टा इमर्जेन्सी सेवा, विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप, डायग्नोसिस, ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली, बाल मन्दिर रोड, भरतपुर 10 चितवन। फोन 056 493 440 493 580 र 98 550 26 440।
14: It's 9 o'clock. अहिले 9 बजेको छ।

0: नमस्कार, म हृदय रिमाल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। देशका पहाडी क्षेत्रका एक दुई ठाउँमा आज दिउँसो ठूलो पानी पर्ने सम्भावना। मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह। हदबन्दी भन्दा बढी जग्गाको स्थलगत अनुगमन सुरु। 40 जिल्लाका मालपोत कार्यालयलाई निरीक्षण गर्न विभागको निर्देशन। आज पुष्पलालको 48 स्मृति दिवस। कम्युनिस्ट पार्टीले विविध कार्यक्रम गरी मनाउँदै। अमेरिकी CIA केन्द्रमा भएको इरानी आक्रमणमा रुसले सहयोग गरेको आशंका, अनुसन्धान सुरु। र काभा भलिबल च्याम्पियनसिपमा नेपालले आज श्रीलङ्कासँग खेल्दै। नेपाल खबरमा अब पूरा खबर। आज देशका पहाडी क्षेत्रका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ। देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले बिहान गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै कोशी र बागमती प्रदेशको पहाडी र हिमाली भागमा साधारणतया बादल लागेको छ। मधेस र कोशी प्रदेशको तराई भागमा भने आंशिक बादल छ। दिउँसो पहाडी र तराई क्षेत्रका केही ठाउँमा मेघगर्जन सहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भागका एक दुई ठाउँमा ठूलो पानी पर्न सक्ने अनुमान छ। यस्तै आज राति पनि पहाडी भागका केही तथा तराई भागका थोरै ठाउँमा मेघगर्जन सहित मध्यमसम्मको वर्षाको सम्भावना छ। बागमती र गण्डकी प्रदेशका पहाडी र तराई भूभागका एक दुई ठाउँमा ठूलो पानी पर्न सक्ने भएकाले आवश्यक सावधानी अपनाउन मौसमविदको आग्रह छ। यसैबीच राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मनसुन अवधिभर बाढी, पहिरो, कटान, डुबान, चट्याङ, सर्पदंश जस्ता जोखिमको सम्भावना उच्च भएकाले विशेष सावधानी अपनाउन आग्रह गरेको छ। प्राधिकरणले जनधनको सुरक्षाका लागि पूर्व सावधानी अपनाउन आग्रह गर्दै यात्रा गर्नु अघि मौसम र सडकको अवस्थाबारे जानकारी लिन भनेको छ। यस्तै वर्षाको बेला यात्रा गर्दा चनाखो हुन र सावधानी अपनाउन भनिएको छ। ठूलो पानी परेको बेला सकेसम्म रातको समयमा यात्रा नगर्न, बाढी आएका बेला खोला खोल्सा तथा नदी तर्ने प्रयास नगर्न प्राधिकरणले सूचना मार्फत अनुरोध गरेको छ। वर्षा भइरहेको समयमा काठ दाउरा टिप्न, माछा मार्न र पौडी खेल्न खोला वा नदीमा नजान, पहिरोको जोखिम भएका क्षेत्र आसपास अनावश्यक रूपमा आउत जाउत नगर्न प्राधिकरणले ध्यान आकर्षण गराएको छ। भूमि व्यवस्थापन तथा अभिलेख विभागले नेपाल सरकारको स्वीकृतिमा हदबन्दी भन्दा बढी जग्गा खरिद वा स्वामित्वमा राखेका कम्पनी, उद्योग प्रतिष्ठान, आयोजना तथा संस्थाको स्थलगत अनुगमन सुरु गरेको छ। विभागले देशभरका 40 जिल्लाका भूमि प्रशासन मालपोत कार्यालयलाई पत्राचार गर्दै सम्बन्धित संस्थाले स्वीकृत उद्देश्य अनुसार जग्गा उपयोग गरिरहेका छन् वा छैनन् भन्ने विषयमा स्थलमै पुगेर निरीक्षण गर्न निर्देशन दिएको हो। यसअघि पटक पटक प्रतिवेदन माग्दा पनि अधिकांश कार्यालयहरूबाट प्राप्त विवरण नभएकाले विभागले अनुगमन तथा निरीक्षण समितिलाई फिल्डमै खटिएर वास्तविक अवस्था अध्ययन गरी प्रतिवेदन बुझाउन पनि पुनः निर्देशन दिएको हो। भूमि सम्बन्धी ऐनअनुसार हदबन्दीभन्दा बढी जग्गा राख्न सरकारी स्वीकृति पाएका उद्योग, कम्पनी, शिक्षण संस्था तथा अन्य सङ्घ संस्थाको नियमित अनुगमन गर्नुपर्ने कानुनी व्यवस्था छ। ऐनले प्रत्येक आर्थिक वर्ष समाप्त भएको 2 महिनाभित्र पालिकासँग समन्वय गरी जग्गाको वास्तविक उपयोग अवस्था निरीक्षण गरी विभागमा प्रतिवेदन पेश गर्नुपर्ने व्यवस्था गरेको छ। नेपाल कम्युनिस्ट पार्टी नेकपाका संस्थापक महासचिव पुष्पलालको 48 स्मृति दिवस आज विविध कार्यक्रम गरी मनाइँदैछ। नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी लगायतका कम्युनिस्ट पार्टीले विविध कार्यक्रम गरी दिवस मनाउन लागेका हुन्। विक्रम सम्बत 1981 असार 15 गते रामेछापमा पिता भक्तलाल र आमा तुलसी कुमारीका माहिला छोराका रूपमा जन्मनुभएका पुष्पलालले प्रवासमा बसेर नेकपाका गतिविधि अगाडि बढाउनु भएको थियो। पुष्पलालले कार्ल मार्क्स र फ्रेडरिक एङ्गेल्सद्वारा लिखित कम्युनिस्ट मेनिफेस्टोको पहिलो पटक नेपाली भाषामा अनुवाद गर्नका साथै विभिन्न कृति र लेख मार्फत नेपाली समाजको वर्ग विश्लेषण समेत गर्नुभएको थियो। नेपाली काङ्ग्रेस लगायत प्रजातान्त्रिक शक्तिसँग मिलेर संयुक्त जनआन्दोलन गरी पञ्चायती व्यवस्था परास्त गर्नुपर्छ भन्ने मत राख्नु भएको थियो। उहाँको विक्रम सम्बत 2035 साउन 7 गते भारतको नयाँ दिल्लीमा उपचारका क्रममा निधन भएको हो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध।
2: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौँ। फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौँ।
1: विद्युतीय उपकरण बन्द गरौँ। टेलिभिजन, वासिङ मसिन, कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौँ।
2: घर बाहिर भएमा रुख, बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौँ।
1: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौँ। पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ।
2: नदी, तलाउ वा पोखरीबाट टाढा बसौँ।
1: गाडी भित्र भएमा झ्याल बन्द गरेर बसौँ।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्य क्षेत्रसँग सम्बन्धित 3 महत्त्वपूर्ण ऐन संशोधनका लागि तयार गरिएका विधेयकको मस्यौदामा सर्वसाधारण स्वास्थ्यकर्मी तथा सरकारवालाहरूसँग राय सुझाव मागेको छ। मन्त्रालयको मन्त्रीस्तरीय निर्णय अनुसार आमाको दुधलाई प्रतिस्थापन गर्ने वस्तु बिक्री वितरण नियन्त्रण ऐन 2049, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन 2066 र सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन 2075 संशोधनका लागि मस्यौदा सार्वजनिक गरिएको छ। इच्छुक व्यक्तिले साउन 12 गतेभित्र मन्त्रालयको कानुन शाखाको इमेल मार्फत तोकिएको ढाँचामा सुझाव पठाउन सक्नेछन्। आमाको दुधलाई प्रतिस्थापन गर्ने वस्तु सम्बन्धी ऐनको मस्यौदामा स्तनपानको संरक्षण र प्रबन्धनलाई थप प्रभावकारी बनाउने व्यवस्था प्रस्ताव गरिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार गरेको अभियोगमा कालीकोटको पलाता गाउँपालिकाका तत्कालीन उपाध्यक्ष र निमित्त प्रमुख प्रशासकीय अधिकृत सहित 10 विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। बजेट दुरुपयोग गरी गराई भ्रष्टाचार गरेको अभियोगमा आयोगले उनीहरू विरुद्ध मुद्दा दायर गरेको हो। आयोगले पलाता गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत राजबहादुर बम, लेखा प्रमुख खिमलाल पुन र तत्कालीन सहायक लेखापाल मुनिप्रसाद प्याकुरेल विरुद्ध समान 8,08,680 रुपियाँ बराबरको विगत मागी दावी गरेको छ। यस्तै तत्कालीन सब इन्जिनियर विनोद कुमार बम र सब इन्जिनियर नन्दबहादुर सिंह बेल्के ढुङ्गा लखन वाडा वडा कार्यालय दुर्सी फोगाटी ग्रामीण सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष कुम्भ बहादुर बम, कोषाध्यक्ष सुल छिन्ना बम र सचिव कमल बहादुर बम विरुद्ध समान विगो दावी माग गर्दै मुद्दा दायर गरिएको छ। तत्कालीन उपाध्यक्ष दाना नेउपाने र वडा नम्बर 9 वडा अध्यक्ष टक्क बहादुर बम विरुद्ध भने भ्रष्टाचार निवारण ऐन 2059 दफा 19 उपदफा 2 बमोजिम कैद वा जरिवानाको माग दावी गरिएको आयोगका प्रवक्ता सुरेश नेउपानेले जानकारी दिनुभयो। अब विदेशको खबर। मध्यपूर्वका विभिन्न क्षेत्रमा अमेरिकी गुप्तचर संस्था सिआइएका गोप्य केन्द्रहरूमा इरानले गरेको ड्रोन आक्रमणमा रुसले सहयोग गरेको हुन सक्ने आशंकामा अमेरिकी अधिकारीहरूले अनुसन्धान थालेका छन्। रोइटर्सका अनुसार आक्रमणको उच्च सटीकता देखिएपछि इरानलाई रुसले लक्ष्य निर्धारण सम्बन्धी खुफिया सूचना तथा उन्नत ड्रोन प्रविधि उपलब्ध गराएको हुन सक्ने सम्भावनाको अनुसन्धान सुरु भएको छ। गएको मार्चमा साउदी अरबको राजधानी रियादमा रहेको अमेरिकी दूतावासभित्र रहेको सिआइए एक केन्द्र तथा इराकको पूर्वी क्षेत्रमा रहेको अर्को गोप्य केन्द्रमा ड्रोन आक्रमण भएको थियो। अनुसन्धानका क्रममा आक्रमणमा प्रयोग गरिएको इरानको शाहिद 136 ड्रोनमा रुसको केमेटा एम नेभिगेसन प्रणाली जडान गरिएको भेटिएको खबरमा उल्लेख छ। अब खेल खबर। पाकिस्तानमा चलिरहेको काभा पुरुष भलिबल च्याम्पियनसिपमा नेपालले आज आफ्नो दोस्रो खेल श्रीलङ्कासँग खेल्दैछ। नेपाल र श्रीलङ्का बीचको खेल नेपाली समयअनुसार अहिले बिहान 10:30 सुरु हुनेछ। नेपाल हिजो उद्घाटन खेलमा काजाकिस्तानसँग पराजित भएको थियो। यस्तै श्रीलङ्का पनि पाकिस्तानसँग पराजित भएको थियो। आजको खेलमा दुवै टोलीले आफ्नो जित निकाल्ने लक्ष्यका साथ कोर्टमा उत्रनेछन्। यही साउन 13 गतेसम्म सञ्चालन हुने प्रतियोगितामा आयोजक पाकिस्तान सहित नेपाल, काजाकिस्तान, उज्बेकिस्तान, बङ्गलादेश र श्रीलङ्का सहभागी छन्। राउन्ड रोबिन लिग प्रणालीमा हुने प्रतियोगिताबाट उत्कृष्ट 4 टोली सेमी फाइनलमा प्रवेश गर्नेछन्। नेपाली टोलीको कप्तानी हरि हजुर थापाले गर्नुभएको छ भने मुख्य प्रशिक्षक जगदीश भट्ट रहनु भएको छ। चार भन्ज्याङ भित्रका खबर सुरु गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। देशका पहाडी क्षेत्रका 1-2 ठाउँमा आज दिउँसो ठूलो पानी पर्ने सम्भावना। मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह। हदबन्दीभन्दा बढी जग्गाको स्थलगत अनुगमन सुरु। 40 जिल्लाका मालपोत कार्यालयलाई निरीक्षण गर्न विभागको निर्देशन। आज पुष्पलालको 48 स्मृति दिवस। कम्युनिस्ट पार्टीले विविध कार्यक्रम गरी मनाउँदै। अमेरिकी सिआइए केन्द्रमा भएको इरानी आक्रमणमा रुसले सहयोग गरेको आशंका, अनुसन्धान सुरु। र काभा भलिबल च्याम्पियनसिपमा नेपालले आज श्रीलङ्कासँग खेल्दै।
2: एनबीएल सर्वसुलभ आवास कर्जा
3: अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
2: आधार दरमा मात्र 0.5% प्रिमियम थप,
3: विशेषताहरू, रु 2 करोड सम्मको कर्जा सुविधा,
2: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मर्मत सम्हार गर्न
3: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि,
2: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
3: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
2: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
3: शर्तहरू लागू हुनेछन्।
4: समय सँगै अघि बढ्दै नेपाल।

0: एकमात्र डीटीएच सेवा डिश होम।
1: डिश होम, खुशी को कनेक्शन।
2: साली नदी को सिर,
3: मणि चूड़ को काक,
2: स्वच्छ सुंदर
4: मुंगुर बाले घाटे ही लाए, त्याण फेरि माछा बाल्ने त्यसमा पनि घाटै लायो चुर्नुमै बारो, अस्ति त्याण आएर अहिले चाहिँ कुखुरा बालेको त्यसमा पनि घाटै लायो, होइन के गरौँ बा अब।
5: ल हेर यिनका बुद्धि जान्ने पनि तरिका पार्नलाई, के खुवाउँछौ? ल यो विजय प्लेट दाना खुवाऊ, तिमीलाई घाटा होइन फाइदै फाइदा हुन्छ।
6: माछा, ब्रोइलर, लेयर्स, गाई भैँसी र बङ्गुर पालनका लागि उच्च स्तरीय चिनिया र डस प्रविधिबाट नेपालमै बनेको विजय प्लेट दाना सधैँ प्रयोग गरौ।
7: बाढीका लागि आधिकारिक विक्रेता न्यू मिलन सप्लायर्स बरुवा बजार माडी।
8: साइबर सुरक्षा, क्लाउड कम्प्युटिङ र नयाँ प्रविधि बारे जानकारी दिने उद्देश्यले एनएएस आइटी एक्सपो मेला आउँदो मङ्सिर 5 र 6 गते काठमाडौँमा आयोजना हुने भएको छ। मेलामा नेपालको प्रविधि क्षेत्र, व्यवसाय, नीति निर्माता, लगानीकर्ता, उद्यमी, विद्यार्थी र प्रविधि प्रेमीहरूलाई एकै ठाउँमा ल्याएर नवप्रवर्धन, सहकारी र व्यावसायिक अवसर सृजना गर्ने लक्ष्य राखिएको छ। हिजो आयोजित पत्रकार सम्मेलनमा आयोजकले यस वर्षको मेलाले प्राविधिक कम्पनीलाई आफ्ना नयाँ समाधान प्रस्तुत गर्ने, व्यवसायसँग प्रत्यक्ष जोडिने, दीर्घकालीन सहकार्य विस्तार गर्ने प्रभावकारी मञ्च प्रदान गर्ने विश्वास व्यक्त गरेको छ। सिटिभिटीबाट सिप प्रशिक्षणको मात्र अनुमति लिएर अनधिकृत रूपमा सिप परीक्षण र प्रमाणीकरण गर्दै आएको इन्डस्ट्री ट्रेनिङ इन्स्टिच्युटमा श्रम मन्त्रालय, शिक्षा मन्त्रालय, सिटिभिटी र विभागको संयुक्त टोलीले अनुगमनका क्रममा सिलबन्दी गरेको छ। युवा, श्रम तथा रोजगार मन्त्रालय, शिक्षा तथा खेलकुद मन्त्रालय, प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सिटिभिटी र वैदेशिक रोजगार विभागको संयुक्त अनुगमन टोलीले संस्थाको निरीक्षण गरी सिलबन्दी गरेको हो। विशेष गरी वैदेशिक रोजगारीमा जाने श्रमिक लक्षित गरी तोकिएको शर्त विपरीत सिप प्रमाणीकरण प्रमाणपत्र उपलब्ध गराउने गरेको प्राप्त गुनासोका आधारमा कारवाही अघि बढाएको हो। अनुगमनका क्रममा संस्थाले प्रचलित कानून र शर्तहरूको गम्भीर उल्लङ्घन गरेको समेत आरोप लागेको छ। यस्तै स्थलगत अनुगमनका क्रममा कैफियत देखिएपछि वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौँको नागार्जुन 2 खरिबोट वनस्थलीमा रहेको राजश्री खाद्य स्टोरलाई जरिवाना गरेको छ। उपभोक्ता संरक्षण ऐन 2075 दफा अनुसार बिल बिजक नराखेको पाइएपछि विभागले स्टोरलाई 5,000 रुपियाँ जरिवाना गरेको हो। हिजो विभागले कुल 8 फर्ममा स्थलगत अनुगमन गरेको थियो, त्यसमध्ये 7 सुधारात्मक निर्देशन दिएको छ। र देशको जेठो र ठुलो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयको 67 वार्षिक उत्सवको अवसरमा विभिन्न प्राध्यापक तथा कर्मचारीलाई हिजो दीर्घ सेवा पदक वितरण गरिएको छ। कीर्तिपुरको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा उपकुलपति प्राध्यापक डाक्टर भेला थापाले पदक वितरण गर्नुभएको हो। विश्वविद्यालयमा 25 निरन्तर सेवा गर्ने शिक्षा कर्मचारीलाई सेवा अवधिमा एकपटक यस्तो पदक दिने गरिन्छ। कार्यक्रममा शिक्षातर्फ 142 र कर्मचारीतर्फ 41 पदक प्रदान गरिएको छ। त्यस अवसरमा त्रिवी सेवा आयोगका अध्यक्ष किशोर थापा, सिनेटका सदस्यहरूको उपस्थिति थियो। उपकुलपति डाक्टर थापाले उत्कृष्ट शिक्षा, अनुसन्धान र नवप्रवर्तन मार्फत आफ्ना सम्भावनाहरू उजागर गर्नुपर्ने बताउँदै विज्ञ प्राध्यापक, कर्मचारी र अनुसन्धान कर्मी लगायत सबैको रचनात्मक सहयोगमा उपलब्ध समग्र सुधारका लागि आह्वान गर्नुभयो। बिहान 9 राष्ट्रिय र 4 खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। पहाडी क्षेत्रका 1-2 ठाउँमा दिउँसो ठुलो पानी पर्ने सम्भावना, मनसुनको अवधिभर सावधानी अपनाउन प्राधिकरणको आग्रह। एएनएसआइटी मेला आउँदो भदौ 5 र 6 काठमाडौँमा आयोजना हुने, डिजिटल रूपान्तरणको ले थप गति लिने अपेक्षा। र त्रिवीको 67 वार्षिक उत्सव दीर्घ सेवा पदक वितरण। बिहान 9 नेपाल खबर सकियो, बिहान 10 नेपाल भाषामा र दिउँसो 12 नेपाली भाषामा नेपाल खबर लिएर फेरि आउनेछौँ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। यात्रा गर्नु अघि सडक र मौसमको अवस्थाबारे जानकारी लिने गरौँ।

0: पर्यावरणीय स्वच्छता र नागरिक जिम्मेवारी सम्बन्धी सार्वजनिक अनुरोध।
1: प्लास्टिक तथा नष्ट नहुने फोहोरले माटो पानी र हावालाई प्रदूषित बनाउँछ। यसको असर आज होइन भोलिका पुस्ताले भोग्नु पर्दछ। हामीले फ्याँकेको प्लास्टिक र फोहोर वन्य जन्तुका लागि घातक बन्न सक्छ। उनीहरूको जीवन र हाम्रो भविष्य जोगाउन जंगल, नदी र सार्वजनिक स्थलमा फोहोर नफ्याँकौ। आजै सचेत बनौ, फोहोर छुट्याउ र सुरक्षित व्यवस्थापन गरौ।
0: सार्वजनिक सरोकारका लागि हिमालचुली नेचर फार्म स्टे, माडी नगरपालिका छ स्याउलीवास चितवन र स्वदेश एफएमद्वारा जारी संयुक्त अनुरोध।
2: एक्जाम सकेर रिजल्ट पनि आइसक्यो, लाइफ भने अझै अस्त व्यस्त, म पनि अब विदेशतिर जाने त होला नि।
3: कन्फ्युज हुनु पर्दैन, सकिन्छ यही केही गरे भयो, नभए कोरिया जाऊ। 3.2 GPA भए पुग्छ, IELTS पनि 5.5 भए पुग्छ, अनि स्कलरसिप पनि 100% को अफर छ, र आफूले चाहेको कोर्स पनि पढ्न पाइन्छ।
2: कुरा त ठिकै हो, तर जाने चाहिँ कहाँबाट?
3: नेपालबाट कोरिया पठाउने बेस्ट कन्सल्टेन्सी हाम्रै चितवनमा गोल्डन एमिनेन्ट छँदैछ त।
4: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली, भरतपुर चितवन CMC हस्पिटलको ठिक अगाडि। सम्पर्क 0656 5369 53, 98550 77061 र 98550 77053।
5: अनुहार भरि कालो पोतो झन् त्यसैमा डन्डीफोर र चौरीपनाले मेरो रूपै बिगारेको थियो। मलाई लाग्थ्यो म जस्तै नराम्री अरू कोही पनि छैन, तर जबदेखि मैले ओखती फेस सोप प्रयोग गर्न थालेँ तबदेखि मलाई सबैले यस्तै भन्छ।

0: मारिसम्म सिधा अप्टिकल फाइबरबाटै चलेको हाम्रो सेवा जोड्न वा थप जानकारीको लागि सम्पर्क चित्रवन युनिक टिभी माडी सेवा केन्द्र बसन्तपुर बजार माडी, मोबाइल 9849664977 र 9802035212।
1: स्नातक तह प्रथम सत्रमा नयाँ विद्यार्थी भर्ना सम्बन्धी माडी क्याम्पसको जरुरी सूचना।
2: बागमती विश्वविद्यालयको आङ्गी क्याम्पस रहेको यस माडी क्याम्पस बसन्तपुर चितवनमा शैक्षिक वर्ष 2083-84 लागि भोकेसनल अर्थात् प्राविधिक विषयहरू सहित बिबिए र बिएड तहमा नयाँ भर्ना खुलेकोले आवेदन फारम बुझाउन सम्बन्धित सम्पूर्ण विद्यार्थीहरूमा सूचना गर्दछौँ।
1: प्रवेश परीक्षा साउन दोस्रो साता र कक्षा सञ्चालन साउन तेस्रो सातादेखि।
2: क्याम्पसका विशेषताहरू, टाढा तथा माडी बाहिरका विद्यार्थीहरूका लागि छात्रावासको व्यवस्था,
1: आधुनिक तथा प्रविधि मैत्री शिक्षण सिकाइ क्रियाकलाप,
2: दक्ष एवं अनुभवी प्राध्यापकहरूबाट कक्षा सञ्चालन,
1: दलित जनजाति एवं सीमान्तकृत वर्गका विद्यार्थीहरूलाई विशेष ग्राह्यता,
2: व्यवहारिक र पर्याप्त सन्दर्भ सामग्री भएको पुस्तकालय र पर्याप्त छात्रवृत्तिको व्यवस्था भएको।
1: सम्पर्क नम्बर 98550 73474, 98550 77680 र

0: चक्का साथमा
1: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि सम्पर्क 0556 5563 98 550 77 061 र 98 550 77 053
2: चौबिसै घण्टा इमर्जेन्सी सेवा विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 चितवन फोन 0556 4934 4493 580 र 98 550 26 440
3: It's 10 o'clock. अहिले 10 बजेको छ।
4: अवस्थामा चाहिँ तपाईँहरूले चाहिँ जस्तो स्वप्रभावमा प्रभावकारी गराउन सक्नुभयो कि सक्नु भएन, नीतिगत निर्णयहरू गर्न सक्नुभयो कि सक्नु भएन, ऐन नियम कानुनहरू के गर्नुभयो कि फरक गर्नुभएको छ अरूको तुलनामा?
5: हाम्रो अवस्था हेऱ्यो भने शिक्षाको क्षेत्रमा हामीले

नेपाली रेडियो नेटवर्कको बिहान 10 बजेको नेपाली खबरमा दिनु शर्माको नमस्कार। तामाकुसी बाढीले दोलखाको किर्नीटारमा सड़क बगाउँदा पुष्पलाल राजमार्ग पूर्ण रूपले अवरूद्ध भएको छ। बीपी राजमार्गको वैकल्पिक मार्ग समेत रहेको पुष्पलाल राजमार्गको किर्नीटार खण्ड कटान भएपछि तराईलाई दोलखासँग जोड्ने सड़क पूर्ण रूपमा अवरूद्ध बनेको हो। साथै दोलखाबाट तराई सहित कोशी प्रदेशका जिल्ला जाने सवारी साधन र सिन्धुली रामेछाप हुँदै दोलखा आउने सवारी साधन पनि चल्न सकेका छैनन्। जिल्ला प्रहरीकारीले दोलखाका प्रमुख डीएसपी मनोज लामाका अनुसार बुधबार मध्यराति तामाकुसीको बाढीले सड़क भत्काएपछि यातायात रूपमा अवरुद्ध भएको हो। उनका अनुसार सड़क खुलाउने प्रयास भइरहेको छ। विभिन्न व्यावसायिक संघ संस्था र उद्यमीहरूसँग भेटवार्ता गर्दै आएका प्रधानमन्त्री बालेन शाहले आज चिया उद्योगीहरूसँग छलफल गर्दैछन्। भेटघाटमा चिया उद्योगीहरूले भोग्दै आएका समस्या र समाधानको उपायबारे छलफल हुने प्रधानमन्त्री कार्यालयले जनाएको छ। प्रधानमन्त्री बालेनले हिजो मात्रै हस्तकला महासंघका प्रतिनिधिहरूसँग भेटघाट गरेका थिए। त्यसपछि उनले उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स, निर्माण व्यवसाय महासंघ, फुटवेयर एसोसिएसन, शेयर लगानीकर्ता, तयारी पोसाक उद्योग संघ लगायतका प्रतिनिधिहरूसँग भेटघाट गरेका थिए। तर यी छलफलहरूमा अर्थमन्त्री र अन्य सम्बन्धित मन्त्रीहरूलाई भने सहभागी गराइएको थिएन। काठमाडौँ चक्रपथ सुधार योजना अन्तर्गत 8.2 किलोमिटर दूरीको दोस्रो चरणको कलंकी वसुन्धरा खण्ड निर्माण कार्य चाड पर्व अर्थात दशैं तिहार लगत्तै शुरू हुने भएको छ। अन्तिम डिजाइन स्वीकृतिपछि चिनिया पक्षले चिन्मे टेण्डर प्रक्रिया पूरा गरी निर्माण कार्य अघि बढाउने तयारी गरिएको योजना प्रमुख आशिका पोखरेलले जानकारी दिएकी छन्। उनका अनुसार परियोजना अन्तर्गत मुख्य एक्सप्रेस वे बाहिरको सर्भिस लेन निर्माण नेपाली स्रोतबाट भइरहेको छ। उक्त कार्यको करिब 80% प्रगति भइसकेको छ। केही स्थानमा कालोपत्री गर्न मात्र बाँकी रहेको छ। हामीसँग खबर 80 बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
1: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
0: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौं।
2: आवाज हो नेपाली रेडियो नेटवर्क को तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब बाकी खबर। शिक्षा विज्ञान तथा खेलकुद मन्त्रालयले शैक्षिक परामर्श एजुकेशन कन्सल्टेन्सी क्षेत्रका समस्या चुनौती र नीतिगत सुधारका विषयमा बुधबार सरकारवालाहरूसँग छलफल गर्नुहुने भएको छ। एजुकेशन कन्सल्टेन्सी संचालकहरूले सरकारले हालै ल्याएको शैक्षिक परामर्श भाषा शिक्षण तथा तयारी कक्षा सञ्चालन तथा व्यवस्थापन नियमावली 2083 विरोध गर्दै आएका बेला सरकारले उनीहरूलाई छलफलमा बोलाएको हो। छलफलमा नेपाल शैक्षिक परामर्श संघ इक्यान, स्वतन्त्र शैक्षिक परामर्श संघ फेकन, सक्रिय शैक्षिक परामर्श संघ एक क्यान, शैक्षिक परामर्श व्यावसायिक संस्था एरी, जापानिज भाषा स्कूल संघ जालसान, नेपनिज एसोसिएशन अफ अस्ट्रेलियन एजुकेशन रिप्रेजेन्टेटिभ नायर र नेशनल एजुकेशन कन्सल्टेन्सी एसोसिएशन नेका, एक्यान नेवा र नेक्साल लगायतका संघ संस्थाका प्रतिनिधिहरूलाई बोलाइएको छ। मन्त्रालयका अनुसार शैक्षिक परामर्श क्षेत्रलाई व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउने उद्देश्यले सरकारका प्रवक्ता समेत रहेका शिक्षा मन्त्री सस्मित पोखरेलले उनीहरूलाई छलफलमा बोलाएका हुन्। हवस् त, काठमाडौँमा रेडियो एनआरएन 99.1 ठाउँठाउँका रेडियो स्टेसनहरू र नेपाली नेटवर्क .com बाट एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। 11 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। अहिलेलाई बिदा दिनुहोस्। नमस्कार।

0: सबै किनेर ग्यारेज झैं बनाएर राख्नु भएको छ, कतै जानु पर्यो, लोकल बस चढ्नु पर्छ
1: सर। र चलाएर हिँड्नु त लाइसेन्स पनि हुनु पर्यो नि बुढी। यसो चोकतिर निस्क्यो ट्राफिकले सिर्र सिटी बजाएर हजार रुपियाँ तिराइहाल्छ।
2: हैन बुहारीसँग किन बिना सित्तेमा झगडा गरेछस्? खुरुक्क त्यो न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टरमा गएर कार स्कुटर सिकेर लाइसेन्स बनाइहाल त।
3: न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टर बसन्तपुर बजार माडी कुमारी बैङ्कको अगाडि।
4: यहाँ कार जीप मोटरसाइकल तथा स्कुटर चलाउन सिकाइनुको साथै लाइसेन्सको फर्म भरिन्छ र लाइसेन्स सम्बन्धी उचित परामर्श सेवा दिइन्छ।
3: सम्पर्क 98 119 32 811 र 98 653 73 687।
5: माछा बोइलर लेयर्स गाई भैँसी र बङ्गुर पालनका लागि उच्च स्तरीय चिनिया र डस प्रविधिबाट नेपालमै बनेको विजय प्लेट दाना सधैँ प्रयोग गरौ।
4: माडीका लागि आधिकारिक विक्रेता न्यू मिलन सप्लायर्स बरुवा बजार माडी, प्रोप्राइटर उद्धव थापा 98 550 63 172 र 98 452 12 200 छ।
5: तपाईँको सन्तुष्टि हाम्रो शान, हाम्रो पहिचान विजय प्लेट दाना।
6: लैङ्गिक आधारमा शारीरिक, मानसिक, सामाजिक, सांस्कृतिक, आर्थिक तथा यौनिक रूपमा असर पर्ने गरी हुने हिंसा लैङ्गिक हिंसा हो।
7: लैङ्गिक हिंसा मानवता, नैतिकता र सामाजिक रूपमा स्वीकार्य छैन। नेपालको संविधान र कानूनले लैङ्गिक हिंसालाई दण्डनीय अपराध मानेको छ। लैङ्गिक हिंसा विरुद्ध आवाज उठाउ, न्यायको लागि एकजुट हौ।
6: जनहितका लागि आफन्त नेपाल, सौजन्य स्ट्यान्डर्ड चार्टर ब्याङ्क।
8: पाडीवासीहरूका लागि खुसीको खबर।
9: पानी पर्दा, हावाहुरी चल्दा, हुस्सो लाग्दा, निरन्तर चलिरहने चित्रवन युनिक टिभी जसमा ज्ञानवर्धक, मनोरञ्जनात्मक र सूचनामूलक कार्यक्रम र लोकल टिभी एवं नेसनल च्यानल गरी 175 भन्दा धेरै एसडी र एसडी च्यानलहरू हेर्न मासिक शुल्क रु 350 मात्र। साथै चित्रवन युनिकको इन्टरनेट र टिभी एकैसाथ चलाउँदा मासिक शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ।
4: भरतपुरदेखि माडीसम्म सिधा अप्टिकल फाइबरबाटै चलेको हाम्रो सेवा जोड्न वा थप जानकारीको लागि सम्पर्क चित्रवन युनिक टिभी माडी सेवा केन्द्र बसन्तपुर बजार माडी, मोबाइल 98 459 64 977 र 98 020 35 212।
10: अब त म तिमीसँग एक बस्दिन, दुई बस्दिन, चार बस्दिन। यो घरको भित्ता भित्ता हेरेर मलाई उराट लाइसक्यो। भित्तामा वालपेपर ल्याएर सजाम भन्दा नमानी होइन। अब बस तिमी एक्लै, म गए रिस उठ्ने।
11: ए मेरी प्राण प्यारी, मेरो मुटुको टुक्रा, मलाई छोडेर नजान, बरु जामिन, बरु आजै गएर लिएर हाल वालपेपर।
4: तपाईँको घर अनि अफिस सजावटको साथी सिटी फ्लावर सहित चोक बसन्तपुर बजार माडी, माडी सामुदायिक हस्पिटल अगाडि।
10: यहाँ वालपेपर, पर्दा, कार्पेट, डोरम्याट, घर सजावटको सामान साथै जेन्स तथा लेडिज कपडा सुपथ मूल्यमा पाइन्छ।
4: प्रोप्राइटर नरेश महतो, गीता महतो।
9: सम्पर्क 97 625 73 099, 98 074 46 182 र 98 491 95 225।

0: दुवे भाचे असतो सर ला होस पाणी छैन ला ला ला तुरुन्त काय म्हणून लान पर हेलिकॉप्टर चार्टर गरेर मगे आला त
1: पर्ख दीपक
0: किन
1: अब चितवनमा बिरामी पर्दा चोटपटक लाग्दा त्यसरी आत्ती हाल्नु पर्छ र वर्षौं देखि स्वास्थ्य क्षेत्रमा जनतालाई उचित सेवा प्रदान गर्दै आइरहेको अस्पताल रोडमा रहेको नारायणी सामुदायिक अस्पतालमा अनुभवी डाक्टरहरूद्वारा हात खुट्टा भाचिएको नसा च्यापिएको खप्टिएको लगायत महिला तथा पुरुषका साना तथा ठुला सबै खाले अपरेसन सजिलै गरिन्छ तिमीले भुले कि क्या हो पोहोर साल हाम्रो माइजीलाई पत्थरी र पाठे गरेको अपरेसन त्यही गराएको होइन कस्तो राम्रो छ अहिले माइजीलाई
0: त्यसो भए हेलिकप्टर क्यान्सिल एम्बुलेन्स बोलाएर तुरन्त नारायणी सामुदायिक अस्पतालमा लैहालौ
2: हजुर हामी कहाँ

0: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच, फेटल इको कार्डियोग्राफी सेवा,
1: सुविधा सम्पन्न ल्याब, डिजिटल एक्सरे, भिडियो एक्सरे तथा इको सेवा,
0: भेन्टिलेटर सेवा,
1: होल बडी चेकअप जाँचको सुविधा
0: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ।
1: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल CMC अगाडि भरतपुर 10 चितवन। फोन 056-518-853 518-953।
2: अनुहार भरि कालो पोतो झन् त्यसैमा डन्डी फोर र चौरीपनाले मेरो रूपै बिगारेको थियो। मलाई लाग्थ्यो म जस्तै नराम्री अरू कोही पनि छैन, तर जबदेखि मैले ओखती फेस सोप प्रयोग गर्न थालेँ तबदेखि मलाई सबैले यस्तै भन्छ।

0: मुख अति फेसु जस्तो नाम उस्तै काम एक पटक अवश्य प्रयोग गरौँ परिणाम आफै थाहा हुनेछ केवल एक हप्तामै अनुहारमा परिवर्तन आउनेछ
1: 15 दिनमा भिसा ग्यारेन्टी सहित ओमनमा रोजगारीका लागि सुवर्ण अवसर
2: ओमानको प्रतिष्ठित अल नाभा होल्डिङ LLC कम्पनीमा अफिस बोय 150 जना स्यालेरी 100 ORM प्लस खाना बस्न फ्री हाउसकिपिङ क्लिनर 150 जना स्यालेरी 90 ORM प्लस खाना बस्न सहित माग भई आएको हुनाले जान चाहने इच्छुक व्यक्तिले तुरन्त सम्पर्क गर्नुहोला कम्पनीबाट उपलब्ध गरिने सेवाहरू कर्मचारीको छोराको विवाहमा 100 ORM कर्मचारीको छोरीको विवाहमा 150 ORM बाल बच्चा छात्रवृत्ति कर्मचारीको बच्चाले कक्षा 10-12 वा डिग्रीमा 80% भन्दा बढी ल्याएमा 100 ORM उत्कृष्ट कर्मचारी पुरस्कार 5 ORM र प्रमाण पत्र करियर वृद्धि र पदोन्नति गर्ने अवसर प्रत्येक 2 वर्षमा सिनियरिटीको भत्ता दीर्घ सेवा पुरस्कार र ओमन भरि निशुल्क उपचार सेवा फाइनल अन्तर्वार्ता कम्पनीको प्रतिनिधिद्वारा फेस टु फेस साउन 3 गते आइतबार चितवनको रेड कार्पेट होटलमा हुँदैछ
3: निशुल्क परामर्शका लागि इन्डो अरब मेन पावर नारायणगढ चितवन
4: 056-49-0034
3: माडी सम्पर्क 98426-43211 98142-076-04 र 98550-58369

नेपाली रेडियो नेटवर्कको बिहान 11 बजेको नेपाली खबरमा बिनु शर्माको नमस्कार। चिकित्सा शिक्षा स्वास्थ्य सेवा र सुशासनका मुद्दामा लामो समयदेखि आवाज उठाउँदै आएका अभियन्ता डाक्टर गोविन्द केसीले बिहिबारदेखि कैलालीको धनगढ़ीमा आफ्नो 24 औं सत्याग्रह शुरू गर्ने भएका छन्। उनले दिउँसो 3 बजेदेखि धनगढ़ी स्थित कृष्ण मन्दिरको धर्मशालामा आमरण अनसन शुरू गर्ने कार्यक्रम तय गरेका छन्। डाक्टर केसीले सरकारले विगतमा भएका सहमति कार्यान्वयन नगरेको तथा पटक पटक उठाइएका मागप्रति व्यवस्था गरेको समेत आरोप लगाएका छन्। यसअघि सरकारले माग सम्बोधन गर्न साउन 5 गतेसम्मको समय मागे पनि कुनै ठोस पहल नभएपछि पुनः सत्याग्रहमा बस्न बाध्य भएको उनको भनाइ छ। नागरिकको स्वास्थ्य अधिकार, गुणस्तरीय चिकित्सा, शिक्षा र सुशासनको पक्षमा आफूले निरन्तर संघर्ष गर्दै आएको उल्लेख गर्दै उनले फेरि सत्याग्रहको बाटो रोज्नु परेको समेत बताएका छन्। यसपटकको आन्दोलनमा उनले चिकित्सा शिक्षा क्षेत्रका नियुक्ति प्रक्रिया र नीतिगत निर्णयलाई प्रमुख मुद्दा बनाएका छन्। दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय तथा चिकित्सा शिक्षा आयोगमा कानून र मापदण्ड विपरीत गरिएको भनिएका नियुक्तिहरू खारेज गर्नुपर्ने, सम्बन्धित ऐनका विवादित व्यवस्था संशोधन गर्नुपर्ने र नियुक्तिमा राजनीतिक प्रभाव तथा स्वार्थको द्वन्द्व अन्त्य गर्नुपर्ने उनको माग रहेको छ। तामाको सिवाडीले दोलखाको किर्नेटारमा सड़क बगाउँदा पुष्पलाल राजमार्ग पूर्ण रूपले अवरुद्ध भएको छ। बीपी राजमार्गको वैकल्पिक मार्ग समेत रहेको पुष्पलाल राजमार्गको किर्नेटार खण्ड कटान भएपछि तराईलाई दोलखासँग जोड्ने सड़क पूर्ण रूपमा अवरुद्ध बनेको हो। साथै दोलखाबाट तराई सहित कोशी प्रदेशका जिल्ला जाने सवारी साधन र सिन्धुली रामेछाप हुँदै दोलखा आउने सवारी साधन पनि चल्न सकेका छैनन्। जिल्ला प्रहरी कार्यालय दोलखाका प्रमुख डीएसपी मनोज लामाका अनुसार बुधबार मध्यराती तामाकोशीको बाढीले सड़क भत्काएपछि यातायात पूर्ण रूपमा अवरुद्ध भएको हो। उनका अनुसार सड़क खुलाउने प्रयास भइरहेको छ। विभिन्न व्यावसायिक संघ संस्था र उद्यमीहरूसँग भेटवार्ता गर्दै आएका प्रधानमन्त्री बालेन शाहले आज चिया उद्योगीहरूसँग छलफल गर्दै हुनुहुन्छ। भेटघाटमा चिया उद्योगीहरूले बोक्दै आएका समस्या र समाधानको उपायबारे छलफल हुने प्रधानमन्त्री कार्यालयले जनाएको छ। प्रधानमन्त्री बालेनले हिजो मात्रै हस्तकला महासंघका प्रतिनिधिहरूसँग भेटघाट गर्नुभएको थियो। त्यसअघि उहाँले उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स, निर्माण व्यवसाय महासंघ, फुटवेयर एसोसिएसन, शेयर लगानीकर्ता, तयारी पोसाक उद्योग संघ लगायतका प्रतिनिधिहरूसँग पनि भेटघाट गर्नुभएको थियो। तर यी छलफलहरूमा अर्थमन्त्री र अन्य सम्बन्धित मन्त्रीहरूलाई पनि सहभागी गराइएको थिएन। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: नेपाल को कुनै पनि बैंक खाता मा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
1: आफन्तको हात हात मा पुर्याउन आईएमई गरौं।
0: 25 वर्ष देखि सारा नेपाली को विश्वास आईएमई गरौं।
2: आवाज हो नेपाली रेडियो नेटवर्क को तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब बाकी खबर। कर्णालीमा नेपाली कम्युनिष्ट पार्टी नेकपाले मुख्यमन्त्री यामलाल कडेल विरूद्ध दर्ता भएको विश्वासको प्रस्तावको पक्षमा मतदान गर्ने निर्णय गरेको छ। बिहिबार बिहान बसेको संसदीय दलको बैठकले उक्त निर्णय गरेको नेकपा संसदीय दलका प्रमुख सचेतक कृष्ण बहादुर जीशीले बताएका छन्। केन्द्रमा नेकपा एमाले नेकपाबीच समीकरण बनेको भनिए पनि कर्णालीमा भने नेकपाले सघि नै अडानमा कायम रहने बताएको छ। कर्णालीमा कांग्रेस नेकपा मिलेर गत बिहिबार मुख्यमन्त्री कडेल विरूद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका थिए। साथै मुख्यमन्त्रीमा कांग्रेस संसदीय दलका नेता जीवन बहादुर शाहीलाई प्रस्ताव गरिएको छ। आज प्रदेशसभा बैठक रहेको छ। दिल्लीमा कक्रोच जनता पार्टीले आयोजना गरेको प्रदर्शन आज पनि जारी छ। सोमबारदेखि शुरू भएको प्रदर्शनमा बिहिबार पनि बिहारैदेखि प्रदर्शनकारीहरू भेला भएको हिन्दुस्तान टाइम्सले जनाएको छ। आन्दोलन स्थल जन्तर मन्तरमा बिहारैदेखि बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको छ। आन्दोलन चर्किँदै गएपछि बुधबार नै पश्चिम बंगालबाट 20 कम्पनी प्रहरी बल पश्चिम बंगालबाट बोलाइएको थियो। दिल्ली मेट्रो रेल कर्पोरेशनले राजीव चौक, मण्डी हाउस, सेन्ट्रल सेक्रेट ट र सुप्रिम कोर्ट सहित 16 स्टेशन बिहान 7:30 बजेदेखि अर्को सूचना नभएसम्मका लागि बन्द रहने जनाएको छ। यी स्टेशन बुधबार पनि बन्द गरिएका थिए। बुधबार आन्दोलनकारी र प्रहरी बीच संसद मार्ग क्षेत्रमा झडप भएपछि सुरक्षा व्यवस्था थप कडा बनाइएको हो। सीजेपीले बिहिबार आन्दोलन स्थल बाहिर पूर्ण रूपमा क्षतिग्रस्त कार राखिएको भन्दै दिल्ली प्रहरीको नियतमाथि प्रश्न उठाएको छ। पार्टीले सामाजिक सञ्जाल एक्समा कारका झ्याल र सिसा फुटेको दृश्य सार्वजनिक गर्दै शान्तिपूर्ण आन्दोलनकारीमाथि दोषी लगाउने तयारी रहेको समेत बताए। त्यस्तै भारतको राजधानी नयाँ दिल्लीमा भइरहेको विद्यार्थीहरूको तीव्र विरोध र संसदमा चारी चर्का चर्की बीच प्रधानमन्त्री नरेन्द्र मोदीले बिहिबार मुख खोलेका छन्। उनले सामाजिक सञ्जालबाट आज बिहान सरकारको धारणा सार्वजनिक गरेका हुन्। प्रधानमन्त्रीले सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै भनेका छन्, हाम्रा युवाहरूको कल्याण र भविष्यभन्दा महत्वपूर्ण अरू केही छैन। उनले प्रश्नपत्र जवाबका मुद्दाहरू चलाउन सरकारले फास्ट ट्र्याक अदालत गठन गर्ने निर्णय गरेको समेत जानकारी दिएका छन्। हवस् त, काठमाडौँमा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com/ एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। 12 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। अहिलेलाई बिदा दिनुहोस्। नमस्कार।

0: तपाईँ पायल्स अर्थात् मलद्वारबाट मासु निस्कने, रगत आउने, दुख्ने र पोल्ने तथा फिस्टुला अर्थात् मलद्वारको वरिपरि पिलो आउने, फुट्ने, पिप आउने र रगत आउने जस्ता समस्याबाट पीडित हुनुभएको छ। यदि पीडित हुनुहुन्छ भने अब माडीमै पायल्स फिस्टुलाको उपचार, हरेक मङ्गलबार जनसेवा हेल्थ क्लिनिक बसन्तपुरमा।
1: बिना अपरेशन पायल्स फिस्टुलाको 100% ग्यारेन्टीका साथ सफल उपचार, हरेक मङ्गलबार बिहान 8 बजेदेखि साँझ 5 बजेसम्म।
0: नारायणी सामुदायिक हस्पिटल अगाडिको भरतपुर डायग्नोस्टिक क्लिनिकका डाक्टरबाट माडीमै पायल्स फिस्टुलाको ग्यारेन्टेड उपचार।
1: सम्पर्क 98-4-57-31-34 र 97-4-43-43-915।
2: दक्ष चिकित्सक, अत्याधुनिक प्रविधि तथा सम्पूर्ण स्वास्थ्य सेवा सहितको पुष्पाञ्जली अस्पताल अब भरतपुर 10 बाल मन्दिर रोडमा।
0: अत्याधुनिक अपरेशन थिएटर, आइसियू, ल्याब सुविधा, न्यूरोसर्जन सहित विशेषज्ञ डाक्टरहरूबाट सम्पूर्ण उपचार सेवा,
2: साथमा ब्लड सुगर, क्रिटिनाइन, लिपिड प्रोफाइल, ईसीजी, युरिन रुटिन र विशेषज्ञ चिकित्सकको परामर्श सहितको आरोग्य प्याकेज।
0: अब तपाईँको स्वास्थ्यको ख्याल राख्न पुष्पाञ्जली अस्पताल, भरतपुर 10 बाल मन्दिर रोड, एयरपोर्ट नजिकै। फोन 056-493-580, मोबाइल 98-550-26-440।
3: एसएनपी कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना।
4: कम्पनी N2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अत्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर, शुल्क, दस्तुर, जरिवाना मिनाहा हुने व्यवस्था भएको हुँदा समय भित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनु हुन एसएनपी कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ। पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी ढुक्क हुनुहोस्।
3: एसएनपी कम्पनीको कार्यालय भरतपुर बाइपास रोड, आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै। सम्पर्क नम्बर 056-490-959, 98-550-60-359 र 98-550-67-359।

0: बच्चाहरूको इकोकार्डियोग्राफी ईसीजी सेवा,
1: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच फेटल इकोकार्डियोग्राफी सेवा,
0: सुविधा सम्पन्न ल्याब, डिजिटल एक्सरे, भिडियो एक्सरे तथा इको सेवा,
1: भेन्टिलेटर सेवा,
0: होल बडी चेकअप जाँचको सुविधा
1: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ।
0: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल सीएमसी अगाडि भरतपुर 10 चितवन। फोन 056-5188-853 5189-53।

0: समय सूचकका साथमा
1: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि सम्पर्क 0556 5569 53 98 550 77 061 र 98 550 77 053
2: चौबिसै घण्टा इमर्जेन्सी सेवा विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 चितवन फोन 0556 4934 4 93 580 र 98 550 26 440
3: It's 12 o'clock. अहिले 12 बजेको छ।

0: नमस्कार, म हृदय रिमाल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। 28 जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम, हिमाली तथा पहाड़ी क्षेत्रका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना। सहुलियतपूर्ण कर्जाको ब्याज अनुदान कार्यविधि संशोधन, दुरूपयोग गरे अनुदान रोक्का हुने। ईआईए स्वीकृति हुनेमा जलविद्युत आयोजना धेरै, 218 आयोजनाको म्याद थप्ने प्रक्रिया शुरू। इजरायली सेना फिर्ता भएपछि दक्षिणी लेबनानमा लेबनानी सेनाको तैनाथी बढ्दै विस्थापित नागरिकहरू पनि घर फर्कदै। र विश्वकप क्रिकेट लिग टूमा आज नेपाल र नेदरल्याण्ड्सले खेल्दै। नेपाल खबरमा अब पूरा खबर। आज 28 जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम रहेको भन्दै नदी तटीय क्षेत्रका बासिन्दा, यात्रु र सरकारवाला निकायहरूलाई उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। बाढी पूर्वानुमान महाशाखाका अनुसार तेह्रथुम, शंखुवासभा, सोलुखुम्बु, दोलखा, रामेछाप, काभ्रे, काठमाडौँ, भक्तपुर, ललितपुर, मकवानपुर, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ, गोर्खा, तनहुँ, लमजुङ, कास्की, स्याङ्जा, पर्वत, बागलुङ, म्याग्दी, मोगो, सुर्खेत, दैलेख, अछाम, डोटी लगायत आसपासका जिल्लाका साना नदी तथा खोलामा पानीको बहाव उल्लेख्य बढ्न सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ। यसैबीच आज राति कोशी र गण्डकी प्रदेशका हिमाली क्षेत्रमा एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ। यस्तै भोलि कोशी र गण्डकीका पहाड़ी र हिमाली क्षेत्रसँगै लुम्बिनी र कर्णाली प्रदेशका पहाड़ी भूभागका केही ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको छ। त्यसै गरी पर्सि बागमती प्रदेशको हिमाली क्षेत्र तथा लुम्बिनी र कर्णाली प्रदेशका पहाड़ी भूभागका एक दुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको छ। लगातारको वर्षापछिको पहिरो, बाढी र सड़कमा हेलो गेग्रान जमेका कारण देशका विभिन्न जिल्लाका प्रमुख राजमार्ग तथा सड़क खण्ड प्रभावित बनेका छन्। नेपाल प्रहरीका अनुसार 7 जिल्लाका सड़क पूर्ण रूपमा अवरुद्ध भएको र केही सड़कमा राति गाड़ी चलाउन रोक लगाइएको छ। प्रहरीका अनुसार काभ्रे र सिन्धुली जोड्ने विभिन्न राजमार्गको खुरकोट नेपाल थोक कटुञ्जेबीच सड़क खण्डमा सम्भावित बाढीको जोखिमलाई ध्यानमा राख्दै अर्को सूचना जारी नभएसम्म बेलुकी 6 बजेदेखि बिहान 4 बजेसम्म सबै प्रकारका गाड़ी चलाउन रोक लगाइएको छ। त्यसै गरी कान्ति लोकपथमा वर्षायामको जोखिमका कारण 5 बजेदेखि बिहान 5 बजेसम्म सबै प्रकारका गाड़ी सञ्चालनमा रोक लगाइएको छ। मेची राजमार्गमा सड़क हिलामे भएपछि सड़क खण्ड पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ। सरकारले सहुलियतपूर्ण कर्जामा प्रदान गर्दै आएको ब्याज अनुदानलाई थप प्रभावकारी, पारदर्शी र व्यवस्थित बनाउन कार्यविधि संशोधन गरी कार्यान्वयनमा ल्याएको छ। अर्थ मन्त्रालयले सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी कार्यविधि पहिलो संशोधन 2083 स्वीकृत गर्दै लागू गरेको हो। संशोधित कार्यविधि मन्त्रालयको वेबसाइट मार्फत सार्वजनिक गरिएको छ। नयाँ व्यवस्था अनुसार सहुलियतपूर्ण कर्जा प्रवाह, ब्याज अनुदान वितरण, कर्जा उपयोगको अनुगमन तथा प्रतिवेदन प्रणालीलाई थप स्पष्ट र व्यवस्थित बनाइएको छ। अनुदान प्राप्त गर्ने ऋणीले कर्जा तोकिएको उद्देश्य अनुसार नै उपयोग गर्नुपर्नेछ भने बैंक तथा वित्तीय संस्थाले नियमित अनुगमन गरी सम्बन्धित निकायमा विवरण उपलब्ध गराउनुपर्ने व्यवस्था गरिएको छ। कार्यविधिमा सहुलियतपूर्ण कर्जाको दुरूपयोग रोक्ने, ब्याज अनुदान वितरणलाई पारदर्शी बनाउने तथा अनुदान प्राप्त कर्जाको प्रभावकारिता बढाउने उद्देश्यले विभिन्न प्रावधान संशोधन गर्न गरिएको अर्थ मन्त्रालयले जनाएको छ। यससँगै बैंक तथा वित्तीय संस्था, सम्बन्धित सरकारी निकाय र लाभग्राहीको भूमिका तथा जिम्मेवारी समेत थप स्पष्ट पारिएको छ। आर्थिक वर्ष 2082-83 वातावरणीय प्रभाव मूल्याङ्कन ईआईए स्वीकृत भएका आयोजनाहरूमध्ये जलविद्युत आयोजनाको वर्चस्व देखिएको छ। वन तथा वातावरण मन्त्रालयले एक वर्षमा 26 आयोजनाहरूको ईआईए प्रतिवेदन स्वीकृत गरेको छ। यसमा अधिकांश ठूला जलविद्युत आयोजना रहेका छन्। यस अवधिमा 32 स्कोपिङ प्रतिवेदन, 6 पूरक ईआईए तथा 9 परिमार्जित वातावरणीय व्यवस्थापन योजना ईएमपी पनि स्वीकृत भएका छन्। मन्त्रालयका अनुसार 341 मेगावाटको बूढी गण्डकी, 270 मेगावाट को भेरी एक लगायतका ठूला जलविद्युत आयोजन तथा एमसीए नेपाल अन्तर्गतका 400 केभी प्रसारण लाइन र सब स्टेशनको वातावरणीय व्यवस्थापन योजना स्वीकृत भएसँगै ऊर्जा पूर्वाधार विस्तारले गति लिएको छ। यसैबीच नेपाल विद्युत प्राधिकरणले विद्युत खरिद बिक्री सम्झौता पीपीए भएका तर समयमै निर्माण सम्पन्न हुन नसकेका 218 जलविद्युत आयोजनाको व्यावसायिक उत्पादन शुरू गर्ने अन्तिम मिति थप्ने प्रक्रिया अघि बढाएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा सुनचाँदीको भाव आज सामान्य बढ्यो, फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच शुरू लगायतका खबर बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना। स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा नयाँ भर्ना खुलेकाले पढ्न इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला।
2: प्रवेश परीक्षा साउन 7 गते सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ
1: फोन नम्बर 082-562-601 98-578-35-990 98-578-31-684 तीन वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: गत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सीधा कुरा प्रष्ट विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। यतिन्जेल हामीले 28 जिल्लामा बाढीको जोखिम, बाढी पहिरोले 7 जिल्लाका प्रमुख सड़क अवरुद्ध, सहुलियतपूर्ण कर्जाको ब्याज अनुदान कार्यविधि संशोधन लगायतका खबर प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। सुनचाँदीको भाव आज सामान्य बढेको छ। हिजोको तुलनामा सुनको भाव तोलामा 300 रुपियाँ र चाँदी 25 रुपियाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाव तोलाको 2,91,300 रुपियाँ र चाँदीको भाव 4,505 रुपियाँमा कारोबार भइरहेको छ। सुनको भाव हिजो 2,91,000 र चाँदीको भाव 4,480 रुपियाँ थियो। पर्यटकीय नगर पोखराको फेवातालमा डुङ्गा सैर गर्ने पर्यटकको सुरक्षालाई ध्यानमा राख्दै प्रहरीले चालकहरूको जाँड रक्सी तथा लागू औषध सम्बन्धी विशेष जाँच अभियान शुरू गरेको छ। जिल्ला प्रहरी कार्यालय कास्की, वडा प्रहरी कार्यालय बैदाम र सामुदायिक प्रहरी सेवा केन्द्र जिल्ला समन्वय समिति कास्कीको संयुक्त आयोजनामा फेवातालका विभिन्न घाटमा चालकको स्वास्थ्य परीक्षण गरिएको हो। महानगरपालिका वडा नम्बर 6 रहेको बराही घाट क्षेत्रमा सञ्चालित अभियानका क्रममा 32 डुङ्गा चालकको परीक्षण गरिएको छ। अब विदेशको खबर। इजरायली सेना दक्षिणी लेबनानका विभिन्न क्षेत्रबाट फिर्ता भएपछि लेबनानी सेनाले शरीफा, जाबतार अल घर्बिया, फ्रोन लगायतका सहरमा आफ्ना सुरक्षा तैनाथी तीव्र बनाएको छ। महिनौ लामो द्वन्द्वपछि इजरायली फौज पछि हटेपछि लेबनानी सेनाले सुरक्षा व्यवस्था सुदृढ बनाउन, नागरिक नियन्त्रण कायम गर्न तथा खाली गरिएका क्षेत्रको जिम्मेवारी सम्हाल्न व्यापक रूपमा सैनिक परिचालन गरेको छ। ती क्षेत्रमा सेनाका चेक पोइन्ट स्थापना गरिनका साथै सैन्य गाडीहरू पनि परिचालन गरिएको थियो। सैनिकहरूले सड़क गस्ती बढ़ाएका छन् भने शहरका मुख्य प्रवेशद्वारमा सुरक्षा कड़ा पारिएको छ। द्वन्द्वका कारण ठूलो क्षति पुगेको शरीफा क्षेत्रमा भग्नावशेष हटाउने र अवरुद्ध सड़क सञ्चालनमा ल्याउने काम पनि शुरू भएको छ। यसका लागि डोजर लगायतका ठूला उपकरण परिचालन गरिएको छ। यसैबीच लामो समयदेखि विस्थापित स्थानीय बासिन्दा आफ्नो घर फर्किने र सम्पत्तिको अवस्था बुझ्ने आशमा गाउँ शहर नजिकै भेला हुन थालेका छन्। सुरक्षा जोखिम अझै कायम रहे पनि उनीहरूमा घर फर्कने उत्साह देखिएको खबर उल्लेख छ। अब खेल खबर। आईसीसी विश्वकप क्रिकेट लिग टू अन्तर्गत नेदरल्याण्डसमा चलिरहेको त्रिदेशीय श्रृङ्खलामा नेपालले आज घरेलु टोली नेदरल्याण्डसँग खेल्दैछ। खेल नेपाली समयअनुसार दिउँसो 2:45 शुरू हुनेछ। नेपाल यो श्रृङ्खलाको पहिलो खेलमा नामिबियासँग 8 विकेटले पराजित भएको थियो। नेपालले श्रृङ्खलाको तेस्रो खेल साउन 11 गते पुनः नामिबियासँग र साउन 13 गते नेदरल्याण्डसँग खेल्ने तालिका छ। लिग टू अङ्क तालिकामा नेपाल र नामिबिया दुवैको 29 खेलबाट समान 24 अङ्क पुगेको छ। राम्रो रन रेटका आधारमा नेपाल 5 र नामिबिया 6 स्थानमा छन्। नेदरल्याण्ड्स 32 अङ्क सहित तेस्रो स्थानमा छ। अङ्क तालिकाको शीर्ष स्थानमा अमेरिका, दोस्रोमा स्कटल्याण्ड र चौथोमा ओमान रहेका छन्। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। 28 जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम, हिमाली तथा पहाड़ी क्षेत्रका केही ठाउँमा ठूलो वर्षा हुने सम्भावना, सहुलियतपूर्ण कर्जाको ब्याज अनुदान कार्यविधि संशोधन, दुरूपयोग गरे अनुदान रोक्का हुने, ईआईए स्वीकृति हुनेमा जलविद्युत आयोजना धेरै, 218 आयोजनाको म्याद थप्ने प्रक्रिया शुरू, इजरायली सेना फिर्ता भएपछि दक्षिणी लेबनानमा लेबनानी सैनिकको तैनाथी बढ्दै विस्थापित नागरिकहरू पनि घर फर्कदै, र विश्वकप क्रिकेट लिग टूमा आज नेपाल र नेदरल्याण्ड्सले खेल्दै। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: यो रात पनि कस्तो मजाको हुन्छ है, यसरी उज्यालो नहुनु नि।
1: किन
0: के किन नि, फेरि तिमीलाई छोडेर जानुपर्छ। काम गर साउको किचकिच जिन्दगीमा, जति दुःख गरे पनि नपुग्ने के जाऊ।

0: अस्ट्रेलियामा पढ्ने अनि बस्ने तपाईँको सपनालाई साँचो बनाउने एउटी मात्र विश्वासिलो साथी
1: निशुल्क माटो परीक्षण सम्बन्धी माडी नगरपालिका कृषि शाखाको जरुरी सूचना। माडी नगरपालिका नगर कार्यपालिका कार्यालयको चालू आर्थिक वर्षको वार्षिक स्वीकृत कार्यक्रम अनुसार कृषि ल्याब सञ्चालन कार्यक्रम अन्तर्गत कृषि शाखाबाट वर्षभरि नै निशुल्क माटो परीक्षण हुने भएकोले इच्छुक कृषकहरूले माटो परीक्षणका लागि कृषि शाखा वा माथहतका कृषि सेवा केन्द्रहरू माडिए गर्दी र माडिनु कृष्णनगरमा आफ्नो माटोको नमुना साथै कृषकको नाम ठेगाना नमुना लिएको मिति नमुना लिएको क्षेत्रफल मोबाइल नम्बर पहिला लगाएको बाली सिंचाइको सुविधा अब लगाउन चाहेको बाली र अन्य विवरण माटो परीक्षणका लागि पेश गर्नु हुन अनुरोध गरिन्छ। सुरेश खडा कृषि शाखा प्रमुख माडी नगरपालिका। मौलाकालिका अस्पतालको सेवा अब आफ्नै सुविधा सम्पन्न भवन भरतपुर 11 बाइपास रोडबाट
2: 24 घण्टा वरिष्ठ विशेषज्ञद्वारा गर्भवती तथा स्त्री रोग सेवा
3: शल्य चिकित्सा पेट छाती सुगर थाइराइड एवं मुटु रोग सहितको आईसीयू सेवा
2: एनआईसीयू पीआईसीयू सहितको बाल रोग विशेषज्ञ सेवा 4D भिडियो एक्सरे द्वारा बच्चाको सम्पूर्ण अङ्ग तथा रोग देख्न सकिने
3: मेरुदण्ड तथा जोर्नी प्रत्यारोपण सहितको हाड जोर्नी सेवा इइजी ईसीटी सहितको मनोरोग सेवा
2: युरोलोजीमा एमसीएस गर्नुभएका विशेषज्ञद्वारा सेवा
3: प्लास्टिक सर्जरी सम्बन्धी उपचार सेवा
4: मौलाकालिका अस्पताल भरतपुर 11 बाइपास रोड फोन 0564937738 मोबाइल 9855088002
5: यो मैलो माडी घुम्दा घुम्दै 2 बजे लागेछ यार होइन भोक लागेको छैन तिमीहरूलाई
6: भोक त लागेको छ नि तर के गर्नु खानाको अर्डर कहीँ गरिएन अब चाउमिनमै चित्त बुझाउनु त होला नि
7: तत् के भनेको त्यस्तो अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ यसका साथै स्वादिष्ट रोटी मोमो चाउमिन खाजा सेट चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ लहिड जाऊ त्यतैतिर
1: नारायणी होटल एन्ड रेस्टुरेन्ट बसन्तपुर बजार माडी प्रोप्राइटर धनप्रसाद ढुङ्गाना सम्पर्क 97 45 23 91 63

तिमीसँग एक बस्दिन, दुई बस्दिन, चार बस्दिन। यो घरको भित्ता भित्ता हेरेर मलाई उराट लाइसक्यो। भित्तामा वाल पेपर ल्याएर सजाम भन्दा नमान्ने होइन। अब बस्छ तिमी एक्लै, म गए रिस उठ्ने।

0: कुमारी कागती चिउरी चन्दन नीम अमला तितेपाती च्याउ गुलाब जस्ता संयोग जडीबुटीबाट बनेको औषधि साबुन जसले प्राकृतिक सुन्दरतामा निखार ल्याउँछ।
1: एक आलुका बा हजुरको बिदा सकिन थालिसक्यो तर घर गोठ बनाउने र फर्निचर हाल्ने काम अल्पत्रै छ, थाहा छ कि छैन हजुरलाई?
2: ल किन रिसाउँछौ बुढी, हिँड अहिले नै सफल ब्लक एन्ड फर्निचर उद्योगमा।
3: सफल ब्लक एन्ड फर्निचर उद्योग फुलचोक बसन्तपुर बजार माडी, यहाँबाट एक दिनमै घर गोठ धनसार निर्माण गरिनुका साथै होम डेलिभरीको सुविधा सहित रिङ बलक तारपुल रेलिङ भेन्टिलेसन सिमेन्टको कुर्सी काठका दराज पलङ लोबेड टेबल आदि जस्ता फर्निचर
4: अन्ठानब्बे 5 50 54 5 94

नेपाली रेडियो नेटवर्कको दिउँसो एक बजेको नेपाली खबरमा समीक्षा महतेको नमस्कार। धनुषाको ढल्केभर स्थित ग्रीन बायो फ्युल उद्योगमा खाना पकाउने ग्यास लिक भई आगलागी भएको छ। आगलागीबाट उद्योगमा कार्यरत 3 कामदार गम्भीर घाइते भएका छन्। घाइते हुनेहरूमा 12 23 सोमराती अन्सारी, 22 अब्दुल अन्सारी र 25 धर्मराज महतो रहेका छन्। आगोले शरीरका विभिन्न भाग जलेका उनीहरूको जनकपुर स्थित प्रादेशिक अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि किर्तिपुर स्थित वन अस्पताल पठाइएको छ। इलाका प्रहरी कार्यालय के बरको टोलीले आगो नियन्त्रणमा लिइसकेको छ भने घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। अविरल वर्षाका कारण देशभर 24 भएका 47 विपदका घटनामा 2 मृत्यु भएको छ भने 5 घाइते भएका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पहिरोमा परि 2 ज्यान गएको हो। यी घटनाहरूबाट झण्डै 1,90,00,000 रुपियाँ बराबरको क्षति भएको छ। बाढी र पहिरोका कारण 7 जिल्लाका प्रमुख राजमार्ग तथा सड़कहरू पूर्ण रूपमा अवरुद्ध बनेका छन्। मानव वन्यजन्तु द्वन्द व्यवस्थापनका लागि गठित समितिले कृषि वन तथा पर्यावरण मन्त्रालयमा आफ्नो आन्तरिक प्रतिवेदन पेश गरेको छ। अन्तरिम प्रतिवेदन पेश गरेको छ। समितिले कृषि मन्त्री गीता चौधरीलाई प्रतिवेदन बुझाउँदै बाँदर सहितका वन्यजन्तुबाट हुने क्षति घटाउन, क्षतिपूर्ति प्रणाली सुधार गर्न र जनचेतना जगाउन विभिन्न सुझावहरू दिएको छ। प्रतिवेदन बुझ्दै मन्त्री चौधरीले बाँदरको समस्या किसानको जीविकोपार्जन र खाद्य सुरक्षासँग जोडिएकाले यसको दीर्घकालीन समाधानका लागि सरकार तयार रहेको बताउनु भएको छ। साथै उहाँले प्रभावित क्षेत्रको अध्ययन गरी वैज्ञानिक, कानूनी र व्यावहारिक उपाय समेटिएको स्पष्ट कार्य योजना तयार पार्न समितिलाई निर्देशन समेत दिनुभएको छ। काठमाडौँको माइती घरमा आम द्वन्द पीडित समुदायले सत्य निरूपण तथा बेपत्ता छानबिन आयोग गठनको माग गर्दै विरोध प्रदर्शन गरेका छन्। पीडितको अर्थपूर्ण सहभागिता बिना गरिने न्यायको निर्णय आफूहरूका लागि स्वीकार्य नहुने उनीहरूको भनाइ छ। द्वन्द पीडितहरूले विश्वसनीय र पारदर्शी प्रक्रिया अपनाएर आयोग गठन गर्न सरकारसँग माग राखेका छन्। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
1: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
0: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौं।
2: आवाज हो नेपाली रेडियो नेटवर्क को जो तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब बाकी खबर। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट 8 किलो गाँजा सहित 2 भारतीय महिला पक्राउ परेका छन्। पक्राउ हुनेहरूमा भारतको मणिपुरका 20 मोना देवी लोङजाम र 23 ओइनाम एली रहेका छन्। बैंककबाट थाई एयरको उडान मार्फत काठमाडौँ आएका उनीहरूलाई लागु औषध नियन्त्रण ब्युरोले नियन्त्रणमा लिएको हो। उनीहरूले सुटकेसभित्र लुकाएर ल्याएको गाँजाका साथै 2 राहदानी र मोबाइल फोन समेत प्रहरीले बरामद गरेको छ। घटनाबारे आवश्यक अनुसन्धान र कानूनी कार्यवाही अघि बढाइएको ब्युरोले जनाएको छ। हेर काठमाडौँ चक्रपथ सुधार योजना अन्तर्गत कलङ्की वसुन्धरा खण्डको निर्माण कार्य आउँदो 10 तिहार लगतै शुरू हुने भएको छ। अन्तिम डिजाइन स्वीकृत भएपछि चिनी पक्षले टेन्डर प्रक्रिया पूरा गरेर काम अघि बढाउने योजना प्रमुख आशिका पोखरेलले जानकारी दिनुभएको छ। 8.2 किलोमिटर दूरीको यो खण्डको मुख्य लेन बाहिरको सर्भिस लेन भने नेपाली स्रोतबाट निर्माण भइसकेको छ, जसको 80% काम सकिसकेको छ। प्रारम्भिक रूपमा 12 अर्ब रुपियाँ लागत अनुमान गरिएको यो परियोजनाको अन्तिम बजेट भने नयाँ डिजाइनसँगै तय हुनेछ। हौस् त नेपाली खबर अहिलेलाई यति नै। 2 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। बिदा दिनुहोस्। नमस्कार।

0: प्रथम सत्रमा नयाँ विद्यार्थी भर्ना सम्बन्धी माडी क्याम्पसको जरुरी सूचना।
1: बागमती विश्वविद्यालयको आङ्गी क्याम्पस रहेको यस माडी क्याम्पस बसन्तपुर चितवनमा शैक्षिक वर्ष 2083-84 लागि भोकेसनल अर्थात् प्राविधिक विषयहरू सहित बीबीए र बीएड तहमा नयाँ भर्ना खुलेकोले आवेदन फारम बुझाउन सम्बन्धित सम्पूर्ण विद्यार्थीहरूमा सूचना गर्दछौ।
0: प्रवेश परीक्षा साउन दोस्रो साता र कक्षा सञ्चालन साउन तेस्रो सातादेखि।
1: क्याम्पसका विशेषताहरू, टाढा तथा माडी बाहिरका विद्यार्थीहरूका लागि छात्रवासको व्यवस्था,
0: आधुनिक तथा प्रविधि मैत्री शिक्षण सिकाइ क्रियाकलाप,
1: दक्ष एवं अनुभवी प्राध्यापकहरूबाट कक्षा सञ्चालन,
0: दलित जनजाति एवं सीमान्तकृत वर्गका विद्यार्थीहरूलाई विशेष ग्राह्यता,
1: व्यवहारिक र पर्याप्त सन्दर्भ सामग्री भएको पुस्तकालय र पर्याप्त छात्रवृत्तिको व्यवस्था भएको।
0: सम्पर्क नम्बर 98550-73474, 98550-77680 र 98455-33158।
1: मौला कालिका अस्पतालको सेवा अब आफ्नै सुविधा सम्पन्न भवन भरतपुर 11 बाइपास रोडबाट
2: 24 घण्टा वरिष्ठ विशेषज्ञद्वारा गर्भवती तथा स्त्री रोग सेवा,
3: शल्य चिकित्सा, पेट, छाती, सुगर, थाइरोइड एवं मुटु रोग सहितको आईसीयू सेवा,
2: एनआईसीयू, पीआईसीयू सहितको बाल रोग विशेषज्ञ सेवा, 4D भिडियो एक्सरे द्वारा बच्चाको सम्पूर्ण अङ्ग तथा रोग देख्न सकिने,
3: मेरुदण्ड तथा जोर्नी प्रत्यारोपण सहितको हाड जोर्नी सेवा, इइजी, ईसीटी सहितको मनोरोग सेवा,
2: युरोलोजीमा एमसीएस गर्नुभएका विशेषज्ञद्वारा सेवा,
3: प्लास्टिक सर्जरी सम्बन्धी उपचार सेवा।
0: मौला कालिका अस्पताल भरतपुर 11 बाइपास रोड, फोन 0564-93-738, मोबाइल 98550-88002।
4: यो माइलो माडी घुम्दा घुम्दै 2 पो बजन लागेछ यार। होइन, भोक लागेको छैन तिमीहरूलाई?
5: भोक त लागेको छ नि, तर के गर्नु, खानाको अर्डर कहीँ गरिएन, अब चाउमिनमै चित्त बुझाउनु त होला नि।
6: के भनेको त्यस्तो, अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के? किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ। यसका साथै स्वादिष्ट रोटी, मोमो, चाउमिन, खाजा सेट, चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ। लहिड जाऊ त्यतैतिर।
1: नारायणी होटल एन्ड रेस्टुरेन्ट, बसन्तपुर बजार माडी, प्रोप्राइटर धनप्रसाद ढुङ्गाना, सम्पर्क 97 45 23 91 63।

0: त म तिमीसँग एक बस्दिन दुई बस्दिन चार बस्दिन यो घरको भित्ता भित्ता हेरेर मलाई उराट लाइसक्यो भित्तामा वालपेपर ल्याएर सजाम भन्दा नमान्ने होइन अब बस तिमी एक्लै म गए रिस उठ्ने
1: ए मेरी प्राण प्यारी मेरो मुटुको टुक्रा मलाई छोडेर नजान बरु जामिन बरु आजै गएर लिएर हाल वालपेपर
2: तपाईँको घर अनि अफिस सजावटको साथी सिटी फ्लावर सहित चोक बसन्तपुर बजार माडी माडी सामुदायिक अस्पताल अगाडि
3: यहाँ वालपेपर पर्दा कार्पेट डोरम्याट घर सजावटको सामान साथै जेन्स तथा लेडिज कपडा सुपथ मूल्यमा पाइन्छ
2: ग्रुप राइटर नरेश महतो गीता महतो
4: सम्पर्क 97625 73089 98074 46 142

0: कुमारी कागती चिउरी चन्दन नीम अमला तितेपाती च्याउ गुलाब जस्ता संयोग जडीबुटीबाट बनेको औषधि साबुन जसले प्राकृतिक सुन्दरतामा निखार ल्याउँछ।
1: एक आलुका बा हजुरको बिदा सकिन थालिसक्यो तर घर गोठ बनाउने र फर्निचर हाल्ने काम अल्पत्री छ, थाहा छ कि छैन हजुरलाई?
2: ल किन रिसाउँछौ बुढी, हिँड अहिले नै सफल ब्लक एन्ड फर्निचर उद्योगमा।
3: सफल ब्लक

नेपाली रेडियो नेटवर्कको दिउँसो दुई बजेको नेपाली खबरमा उषा किरणको नमस्कार। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले आगामी चार वर्षभित्र विश्वविद्यालयमा हुने राजनैतिक हस्तक्षेप र भागभण्डा पूर्ण रूपमा अन्त्य गरिने प्रतिबद्धता जनाउनु भएको छ। त्रिभुवन विश्वविद्यालयको 67 वार्षिक दिवसलाई सम्बोधन गर्दै मन्त्री पोखरेलले अब योग्यता र क्षमताका आधारमा टोली निर्माण तथा प्रशासनिक निर्णय गरिने बताउनु भएको हो। उहाँले कुनै पनि राजनैतिक दबाव आए मन्त्रालयलाई खबर गर्न आग्रह गर्दै सरकारले विश्वविद्यालयको स्वायत्तता र सुरक्षाको जिम्मेवारी लिने स्पष्ट पार्नुभयो। सोही कार्यक्रम स्थल बाहिर मन्त्री विरूद्ध नाराबाजी गर्दै प्रदर्शनमा उत्रेका सबै पदाधिकारी सहित 23 विद्यार्थीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। विद्यार्थीले विश्वविद्यालयलाई पूर्ण रूपमा दलगत हस्तक्षेप मुक्त बनाउन र प्राज्ञिक सुधार गर्न माग गरेका थिए। बैंकिङ कसुर अभियोगमा व्यवसायी दीपक भट्ट र शंकरलाल अग्रवाल सहितका प्रतिवादीहरूको उच्च अदालत पाटनमा बयान शुरू भएको छ। न्यायाधीश द्वय अर्जुन प्रसाद कोइराला र कवि प्रसाद नेउपानेको संयुक्त इजलासमा उनीहरूको बयान भइरहेको हो। जगदम्बा स्टिल्सका लागि बैंकहरूबाट लिएको 42,14,00,000 रुपियाँ भन्दा बढ़ी चालू पुँजी कर्जा प्रयोजन विपरीत हिमालयन री इन्सुरेन्सको शेयर खरिद तथा व्यक्तिगत काममा प्रयोग गरी दुरूपयोग गरेको अभियोग उनीहरूमाथि लागेको छ। सिराहाको लहाने स्थित आन्तरिक राजस्व कार्यालयका कर अधिकृत युवराज पाल 5,00,000 रुपियाँ घुससहित पक्राउ परेका छन्। अख्तियार दुरूपयोग अनुसन्धान आयोग बर्दिवासको टोलीले उनलाई कार्यालयमै सेवाग्राहीसँग रकम लिँदै गरेको अवस्थामा नियन्त्रणमा लिएको हो। कर परीक्षण फूल अडिट गर्ने क्रममा कर दायित्व घटाइदिने भन्दै उनले माग गरेको खुलेको छ। पक्राउ परेका अधिकृत पालमाथि अख्तियारले थप अनुसन्धान अगाडि बढाएको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: नेपाल को कुनै पनि बैंक खाता मा वा 45,000 भन्दा बढी आईएमई काउंटर मार्फत
1: आफन्त को हाथ हाथ मा पुर्याउन आईएमई गरौं।
0: 25 वर्ष देखि सारा नेपाली को विश्वास
1: आईएमई गरौं।
2: आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब बाँकी खबर। झापाको अर्जुनधाराका 18 अव्यवस्थित बसोबासी परिवारलाई आज जग्गाधनी प्रमाण पुर्जा वितरण गरिएको छ। जिल्ला भूमि समस्या समाधान समितिले लामो समयदेखि स्वामित्व नपाएका स्थानीयलाई लाल पुर्जा हस्तान्तरण गरेको हो। पुर्जा पाएपछि स्थानीयहरू कानूनी रूपमा जग्गाधनी बनेका छन्। भूमि व्यवस्था मन्त्रालयका अनुसार सरकारले भूमिहीन दलित सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानलाई प्राथमिकतामा राखेर काम अगाडि बढाएको छ। सार्वजनिक खरिद अनुगमन कार्यालयले निर्माण कार्य खरिद सम्बन्धी परिमार्जित नमूना बोलपत्र कागजात सार्वजनिक गरेको छ। सार्वजनिक खरिद दोस्रो संशोधन ऐन 2083 व्यवस्था अनुसार सचिव स्तरीय निर्णयबाट उक्त कागजात संशोधन गरी लागू गरिएको हो। कार्यालयका अनुसार परिमार्जित कागजातले सार्वजनिक निकाय बोलपत्रदाता बैंक तथा वित्तीय संस्थालाई काम कारवाही तथा कागजात तयारीमा सहजता ल्याउनेछ। नेपाली खबर अहिलेलाई यति नै। अहिले 3 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। बिदा दिनुहोस्।

0: किनेर ग्यारे झै बनाएर राख्नु भएको छ, कतै जानु पर्यो, लोकल बस चढ्नु पर्छ
1: सर। र चलाएर हिँड्न त लाइसेन्स पनि हुनु पर्यो नि बुढी। यसो चोकतिर निस्क्यो ट्राफिकले सिर्र सिटी बजाएर हजार रुपियाँ तिराइहाल्छ।
2: होइन बुहारीसँग किन बिना सित्तेमा झगडा गरेछस्? खुरुक्क त्यो न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टरमा गएर कार स्कुटर सिकेर लाइसेन्स बनाइहाल त।
3: न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टर बसन्तपुर बजार माडी कुमारी बैङ्कको अगाडि।
4: यहाँ कार जीप मोटरसाइकल तथा स्कुटर चलाउन सिकाइनुको साथै लाइसेन्सको फर्म भरिन्छ र लाइसेन्स सम्बन्धी उचित परामर्श सेवा दिइन्छ।
3: सम्पर्क 98119 32811 र 98653773687।
5: माछा बोइलर लेयर्स गाई भैँसी र बङ्गुर पालनका लागि उच्च स्तरीय चिनिया र डस प्रविधिबाट नेपालमै बनेको विजय प्लेट दाना सधैँ प्रयोग गरौँ।
4: माडीका लागि आधिकारिक विक्रेता न्यू मिलन सप्लायर्स बरुवा बजार माडी, प्रोप्राइटर उद्धव थापा 98550 63172 र 98452 12200 छ।
5: तपाईँको सन्तुष्टि हाम्रो शान, हाम्रो पहिचान, विजय प्लेट दाना।
6: माडीवासीहरूका लागि खुसीको खबर।
7: पानी पर्दा, हावाहुरी चल्दा, हुसो लाग्दा निरन्तर चलिरहने चित्रवन युनिक टिभी, जसमा ज्ञानवर्धक, मनोरञ्जनात्मक र सूचनामूलक कार्यक्रम र लोकल टिभी एवं नेसनल च्यानल गरी 175 भन्दा धेरै एसडी र एसडी च्यानलहरू हेर्न मासिक शुल्क रु 350 मात्र।
8: साथै चित्रवन युनिकको इन्टरनेट र टिभी एकैसाथ चलाउँदा मासिक शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ।
4: भरतपुरदेखि माडीसम्म सिधा अप्टिकल फाइबरबाटै चलेको हाम्रो सेवा जोड्न वा थप जानकारीको लागि सम्पर्क चित्रवन युनिक टिभी माडी सेवा केन्द्र बसन्तपुर बजार माडी, मोबाइल 98459064977 र 98020352212।
0: अब त म तिमीसँग एक बस्दिन, दुई बस्दिन, चार बस्दिन। यो घरको भित्ता भित्ता हेरेर मलाई उराट लाइसक्यो। भित्तामा वालपेपर ल्याएर सजाम भन्दा नमानी होइन। अब बस तिमी एक्लै, म गए रिस उठ्ने।
9: ए मेरी प्राण प्यारी, मेरो मुटुको टुक्रा, मलाई छोडेर नजान, बरु जामिन, बरु आजै गएर लिएर हालो वालपेपर।
4: तपाईँको घर अनि अफिस सजावटको साथी सिटी फ्लावर सहित चोक बसन्तपुर बजार माडी, माडी सामुदायिक हस्पिटल अगाडि।
8: यहाँ वालपेपर, पर्दा, कार्पेट, डोरम्याट, घर सजावटको सामान साथै जेन्स तथा लेडिज कपडा सुपथ मूल्यमा पाइन्छ।
4: प्रोप्राइटर नरेश महतो, गीता महतो।
7: सम्पर्क 97625 73089, 98074 46182 र 98491 95225।

0: युवा करणलाई पनि लाज लाग्छ होला कि म सुतेको देखेर केही गरौ भने काम छैन विदेश जाऊ भने सिप छैन के गरेर होला हो मैले यो जीवन बिताउने
1: सिप सिकेर आत्मनिर्भर बने त जे गरे पनि हुन्छ नि हौ
0: कहाँ गएर के सिप सिकौ भन नि त अब
1: होटल ट्रेनिङ चितवन बेलचोकमा जाने आफूलाई जे सिक्न मन लाग्छ त्यही सिप सिक्ने
2: IHSDC Academy of Professional Education Prali Hotel Training Chitawan Belchok Narengard Phone 056-496-94-95-10-61-356-356
0: Barista, Bakery, Cook, Sushi, Bartender, Housekeeping, Reception, Pizza Maker, Cook Helper, Waiter, Waitress, Lagayatka Talimharu Dhamadham Sanchalan Bhairaheko Chha. Sathai Job Guarantee Sahit 6 Mahine Cook Talim Sanchalan Ma Raheko Chha. गरी खाने शिक्षा हामी सबैको इच्छा
3: हेलो आयन के छ
4: के हो यार सम्राट यहाँ खाडीमा गर्मी छ के सारी माडीतिर हाम्रो नेपालमा
3: हजुर माडीतिर पनि सबै राम्रै छ हरियाली नै छ
4: भिडियो अन गर्न यार
3: खै के भिडियो अन गर्नु र यार माडीतिरको नेटै गतिले छैन
4: कुन जमानामा छौ यार टेकमाइन्ड जोड न हाई स्पिड छ फाइबरबाट चल्छ सस्तो पनि छ ल टेकमाइन्ड जोड अनि मजाले भिडियोमा गफ गरौँला
5: माडीकै पहिलो इन्टरनेट सेवा प्रदायक एस टेकमाइन्ड नेटवर्क अब अप्टिकल फाइबर प्रविधिबाट डाइरेक्ट कनेक्ट भई माडीको जुनसुकै गाउँ ठाउँमा सबैभन्दा सस्तो र सबैभन्दा भरपर्दो गुणस्तरीय सर्भिस दिने गरी टेलिभिजन सेवा सहित उपलब्ध छ
1: सेवाका लागि माडी सम्पर्क 056-50-10-40 र 98-52-0-28-40 साथै 24 घण्टा हटलाइन नम्बर 01-597-0086
6: सम्बन्ध सधैँ भरिलाई साथमै राखौं टेकमाइन्डलाई टेकमाइन्डलाई
7: फ्लेक्स ब्यानर र फ्लेक्स फोटो सहित सबै खाले फ्लेक्स प्रिन्टको लागि
8: माडी फ्लेक्स एन्ड कम्प्युटर
7: कम्प्युटर र ल्यापटप बिक्री एवं मर्मत तथा हार्डवेयर र सफ्टवेयर जन्य सेवाको लागि
8: माडी फ्लेक्स एन्ड कम्प्युटर
7: वेबसाइट डिजाइनिङ र होस्टिङ सहित सबै खाले सफ्टवेयर र मोबाइल एप्स निर्माणको लागि
8: माडी फ्लेक्स एन्ड कम्प्युटर
7: प्रमाणपत्र ब्याज आदि जस्ता डेस्कटप डिजाइनिङ टाइपिङ र प्रिन्टिङ तथा फोटोकपी र इन्टरनेट सेवाका लागि
6: माडी फ्लेक्स एन्ड कम्प्युटर्स बसन्तपुर बजार माडी फोन 056-50-10-60
9: यो रमाइलो माडी घुम्दा घुम्दै दुई पो बजार लागेछ यार होइन भोक लागेको छैन तिमीहरूलाई
10: भोक त लागेको छ नि तर के गर्नु खानाको अर्डर कहीँ गरिएन अब चाउमिनमै चित्त बुझाउनु त होला नि
11: के भनेको त्यस्तो अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ यसका साथै स्वादिष्ट रोटी मोमो चाउमिन खाजा सेट चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ ल हिँड जाऊ त्यतैतिर
6: नारायणी होटल एन्ड रेस्टुरेन्ट बसन्तपुर बजार माडी प्रोप्राइटर धनप्रसाद ढुङ्गाना सम्पर्क 97-45-23-91-63

नमस्कार, म भोजेन्द्र बस्नेत। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। भारत र बङ्गलादेशलाई बिजुली बेचेर एकै वर्ष 29 अर्ब 32 करोड रुपियाँ आमदानी, आयात घट्दा पाउने 19 अर्ब रुपियाँ खुद नाफा। सहुलियत पूर्ण कर्जाको ब्याज अनुदान सम्बन्धी कार्यविधि संशोधन, किस्ता ढिला तिरे पनि अनुदान नकट्ने। आन्तरिक विवादमा झेलिएको नेपाली काङ्ग्रेस फुट नजिक, सभापति थापाको लचकता बिना एकता सम्भव नरहेको इतर पक्षका नेताहरूको भनाई। प्रश्नपत्र चुहावट प्रकरणमा फास्ट ट्र्याक अदालत स्थापना गर्ने भारतीय प्रधानमन्त्री मोदीको घोषणा, युवाको भविष्यमा क्षति पुर्याउने प्रयास कसैलाई पनि छुट नदिने भनाई। र काभा भलिबल च्याम्पियनसिपमा नेपालको लगातार दोस्रो हार, एसियाली खेलकुदमा नेपाली क्रिकेट टोली समूह एमा। नेपाल खबरमा अब पूरा खबर। नेपालले भारत र बङ्गलादेशलाई बिजुली बेचेर एकै वर्ष 29 अर्ब 32 करोड रुपियाँ आमदानी गरेको छ। नेपाल विद्युत प्राधिकरणका अनुसार आर्थिक वर्ष 2082-83 विद्युत निर्यात 68% बढेको हो। आर्थिक वर्ष 2081-82 17 अर्ब 45 करोड 87 लाख रुपियाँको बिजुली बिक्री भएको थियो। गएको आर्थिक वर्ष नेपालले 3 अर्ब 87 करोड युनिट भन्दा बढी बिजुली निर्यात गरेको छ। भारतीय खुल्ला बजार तथा बङ्गलादेशसँगको त्रिपक्षीय व्यापार मार्फत समीक्षा वर्षमा औसत 7 रुपियाँ 56 पैसा प्रति युनिटका दरले बिजुली बिक्री गरेको छ। यस्तै भारतबाट हुने बिजुली आयात भने घटेर 10 अर्ब 55 करोड रुपियाँमा सीमित भएको छ। बिजुली बिक्री बढेर आयात घटेपछि नेपालले बिजुली व्यापारबाट मात्रै 18 अर्ब 76 करोड रुपियाँ खुद नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्ष 2081-82 यस्तो खुद नाफा 4 अर्ब 53 करोड 57 लाख रुपियाँ मात्र रहेको थियो। गएको आर्थिक वर्षमा यो बचत 313% बढेको प्राधिकरणले जनाएको छ। नेपालले हिउँदका केही महिना विद्युत आयात गर्छ भने बर्खायाममा निर्यात गर्दै आएको छ। सरकारले सहुलियतपूर्ण कर्जामा ब्याज अनुदान सम्बन्धी कार्यविधि संशोधन गरी कार्यान्वयनमा ल्याएको छ। अर्थ मन्त्रालयले सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी पहिलो संशोधन कार्यविधि 2083 जारी गर्दै नयाँ व्यवस्था थप गरेको हो। संशोधित कार्यविधि अनुसार अब विशेष परिस्थितिका कारण कुनै पनि त्रैमासिकमा किस्ता ढिला तिरेका ऋणीहरूले पनि ब्याज अनुदान पाउनेछन्। अर्को त्रैमासिक बकौता चुक्ता गरी कर्जा नियमित गरेमा र बैंक तथा वित्तीय संस्थाले कर्जाको सदुपयोग भएको यकिन गरेमा अनुदान निरन्तर उपलब्ध हुनेछ। यसअघि नियमित समयमै किस्ता भुक्तानी नगरे अनुदान पाइँदैन थियो। यस्तै 2075 कार्यविधि अनुसार प्रवाह भई नवीकरण भएका कर्जामा सुरु भएको मितिदेखि अधिकतम 5 वर्षसम्म ब्याज अनुदान पाइनेछ। प्राकृतिक विपद पीडितको निजी आवास निर्माण कर्जा लिँदा राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट अनुदान नलिएको ऋणीको सो घोषणा अनिवार्य गरेको छ। अहिले कृषि तथा पशुपक्षी, महिला उद्यमशील, स्टार्ट तथा विपद पीडितको आवास निर्माण लगायतका शीर्षकमा निश्चित सीमासम्म सहुलियतपूर्ण कर्जा उपलब्ध

0: गराइँदै आएको छ। आन्तरिक राजस्व कार्यालय लहान सिराहाका कर अधिकृत युवराज पाललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले 5,00,000 रुपियाँ घुससहित पक्राउ गरेको छ। लहानमा रहेको एक कम्पनीको कर परीक्षणमा सहजीकरण गरिदिने भन्दै घुस लिएपछि आयोगको टोलीले रङ्गे हात पक्राउ गरेको हो। अधिकृत पालले कार्यालयका अरू कर्मचारीहरूलाई समेत मिलाउनु पर्ने भन्दै 5,00,000 रुपियाँ घुस दिएपछि मात्र अडिट प्रक्रिया अघि बढाइने बताइएको छ। अडिटका क्रममा कार्यालयले कर जरिवाना तथा अन्य शीर्षकमा झण्डै 2 करोड रुपियाँसम्म दायित्व पर्ने जनाएको थियो, तर समयपछि कर्मचारीले 30-35 लाख रुपियाँ थप कर दायित्व हुन सक्ने बताएका थिए। यसै क्रममा कर अधिकृत पालले आफूहरूले सबै समस्या समाधान गरिदिने तर त्यसका लागि 12,00,000 रुपियाँ घुस दिनुपर्ने कुरा बताएको र बार्गेनिङ हुँदै गर्दा 5,00,000 रुपियाँमा टुङ्गो लागेको थियो। आन्तरिक विवादमा जेलिएको नेपाली काङ्ग्रेस गम्भीर मोडमा पुगेको छ। विशेष महाधिवेशनपछि सभापति गगन कुमार थापा र संस्थापन इतर पक्ष पूर्णबहादुर खड्का तथा शेखर कोइराला समूह बीचको दूरी बढ्दै जाँदा पार्टी औपचारिक विभाजनको सम्मुखमा पुगेको हो। विशेष महाधिवेशनको वैधानिकतालाई लिएर अदालत र निर्वाचन आयोग पुगेको इतर पक्षले आफ्ना माग सम्बोधन नभएपछि अब राष्ट्रिय भेला मार्फत नयाँ दल गठन गर्ने सम्मको रणनीति बनाएको छ। इतर पक्षका नेताहरूले एकताका लागि लचिलो बन्दा पनि सभापति थापा र उपसभापति विश्वप्रकाश शर्मा संसद संवादबाट भागेर एकलौटी ढंगले अघि बढेको आरोप लगाएका छन्। बीपी कोइरालाको सिद्धान्त र अग्रजहरूको अनुभवलाई बाहेक गरेर केवल युवा जोसका भरमा पार्टी चल्न नसक्ने नेताहरूको टिप्पणी छ। तल्लो तहका नेता कार्यकर्ताहरूले भने आउँदो स्थानीय चुनावमा पार्टीलाई पहिलो शक्ति बनाउन र देशमा राजनीतिक स्थिरता कायम राख्न पनि दुवै पक्ष मिल्नुको विकल्प नरहेको बताएका छन्। राजनीतिक विश्लेषकहरूका अनुसार आउँदो 15 महाधिवेशन अघि ऐतिहासिक विरासत भएको पार्टीलाई विखण्डनबाट जोगाउन र सबैलाई समेटेर अघि बढ्न सभापति गगन कुमार थापाका लागि यो समय राजनीतिक परिपक्वता र अभिभावकत्व प्रदर्शन गर्ने मुख्य बनेको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: बर्खाको बेला बाढी पहिरोको डर हुन्छ।
2: जमिनका धाजाहरू फाट्नु, रुख र बिजुलीका खम्बाहरू ढल्कनु, मूलबाट धमिलो पानी आउनु या सुक्न थाल्नु, ढुङ्गाहरू खस्नु र जमिन भासिनु पहिरोका पूर्व संकेतहरू हुन्।
1: पहिरोका पूर्व संकेतहरू जानी राखौं र सावधानी अपनाऊ।
2: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
3: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
4: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
3: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
5: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
6: फोन 0556-94-33-493-555।
0: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा। अब थप खबरहरू। मानव वन्यजन्तु द्वन्द व्यवस्थापनका लागि गठित कार्यदलले कृषि वन तथा पर्यावरण मन्त्रालयमा आफ्नो अन्तरिम प्रतिवेदन बुझाएको छ। समितिले कृषि मन्त्री गीता चौधरीलाई प्रतिवेदन पेश गर्दै बाँदर लगायतका वन्यजन्तुबाट हुने क्षति न्यूनीकरण, क्षतिपूर्ति प्रणालीमा सुधार, जनचेतना वृद्धि र दीर्घकालीन व्यवस्थापनका विविध सुझावहरू प्रस्तुत गरेको हो। प्रतिवेदन ग्रहण गर्दै कृषि मन्त्री चौधरीले प्राप्त सुझावहरूको अध्ययन गरी आवश्यक नीतिगत निर्णय र कानूनी सुधार मार्फत समस्या समाधान गर्न मन्त्रालय दृढताका साथ अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। देशका विभिन्न जिल्लामा बाँदरका कारण किसानहरूले भोगिरहेको समस्या अत्यन्त गम्भीर बन्दै गएको उल्लेख गर्दै मन्त्री चौधरीले बाँदरका कारण बालीनाली नष्ट हुने, किसानहरू विस्थापित हुनुपर्ने र कृषि उत्पादनमै प्रत्यक्ष असर पुग्ने गरेको समस्यालाई कम गर्नको लागि प्रयास गर्ने बताउनुभयो। अब विदेशको खबर। राष्ट्रिय योग्यता तथा प्रवेश

0: परीक्षा नीटको प्रश्नपत्र चुहाट प्रकरणलाई लिएर भारतभर विरोध प्रदर्शन चर्किरहेका बेला प्रधानमन्त्री नरेन्द्र मोदीले दोषीलाई छिटो र कडा सजाय दिन फास्ट ट्र्याक अदालत स्थापना गर्ने घोषणा गर्नुभएको छ। सामाजिक सञ्जाल एक्स मार्फत प्रधानमन्त्री मोदीले युवाको भविष्य सरकारको सर्वोच्च प्राथमिकतामा रहेको भन्दै विशेष अदालत गठन गर्ने निर्णय भएको बताउनुभयो। विद्यार्थीको हित संरक्षणका लागि थप कदम चालिने र युवाको भविष्यमा क्षति पुर्याउने कसैले पनि छुट नदिने उहाँको भनाइ छ। गएको सोमबारदेखि सुरु भएको चलो संसद अभियान सहित विभिन्न शहरमा भइरहेको प्रदर्शनका बीच प्रधानमन्त्रीको यो घोषणा आएको हो। आन्दोलनको नेतृत्व गरिरहेको काँग्रेस जनता पार्टी सीजेपीले शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा, आत्महत्या गरेका विद्यार्थीहरूको परिवारलाई 1 करोड रुपियाँ क्षतिपूर्ति र प्रदर्शनकारीमाथिका मुद्दा फिर्ता हुनुपर्ने 3 बुँदे माग अघि सारेको छ। माग पूरा नभएसम्म आन्दोलन जारी रहने प्रवक्ता सौरभ दासले बताउनु भएको छ। प्रदर्शनका क्रममा भएको झडपमा 118 जना भन्दा बढी प्रहरी कर्मचारी र झण्डै 60 जना प्रदर्शनकारी घाइते भएका छन्। अब खेल खबर। पाकिस्तानमा चलिरहेको काबा पुरुष भलिबल च्याम्पियनसिपमा नेपालको लगातार दोस्रो हार बिहोर्न बाध्य भएको छ। आज भएको खेलमा नेपाल श्रीलङ्कासँग 3-2 सेटमा पराजित भयो। श्रीलङ्काले पहिलो सेट 25-18, दोस्रो सेट 25-21 र पाँचौं सेट 15-10 जित्यो। नेपालले दोस्रो सेट 25-21 र तेस्रो सेट 25-19 जित्यो। यसअघि हिजो उद्घाटन खेलमा नेपाल कास्किस्तानसँग पनि 3-2 सेटमा पराजित भएको थियो। यही साउन 13 गतेसम्म चल्ने प्रतियोगितामा आयोजक पाकिस्तान सहित नेपाल, काजकिस्तान, उज्बेकिस्तान, बंगलादेश र श्रीलंका सहभागी छन्। राउन्ड रोबिन लीगका आधारमा हुने प्रतियोगिताबाट उत्कृष्ट 4 टोली सेमी फाइनलमा पुग्नेछन्। र जापानमा हुने एसियाली खेलको 2026 अन्तर्गत क्रिकेटतर्फ नेपाल समूह एमा परेको छ। यो समूहमा नेपालसँगै अफगानिस्तान र जापान रहेका छन्। आज सम्पन्न ड्रबाट समूहमा रहने टोलीको टुङ्गो लागेको। यस्तै समूह बीमा हङकङ, मलेसिया र ओमान रहेका छन्। समूहका शीर्ष 2 टोली क्वार्टर फाइनलमा प्रवेश गर्नेछन्। भारत, बंगलादेश, श्रीलङ्का र पाकिस्तानले भने सिधै क्वार्टर फाइनलमा खेल्नेछन्। नेपाली क्रिकेट टोली यसअघि सन् 2022 चीनमा भएको एसियाली खेलकुदमा क्वार्टर फाइनलसम्म पुगेको थियो। नेपाल क्वार्टर फाइनलमा भारतसँग पराजित भएको थियो। सिङ्गापुरमा भएको एसियाली खेलको छनौटमा अपराजित रहँदै नेपाल एसियाली खेलकुदमा छनौट भएको थियो। चार भन्ज्याङ मित्रका खबर सुरु गर्नु अघि नेपाल खबर अहिलेसम्मका मुख्य मुख्य खबर फेरि एकपटक। भारत र बंगलादेशलाई बिजुली बेचेर एकै वर्ष 29 अर्ब 32 करोड रुपियाँ आमदानी, आयात घट्दा पाउने 19 अर्ब रुपियाँ खुद नाफा। सहुलियतपूर्ण कर्जाको ब्याज अनुदान सम्बन्धी कार्यविधि संशोधन, ढिला किस्ता तिरे पनि अनुदान पाइने। आन्तरिक विवादमा झेलिएको नेपाली काङ्ग्रेस फुट नजिक, सभापति थापाको लचकता बिना एकता सम्भव नरहेको इतर पक्षका नेताहरूको भनाई। प्रश्नपत्र चुहाट प्रकरणमा फास्ट ट्र्याक अदालत स्थापना गर्ने भारतीय प्रधानमन्त्री मोदीको घोषणा, युवाको भविष्यमा क्षति पुर्याउने प्रयास कसैले पनि छोट नदिने भनाई। र काभा भलिबल च्याम्पियनसिपमा नेपालको लगातार दोस्रो हार, एसियाली खेलकुदमा नेपाली क्रिकेट टोली समूह एमा।
1: सर्वसुलभ आवास कर्जा
2: अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
1: आधार दरमा मात्र 0.5% प्रिमियम थप।
2: विशेषताहरू रु 2 करोड सम्मको कर्जा सुविधा।
1: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मर्मत सम्हार गर्न
2: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि,
1: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
2: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
1: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
2: शर्तहरू लागू हुनेछन्।
3: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
4: साली नदीको शिर,
1: मणिचूडको काख,
4: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति,
1: शान्ति र आनन्दको अनुभूति,
4: भीडभाडबाट टाढा,
1: सहरबाट नजिकै,
4: तपाईँको स्वागत र आतिथ्यका लागि सधैं तत्पर
1: झुले अर्ग्यानिक फार्म रिजोर्ट।
2: विस्तृत जानकारीका लागि फोन नम्बर 98-61-49-56-66 र 98-41-29-54-81। वेबसाइट झुले.com.nt।
5: मेरा छोरा छोरा छोरीको सपना अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षा म पनि यस्तै चाहन्छु। मलाई विश्वास छ हाम्रो सपना र चाहनालाई पूरा गर्छ नेपाल जापान सेवा सेन्टरले।
6: हजुर, उच्च शिक्षाको लागि जापानको जुनसुकै सिटीमा अध्ययन गर्न र जापानिज भाषा सिक्नको लागि हामी तपाईँको साथमा छौँ।
7: सम्पर्क नेपाल जापान सेवा सेन्टर नाग पोखरी काठमाडौँ, फोन नम्बर 44 28 242 44 28 242।
3: Come once, you will certainly be benefited.
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भन्ज्याङभित्र खबरमा तपाईँलाई स्वागत छ। काठमाडौँमा विमानस्थल आसपास खुल्ला फोहोर थोपिँदा उडान सुरक्षा र जनस्वास्थ्यमा गम्भीर जोखिम बढेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पूर्वी किनार र मनोहरा क्षेत्रमा मासुका अवशेष, कुहिएका फलफूल र प्लास्टिकयुक्त फोहोर फाल्ने क्रम बढेपछि आकाशमा चिल, गिद्ध र कागको चहल पहल बढेको छ। यसले गर्दा दैनिक उडान र अवतरणमा बर्ड स्ट्राइक अर्थात पंक्षी ठोकिने खतरा उच्च बनेको छ। काठमाडौँ महानगरकी कार्यवाहक मेयर सुनिता डङ्गलको टोलीले अनुगमन गर्दा मासुका हड्डी, छाला र ढलको दूषित पानी सड़कमै थुपिएर दुर्गन्ध फैलिएको पाइएको छ। बर्खाको समयमा फोहोरको लेदो फैलिँदा वरपरका बासिन्दामा झाडा पखला, हैजा र डेङ्गी जस्ता सरुवा रोग फैलने उच्च जोखिम देखिएको छ। अन्तर्राष्ट्रिय विमानस्थल जस्तो संवेदनशील क्षेत्रमा यसरी फोहोर फाल्नुले राष्ट्रिय सुरक्षा र नागरिकको जीवनमाथि नै खेलवाड भइरहेको छ। भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित सुकुम्बा बसोबासीहरूले आफ्नो बसोबास तथा जग्गाको स्वामित्व सुनिश्चित गर्नुपर्ने माग गर्दै आज पनि आन्दोलन गरिरहेका छन्। सरकारले वैकल्पिक व्यवस्थापन नगरी उठीवास लगाएको भन्दै उनीहरूले काठमाडौँको माइती घर मण्डलामा आन्दोलन गरेका हुन्। सरकारले समस्या समाधान नगरेसम्म आन्दोलनलाई थप सशक्त रूपमा निरन्तरता दिने उनीहरूको चेतावनी छ। सरकारले गएको वैशाख 12 र 13 गते काठमाडौँ उपत्यका विभिन्न खोला तथा नदी किनारमा रहेका सुकुम्बासी बस्तीमा डोजर चलाएर खाली गराएको थियो। 15 दिनभित्र वैकल्पिक व्यवस्थापन गर्ने भने पनि सरकारले सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको उचित व्यवस्थापन गर्न सकेको छैन। त्रिभुवन विश्वविद्यालयको 67 औं वार्षिक दिवसका अवसरमा आयोजित विशेष समारोहमा शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल विरूद्ध विद्यार्थीहरूले विरोध प्रदर्शन गरेका छन्। विश्वविद्यालयका सहकुलपति एवं विश्वविद्यालय सभाका उपाध्यक्ष समेत रहेका मन्त्री पोखरेल कार्यक्रममा सहभागी हुन पुग्दा विद्यार्थी समूहले नाराबाजी सहित विरोध प्रदर्शन गरेका हुन्। स्वतन्त्र विद्यार्थी युनियन सोभियु खारेज गरेको भन्दै असन्तुष्ट विद्यार्थीहरूले मन्त्री पोखरेल विरूद्ध प्रदर्शन गरेका छन्। प्रदर्शन क्रममा उनीहरूले प्ले कार्डहरू पनि प्रदर्शन गरेका थिए। प्रहरीले 5 जना विद्यार्थीलाई पक्राउ गरेको छ। र काठमाडौँ महानगरपालिकाले सानो गौचरणमा रहेको महेन्द्र भवन माध्यमिक विद्यालयलाई आधुनिक र नमूना विद्यालयका रूपमा विकास गर्ने भएको छ। विद्यालयलाई उत्कृष्ट शैक्षिक गन्तव्य बनाउन काठमाडौँ महानगरपालिका र महेन्द्र भवन शैक्षिक गुठीबीच सम्झौता भएको हो। अब यो विद्यालयको नाम महेन्द्र भवन महानगर विद्यालय रहनेछ। भौतिक सम्पत्ति गुठीमै रहने भए पनि विद्यालयको सञ्चालन, व्यवस्थापन तथा भौतिक मर्मत र नवनिर्माणको वित्तीय जिम्मेवारी महानगरले सम्हाल्दैछ। कार्यवाहक मेयर सुनिता डङ्गोलका अनुसार विद्यालयलाई समय सुहाउँदो प्रविधि स्तरोन्नति गरिनेछ। विद्यालयको नीतिगत मार्गदर्शनका लागि उपमेयरको संयोजकत्वमा निर्देशक समिति गठन हुनेछ भने परिसरभित्र स्पोर्ट्स एकाडेमी र बाल विकास जस्ता कार्यक्रम पनि सञ्चालन गरिनेछन्। दिउँसो 3 बजेको राष्ट्रिय र 4 भन्ज्याङभित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। भारत र बङ्गलादेशलाई बिजुली बेचेर एकै वर्ष 29 अर्ब 32 करोड रुपियाँ आमदानी, आयात घट्दा पाउने 19 अर्ब रुपियाँ खुद नाफा। काठमाडौँमा विमानस्थल आसपास फोहोर थुपार्दा उडान सुरक्षामा चिन्ता, कुहिएका फोहोरका कारण संक्रामक रोग फैलने जोखिम। र त्रिभुवन विश्वविद्यालयमा शिक्षा मन्त्री पोखरेल विरूद्ध विद्यार्थीको प्रदर्शन। अहिलेलाई 4 भन्ज्याङभित्रका खबर यति नै। बेलुका 6 बजे नेपाल दर्पण लिएर फेरि आउनेछौँ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ्दै सुन्दै गर्नुहोला। यात्रा गर्नु पूर्व सडक र मौसमको अवस्था बारेमा जानकारी लिने गरौँ। नमस्कार।

सधैँ निष्पक्ष निष्पक्ष निष्पक्ष स्वदेश एफएम 93.2 मेगाहर्ज।

विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 स्थित वन फोन

0: 4 93 440 98 550 26 440.
1: It's 4 o'clock. अहिले 4 बजेको छ. ख्याल राखौं. 4 बज्यो.

नेपाली रेडियो नेटवर्कको अपराह्न 4 बजेको नेपाली खबरमा उषा किरणको नमस्कार। नेपाली कंग्रेसले जरा अभियान समापन गर्दै नयाँ सांगठनिक कार्यक्रमको घोषणा गरेको छ। बेपी कोइरालाको 44 स्मृति दिवसको अवसरमा आज राष्ट्रिय सभागृहमा आयोजित समारोहमा सभापति गगन थापाले बेपीको तस्मिरमा माल्यार्पण गरी नवीन परिस्थिति, नवीन संकल्प, नवीन अभियानको शुरूआत गर्नुभएको हो। गत वैशाख 1 देखि संचालित अभियान मार्फत हालसम्म करिब 7.5 लाख क्रियाशील सदस्यको विवरण प्रविधिमा दर्ता भइसकेको छ। आगामी भदौ 24 गते बीपी जयन्तीसम्म चल्ने यो चरणमा डिजिटल सदस्य कागजताको विवरण सच्याउने, अपुरा कागजात मिलाउने र परिचय पत्र वितरण जस्ता प्राविधिक कार्यहरू सम्पादन गरिने पार्टीले जनाएको छ। काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापनलाई व्यवस्थित बनाउन सर्वोच्च अदालतले सरकारका नाममा परमादेश जारी गरेको छ। न्यायाधीशद्वय डाक्टर कुमार चुनाल र महेश शर्मा पौडेलको संयुक्त इजलासले मुख्य सचिवको संयोजकत्वमा समन्वय समिति गठन गरी दीर्घकालीन समाधान खोज्न आदेश दिएको हो। अदालतले स्रोतमै कुहिने र नकुहिने फोहोर अनिवार्य वर्गीकरण गर्न, कम्पोस्ट मल उत्पादनमा जोड़ दिन र ओखर पौवाका बासिन्दाको स्वास्थ्य सुरक्षामा ध्यान दिन भनेको छ। साथै स्वच्छ वातावरणमा बाँच्न पाउने नागरिकको मौलिक हक संरक्षण का लागि भएका प्रगतिको प्रतिवेदन प्रत्येक 3 महिनामा फैसला कार्यान्वयन निर्देशनालयमा पेश गर्नुपर्नेछ। हुम्लाको चंखेली गाउँपालिका 1 स्थित दूध देह आधारभूत विद्यालयमा 4 महिनादेखि शिक्षक अनुपस्थित भएपछि विद्यार्थीहरू पठन पाठनको माग गर्दै पालिका कार्यालय पुगेका छन्। गाउँपालिकाले खटाएका शिक्षक मानबहादुर साई चैतदेखि विद्यालय नआएपछि आक्रोशित विद्यार्थीले प्ले कार्ड सहित घेराउ र प्रदर्शन गरेका हुन्। विद्यार्थीको प्रदर्शनपछि शिक्षा शाखा प्रमुख उद्दीम दिताल र शिक्षक साई बीच छलफल भई आगामी आइतबारदेखि नियमित विद्यालय उपस्थित हुने सहमति भएको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
1: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
0: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौं।
2: आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब बाँकी खबर। अर्थमन्त्री डाक्टर सोनी मुआगलेले लाजिमपाट स्थित आन्तरिक राजस्व विभागको स्थलगत अनुगमन गरी नयाँ बजेट कार्यान्वयनको अवस्थाबारे जानकारी लिनुभएको छ। आज विभाग पुग्नुभएका अर्थमन्त्री र अर्थ सचिव घनश्याम उपाध्यायले देशभरका कर कर्मचारीलाई निर्धारित राजस्व संकलनको लक्ष्य भेटाउने निर्देशन दिनुभयो। सो कार्यक्रममा विभागका महानिर्देशक भीष्म कुमार भूषालले सांगठनिक संरचना, आगामी कार्ययोजना र तयारीका विषयमा प्रस्तुतिकरण गर्नुभएको थियो। शेयर बजार आज 14.17 अंकले बढ़ेर 2,726.72 बिन्दुमा पुगेको छ। उतार चढ़ावका बावजूद कारोबार बन्द हुने समयमा उकालो लागेको बजारमा आज 153 कम्पनीको शेयर मूल्य बढ़ेको छ भने 111 घटेको छ। आज 1,77,000 कित्ता शेयर किनबेच हुँदा 4,69,34,34 लाख रुपियाँ भन्दा बढ़ीको कारोबार भएको छ। एभरेस्ट कलर, स्नो रिभर र एपोलो हाइड्रोपावरका शेयर धनीले सर्वाधिक कमाएका छन् भने रिलायन्स स्पिनिङ मिल्स कारोबार रकमका आधारमा शीर्ष स्थानमा छ। अवस्त नेपाली खबर अहिलेलाई यति नै। अहिले 5 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। बिदा दिनुहोस्। नमस्कार।

नेपाली खबरमा समीक्षा महतेको नमस्कार। प्रधानमन्त्री बालेन्द्र शाहले अर्ग्यानिक कृषि उत्पादनको बजारीकरणमा देखिएका कानूनी अडचन फुकाउन सरकारले आवश्यक ऐन कानून निर्माण गर्ने आश्वासन दिनुभएको छ। सिंहदरबारमा अर्ग्यानिक एसोसिएसन नेपालका प्रतिनिधिहरूसँगको छलफलमा प्रधानमन्त्री शाहले स्वदेशमै अन्तर्राष्ट्रिय स्तरको प्रमाणीकरण गर्ने व्यवस्था मिलाउन सम्बन्धित निकायहरूलाई भन्नुभएको छ। विदेशबाट प्रमाणीकरण गराउँदा महँगो पर्ने भएकाले स्वदेशमै मान्यता प्राप्त एजेन्सी स्थापना गर्न 75% अनुदान सुचारू गर्न र प्राङ्गारिक मललाई पनि रासायनिक सरह सुविधा दिन व्यवसायीहरूले माग गरेका छन्। प्रधानमन्त्री शाहले अनियन्त्रित विषादी प्रयोग नियन्त्रण गर्दै प्राङ्गारिक मल उत्पादन गर्ने उद्योग तथा सहकारीलाई सहयोग उपलब्ध गराउने बताउनु भएको छ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रदेश सरकारहरूमा देखिएको दुविधा र राजनैतिक अस्पष्टताको समाधान छिटै निकाल्ने बताउनु भएको छ। पुष्पलाल स्मृति दिवसका अवसरमा काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले संविधान संशोधन अघि त्यसको मौलिक मर्मको रक्षा हुनुपर्नेमा जोड़ दिनुभयो। लोकतान्त्रिक प्रणालीको पुनस्थापना आजको मुख्य आवश्यकता रहेको उल्लेख गर्दै उहाँले राजनैतिक पूर्वाग्रहका आधारमा पूर्व प्रधानमन्त्री तथा अन्य नेताहरूलाई पक्राउ गरिएको भन्दै आपत्ति जनाउनु भएको छ। मुलुकमा चुनाव हुनु मात्रै लोकतन्त्रको पूर्ण ग्यारेन्टी नहुने भन्दै अध्यक्ष ओलीले शान्ति सुरक्षा र जनधनको रक्षा गर्न सबै राजनैतिक दलहरू मिलेर अघि बढ्न आह्वान गर्नुभएको छ। नेपाली कंग्रेस र नेकपाले अविश्वासको प्रस्तावको पक्षमा मतदान गर्ने निर्णय गरेपछि कर्णाली प्रदेश सरकारको भविष्य अन्यलमा परेको छ। असार 32 गते मुख्यमन्त्री यमलाल कर्णेल विरूद्ध दर्ता भएको अविश्वास प्रस्तावमा दुवै दलले कंग्रेस संसदीय दलका नेता जीवन बहादुर शाहीलाई नयाँ मुख्यमन्त्रीका रूपमा अघि सारेका छन्। 40 सदस्यीय प्रदेश सभामा दुवै दलका 28 सांसद रहेकाले अविश्वास प्रस्ताव पारित हुने निश्चित देखिएको छ। यता सत्तासीन एमाले भने यसबारे अझै कुनै निर्णय गरेको छैन। अविश्वासको प्रस्तावमाथि छलफल र मतदानका लागि सभामुख नन्दा गुरुङले आगामी शनिबार दिउँसो 2 बजे प्रदेश सभाको बैठक बोलाउनु भएको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: Soys. LG ले ले आयो नया LG Essential Series. अब किफायती मूल्य में refrigerator, washing machine, AC को complete range. 10 वर्ष को warranty सहित 0% no cost EMI. नागरिकता भए पुग्छ. हर एक घर को खुशी घर घर में LG. LG, life's good.
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: अब बाँकी खबर। चिकित्सा शिक्षा सुधार अभियन्ता प्राध्यापक डाक्टर गोविन्द केसीले कैलालीको धनगढी स्थित श्रीकृष्ण मन्दिर धर्मशालामा 24 औं सत्याग्रह सुरु गर्नु भएको छ। सरकारलाई दिएको साउन 5 गतेसम्मको समय सीमाभित्र 5 बुधे माग पूरा नभएपछि उहाँले आजदेखि अनसन सुरु गर्नु भएको हो। डाक्टर केसीले शहीद दशरथ चन्द मेडिकल विश्वविद्यालयका विवादित नियुक्ति बदल, चिकित्सा शिक्षा ऐनको कार्यान्वयन, निजी कलेजमा सिट वृद्धि र छात्रवृत्ति कटौतीको निर्णय खारेजी लगायतका माग राख्नु भएको छ। र चालु आर्थिक वर्षमा नयाँ निजामती भर्ना बन्द गर्ने निर्णय विरूद्ध लोक सेवा आयोगको तयारीमा जुटेका विद्यार्थीहरूले काठमाडौँको माइती घरमा प्रदर्शन गरेका छन्। सरकारले यस वर्ष कुनै पनि सरकारी कार्यालयमा स्थायी पदपूर्ति नगर्ने र दरबन्दी माग नपठाउने निर्णय गरेको छ। उक्त निर्णयको बुदान नम्बर 11 खारेज गर्न माग गर्दै सड़कमा उत्रिएका युवाहरूले सरकारी नीतिका कारण परीक्षाको पर्खाइमा रहेका लाखौं परीक्षार्थीको भविष्य अन्यलमा परेको बताएका छन्। हवस् त, नेपाली खबर अहिलेलाई यति नै। 6 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। बिदा दिनुहोस्। नमस्कार।

0: के तपाईँ इन्धनको विकल्प छोटो दूरीको यात्राका लागि इलेक्ट्रिकल साइकल र स्कुटर चढ्न चाहनुहुन्छ? त्यसो हो भने अब चिन्ता नलिनुहोस्। तपाईँ हाम्रै किर्तनपुर बजारमा रहेको कुँवर मोटरसाइकल वर्कसपले यो सेवा लिएर आइसकेको छ।
1: चितवन इलेक्ट्रिक बाइक नारायणगढ़ को सह डीलर का रूप में माड़ीसाथ कीर्तनपुर स्थित कुंवर मोटरसाइकिल वर्कशप में विभिन्न किसिम का चार्जिंग स्कूटर साइकिल र ई रिक्शा को बिक्री शुरू भइसकेको छ। आज संपर्क गर्नुहोस्।
0: संपर्क कुंवर मोटरसाइकिल वर्कशप कीर्तनपुर, प्रोप्राइटर इंद्रजीत कुंवर, फोन 9802421343 र 9814829230।
2: स्नातक तह प्रथम सत्रमा नयाँ विद्यार्थी भर्ना सम्बन्धी माडी क्याम्पसको जरुरी सूचना।
1: बागमती विश्वविद्यालयको आङ्गी क्याम्पस रहेको यस माडी क्याम्पस बसन्तपुर चितवनमा शैक्षिक वर्ष 2083-84 लागि भोकेसनल अर्थात् प्राविधिक विषयहरू सहित बीबीए र बीएड तहमा नयाँ भर्ना खुलेकोले आवेदन फारम बुझाउन सम्बन्धित सम्पूर्ण विद्यार्थीहरूमा सूचना गर्दछौ।
2: प्रवेश परीक्षा साउन दोस्रो साता र कक्षा सञ्चालन साउन तेस्रो सातादेखि।
1: क्याम्पसका विशेषताहरू, टाढा तथा माडी बाहिरका विद्यार्थीहरूका लागि छात्रावासको व्यवस्था,
2: आधुनिक तथा प्रविधि मैत्री शिक्षण सिकाइ क्रियाकलाप,
1: दक्ष एवं अनुभवी प्राध्यापकहरूबाट कक्षा सञ्चालन,
2: दलित जनजाति एवं सीमान्तकृत वर्गका विद्यार्थीहरूलाई विशेष ग्राह्यता,
1: व्यवहारिक र पर्याप्त सन्दर्भ सामग्री भएको पुस्तकालय र पर्याप्त छात्रवृत्तिको व्यवस्था भएको।
2: सम्पर्क नम्बर 9855-73474, 9855-77680 र 9845-33158।
1: निशुल्क माटो परीक्षण सम्बन्धी माडी नगरपालिका कृषि शाखाको जरुरी सूचना। माडी नगरपालिका नगर कार्यपालिका कार्यालयको चालु आर्थिक वर्षको वार्षिक स्वीकृत कार्यक्रम अनुसार कृषि ल्याब सञ्चालन कार्यक्रम अन्तर्गत कृषि शाखाबाट वर्षभरि नै निशुल्क माटो परीक्षण हुने भएकोले इच्छुक कृषकहरूले माटो परीक्षणका लागि कृषि शाखा वा माथहतका कृषि सेवा केन्द्रहरू माडी एक गर्दी र माडिनु कृष्णनगरमा आफ्नो माटोको नमुना साथै कृषकको नाम, ठेगाना, नमुना लिएको मिति, नमुना लिएको क्षेत्रफल, मोबाइल नम्बर, पहिला लगाएको बाली, सिंचाईको सुविधा, अब लगाउन चाहेको बाली र अन्य विवरण माटो परीक्षणका लागि पेश गर्नु हुन अनुरोध गरिन्छ। सुरेश सिमखडा, कृषि शाखा प्रमुख, माडी नगरपालिका।

0: घरमा मोटरसाइकल देखि कार सबै किनेर ग्यारेजै बनाएर राख्नु भएको छ, कतै जानु पर्यो लोकल बस चढ्नु पर्छ।
1: सर चलाएर हिँड्न त लाइसेन्स पनि हुनु पर्यो नि बुढी। यसो चोकतिर निस्क्यो ट्राफिकले सिर सिटी बजाएर हजार रुपियाँ तिराइहाल्छ।
2: होइन बुहारीसँग किन बिना सित्तेमा झगडा गरेछस्? खुरुक्क त्यो न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टरमा गएर कार स्कुटर सिकेर लाइसेन्स बनाइहाल त।
3: न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टर बसन्तपुर बजार माडी कुमारी बैङ्कको अगाडि।
4: यहाँ कार जीप मोटरसाइकल तथा स्कुटर चलाउन सिकाइनुको साथै लाइसेन्सको फर्म भरिन्छ र लाइसेन्स सम्बन्धी उचित परामर्श सेवा दिइन्छ।
3: सम्पर्क 98119328611 र 98653773687।
5: माछा बोइलर लेयर्स गाई भैँसी र बङ्गुर पालनका लागि उच्च स्तरीय चिनिया र डस प्रविधिबाट नेपालमै बनेको विजय प्लेट दाना सधैँ प्रयोग गरौ।
4: माडीका लागि आधिकारिक विक्रेता न्यू मिलन सप्लायर्स बरुवा बजार माडी, प्रोप्राइटर उद्धव थापा 98550-63172 र 98452-12200।
5: तपाईँको सन्तुष्टि हाम्रो शान, हाम्रो पहिचान विजय प्लेट दाना।
6: माडीवासीहरूका लागि खुसीको खबर।
7: पानी पर्दा, हावाहुरी चल्दा, हुसु लाग्दा, निरन्तर चलिरहने चित्रवन युनिक टिभी जसमा ज्ञानवर्धक, मनोरञ्जनात्मक र सूचनामूलक कार्यक्रम र लोकल टिभी एवं नेसनल च्यानल गरी 175 भन्दा धेरै एसटी र एसडी च्यानलहरू हेर्न मासिक शुल्क ₹350 मात्र।
8: साथै चित्रवन युनिकको इन्टरनेट र टिभी एकैसाथ चलाउँदा मासिक शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ।
4: भरतपुरदेखि माडीसम्म सिधा अप्टिकल फाइबरबाटै चलेको हाम्रो सेवा जोड्न वा थप जानकारीको लागि सम्पर्क चित्रवन युनिक टिभी माडी सेवा केन्द्र बसन्तपुर बजार माडी, मोबाइल 98459-64977 र 98020-35212।

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी महेश गेवालीसँगै भोजेन्द्र बस्नेतको स्वागत छ। नेपाल दर्पण सुरु गरौं मुख्य मुख्य खबरका शीर्षकहरूबाट।
1: गएको आर्थिक वर्ष वैदेशिक व्यापार 24 खर्ब रुपियाँ नाग्यो, आयातको हिस्सा झण्डै 87%, भारत र बंगलादेशलाई बिजुली बेचेर एकै वर्ष 29 अर्ब 32 करोड आमदानी।

0: काङ्ग्रेसको नयाँ अभियान सुरु. आन्तरिक विवादमा झेलिएको नेपाली काङ्ग्रेस फुट नजिक. नयाँ र पुराना दलको नाममा समाजमा गलत भाष्य फैलाएको एमाले अध्यक्ष ओलीको आरोप.
1: फर्जी लिखत अवैध घोषणा गरेपछि मिटर ब्याज पीडितहरू खुसी, तर कार्यान्वयनमा ठूलो चुनौती रहेको भनाई.
2: तीन महिना भित्रमा सेवा पेश गरेर चाहिँ कानुनको ड्राफ्ट चाहिँ पठाउने वाला छ र चाहिँ न्यायाधिकरण कुरा छ. अब यो फर्जी लिखतहरूलाई चाहिँ अब कसरी वर्गीकरण गर्ने हो, त्यही नै ठुलो चुनौती लाग्छ.
0: दिल्लीबाट सुरु भएको शैक्षिक सुधार आन्दोलन भारतभर फैलिँदै प्रधानमन्त्रीको प्रतिक्रियाकै बीच भोलि भारत पर प्रदर्शन आह्वान.
1: र एसियाली खेलकुदमा नेपाली महिला भलिबल टोली समूह एमा काबा भलिबल च्याम्पियनसिपमा नेपालको लगातार दोस्रो हार. राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना.
3: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा नयाँ भर्ना खुलेकाले पढ्न इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला.
1: सम्पर्क इन्जिनियरिङ कलेज घोराही दाङ.
3: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684. 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला.
4: बेटर अप्लायन्सेस का एसी कुलर फ्रिज कुकर इन्डक्सन एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाई पनि भन्नुहुनेछ मलाई त बेचरको बानी लागिसकेको छ. बेचर अप्लायन्सेस, बेचरको बानी लाग्छ.
0: नेपाल दर्पणमा अब खबरको सिलसिला. गएको आर्थिक वर्ष 2082-83 24,11,66,95,00,000 रुपियाँको वैदेशिक व्यापार भएको छ. भन्सार विभागको तथ्याङ्क अनुसार एक वर्षमा 20,97,37,00,000,000 रुपियाँ बराबरको वस्तु आयात र 3,15,29,00,000,000 रुपियाँको वस्तु निर्यात भएको हो. कुल वैदेशिक व्यापारमा आयातको हिस्सा 86.93% र निर्यातको हिस्सा 13.07% रहेको छ. कुल वैदेशिक व्यापारमा अघिल्लो आर्थिक वर्ष तुलनामा 15.88% वृद्धि भएको छ. आर्थिक वर्ष 2081-82 20,81,15,00,000,000 रुपियाँको वैदेशिक व्यापार भएको थियो. सबैभन्दा बढी आयात हुनेमा डिजेल, कच्चा भटमासको तेल, पेट्रोल, एलपी ग्यास, फलाम तथा फलामजन्य सामग्री, स्मार्टफोन लगायत छन्. यस्तै सबैभन्दा बढी निर्यात हुनेमा संशोधित भटमासको तेल, अलैँची, गलैँचा, सनफ्लावर तेल, जुटका सामग्री, पाम तेल लगायतका वस्तु रहेका छन्.
1: नेपालले भारत बङ्गलादेशलाई बिजुली बेचेर एकै वर्ष 29,32,00,000,000 रुपियाँ आमदानी गरेको छ. नेपाल विद्युत प्राधिकरणका अनुसार आर्थिक वर्ष 2082-83 विद्युत निर्यात 68% बढेको हो. आर्थिक वर्ष 2081-82 17,45,87,00,000 रुपियाँको बिजुली बिक्री गरिएको थियो. गएको आर्थिक वर्ष नेपालले 3,87,00,00,000 युनिट भन्दा बढी बिजुली निर्यात गरेको छ. भारतीय खुला बजार र बङ्गलादेशसँगको त्रिपक्षीय व्यापार मार्फत समीक्षा वर्षमा औसत 7.56 रुपियाँ प्रति युनिटका दरले बिजुली बिक्री गरेको छ. यस्तै भारतबाट हुने बिजुली आयात भने घटेर 10,55,00,000,000 रुपियाँमा सीमित भएको छ. बिजुली बिक्री बढेर आयात घटेपछि नेपालले बिजुली व्यापारमा मात्रै 18,76,00,000,000 रुपियाँ खुद फाइदा कमाएको छ. अघिल्लो आर्थिक वर्ष 2081-82 यस्तो खुद बचत 4,53,57,00,000 रुपियाँ मात्र रहेको थियो. गएको आर्थिक वर्षमा यो बचत 313% बढेको प्राधिकरणको भनाइ छ. नदी तथा खोला नालामा पानीको बहाव बढ्न सुरु भएपछि उत्पादन वृद्धि हुने भएकाले वर्षायाममा प्राधिकरणले विद्युत निर्यात गर्दै आएको छ भने हिउँदयाम सुरु भएसँगै नदी तथा खोला नालामा पानीको बहाव घट्दा केही महिनामा भारतबाटै बिजुली आयात गरिन्छ.
0: प्रधानमन्त्री बालेन्द्र शाहले अर्ग्यानिक उत्पादनको प्रमाणीकरणको व्यवस्था स्वदेशमै मिलाउन निर्देशन दिनुभएको छ. प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयमा आज अर्ग्यानिक कृषि व्यवसायको छाता संगठन अर्ग्यानिक एसोसिएसन नेपालका पदाधिकारीहरूले उहाँसँग गर्नुभएको छलफल क्रममा उहाँले सरकारी निकायलाई यस्तो निर्देशन दिनुभएको हो. अर्ग्यानिक उत्पादनमा अन्तर्राष्ट्रिय प्रमाणीकरणको व्यवस्था निकै खर्चिलो हुने भएकाले सरकारको नियन्त्रणमा अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाणीकरण एजेन्सी स्वदेशमै स्थापना हुनुपर्ने माग व्यवसायको छ. यस्तै अर्ग्यानिक उत्पादनको अन्तर्राष्ट्रिय प्रमाणीकरणमा दिँदै आएको 75% अनुदान बन्द भएकामा त्यसलाई पुनः सञ्चालन गर्न पनि व्यवसायीहरूले माग गरेका छन्। यो मागका सम्बन्धमा प्रधानमन्त्री शाह सकारात्मक हुनुभएको उहाँको सचिवालयले जनाएको छ। प्राङ्गरिक मल उत्पादन गर्ने निजी उद्योग तथा सहकारी संस्थालाई सहयोग अनुदान दिनुपर्ने व्यवसायीहरूको माग अनुसार व्यवस्था गर्न समेत प्रधानमन्त्री शाहले सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ। यसै गरी अर्ग्यानिक मलको उत्पादन वा खरिद गर्न रासायनिक मलले पाएको सुविधा सरह सुविधा हुनुपर्ने मागमा सरकार सकारात्मक रहने प्रधानमन्त्री शाहको भनाइ छ।
1: अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले देशको अर्थतन्त्रमा आमूल परिवर्तन ल्याउन प्रणालीगत सुधार र आधुनिक प्रविधिको उच्चतम प्रयोग अपरिहार्य रहेको बताउनु भएको छ। काठमाडौँमा आयोजित कार्यक्रममा देशभरका कर अधिकृतहरूलाई सम्बोधन गर्दै उहाँले परम्परागत शैलीको प्रशासनलाई सुधार गरी नतिजामुखी बनाउन निर्देशन दिनुभएको हो। अर्थमन्त्री वाग्लेले राज्यले लिने नीति र बिउ पुँजीका रूपमा गरिने लगानीको अर्थतन्त्रमा दूरगामी प्रभाव पार्ने उल्लेख गर्दै राजस्व संकलनको पद्धतिलाई थप सुदृढ बनाउनु पर्नेमा जोड दिनुभयो। उहाँले स्वैच्छिक कर अनुपालनको अवधारणालाई जोड दिँदै करका दरहरूलाई व्यावहारिक बनाउन र करदाताहरूलाई नागरिक एवं उद्यमीका रूपमा ससम्मान व्यवहार गर्न कर्मचारीहरूलाई आग्रह गर्नुभयो। प्रशासनिक सुधारको सन्दर्भमा अर्थमन्त्रीले पुरानो र बोझिलो दरबन्दी संरचनालाई परिमार्जन गर्नुपर्ने बताउनुभयो। उहाँले विभागको कार्यक्षमता बढाउन आईटी प्रणालीको स्तरोन्नति र चुस्त वाइफाई सेवा जस्ता आधारभूत आवश्यकतामा कुनै कन्जुस्याई नगर्न महानिर्देशकलाई निर्देशन दिनुभयो।
0: सरकारले सहुलियतपूर्ण कर्जामा ब्याज अनुदान सम्बन्धी कार्यविधि संशोधन गरी कार्यान्वयनमा ल्याएको छ। संशोधित कार्यविधि अनुसार अब विशेष परिस्थितिका कारण कुनै त्रैमासिक किस्ता ढिला तिरेका ऋणीले पनि ब्याज अनुदान पाउनेछन्। अर्को त्रैमासिकमा बकेउता चुक्ता गरी कर्जा नियमित गरेमा र बैंक तथा वित्तीय संस्थाले कर्जाको सदुपयोग भएको यकिन गरेमा अनुदान निरन्तर उपलब्ध हुनेछ। यसअघि नियमित समयमै किस्ता भुक्तानी नगरी अनुदान पाइँदैन थियो। यस्तै 2075 कार्यविधि अनुसार प्रभाव भई नवीकरण भएका कर्जामा सुरु भएको मितिदेखि अधिकतम 5 वर्षसम्म ब्याज अनुदान पाइनेछ। प्राकृतिक विपद पीड़ितको निजी आवास निर्माण कर्जा लिँदा राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट अनुदान नलिएको ऋणीको सो घोषणा अनिवार्य गरिएको छ। अहिले कृषि तथा पशुपक्षी महिला उद्यमशील स्टार्टअप तथा विपद पीड़ितको आवास निर्माण लगायतका शीर्षकमा निश्चित सीमासम्म सहुलियतपूर्ण कर्जा उपलब्ध गराइँदै आएको छ।
1: हिजो घटेको शेयर बजार आज बढेको छ। शेयर बजार परिसूचक नेप्से आज 14.17 अंकले बढेर 2727.72 बिन्दुमा पुगेको छ। आज लगानी र अन्य बाहेक सबै समूहको उपसूचक घटेकोमा व्यापार समूह 2.5% उकालो लागेको छ। आज 153 कम्पनीको शेयर घटेकोमा 111 बढेको छ। यस्तै 12 कम्पनीको शेयर भने घटबड भएको छैन। आज नेप्से बढे पनि कारोबार रकम भने घटेको छ। हिजो 5.18 अर्ब कारोबार भएकोमा आज 338 कम्पनीका 1.77 करोड कित्ता सेयर 4.69 अर्ब रुपियाँमै किनबेच भएको छ।
0: कानून न्याय तथा संसदीय मामिला मन्त्रालयले कानून निर्माण तथा सुधार वर्ष अभियान सफल बनाउन उच्च स्तरीय समिति गठन गरेको छ। मन्त्री सुविता गौतमले आर्थिक वर्ष 2083-84 कानून निर्माण तथा सुधार वर्ष घोषणा गर्नुभएको थियो। उच्च स्तरीय समितिले प्रचलित कानूनहरूको पुनरावलोकन संशोधन खारेजी संहिताकरण तथा संविधान बमोजिम आवश्यक नयाँ कानून निर्माणका लागि सिफारिस गरेको छ। उच्च स्तरीय समितिको अध्यक्षमा मन्त्री गौतम रहनुहुनेछ। समितिमा विषयगत मन्त्री, महान्यायाधिवक्ता, नेपाल बार एसोसिएसनका अध्यक्ष, सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार, प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका कानून सचिव, सम्बन्धित मन्त्रालयका सचिव, नेपाल कानून आयोगका सचिव तथा कानून न्याय तथा संसदीय मामिला मन्त्रालयका सदस्य सचिव रहनुहुनेछ। मन्त्रालयले यो निर्णय मार्फत कानून निर्माण तथा सुधारलाई व्यवस्थित, समयबद्ध र प्रभावकारी बनाउँदै संविधान अनुकूल, जनमैत्री र समसामयिक कानूनी प्रणाली निर्माण गर्ने लक्ष्य लिएको छ। सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। फर्जी लिखत अवैध घोषणाबाट मिटर ब्याज पीड़ितको समस्या समाधान तथा जोखिम बारेको कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ। सुन्दै गर्नुहोला।
5: एनबीएल सर्वसुलभ आवास कर्जा।
6: अब बन्छ तपाईको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
5: आधार दरमा मात्र 0.5% प्रिमियम थप।
6: विशेषताहरू रु 2 करोड सम्मको कर्जा सुविधा।
5: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मर्मत सम्हार गर्न
6: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि,
5: न्यून सेवा शुल्क।

0: न्यून ब्याज दर
1: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह
0: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्
1: शर्तहरू लागू हुनेछन्
2: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक
3: सुन त मेरो कपडा प्याकिङ गर्दिउ त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो
4: ए हो र अनि सुन्नु त अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर फोक्सोको क्यान्सर स्तन क्यान्सर घाँटी तथा टाउको सम्बन्धी क्यान्सर पेट तथा कलेजो सम्बन्धी क्यान्सर पाठे घरको मुख गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ
3: ओहो यस्तो सुविधा रहेछ ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ
5: क्यान्सर विरुद्ध आशाको किरण सीएमसी क्यान्सर इन्स्टिच्युट
0: फोन 056-494-333-493-555
6: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ यतिन्जेल हामीले गएको आर्थिक वर्ष वैदेशिक व्यापार 24 खर्ब रुपियाँ नाग्यो आयातको हिस्सा झण्डै 87% भारत र बंगलादेशले बिजुली बेचेर एकै वर्ष 29 अर्ब 32 करोड रुपियाँ आमदानी अर्ग्यानिक उत्पादनको प्रमाणीकरणको व्यवस्था स्वदेशमा मिलाउन प्रधानमन्त्री शाहको निर्देशन शेयर बजार सामान्य बढ्यो कानून निर्माण तथा सुधार वर्ष अभियानका लागि उच्च स्तरीय समिति गठन लगायतका खबर प्रस्तुत गरे
7: नेपाल दर्पणमा अब बाँकी खबर नेपाली काँग्रेसले जरा अभियान समापन गर्दै नवीन परिस्थिति नवीन संकल्प नवीन अभियान शुरू गरेको छ आज राष्ट्रिय सभागृहमा आयोजित बीपी कोइरालाको 44 स्मृति दिवसमा आयोजित कार्यक्रममा सभापति गगन थापाले नयाँ अभियानको घोषणा गर्नुभएको हो यसअघि काँग्रेसले गएको वैशाख 1 गते शुरू गरेको जरा अभियान अन्तर्गत गाउँ गाउँमा सदस्यता वितरण सँगै छलफल सभा सम्मेलन आयोजना गरिएको थियो यसैबीच आन्तरिक विवादमा झेलिएको नेपाली काँग्रेस गम्भीर मोडमा पुगेको छ विशेष महाधिवेशनपछि सभापति गगन कुमार थापा र संस्थापन इतर पक्ष पूर्ण बहादुर खड्का तथा शेखर कोइराला समूह बीचको दूरी बढ्दै जाँदा पार्टी औपचारिक विभाजनको मुखसम्म पुगेको हो विशेष महाधिवेशनको वैधानिकतालाई लिएर अदालत र निर्वाचन आयोग पुगेको इतर पक्ष ले आफ्ना माग सम्बोधन नभएपछि अब राष्ट्रिय भेला मार्फत नयाँ दल गठन गर्ने सम्मको रणनीति बनाएको छ इतर पक्षले हिजो आयोजना गरेको छुट्टै कार्यक्रममा नेताहरूले सभापति गगन थापा र महामन्त्री विश्वप्रकाश शर्माको चर्को आलोचना गरेका छन् आफूहरू एकताका लागि लचिलो बन्दा पनि सभापति थापा र उपसभापति शर्मा संवादबाट भागेर एकलौटी ढङ्गले अघि बढेको उनीहरूको आरोप छ तर सभापति गगन थापाले बीपी स्मृति दिवसका अवसरमा हिजो काँग्रेसको संस्थापन इतर समूहले आयोजना गरेको कार्यक्रमलाई गगन थापा निन्दा प्रतियोगिताको संज्ञा दिँदै त्यसमा आफूले धेरै ध्यान नदिएको बताउनुभयो आज राष्ट्रिय सभागृहमा आयोजित बीपी कोइरालाको 44 स्मृति दिवसमा आयोजित कार्यक्रममा बोल्दै थापाले सबैलाई समेटेर पार्टीलाई अगाडि लैजाने आफूहरूले सक्दो प्रयास गरिरहेको बताउनुभयो
6: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नयाँ र पुरानो राजनीतिक दलको नाममा समाजमा गलत भाष्य फैलाएर लोकतान्त्रिक दलहरूलाई कमजोर बनाउने सुनियोजित भइरहेको आरोप लगाउनु भएको छ 48 पुष्पलाल स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले धर्म जात र भूगोलका नाममा समाज विभाजन गर्न नसकेपछि अहिले नयाँ र पुरानाको नाममा राजनीतिक दलहरूमाथि प्रहार भइरहेको दावी गर्नुभयो विश्वका स्थापित लोकतान्त्रिक देशहरूमा पनि पुराना दलहरूले नै शासन सञ्चालन गरिरहेको उदाहरण दिँदै उहाँले नेपालमा पुराना दललाई विस्थापित गर्नुपर्छ भन्नुको कुनै आधार नरहेको बताउनुभयो पार्टी पुरानो वा नयाँ भन्ने नहुने र समय अनुसार अध्यावधिक हुनुपर्ने उहाँको भनाइ छ अध्यक्ष ओलीले दलहरू र नेताहरूले देश खाए भन्ने भ्रामक भाष्य खडा गरेर लोकतान्त्रिक संस्थाहरूप्रति अविश्वास फैलाउन खोजेको भन्दै लोकतन्त्रको रक्षा र संविधानको संरक्षण तथा संशोधनका दायित्व राजनीतिक दलहरूकै भएको बताउनुभयो
7: शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले विश्वविद्यालयहरूमा कायम रहेको राजनीतिकरण पूर्ण रूपमा अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। त्रिभुवन विश्वविद्यालयको 67 औं वार्षिक दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले आउँदो 4 वर्षभित्र विश्वविद्यालयलाई राजनीतिक हस्तक्षेप मुक्त बनाइने बताउनु भएको हो। विश्वविद्यालय सभाका उपाध्यक्ष समेत रहनुभएका मन्त्री पोखरेलले अबका दिनमा राजनीतिक भागभण्डामा आधारमा नभई योग्यता र क्षमता अर्थात मेरिटोक्रेसीका आधारमा विश्वविद्यालयको टोली निर्माण गरिने बताउनुभयो। यस्तै उहाँले विश्वविद्यालयमा अब कुनै पनि प्रकारको राजनीतिक हस्तक्षेप नहुने र नियुक्ति सरुवा वा बढुवा जस्ता प्रशासनिक कार्यमा राजनीतिक दबाव दिने परिपाटीको अब अन्त्य हुने जिकिर गर्नुभयो।
6: गएको शुक्रबार सरकार र मिटर ब्याज पीड़ित बीच 9 बजे सहमति भएपछि जनकपुरबाट शुरू भएको पैदल न्याय मार्च निजगढ़बाट स्थगित भएको छ। त्यससँगै त्यसलाई अनुमोदन गर्दै मन्त्री परिषदले मिटर ब्याजसँग सम्बन्धित कपाली तमसुक दृष्टिबन्धक बाध्यकारी चेक र छिनुवा फासल लगायत सबै फर्जी लिखत अवैध घोषणा गर्यो। सरकारको यो घोषणापछि पीड़ितहरूले राहत महसुस गरेका छन्। तर फर्जी लिखतका आधारमा हडपिएको घर जग्गा फिर्ता गर्ने, क्षतिपूर्ति दिलाउने, दोषीलाई कारवाही गर्ने र भविष्यमा यस्तो नदोहोरिने वातावरण बनाउने काम गर्न सरकारले चुनौती छ। मिटर ब्याज पीड़ित मिटर ब्याज विरूद्ध किसान मजदूर आन्दोलनका केन्द्रीय अध्यक्ष अवधेश कुशवाहालाई हामीले सरकारले मिटर ब्याज पीड़ितको पक्षमा लिएको निर्णयलाई तपाईँले कसरी हेर्नु भएको छ भनेर सोधेका छौँ।
8: यो राज्यले चाहिँ एउटा निर्णय गरेको छ जुन घोषणाबारे फर्जी लिखतहरूलाई चाहिँ यसलाई चाहिँ हामीले चाहिँ सङ्घ समितिको तर्फबाट र पीड़ितहरूको तर्फबाट चाहिँ यो सरकारको कदमलाई चाहिँ स्वागत गरेका छौँ। र अब यो प्रक्रियालाई चाहिँ छानबिनको प्रक्रियामा कसरी लाग्छ राज्यले चाहिँ त्यसमा सबै पीड़ितहरूको ध्यान गर्छन्।
7: सरकारले घोषणा त गर्यो तर यो भुइँतमा चाहिँ कसरी कार्यान्वयन हुन्छ भन्ने प्रश्न देखिँदैन। तपाईँको विचारमा चाहिँ कार्यान्वयनका सबैभन्दा ठुला चुनौती चाहिँ के हुन सक्छन्?
8: कार्यान्वयनको सबैभन्दा ठुलो चुनौती अब राज्यलाई चाहिँ पहिला पनि हामीले सहमति गर्दाखेरि बहिजाउने कुरा थियो, चाहिँ राज्यले चाहिँ 3 महिनाभित्रमा सौदा पेश गरेर चाहिँ कानुनको ड्राफ्ट चाहिँ पठाउनेवाला छ र त्यसरी न्यायाधिकरण कुरा छ। अब यो फर्जी लिखतहरूलाई चाहिँ अब कसरी वर्गीकरण गर्ने हो त्यही नै ठुलो चुनौती लाग्छ जस्तो लाग्छ।
7: यो घर जग्गा गुमाएका पीड़ितहरूलाई चाहिँ त्यो सम्पत्ति फिर्ता दिलाउने र क्षतिपूर्तिको व्यवस्था चाहिँ कसरी गर्नुपर्छ? अब
8: यसको चाहिँ मेन कुरा के छ कि अब पीड़ितहरूले चाहिँ त्यो न्याय पाउनु पर्यो, उहाँहरूको चाहिँ हड्पिएको सम्पत्तिहरू र क्षतिपूर्ति। अब यो राज्यले चाहिँ कुन माध्यमबाट चाहिँ पीड़ितहरूलाई दिलाउने हो त्यो चाहिँ राज्यले चाहिँ जिम्मेवारी
7: समाजमा पनि सद्भावपूर्ण लेनदेनमा पनि अलिकति असर पर्ने हो कि भन्ने कुराहरू पनि आइरहेको छ नि।
8: होइन त्यस्तो केही होइन, यो एउटा भ्रम फैलाउने जुन काम भइरहेछ अब यसमा चाहिँ 1 गुणाको 4 गुणा बनाएर 5 गुणा बनाएर अनि 50% 60% लिँदाखेरि चाहिँ समाजको सद्भाव बन्ने कुरा हो र कानुन सम्म चाहिँ जाँदाखेरि समाजको चाहिँ सद्भाव बिग्रिन्छ। कस्तो खालको चाहिँ सद्भाव चढ्यो भने समाज धेरै समाज चाहिँ बिग्रि फैलिन्छ। उचित तरिकाले चाहिँ न्यायचित तरिकाले चाहिँ कारोबार गर्नुपर्छ। जुन चाहिँ यो 1 गुणाको 4 गुणा कागज बनाउने, सम्पत्तिलाई चाहिँ दृष्टि छिनुवा गर्ने, रजिस्ट्रेसन गर्ने र अहिले चाहिँ चेक बाउन्सहरू चाहिँ 1 लाखको चाहिँ 5 लाख चेक बाउन्स गराउने जति पनि अवैध गतिविधिहरू भइरहेको छन् सबभन्दा चाहिँ समाजमा चाहिँ विकृति फैलाएको नै चाहिँ यही विषयवस्तुले हो। त्यसले गर्दाखेरि वास्तविक चिजको चाहिँ लेनदेन हुँदाखेरि त्यसमा केही फरक हुँदैन, नियमअनुसार नै गर्नु पर्यो। अब त्यसरी समाजमा चाहिँ विकृति अब जसलाई जे मन पर्यो त्यसरी त गर्नु भएन। मधेसमा विशेष गरेर चाहिँ संस्कृतिकै रूपमा चाहिँ 1 लाखको 4 लाख कागज बन्ने, 5 लाख कागज बन्ने, 3 लाख कागज बन्ने त्यो प्रचलित जस्तै नै छ, त्यहाँ हरेक मान्छेलाई थाहा छ। अनि त्यो हुँदा हुँदा यत्रो विकृति फैल्दा फैल्दा चाहिँ यसले चाहिँ अहिलेसम्म किन रोकिएन भन्ने कुरा छ क्या। पर
7: यो यसअघिका सरकारले पनि तपाईँहरूसँग समन्वय गर्नुभएको थियो, यो समस्या समाधान गर्छौँ भन्ने कुरा प्रतिबद्धता गर्नुभएको थियो, अहिलेको सरकारले पनि त्यो समाधान गर्न सकेन भने यसपछि चाहिँ के गर्नुहुन्छ?
8: अब हाम्रो चाहिँ के छ कि आश र निराशको बिचमा चाहिँ हामी पहिलाको सरकारले पनि हामीले आश दिएर चाहिँ निराश पारेन। अब मेन कुरा के छ कि यसमा चाहिँ कार्यान्वयनको कुरा छ। यदि चाहिँ यो सहमतिलाई चाहिँ कार्यान्वयन गर्न सक्यो भने पीडितहरू चाहिँ न्याय पाउने बाटोमा जान्छ, होइन भने सरकारले पनि काम गरेन भने झन् पीडितहरू पीडितहरू जान्छ। यो कार्यान्वयन हुनु पर्यो, सहमति कार्यान्वयन हुनु पर्यो। आम नेपालीमा पनि भन्न चाहन्छु कि जुन एउटा यो तावमाजाले भ्रम फैलाउने काम गरिरहेका छन् कि यो ऋण नतिर्ने त्यस्तो कुरा होइन, वास्तविक छानबिन गरेर चाहिँ ऋण तिर्नको लागि पीडितहरू चाहिँ सबै रेडी हो। तर 1 लाखको चाहिँ 4 लाख कागज बनाएर 4 लाख चाहिँ गएर चाहिँ अदालतमा दाबी गर्ने त्यो चाहिँ त्यो ऋण कसरी तिर्ने, यो जुन चाहिँ यो गलत तरिकाको चाहिँ गतिविधि विकृति जुन समाजमा चलेको छ त्यसको विरोधमा छ हामीहरू।
6: उहाँ हुनुहुन्थ्यो मिठो ब्याज विरुद्ध किसान मजदूर आन्दोलनका केन्द्रीय अध्यक्ष अवधेश कुशवाहा। नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
9: बर्खाको बेला बाढी पहिरोको डर हुन्छ।
10: जमिनका धाजाहरू फाट्नु, रुख र बिजुलीका खम्बाहरू ढल्कनु, मूलबाट धमिलो पानी आउनु या सुक्न थाल्नु, ढुङ्गाहरू खस्नु र जमिन भासिनु पहिरोका पूर्व संकेतहरू हुन्।
9: पहिरोका पूर्व संकेतहरू जानी राखौ र सावधानी अपनाऊ।
10: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: एकमात्र डीटीएच सेवा डिश होम,
1: डिश होम खुशी को कनेक्शन।
2: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स, फिस्टुला, फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण, परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
3: विशेषज्ञ सेवाहरू, निशुल्क शल्यक्रिया सेवा, अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार, छार सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा, दैनिक ओपिडी तथा शल्यक्रिया सेवा।
2: रोग लुकाएर नराखौ, समयमै परीक्षण गरौं।
3: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ, फोन 01-4110-6690, 41106690।
4: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ।
5: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
6: अब बाँकी खबर। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मध्य प्रदेशका पूर्व अर्थमन्त्री शैलेन्द्र प्रसाद शाह सहित 7 जना विरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। सर्लाहीको बागमती म्युनिसिपल पार्क र रिसोर्ट निर्माणमा भ्रष्टाचार गरेको आरोपमा अख्तियारले शाह सहित मध्य प्रदेश सरकारको अर्थ मन्त्रालयका तत्कालीन सचिव गजेन्द्र कुमार ठाकुर, सर्लाहीको बागमती नगरपालिकाका मेयर भरत कुमार थापा, उप प्रमुख लीला कुमारी मोक्ताङ, प्रमुख प्रशासकीय अधिकृत विमल कुमार पोखरेल, मध्य प्रदेश सरकारको अर्थ मन्त्रालयका उपसचिव उद्धवराज नेउपाने र ठेकेदार बीकेई धुलीखेल जेवीका प्रतिनिधि युवराज पोखरेलमाथि भ्रष्टाचार मुद्दा दायर गरेको हो। 39 करोड 39 लाख रुपियाँ भ्रष्टाचार भएको दावी गरेको मुद्दामा आयोगले मध्य प्रदेश सरकारका पूर्व अर्थमन्त्री शाह र सचिव ठाकुरमाथि 35 करोड रुपियाँ बिगो मागदाबी गरेको छ। यस्तै मेयर थापा, उपमेयर मोक्ताङ र प्रमुख प्रशासकीय अधिकृत पोखरेलमाथि 39 करोड 39 लाख रुपियाँ हानि नोक्सानी पुर्याएको आरोप लगाएको छ।
5: आन्तरिक राजस्व कार्यालयले लहान सिराहाका कर अधिकृत युवराज पाललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले 5 लाख रुपियाँ घुस सहित पक्राउ गरेको छ। लाहानमा रहेको एक कम्पनीको कर परीक्षणमा सहज गरिदिने भन्दै घुस लिएपछि आयोगको टोलीले रङ्गी हात पक्राउ गरेको हो। अधिकृत पालले कार्यालयका अरू कर्मचारीलाई समेत मिलाउनु पर्ने भन्दै 5 लाख रुपियाँ यहाँ घुस दिएपछि मात्र अडिट प्रक्रिया अघि बढाउने बताएका थिए। सुरुमा 12 लाख रुपियाँ घुस दिनुपर्ने कुरा बताएको, बार्गेनिङ हुँदै 5 लाख रुपियाँमा कुरा मिलेको थियो।
6: चिकित्सा शिक्षा सुधारका अभियन्ता डाक्टर गोविन्द केसी पुना आमरण अनसनमा बस्नु भएको छ। आफ्ना 5 बजे माग पूरा गर्न सरकारलाई दिएको साउन 5 गतेसम्मको समय सीमाभित्र कुनै सुनवाई नभएपछि उहाँले धनगढीको कृष्ण मन्दिरको धर्मशालामा अनसन सुरु गर्नुभएको हो। डाक्टर केसीले चिकित्सा शिक्षा आयोग र दशरथ चन्द मेडिकल विश्वविद्यालयमा भएका गैर कानूनी एवं स्वार्थ प्रेरित नियुक्तिहरू तत्काल खारेज गर्न माग गर्नुभएको छ। साथै विद्यार्थीहरूको छात्रवृत्ति कटौती रोक्न, मापदण्ड नपुगेका निजी कलेजको सिट वृद्धि गर्ने प्रस्ताव फिर्ता लिन र चिकित्सा शिक्षालाई पूर्ण रूपमा गैर नाफामूलक बनाउन उहाँको अडान छ। यसबाहेक उहाँले 2046 साल यताका उच्च पदस्थ व्यक्तिहरूमाथि लागेका भ्रष्टाचारको निष्पक्ष छानबिन हुनुपर्ने र सीमावर्ती क्षेत्रका नागरिकले स्वास्थ्य तथा शिक्षाका लागि भारतमा निर्भर हुनुपर्ने बाध्यताको अन्त्य गरिनुपर्ने माग पनि अघि सार्नु भएको छ।
5: आज देशका केही ठाउँमा सामान्य मात्रै वर्षा भएको छ। पछिल्लो 12 घण्टामा केही ठाउँमा सामान्य वर्षा भए पनि ठूलो पानी परेको नदेखिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। महाशाखाका मौसमविद रोजन लामिछानेका अनुसार पछिल्लो 24 घण्टा मुख्यत पहाडी क्षेत्रमा वर्षा भएको छ भने मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा तुलनात्मक रूपमा कम पानी परेको छ। महाशाखाका अनुसार आज राति कोशी र गण्डकी प्रदेशका हिमाली भूभागका 1-2 ठाउँमा अत्यधिक पानी पर्ने सम्भावना रहेको छ। भोलि कोशी र गण्डकी प्रदेशका पहाडी र हिमाली भूभाग तथा लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भूभागको 1-2 ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ।
6: मानव वन्य जन्तु द्वन्द व्यवस्थापनका लागि गठित कार्यदलले कृषि वन तथा पर्यावरण मन्त्रालयमा आफ्नो अन्तरिम प्रतिवेदन बुझाएको छ। समितिले कृषि मन्त्री गीता चौधरीलाई प्रतिवेदन पेश गर्दै बाँदर लगायतका वन्यजन्तुबाट हुने क्षति न्यूनीकरण, क्षतिपूर्ति प्रणालीमा सुधार, जनचेतनामा अभिवृद्धि र दीर्घकालीन व्यवस्थापनमा विविध सुझावहरू प्रस्तुत गरेको हो।
5: नेपाल दर्पणमा अब विदेशको खबर। भारतमा शैक्षिक सुधार र राष्ट्रिय योग्यता परीक्षा नीटका प्रश्नपत्र चुहावट प्रकरणलाई लिएर सुरु भएको आन्दोलन थप चर्किएको छ। नयाँ दिल्लीबाट सुरु भएको आन्दोलन आज मुम्बई लगायत धेरै शहरमा फैलिएको छ भने यसलाई देशव्यापी बनाउन कक्रोच जनता पार्टी सीजेपीले भोलि भारतभर शान्तिपूर्ण प्रदर्शन गर्न आह्वान गरेको छ। यसैबीच प्रधानमन्त्री नरेन्द्र मोदीले प्रश्नपत्र चुहाटमा संलग्नलाई कडा सजाय दिलाउन फास्ट ट्र्याक अदालत स्थापना गर्ने घोषणा गर्नुभएको छ। तर सीजेपीका संस्थापक अभिजित दीपकले कंग्रेस नेता राहुल गान्धी र आम आदमी पार्टीका अरविन्द केजरीवाल सहितका प्रमुख विपक्षी नेताहरूले प्रधानमन्त्रीको घोषणा ध्यान मोड्ने प्रयास मात्र भएको भन्दै शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको तत्काल राजीनामा मागेका छन्। प्रदर्शनका कारण सुरक्षा चुनौती बढेपछि दिल्ली मेट्रोका 16 रेल स्टेशनहरू बन्द गरिएका छन् भने अदालत उपस्थित हुन नसक्ने वकिलहरूमाथि प्रतिकूल आदेश जारी नगर्न सर्वोच्च अदालतले सर्कुलर जारी गरेको छ। यता महाराष्ट्रमा शिवसेना र एमएनएसले आउँदो आइतबार मुम्बईमा संयुक्त आन्दोलनको घोषणा गरेका छन्। आन्दोलनकारीहरूले जन्तर मन्त्र क्षेत्रमा इन्टरनेट बन्द गरेको र सरकारले प्रदर्शन बदनाम गराउन घुसपेट गराएको आरोप लगाएका छन्।
6: नेपाल दर्पणमा अब खेल खबर। जापानमा हुने एसियाली खेलकुद 2026 अन्तर्गत महिला भलिबलतर्फ नेपाल समूह एमा परेको छ। यो समूहमा नेपालसँगै जापान र इन्डोनेसिया रहेका छन्। आज सम्पन्न ड्रबाट समूहमा रहने टोलीको टुङ्गो लागेको हो। यस्तै समूह बीमा हङकङ मलेसिया र ओमान रहेका छन्। समूह सीमा थाइल्याण्ड चाइनिज ताइपे किर्गिस्तान र मंगोलिया तथा समूह डीमा भियतनाम दक्षिण कोरिया हङकङ र कतार रहेका छन्। नेपाली महिला भलिबल टोलीले लगातार दोस्रो पटक प्रतियोगिता लागेको हो। विश्ववरीयतामा एसियाका शीर्ष 16 टोलीभित्र रहँदै नेपाल सहभागी भएको हो। यसैबीच एसियाली खेलकुदमा पुरुष क्रिकेटतर्फ नेपाल समूह एमा परेको छ। यो समूहमा नेपालसँगै अफगानिस्तान र जापान रहेका छन्। यस्तै समूह बीमा हङकङ मलेसिया र ओमान रहेका छन्। समूहका शीर्ष दुई टोली क्वार्टर फाइनलमा प्रवेश गर्नेछन्। भारत बंगलादेश श्रीलंका र पाकिस्तानले भने सिधै क्वार्टर फाइनलमा खेल्नेछन्। नेपाली क्रिकेट टोली यसअघि सन् 2022 चीनमा भएको एसियाली खेलकुदमा क्वार्टर फाइनल पुगेको थियो।
5: आईसीसी क्रिकेट विश्वकप लिग टू श्रृंखलामा नेपालले घरेलु टोली नेदरल्याण्डसलाई 158 रनको लक्ष्य दिएको छ। नेदरल्याण्डसको उट्रेसमा टस हारेर ब्याटिङ गरेको नेपालले 44 ओभर 4 बलमा 157 रन बनाउँदा सबै विकेट गुमायो। नेपालका आरिफ शेखले 41, गुलशन झाले 29, दिपेन्द्र सिंहले 21 रन बनाए। नेदरल्याण्डसका एलेक्स रोय र रोल्फ भान डेर मर्वेले 3-3 विकेट लिए। नेदरल्याण्डसले केही बेरमा जवाफी ब्याटिङ सुरु गर्नेछ। नेपाल यो श्रृंखलाको पहिलो खेलमा नामिबियासँग 8 विकेटले पराजित भएको थियो। नेपालले यस श्रृंखलाको तेस्रो खेल साउन 11 गते फेरि नामिबियासँग र साउन 13 गते नेदरल्याण्डसँग खेल्नेछ। लिग टू तालिकामा नेपाल र नामिबिया दुवैको 29 खेलबाट समान 24 अङ्क छ। नेट रन रेटका आधारमा नेपाल 5 र नामिबिया 6 स्थानमा छन्। नेदरल्याण्डस 32 अङ्क सहित तेस्रो स्थानमा छ।
6: र पाकिस्तानमा चलिरहेको काभा पुरुष भलिबल च्याम्पियनशीपमा नेपालले लगातार दोस्रो हार बेहोरेको छ। आज भएको खेलमा नेपाल श्रीलंकासँग 3-2 सेटमा पराजित भयो। यसअघि हिजो उद्घाटन खेलमा नेपाल कजाकिस्तानसँग पनि 3-2 सेटमा पराजित भएको थियो। यही साउन 13 गतेसम्म चल्ने प्रतियोगितामा आयोजक पाकिस्तान सहित नेपाल कजाकिस्तान उज्बेकिस्तान बंगलादेश र श्रीलंका सहभागी छन्। राउण्ड रोबिन लीगका आधारमा हुने प्रतियोगिताबाट उत्कृष्ट 4 टोली सेमी फाइनलमा पुग्नेछन्।
5: खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
6: गएको आर्थिक वर्ष वैदेशिक व्यापार 24 खर्ब रुपियाँ नाग्यो। आयातको हिस्सा झण्डै 87%। भारत र बंगलादेशलाई बिजुली बेचेर एकै वर्ष 29 अर्ब 32 करोड आमदानी।
5: नेपाली कांग्रेसको नयाँ अभियान सुरु। आन्तरिक विवादमा झेलिएको नेपाली कांग्रेस फुट नजिक। नयाँ र पुराना दलको नाममा समाजमा गलत भाष्य फैलाइरहेको एमाले अध्यक्ष ओलीको आरोप।
6: फर्जी लिखत अवैध घोषणा गरेपछि मिटर ब्याज पीडितहरू खुसी तर कार्यान्वयनमा ठूलो चुनौती रहेको भनाई।
5: दिल्लीबाट सुरु भएको शैक्षिक सुधार आन्दोलन फैलिँदै प्रधानमन्त्रीको प्रतिक्रियाकै बीच भोलि भारतभर प्रदर्शन आह्वान।
6: र विश्वकप लिग दुई क्रिकेटमा नेपालले नेदरल्याण्डसलाई 158 रनको लक्ष्य दियो। एसियाली खेलकुदमा नेपाली महिला भलिबल टोली समूह एमा। काभा भलिबल च्याम्पियनशीपमा नेपालको लगातार दोस्रो हार।
5: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी संघर्ष विष्टसँगै हामी महेश गेवाली र भोजेन्द्र बस्नेत पनि बिदा हुन्छौ। यात्रा गर्दा मौसम र सडकको अवस्था बारे जानकारी लिने गरौं। नमस्कार।

0: तपाई अहिले सुन्दै हुनुहुन्छ उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज।
1: अब इन्टरनेट न विपक्ष सधैं निष्पक्ष स्वदेश एफएम 93.2 मेगाहर्ज तपाईको समुदायको अनि तपाईको सरोकारको
2: खबर तपाईको अधिकार अनि तपाईको अपरिहार्यता
3: तपाई हाम्रै गाउँघरको खबर अनि सत्य तथ्य सन्तुलित र विश्वसनीय खबर स्वदेश खबर।

माडीमा श्रम सुनवाई मोडल कार्यक्रम सम्पन्न, ध्रुवे हात्तीको लोकेसन सेयर गर्ने रात्रिकालीन अपडेटको नागरिकहरूमा सूचनासँगै त्रास पनि बढ्दो। नारेडी डिपको 13 किलोमिटर नहर अतिक्रमणमा चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाहरूको संख्या बढ्दो। चितवनमा राष्ट्रिय परिचय पत्र बनाउनेको भिड बिहान 8 बजेदेखि साँझ 7 बजेसम्म दिन थालियो सेवा। सिराथामा गोली चल्दा 2 जना घाइते, 6 जना प्रहरीको नियन्त्रणमा। र काङ्ग्रेसले घोषणा गर्यो एनसी फर एनसी अभियान, अभियन्ता वेदिका केसी पक्राउ, गोर्खामा पहिरोमा परेका 1 जना पुरुष 3 दिनदेखि बेपत्ता। माडीको सर्वाधिक सुनिने तथा विश्वभर करोडौं श्रोता बीच पुगिरहेको स्वदेश एफएम 93.2 मेगाहर्ज र भरतपुर स्थित स्वदेश प्लस एफएम 102.1 मेगाहर्जसँगै फेसबुक लाइभ र मोबाइल एप्सहरू मार्फत एकैसाथ प्रसारण भइरहेको सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरमा स्वागत छ। म सृजा थापा। तपाईँ हाम्रो समाचार swadeshpost.com मार्फत जुनसुकै समयमा पढ्न र सेयर गर्न पनि सक्नुहुनेछ। अब खबर विस्तारमा। माडीमा रहेका अनौपचारिक क्षेत्रका श्रमिकहरूको पेसागत जोखिम तथा सुरक्षालाई मध्यनजर गर्दै रोजगारदाता र सरकारी निकायसँग श्रम सुनवाई लेबर हियरिङ मोडल कार्यक्रम सम्पन्न भएको छ। चितवन सक्रिय महिला प्रतिष्ठानको आयोजना तथा एक्सन एडको सहयोगमा माडी नगर स्तरीय सम्वाद कार्यक्रम आज बिहिबार होटल प्याराडाइजमा सञ्चालन भएको हो। कार्यक्रममा अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिकहरूको कार्यस्थलको सुरक्षा अवस्था, न्यूनतम ज्याला प्राप्ति, सामाजिक सुरक्षा कोषमा आबद्धता तथा समग्र स्वास्थ्य र सुरक्षाको अवस्थाबारे जानकारी लिने उद्देश्य राखिएको थियो। कार्यक्रममा सहभागीहरूले आफू कार्यरत स्थलको अवस्था, भोगाई र चुनौतीबारे अनुभव साटासाट गरेका थिए। साथै श्रमिकहरूले उठाएका प्रश्न तथा गुनासोहरूको उत्तरी जिल्ला बार एसोसिएसनका सहसचिव पवित्रा सुवेदी, माडी नगरपालिका नम्बर 2 का वडा अध्यक्ष दण्डपानी पौडेल र उद्योग वाणिज्य संघ माडीका अध्यक्ष रेशमलाल आचार्यले गर्नुभएको थियो। माडीका श्रमिक महिला इलाका प्रहरीकाले का प्रतिनिधि लगायतको उपस्थिति रहेको कार्यक्रमको सञ्चालन पत्रकार प्रतिमा सिलवालले गर्नुभएको थियो। राष्ट्रिय निकुञ्ज प्रशासनले कुख्यात जंगली हात्ती ध्रुवेको लोकेसन सेयर गर्दै सो क्षेत्र वरपर रहनेहरूलाई सचेत रहन गर्ने रात्रिकालीन अपडेटले नागरिकहरूमा सूचनासँगै त्रास समेत बढाएको छ। हात्तीको लोकेसन थाहा पाएसँगै सो क्षेत्रमा सुरक्षाकर्मी वा सेनाको टोली खटाई नागरिकहरूको जीवधनको सुरक्षा दिनुपर्ने भन्दै स्थानीयले सुरक्षाकर्मी खटिसकेकाले ढुक्क रहन भन्दै स्टाटस पोस्ट गर्न निकुञ्ज प्रशासन र निकुञ्ज रक्षक सेना समक्ष माग गरेका छन्। स्थानीय बासिन्दा वसन्त राज आचार्यले हात्तीका कारण रातभर जागराम बस्नुपर्ने अवस्था आएको बताउनुभयो। हात्ती कहिले घरमै आएर आक्रमण गर्छ भन्ने डरले सुत्न समेत गाह्रो भएको छ। उहाँले भन्नुभयो राज्यका लागि जनताको जीवनभन्दा हात्ती महत्वपूर्ण हो कि भन्ने प्रश्न उठेको छ। यस्तै रोजिना विष्णु थापाले निकुञ्जको कार्यशैलीप्रति प्रश्न उठाउँदै हात्तीको अवस्थाबारे जानकारी पहिले नै हुँदाहुँदै पनि समयमै गस्ती परिचालन नहुने गरेको बताउनुभयो। घटना भएपछि मात्रै सक्रिय हुने होइन, घटना हुन नदिनु नै जिम्मेवारी निकायको काम हो, उहाँले भन्नुभयो। उहाँका अनुसार सतर्क रहनुहोस् भन्ने सूचना मात्रले जनताको जीवधन सुरक्षित हुँदैन। अर्का स्थानीय अरविन्द पौडेलले रेडियो कर जडान गरेर सूचना दिने मात्र पर्याप्त नभएको उल्लेख गर्दै हात्तीको लोकेसन थाहा पाउने गस्ती खटाइनुपर्ने बताउनुभयो। दिलबहादुर गायकले पनि सूचना आउँदासम्म हात्ती बस्तीमा आइपुग्ने गरेको भन्दै मानव जीवनको सुरक्षामा कमजोरी देखिएको औलाउनुभयो। स्थानीय वासीहरूका अनुसार कच्ची घर भएका बस्तीहरूमा जोखिम अझ बढिरहेको छ। रातिको समयमा सुरक्षाको अभाव हुँदा परिवारसहित त्रासमा बस्नुपर्ने बाध्यता रहेको उहाँको भनाइ छ। तत्काल एसएमएस मार्फत सूचना प्रणाली नियमित, गस्ती परिचालन र विशेष उद्धार टोली तयारी अवस्थामा राख्नुपर्ने सुझाव दिएका छन्। उनीहरूले वन्य जन्तु संरक्षणसँगै मानव जीवनको सुरक्षा सुनिश्चित गर्न सम्बन्धित निकाय गम्भीर हुनुपर्ने माग गरेका छन्। नारेडी लिफ्ट सिंचाई आयोजनाको झण्डै 13 किलोमिटर नहर अतिक्रमणमा परेको छ। नहर भरतपुर महानगरपालिकाको शहरी क्षेत्र भएर बग्छ। नहरको जग्गा विभिन्न व्यक्ति, संस्था, समूह र सरकारी निकायले वर्षौंदेखि ओगटेका छन्। अतिक्रमण बढेपछि लिफ्ट सिंचाई अन्तर्गत सो नहर हराएर नक्सामा सीमित बन्न पुगेको छ। भरतपुर महानगरपालिका एकमा पनि नारेडी लिफ्ट सिंचाई विक्रमसम्म 2040 सञ्चालनमा आएको थियो। लिफ्ट सिंचाई प्रणाली अन्तर्गत नहर एबाट नारेडीको पानी तानेर नहर बी र नहर सी मार्फत सिंचाईका लागि छोडिन्छ। बी र सी नहरका शाखा नहरबाट पानी तानेर किसानले खेतबारी सिंचाई गर्दै आएका छन्। चितवनमा राष्ट्रिय परिचय पत्र बनाउनेको भिड लाग्न थालेपछि जिल्ला प्रशासन कार्यालयले साँझसम्म सेवा दिन थालेको छ। राष्ट्रिय परिचय पत्र सेवाका लागि बिहिबारदेखि बिहान 8 बजेबाट साँझ 7 बजेसम्म समय व्यवस्थापन गरिएको प्रशासनले जनाएको छ। केही दिन यता अस्वाभाविक रूपमा सेवाग्राहीको भिड लागेपछि चितवन प्रशासनले दोब्बर सेवा दिने गरी समय अवधि बढाएको हो।
मुक्तानका स्थानीय महिला सुत्केरी सेवाका लागि स्थानीय स्वास्थ्य चौकी बर्थिङ सेन्टर तथा अस्पताल जान थालेका छन्। पछिल्ला वर्षमा स्वास्थ्य संस्थाको पहुँच, निशुल्क प्रसुति सेवा र चेतना स्तरमा देखिएको वृद्धिले सुडेनीको भरमा नपर्न महिलाहरू नजिकको स्वास्थ्य चौकी बर्थिङ सेन्टर तथा अस्पताल जान थालेका हुन्। चितवनको भरतपुर अस्पतालबाट आर्थिक वर्ष 2082-83 7853 महिलाले प्रसुति सेवा लिएका छन्। जेन्जी प्रदर्शनका क्रममा आगलागीबाट क्षति भएको भरतपुर स्थित भूमि प्रशासन कार्यालय परिसरभित्र सेवाग्राहीका लागि खानेपानीको व्यवस्था मिलाइएको छ। प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको आग्रहमा गैरावसी नेपाली संघका निवर्तमान अध्यक्ष आरके शर्माले सो कार्यालय परिसरभित्र खानेपानी सहित शौचालयको पुननिर्माण पनि सहयोग गर्नुभएको थियो। कार्यालय प्रमुख नरनीर बहादुर दाहालले ती संरचनाबाट सेवाग्राहीलाई थप सहज हुने बताउनुभयो। प्रमुख जिल्ला अधिकारी अर्यालले जेन्जी आन्दोलनपछि सरकारी कार्यालयलाई दाताको सहयोग मागेरै पूर्वाधार निर्माण गरिरहेको जानकारी दिनुभयो। बागमती प्रदेशका मन्त्रीहरूको कार्य विभाजन गरिएको छ। मुख्यमन्त्री इन्द्रबहादुर बानियाको सिफारिसमा प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले मौजुदा मन्त्री परिषदमा कार्य विभाजन गर्नुभएको हो। मुख्यमन्त्री बानियाको सिफारिसमा नेपालको संविधानको धारा 168 उपधारा 9 बमोजिम प्रदेश प्रमुख देवकोटाले बिहिबार मन्त्रीहरूको कार्य विभाजन गर्नुभएको हो। प्रदेश प्रमुखको कार्यालयले जारी गरेको विज्ञप्ति अनुसार मुख्यमन्त्री बानिया सहित 8 सदस्यीय मन्त्री परिषदमा जिम्मेवारी बाँडफाँड गरिएको छ। मुख्यमन्त्री बानियाको नेतृत्वमा शिवराज अधिकारीले आन्तरिक मामिला, कानून तथा सहकारी मन्त्रालय, उर्मिला नेपालले कृषि पशुपन्छी वन तथा वातावरण मन्त्रालय, कञ्चनचन्द्र बादेले स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालय, प्रभात तामाङले आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी प्राप्त गर्नुभएको छ। सुरेश श्रेष्ठले उद्योग पर्यटन तथा श्रम यातायात मन्त्रालय, कृष्ण कुमार तामाङले खानेपानी ऊर्जा तथा सिंचाइ मन्त्रालय र विनु रायमाझी पौडेलले भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी पाउनु भएको छ। राष्ट्र बैंकले नगद विदेशी मुद्रा नेपाल भित्राउने र यहाँबाट बाहिर लैजाने सम्बन्धमा नयाँ व्यवस्था सार्वजनिक गर्दै यसअघिको सुनवाईलाई परिमार्जन गरेको छ। विदेशी विनियम नियमित गर्ने ऐन 2019 र सम्पत्ति शुद्धिकरण निवारण ऐन 2064 को व्यवस्थाका आधारमा राष्ट्र बैंकको विदेशी विनियम व्यवस्थापन विभागले बिहिबार सो जानकारी गराएको हो। बैंकद्वारा जारी सूचना अनुसार अब नेपाली र विदेशी नागरिकले अमेरिकी डलर 5,000 वा सो बराबरको अन्य विदेशी मुद्रा भन्सार घोषणा नगरी नेपालमा ल्याउन वा यहाँबाट बाहिर लैजान पाउनेछन्। भारतीय रूपियाँको हकमा पनि अमेरिकी डलर 5,000 बराबरको रकमसम्म घोषणा बिना लान र लैजान पाउने व्यवस्था रहेको छ। उत्तर दुर्पयोग अनुसन्धान आयोगले मध्य प्रदेश सरकारका तत्कालीन अर्थमन्त्री शैलेन्द्र प्रसाद शाह, तत्कालीन सचिव गजेन्द्र कुमार ठाकुर, बागमती नगरपालिकाका तत्कालीन नगर प्रमुख भरत कुमार थापा सहित सातजना तथा निर्माण कम्पनी बिकोई धुलीखेल जेबी बानेश्वर काठमाडौँ विरूद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको छ। सर्लाहीको बागमती नगरपालिका 11 सर्लाही स्थित बागमती फन पार्क एण्ड रिसोर्ट निर्माण आयोजनामा सार्वजनिक खरिद प्रक्रियामा अनियमितता, लागत बढाएर ठेक्का स्वीकृत गर्ने तथा सार्वजनिक सम्पत्तिमा हानि नोक्सानी पुर्याएको आरोपमा उनीहरू विरूद्ध बिहिबार विशेष अदालत काठमाडौँमा भ्रष्टाचारको मुद्दा दायर भएको हो। सिराहाको लहानमा लागू औषध नियन्त्रण ब्युरोको टोलीले गोली प्रहार गरी 6 नियन्त्रणमा लिएको छ। बिहिबार लहान नगरपालिका नम्बर 3 स्थित हस्पिटल चोकमा ब्युरोको टोलीले उनीहरूलाई नियन्त्रणमा लिने क्रममा गोली चलाएको हो। प्रहरीको गोली लागेर 2 घाइते भएका छन्। घाइते हुनेमा 1 नेपाली र 1 भारतीय नागरिक रहेका छन्। उनीहरूलाई उपचारका लागि स्थानीय अस्पताल लगिएको छ। औषध नियन्त्रणमा ब्युरोको तथ्याङ्क अनुसार पछिल्लो एक वर्ष 2082 साउनदेखि 2083 असार मसान्तसम्ममा काठमाडौँ उपत्यका र मातहतका युनिटहरूमा मात्रै 23 केजी 141 ग्राम खैरो हिरोइन बरामद गरिएको छ। खैरो हिरोइन बाहेक नेपाललाई ट्रान्जिट बनाएर भारत तथा अन्य मुलुकतर्फ ओसार पसार हुने कोकिन र सेतो हिरोइन पनि ठूलो परिमाणमा नियन्त्रणमा लिएको छ। एक वर्षको अवधिमा ब्युरोले 13 केजी 347 ग्राम कोकिन र 7 केजी 800 ग्राम सेतो हिरोइन बरामद गरेको हो। नेपाली काङ्ग्रेसभित्रको संस्थापनित निवर्तमान सभापति शेरबहादुर देउवा र नेता डाक्टर शेखर कोइराला समूहले पार्टीको वर्तमान अवस्थालाई चिर्दै नयाँ कार्यदिशा तय गर्न भन्दै साउन 29 गतेदेखि राष्ट्रिय भेला गर्ने घोषणा गरेको छ। पार्टीका संस्थापक विश्वेश्वर प्रसाद कोइराला बीपीको 44 स्मृति दिवसको अवसर पारेर साउन 6 गते प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा भेलाको मिति घोषणा गरिएको हो। भेलाका लागि शुक्रबारदेखि तयारी सुरु गर्ने सो समूहले जनाएको छ।
दोलखाको गौरीशंकर गाउँपालिका अवस्थित मूलखर्कमा वर्षाका कारण पहिरोमा परेका एकजना पुरुष तीन दिनदेखि बेपत्ता भएका छन्। साउन पाँचमा वर्षाका कारण आएको पहिरोमा परेर मूलखर्क बस्ने 70 वर्षीय पुरुष बेपत्ता भएका हुन्। उनको खोजी कार्य भइरहेको जैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ। सोही पहिरोमा परेर अड्किएका 4 जनाको उद्धार गरिएको छ। सिनर्जी जलविद्युत आयोजनाका 4 जना कर्मचारीको उद्धार गरिएको नेपाली सेनाले जनाएको छ। अभियन्ता वेदिका केसीलाई पक्राउ गरेको छ। केसीलाई बिहिबार पक्राउ गरिएको साइबर ब्युरोका एसपी दिलीप गिरीले बताउनुभयो। ब्युरोले उनी विरूद्ध विद्युतीय कसुर सम्बन्धी मुद्दामा म्याद लिएर अनुसन्धान थालेको छ। आफूलाई धर्मभित्रको गलत प्रविधिको भण्डाफोर गर्ने अभियन्ताका रूपमा चिनाउने वेदिका पछिल्लो समय चर्चामा थिइन्। उनी विरूद्ध कथावाचिका राधिका दासीले उजुरी गरेको बताइएको छ। झापाको दमकमा कार मोटरसाइकल र साइकल एक आपसमा ठोकिँदा साइकल यात्रीको मृत्यु भएको छ भने मोटरसाइकल चालक घाइते भएका छन्। जिल्ला प्रहरीकारले झापाका अनुसार बुधबार साँझ दमक नगरपालिका 4 स्थित भाइरल रोडको संगम चोक नजिक आम्दाबाट ताराबारीतर्फ जाँदै गरेको प्रदेश 10200024582 नम्बरको कारले सोही दिशातर्फ अघि बढ़िरहेको साइकललाई ठक्कर दिएको थियो। आज माडीका लागि माडीको अधिकतम तापक्रम 31 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 25 डिग्री सेल्सियस मापन गरिएको छ। माडीको बसन्तपुरमा यतिखेर वायुमण्डलीय तापक्रम 27 डिग्री सेल्सियस रहेको छ। माडीमा यतिखेर हावाको गति 3 किलोमिटर प्रति घण्टा र सापेक्षित आर्द्रता 87% मापन गरिएको छ। देश खबरको अन्त्यमा प्रमुख खबरका मुखहरू पुनः एकपटक। माडीमा श्रम सुनवाई लेबर हेयरिङ मोडल कार्यक्रम सम्पन्न। ध्रुवी हात्तीको लोकेसन सेयर गर्ने रात्रिकालीन अपडेटले नागरिकहरूमा सूचनासँगै त्रास पनि भयो। नारी रिलिफको 13 किलोमिटर नहर अतिक्रमणमा चितवनमा स्थित संस्थामै प्रस्तुति गराउने महिलाको संख्या। चितवनमा राष्ट्रिय परिचय पत्र बनाउनेको भोलि बिहान 8 देखि साँझ 7 बजेसम्म दिन थालियो सेवा। चितवनमा सहयोग मागेर क्षति भएका संरचनाहरूको पुनर्निर्माण। र काङ्ग्रेसले घोषणा गर्यो एनसी फर एनसी अभियान। प्रियन्ता वेदिका केसी पक्राउ। दुर्घटनामा परेका एकजना पुरुष 3 दिनदेखि बेपत्ता। हवस्त सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरको यो बुलेटिन यति नै। अहिलेका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीहरूसँगै म सृजा थापा पनि बिदा हुन्छु। नमस्कार।

0: समय सूचक का साथ
1: दक्षिण कोरिया में पढ़ाई र रोजगारी को उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेंट इंटरनेशनल प्राली भरतपुर चितवन सीएमसी हॉस्पिटल को ठीक अगाड़ी संपर्क 0556 5563 5555 7071 र 0855 5573 53।
2: चौबीस घंटा इमर्जेन्सी सेवा विशेषज्ञ चिकित्सक मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधि को उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जलि हस्पिटल प्राली बाल मंदिर रोड भरतपुर 10 चितवन। फोन 0556 4940 4493 580 र 0855 5563 46।
3: It's 7 o'clock. अहिले 7 बजे को छ।
4: यो रेडियो नेपाल हो। अब अच्युत अर्यालबाट समाचार सुन्नुहोस्। सुरुमा प्रमुख समाचार। स्वदेशमै अर्ग्यानिक उत्पादनको प्रमाणीकरणको व्यवस्था मिलाउन प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशन। बर्ड फ्लू संक्रमण नियन्त्रणमा साउन 1 गते यता बर्ड फ्लूको संक्रमण शून्य रहेको पशु सेवा विभागद्वारा जानकारी। बाजुराका 9 स्थानीय तहका 115 बस्ती तत्काल स्थानान्तरण गर्नुपर्ने जिल्ला विपद व्यवस्थापन समितिको निष्कर्ष। अमेरिका र साउदी अरेबिया बीच आणविक कार्यक्रम सञ्चालन सम्झौता। र आइसिसी क्रिकेट विश्वकप लिग दुईमा नेपालद्वारा नेदरल्यान्ड्स सामु 158 रनको सामान्य लक्ष्य प्रस्तुत।

0: 1999 को प्याकहरू उपलब्ध छन्। छानी छानी लिनुहोस्। यो प्याक खरिद गर्न *1415*2# डायल गरी वा एनटी एपबाट पनि सजिलै लिन सकिन्छ।
1: नेपाल टेलिकम, राष्ट्रको संचार।
2: समाचार अब विस्तारमा। प्रधानमन्त्री बालेन्द्र शाहले अर्ग्यानिक उत्पादनको प्रमाणीकरणको व्यवस्था स्वदेशमै मिलाउन निर्देशन दिनुभएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा आज अर्ग्यानिक कृषि व्यवसायीको छाता संगठन अर्ग्यानिक एसोसिएसन नेपालका पदाधिकारीसँग भएको छलफलमा प्रधानमन्त्री शाहले प्राङ्गारिक मल उत्पादन गर्ने निजी उद्योग तथा सहकारी संस्थालाई सहयोग अनुदान दिनुपर्ने, व्यवसायको माग अनुरूप व्यवस्था गर्न समेत सम्बन्धित निकायलाई निर्देशन दिनुभयो। प्रधानमन्त्री शाहले अनियन्त्रित रासायनिक मल र विषादीको

0: नियन्त्रण गर्दै अर्ग्यानिक कृषि प्रवर्धनका लागि सरकारले आवश्यक कदम चाल्ने बताउनुभयो। त्यसै गरी प्रधानमन्त्री शाहले अर्ग्यानिक मलको उत्पादन वा खरिद गर्न रासायनिक मलले पाएको सरह सुविधा हुनुपर्ने मागमा सरकार सकारात्मक रहेको बताउनुभयो। अर्ग्यानिक उत्पादन निर्यातमा सरकारले दिने गरेको अनुदान दुई वर्ष यता रोकिएकामा सो समस्या कानुनी रूपमै निराकरण गर्ने प्रयासमा सम्बन्धित मन्त्रालयले कार्यविधि बनाइरहेको उहाँले बताउनुभयो। छलफलमा व्यवसायीहरूले अर्ग्यानिक उत्पादनमा अन्तर्राष्ट्रिय प्रमाणीकरणको व्यवस्था निकै खर्चिलो भएकाले सरकारको नियन्त्रणमा अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाणीकरण एजेन्सी स्वदेशमै स्थापना हुनुपर्ने माग गर्नुभएको थियो। यस्तै अर्ग्यानिक उत्पादनको अन्तर्राष्ट्रिय प्रमाणीकरण गर्न महँगो हुने गरेकाले प्रमाणीकरणमा दिँदै आएको 75% अनुदान पनि बन्द भएकामा त्यसलाई पुनः सञ्चालन गर्न व्यवसायीहरूले माग गर्नुभयो। बाजुराका 9 स्थानीय तह बाढी पहिरोको उच्च जोखिममा रहेका छन्। जिल्ला विपद व्यवस्थापन समितिको विपद पूर्व तयारी तथा प्रतिकार्य योजना 2083 अनुसार जिल्लाका करिब 150 बस्ती उच्च जोखिममा छन् भने 115 बस्ती तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गर्नुपर्ने अवस्था रहेको छ। भिरालो भूबनोट, कमजोर भौगोलिक संरचना, नदी कटान, अव्यवस्थित सडक निर्माण र जलवायु परिवर्तनको प्रभावले जिल्लाभर जोखिम बढ्दै गएको प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले जानकारी दिनुभयो। नवलपुरको हुप्सेकोट गाउँपालिका 5 स्थित केरुङ्गे खोलाको मुहान क्षेत्रमा रहेको राम्चे पहिरोका कारण 42 घर परिवार उच्च जोखिममा रहेको जिल्ला विपद व्यवस्थापन समितिले निष्कर्ष निकालेको छ। समितिले बुधबार स्थलगत अनुगमनपछि बस्तीका सबै 42 घर उच्च जोखिममा रहेको ठहर गर्दै तत्काल सुरक्षित स्थानमा सार्ने र दीर्घकालीन एकीकृत पुनर्स्थापनाको योजना बनाउनु पर्ने सुझाव दिएको छ। पंक्षीमा देखिएको बर्ड फ्लूको संक्रमण नियन्त्रणमा आउन थालेको छ। पशु सेवा विभागका महानिर्देशक डाक्टर उमेश दाहालका अनुसार यही साउन 1 बर्ड फ्लूको संक्रमण देखिएको छैन। संक्रमण भएका वरपरका क्षेत्रबाट नमुना ल्याएर परीक्षणको काम भने भइरहेको छ। विभागका वरिष्ठ पशु चिकित्सक डाक्टर मुकुल उपाध्यायले सरकारको तदारुकता र किसानको सहयोगका कारण बर्ड फ्लू नियन्त्रणमा आउन सकेको बताउनुभयो। नेपाल कम्युनिस्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको 48 स्मृति दिवस आज विभिन्न कार्यक्रम गरी मनाइएको छ। स्मृति दिवसका अवसरमा नेकपा एमालेको राजधानी प्रदेश कमिटीले आज आयोजना गरेको कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले जनताको अधिकार स्थापना र लोकतान्त्रिक परिवर्तनको अगुवाई राजनैतिक दलबाट नै भएको बताउनुभयो। यस्तै स्मृति दिवसका अवसरमा पुष्पलाल स्मृति प्रतिष्ठानले आज कीर्तिपुर आयोजना गरेको कार्यक्रममा नेपाली कम्युनिस्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहालले गणतन्त्रका उपलब्धिको रक्षार्थ प्रगतिशील शक्ति एकजुट हुनुपर्ने बताउनुभयो। कार्यक्रममा नेकपाका सहसंयोजक माधव कुमार नेपालले पुष्पलाल श्रेष्ठ, बिपी कोइराला, मदन भण्डारी, तुलसीलाल अमात्य, गणेशमान सिंह र कृष्ण प्रसाद भट्टराई लगायत नेपालको वाम लोकतान्त्रिक आन्दोलनका राष्ट्रिय व्यक्तित्वको सम्मान गर्नुपर्नेमा जोड दिनुभयो। नेपाली काङ्ग्रेसका सभापति गगन थापाले बिपीको आदर्श अनुसरण गर्दै राजनीतिसँगै परोपकार र कल्याणका काममा लाग्न नेता कार्यकर्तालाई आग्रह गर्नुभएको छ। काङ्ग्रेसको केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले 44 बिपी स्मृति दिवसको अवसरमा आज काठमाडौँमा आयोजना गरेको कार्यक्रममा सभापति थापाले जनताको दुःखमा काङ्ग्रेसले साथ दिन्छ भन्ने सन्देश दिने गरी काममा लाग्न निर्देशन दिनुभयो। कार्यक्रममा उपसभापति विश्वप्रकाश शर्माले बिपीका आदर्श विचार र संस्कारलाई आत्मसात गर्न सबैलाई आजका दिनमा आफ्ना क्षेत्रमा शिक्षक बन्ने संकल्प बन्ने प्रेरणा लिन र प्रण गर्न आग्रह गर्नुभयो। अर्का उपसभापति पुष्पा भुसालले आगामी स्थानीय तहको निर्वाचनमा काङ्ग्रेसले प्रमुखमा धेरै महिलालाई उम्मेदवार बनाउने र त्यसका लागि प्रशिक्षित गर्ने बताउनुभयो। महामन्त्री प्रदीप पौडेलले जनताका समस्या काङ्ग्रेसले एजेन्डाका रूपमा प्रस्तुत गर्ने बताउनुभयो। अर्का महामन्त्री गुरुराज घिमिरेले विशेष महाधिवेशनबाट नयाँ नेतृत्व आएपछि वर्तमान आवश्यकता अनुसार नेतृत्व पुस्तान्तरण भएको बताउनुभयो। काङ्ग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले बीपीका विचार र आदर्शलाई सबैले आफ्नो चिन्तन र व्यवहारमा उतारेर अघि बढ्नुपर्ने बताउनुभयो। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले विश्वविद्यालयहरूमा प्राज्ञिक स्वायत्तता बढाउँदै दलीय भागभण्डा अन्त गर्नुपर्नेमा जोड दिनुभएको छ। त्रिभुवन विश्वविद्यालयको 67 वार्षिक दिवसका अवसरमा आज किर्तिपुरमा आयोजित कार्यक्रममा विश्वविद्यालयका सहकुलपति एवं मन्त्री पोखरेलले त्रिभुवन विश्वविद्यालयको पुरानो पहिचान कायम राख्दै नयाँ अध्यायको प्रारम्भ गर्ने प्राज्ञिक स्वायत्ततालाई थप प्रोत्साहन गर्दै दलीय भागभण्डाको अन्त्य गर्ने र योग्यता प्रणाली कार्यान्वयन गर्न आग्रह गर्नुभयो। विश्वविद्यालयहरूमा सरकारबाट कुनै पनि प्रकारको हस्तक्षेप वा दबाव नहुने उल्लेख गर्दै मन्त्री पोखरेलले नवनियुक्त उपकुलपति लगायत विश्वविद्यालयको सम्पूर्ण संयन्त्रलाई सुशासनको प्रत्याभूति हुने गरी काम गर्न अनुरोध गर्नुभयो। सूचना तथा सञ्चार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले नेपाली चलचित्र क्षेत्रलाई उद्योगको रूपमा मान्यता दिलाउन आवश्यक नीतिगत पहल अघि बढाइने बताउनु भएको छ। चलचित्र क्षेत्रका समस्या विकास प्रवर्धन तथा उद्योगका रूपमा मान्यता दिलाउने विषयमा चलचित्र कर्मीसँग आज मन्त्रालयमा भएको छलफलमा उहाँले चलचित्रलाई सृजनात्मक तथा आर्थिक गतिविधिसँग जोडिएको उद्योगका रूपमा विकास गर्न सरकार सकारात्मक रहेको स्पष्ट गर्नुभयो। छलफलमा चलचित्र निर्देशक तथा केन्द्रीय चलचित्र जाँच समिति सदस्य मनोज पण्डित, नेपाल चलचित्र निर्माता संघका महासचिव खगेन्द्र लामिछाने, निर्देशक तथा निर्माता निश्चल बस्नेत र निर्माता एवं छायाकार शैलेन्द्र ध्वज कार्की सहभागी हुनुहुन्थ्यो। सहभागीहरूले नेपाली चलचित्र क्षेत्रका विद्यमान समस्या, लगानी संरक्षण, उत्पादन लागत न्यूनीकरण, अन्तर्राष्ट्रिय बजार विस्तार, राज्यबाट उपलब्ध हुनुपर्ने सेवा सुविधा तथा चलचित्र मैत्री नीतिगत सुधारका विषयमा सुझाव दिनुभएको थियो। सिनेकर्मीहरूले चलचित्रलाई उद्योगको मान्यता प्रदान गरिए राज्यबाट प्राप्त हुने सहुलियत, प्रोत्साहन तथा अन्य सेवा सुविधामा सहज पहुँच स्थापित हुने भएकाले त्यसलाई सरकारको प्राथमिकतामा राख्नुपर्नेमा जोड दिनुभयो। यस वर्ष पर्याप्त वर्षा नहुँदा साउनको पहिलो सातासम्म पनि पर्वतमा धान रोपाई पूरा हुन सकेको छैन। किसानहरू अझै पनि बर्खाको पर्खाइमा छन्। पर्वतबाट संवाददाता राजन पौडेलको रिपोर्ट।
1: पर्वत जिल्लामा धान रोपाई पूर्ण रूपमा सम्पन्न हुन सकेको छैन। कृषि विकास कार्यालय पर्वतका अनुसार जिल्लामा निर्धारण गरिएको धान खेती क्षेत्रफल मध्ये साउनको पहिलो सातासम्म जम्मा 60% क्षेत्रमा मात्रै रोपाई सम्पन्न भएको छ। गत वर्ष असारको अन्तिमसम्म अधिकांश खेतमा रोपाई सकिएको भए पनि यस वर्ष पर्याप्त वर्षा नहुँदा किसानहरू अझै आकाशे पानीको प्रतीक्षामा छन्। पर्याप्त वर्षा नहुने र यही अवस्थाले निरन्तरता पाए उत्पादनमा समेत कमी आउने अनुमान कृषकले गरेका छन्। जिल्लामा शंकर, खुमल 4, पोखरेली, जेठोबुडो 1, अनादि, च्याम्पियन लगायत धानका जातको खेती हुँदै आएको छ। पर्याप्त वर्षा नहुनु, मौसममा आएको परिवर्तन तथा केही स्थानमा धानको ब्याडमा ब्लास्ट रोग देखिनुले रोपाई प्रभावित भएको बताउनुहुन्छ कृषि विकास कार्यालय पर्वतकी बाली संरक्षण अधिकृत तथा सूचना अधिकारी शोभिता सुवेदी।
2: मौसम परिवर्तन, अलिक पानी जति पर्नु पर्ने परिरहेको छैन, अर्को भनेको ब्याडमा नै ब्लास्ट रोग देखिएको छ, त्यसले गर्दा पनि फेरि किसानहरूले नयाँ ब्याड बनाइराख्नु।
1: कार्यालयले 17-23 डिग्री सेल्सियस तापक्रम, 80-90% आर्द्रता र गुम्सिएको मौसममा धानको मरुवा रोग फैलिन सक्ने भएकाले किसानलाई समयमै सावधानी अपनाउन आग्रह गरेको छ। रोगको प्रकोप बढी देखिएमा सिफारिस गरिएका रोगनाशक विषारी मात्र प्रयोग गर्न पनि आग्रह गरिएको छ। पर्वतको दक्षिण भेगमा रोपाई भए तापनि कुष्पा नगरपालिका, जलजला गाउँपालिका लगायतका धेरै ठाउँहरूमा रोपाई नभएको बताउनुहुन्छ कृषि प्राविधिक सहायक मनिषा कुमार। गत वर्ष पर्वतमा 26,830 मेट्रिक टन धान उत्पादन भएको तथ्याङ्क रहे पनि यस वर्ष उत्पादन घट्न सक्ने कृषि विकास विकास कार्यालयको अनुमान छ, पर्याप्त वर्षा नहुँदा पर्वतका धेरै किसान अझै पनि आकाशतर्फ हेर्दै पानीको प्रतीक्षामा छन्। राजन पौडेल, रेडियो नेपाल पर्वत।
0: आधा वर्षा बितिसक्दासम्म पनि कर्णाली प्रदेशमा पर्याप्त रोपाई हुन सकेको छैन। आकाशे पानीको भर पर्नुपर्ने भएकाले ढिलो गरी वर्षा सुरु भएका कारण अधिकांश किसानले धान रोप्न पाएका छैनन्। पर्याप्त वर्षा नहुँदा र सिंचाइ सुविधा सबै क्षेत्रमा नपुग्दा कर्णाली प्रदेशमा यो वर्ष धान रोपाई अपेक्षाभन्दा सुस्त बनेको कृषि विकास निर्देशनालय सुर्खेतले जनाएको छ। प्रदेशभर हालसम्म कुल खेतीयोग्य धान क्षेत्रफलको 77.05% मात्रै रोपाई भएको निर्देशनालयका निर्देशक चित्रबहादुर रोकायाले बताउनुभयो। पूर्वाधार निर्माण तथा विकास सम्बन्धी आयोजना समयमै सम्पन्न गर्न पूर्वाधार न्यायाधिकरण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई अन्तिम रूप दिने विषयमा छलफल भएको छ। कानून न्याय तथा संसदीय मामिला मन्त्रालयमा आयोजित छलफलमा मुद्दा मामिलाको छिटो छरितो निरूपणका लागि तयार गरिएको प्रस्तावित विधेयकमाथि आज सरकारवालासँग छलफल भएको हो। छलफलमा पूर्वाधार विकास मन्त्री सुनिल लम्साल, राष्ट्रिय योजना आयोगका सदस्य अर्जुन जङ थापा, पूर्वाधार विकास मन्त्रालयका सचिव गोपाल प्रसाद सिग्देल, कानून मन्त्रालयका सचिव पाराश्वर ढुङ्गाना लगायत सहभागी हुनुहुन्थ्यो। कानून मन्त्रालयले पूर्वाधार निर्माण तथा विकास सम्बन्धी आयोजना समयमै सम्पन्न गर्न तथा मुद्दा मामिला छिटो छरितो निरूपणका लागि आवश्यक नीतिगत, कानुनी तथा संस्थागत सुधारका विषयमा विस्तृत अध्ययन गर्न गठित अध्ययन समितिले सुझाव सहितको प्रतिवेदन मन्त्रालयमा पेश गरेको थियो। सोही प्रतिवेदन सिफारिसका आधारमा विधेयक तयार गरिएको र छलफलपछि विधेयकलाई थप परिमार्जन गरी अन्तिम रूप दिने विषयमा विस्तृत छलफल भएको मन्त्रालयले जनाएको छ। कानून न्याय तथा संसदीय मामिला मन्त्रालयले घोषणा गरेको कानून निर्माण तथा सुधार वर्ष अभियान सफल बनाउनका लागि उच्च स्तरीय समिति गठन गरिएको छ। कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमको अध्यक्षतामा गठित उच्च स्तरीय समितिमा विषयगत मन्त्री, महान्यायाधिवक्ता, नेपाल बार एसोसिएसनका अध्यक्ष, सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार, प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय का कानून सचिव, सम्बन्धित मन्त्रालयका सचिव, नेपाल कानून आयोगका सचिव तथा कानून न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव सदस्य सचिव रहनुहुनेछ। उच्च स्तरीय समितिले प्रचलित कानूनहरूको पुनरावलोकन, संशोधन, खारेजी, संविधान बमोजिममा आवश्यक नयाँ कानून निर्माणका लागि आवश्यक सिफारिस गर्नेछ। प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्मा, भारतीय समकक्षी सूर्यकान्तको मैत्रीपूर्ण निमन्त्रणामा आज भारत भ्रमणका लागि प्रस्थान गर्नुभएको छ। भ्रमणका क्रममा प्रधान न्यायाधीश डाक्टर शर्माले भारतका प्रधान न्यायाधीश सूर्यकान्तसँग द्विपक्षीय भेटवार्ताका साथै भारतको सर्वोच्च अदालतको अवलोकन भ्रमण गर्ने कार्यक्रम रहेको सर्वोच्च अदालतका प्रवक्ता अर्जुन प्रसाद कोइरालाले जानकारी दिनुभयो। अछामको कमल बजार नगरपालिका वडा नम्बर 9 अति विपन्न गरिब, दलित तथा एकल महिलालाई पोषणमा सुधार ल्याउन बाख्रा पालनका लागि दिइएको अनुदान प्रभावकारी बनेको छ। स्थानीय तहहरूले बहुक्षेत्रीय पोषण कार्यक्रम अन्तर्गत विशेष गरी सुनौला हजार दिनका आमा, बालबालिका र किशोरीहरूलाई केन्द्रित गरी पोषण विशेष र पोषण संवेदनशील गतिविधिहरू सञ्चालन गर्दै आएका छन्। अछामबाट स्थानीय संवाददाता हिक्मत बहादुर नेपालीको रिपोर्ट।
3: अछामको कमल बजार नगरपालिका वडा नम्बर 9 मस्त बर्णालीमा सुनौला हजार दिनका आमा तथा बालबालिकालाई लक्षित गरी पोषणको मात्रा सुधार ल्याउन तथा जीविकोपार्जनमा सघाउ पुर्याउने उद्देश्यले 25 अति विपन्न गरिब, दलित तथा एकल महिलालाई बाख्रा पालनका लागि सोझै लाभग्राहीको खातामा जम्मा हुने गरी प्रत्येकलाई 25,000 दरले अनुदान दिएको छ। कमल बजार नगरपालिकामा कार्यरत पोषण सहजकर्ता दुर्गा कुमारी सिजापति विष्ट,
4: विपन्न समुदायका आमाहरूलाई आयर्जन र पोषण सुधारको लागि बहुक्षेत्रीय कार्यक्रमबाटै आएको अनुदान कार्यक्रमबाट 6,25,000 कार्यक्रममा 25 लाभ गराइएका छनौट गरेर 25,000 दरले उनीहरूको ब्याङ्क मार्फत नै इएफटी गरेर यो कार्यक्रम सञ्चालन गरेका थिए।
3: अनुदानबाट बाख्रा खरिद गरी बाख्रा पालन गरिरहेका मध्ये देवी सरा बुढा र रमिता धामी आफ्नो दैनिक जीवनयापनमा घर खर्च चलाउन सहज भएको बताउनुहुन्छ।
5: एउटा बाख्राबाट 3 भइसके, 25,000 मिल्यो, 3,000 थपेर ल्याएछ। सुनौलो हजार दिनकी आमाहरूलाई बाँकमा धेरै राम्रो लागेको छ, खुसी लागेको छ। केही गरेपछि हुन्छ भनेर हौसला पनि बढेर आएछ। पछि अब आफ्नो भविष्य राम्रो होस्, थोरै पैसामा धेरै पैसा आम्दानी होस्।
3: बहुक्षेत्रीय पोषण कार्यक्रम अन्तर्गत बाख्रा पालनका लागि छनौट भएका लाभग्राहीले आगामी दिनमा व्यावसायिक रूपमा बाख्रा पालन गरेर आफ्नो जीविकोपार्जन गर्ने विश्वास लिएको बताउनुहुन्छ वडा अध्यक्ष कमल प्रसाद पजगाई।
6: हामीले दिएको अनुदान भन्दा पनि थपेर जुन उहाँले बाख्रा किन्नु भएको छ र आगामी दिनहरूमा यसलाई निरन्तरता व्यावसायिक रूपमा बाख्रा पालन गरेर आफ्नो जीविकोपार्जनदेखि लिएर आफ्नो बालबालिकाको पोषण स्थितिमा सुधार ल्याउनका लागि उहाँहरूले जुन काम गरिराख्नु भएको छ र उहाँहरूको जीविकोपार्जनमा सुधार आओस् भन्ने हामीले उद्देश्य लिएका छौँ।
3: अति विपन्न गरिब दलित तथा एकल महिलालाई बाख्रा पालनका लागि दिएको अनुदानले लाभग्राहीलाई प्रत्यक्ष फाइदा पुगेको बताउनुहुन्छ कमल बजार नगरपालिकाका उपप्रमुख तथा योजना अनुगमन समितिका संयोजक शारदा कुमारी विष्ट कौर।
5: सुनौला हजार दिनकी महिला मध्ये पनि विपन्न वर्गका जुन महिला छ उनको आय आर्जन गर्नको लागि जीविकोपार्जन होस् भन्नका लागि जुन हामीले उद्देश्य त्यही अनुसारको बाख्रा किनेर पालेका छन् जीविकोपार्जनमा यसले सहयोग गर्नेछ।
3: कतिपय ठाउँमा राज्यले दिएका विभिन्न प्रकारका अनुदान प्राप्तकारी नभएको गुनासो बढिरहेको सन्दर्भमा अति विपन्न गरिब दलित तथा एकल महिलालाई पोषणमा सुधार ल्याउन बाख्रा पालनका लागि दिएको अनुदानले सम्बन्धित लाभग्राहीको जीविकोपार्जनमा थप टेवा पुगेको छ।
7: हिक्मत बहादुर नेपाली, रेडियो नेपाल, अछाम।
0: क्यान्सर तथा अन्य केही गम्भीर रोगको उपचारमा प्रयोग हुने औषधिको बेला बेलामा देखिने अभावलाई स्थायी रूपमा समाधान गर्न सरकारले आवश्यक प्रक्रिया अघि बढाएको छ। कच्चा पदार्थको मूल्यमा हुने उतार चढावका कारण औषधि अभाव हुने समस्या समाधान गर्न औषधिको मूल्य समायोजन लगायत उपाय अवलम्बन गर्ने तयारी गरिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सेवाग्राहीसँग घुस लिइरहेको अवस्थामा आन्तरिक राजस्व कार्यालय लहानका कर अधिकृत युवराज पाललाई पक्राउ गरेको छ। आयोगको बर्दिवासबाट खटिएको टोलीले सेवाग्राहीसँग घुस लिँदै गरेको अवस्थामा कर अधिकृत पाललाई पक्राउ गरेको आयोगका सूचना अधिकारी प्रकाश पोखरेलले जानकारी दिनुभयो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब केही अन्तर्राष्ट्रिय समाचार। अमेरिका र साउदी अरेबिया बीच साउदी अरेबियालाई नागरिक आणविक कार्यक्रम सञ्चालनको अनुमति दिने सम्झौता भएको छ। शान्तिपूर्ण आणविक सहयोग सम्झौता अन्तर्गत अमेरिकी कम्पनीहरूलाई साउदी अरेबियाको नागरिक आणविक कार्यक्रममा लगानी गर्न मार्ग प्रशस्त हुनेछ। सम्झौताको विस्तृत रूप सार्वजनिक नभइसके पनि सो सम्झौता अन्तर्गत साउदी अरेबियाले आणविक सम्वर्धन गर्न पाउनेछ, जसलाई पछि आणविक बम बनाउन पनि प्रयोग गर्न सक्ने अमेरिकी सञ्चार माध्यमहरूले बताएका छन्। मानव गतिविधिका कारण बढेको जलवायु परिवर्तनले युरोपमा खडेरीलाई थप गम्भीर बनाएको अन्तर्राष्ट्रिय वैज्ञानिकहरूको नयाँ अध्ययनले देखाएको छ। अध्ययन अनुसार वर्षा कम हुनु मात्रै खडेरीको प्रमुख कारण नभई बढ्दो तापक्रमका कारण माटो, नदी र तालबाट आर्द्रता तीव्र रूपमा घटेकाले सुक्खापन झन चर्किएको हो। अब आर्थिक समाचार।
8: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
9: आर्थिक वर्ष 2082-83 मुलुकको वैदेशिक व्यापारको आकार 14,11,66 करोड रुपियाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षमा करिब 20,81 अर्ब रुपियाँ रहेको मुलुकको कुल वैदेशिक व्यापारमा 15.88% वृद्धि भएको भन्सार विभागले जनाएको छ। गएको आर्थिक वर्षमा समग्र वैदेशिक व्यापार वृद्धि भए जस्तै व्यापार घाटा समेत 16.63% वृद्धि भएको छ। गएको आर्थिक वर्षमा मुलुकको कुल व्यापार घाटा 15,27 अर्बबाट बढेर 17,81 अर्ब रुपियाँ भन्दा बढी पुगेको भन्सार विभागले जनाएको छ। अर्थमन्त्री डाक्टर सोडिम वाग्लेले नेपाललाई ग्रे लिस्टबाट बाहिर निकाल्न सरकार निरन्तर प्रयासरत रहेको बताउनु भएको छ। काठमाडौँमा बिहिबार आयोजित एक कार्यक्रममा अर्थमन्त्री डाक्टर वाग्लेले कर प्रशासनलाई पारदर्शी, प्रभावकारी र विश्वसनीय बनाउन सके नेपाल ग्रे लिस्टबाट चाँडै बाहिर निस्कन सक्ने बताउनुभयो। अर्थमन्त्री डाक्टर वाग्लेले बजेटमा तोकिएको राजस्वको लक्ष्य हासिल गर्न कर प्रशासनको व्यवहार र कार्यशैलीमा सुधार गर्न आवश्यक रहेको पनि बताउनुभयो। करदातामा त्रास सृजना गरेर नभई विश्वास, सहजीकरण र स्वैच्छिक कर अनुपालन मार्फत राजस्वको लक्ष्य हासिल गर्नुपर्नेमा अर्थमन्त्री डाक्टर वाग्लेले जोड दिनुभयो। सरकारले सहुलियतपूर्ण कर्जामा प्रदान गरिँदै आएको ब्याज अनुदान सम्बन्धी कार्यविधिलाई संशोधन गर्दै ऋण प्रवाह, अनुगमन र अनुदान प्रणालीलाई थप व्यवस्थित र प्रभावकारी बनाएको छ। अर्थ मन्त्रालयले सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी कार्यविधि पहिलो संशोधन 2083 स्वीकृत गरी नयाँ व्यवस्था कार्यान्वयनमा ल्याएको हो। संशोधित कार्यविधिले अनुदान प्राप्त गर्ने ऋणीले तोकिएको उद्देश्य अनुसार अनुसार कर्जा उपयोग गर्नुपर्ने तथा बैंक तथा वित्तीय संस्थाले नियमित अनुगमन गरी सम्बन्धित निकायलाई विवरण उपलब्ध गराउनु पर्ने व्यवस्था गरेको छ। यस्तै कार्यविधिमा सहुलियतपूर्ण कर्जाको दुरुपयोग रोक्न कर्जा उपयोगमा अनियमितता वा कार्यविधि विपरीत कार्य भएको पाइएमा ब्याज अनुदान रोक्का गर्नुका साथै प्रचलित कानून बमोजिम कारवाही गर्ने व्यवस्था समेत गरिएको अर्थ मन्त्रालयले जनाएको छ। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहमा भूमि ब्याङ्क सञ्चालन गर्ने प्रक्रिया अघि बढाएको छ। उपयोगमा नरहेका तथा बाँझो निजी जग्गालाई उत्पादनमूलक क्षेत्रमा प्रयोगमा ल्याउन भूमि ब्याङ्क सञ्चालन प्रक्रिया अघि बढाइएको भूमि व्यवस्था मन्त्री प्रतिभा रावलको सचिवालयले जनाएको छ।
0: आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो केशव ढुङ्गाना। अब खेलकुद। आइसिसी विश्वकप लिग दुई अन्तर्गतको दोस्रो खेलमा नेपालले नेदरल्यान्डसँग प्रतिस्पर्धा गरिरहेको छ। युट्रेस स्थित स्पोर्ट पार्कमा जारी खेलमा नेपालले नेदरल्यान्ड्सलाई 158 रनको लक्ष्य दिएको छ। अहिले ब्याटिङ गरिरहेको नेदरल्यान्ड्सले 9 ओभरमा 1 विकेट गुमाउँदै 31 रन बनाएको छ। टस हारेर पहिले ब्याटिङ थालेको नेपाल 44.4 ओभरमा 157 रनमै अल आउट भयो। आरिफ शेखले 41, गुलशन झाले 29, दिपेन्द्र सिंह ऐरीले 21, आसिफ शेखले 14 तथा सोमपाल कामीले 10 रन बनाए। कर्ण केसी 13 रनमा नकआउट रहे। बलिङतर्फ नेदरल्यान्ड्सका एलेक्स रोए र रोयलोफ भान डर मर्वेले 3-3 तथा लुगान भान वेकले 2 विकेट लिए। यस्तै केल क्लेइनले 1 सफलता हात पारे। पहिलो खेलमा नेपाल नामिबियासँग पराजित भएको थियो। अब थप खेल समाचार।
10: नेपालले सेल्टर एसियन भलिबल एसोसिएसन काबा च्याम्पियनसिप 2026 लगातार दोस्रो हार बिहोरेको छ। इस्लामाबाद स्थित लिकायत व्यायामशालामा बिहबार सम्पन्न दोस्रो खेलमा श्रीलङ्कासँग नेपाल 3-2 सेटमा पराजित भएको हो। यो सँगै नेपालले लगातार दोस्रो हार बिहोरेको छ। नेपालले पहिलो खेलमा काजाकिस्तानसँग 3-2 सेटमा पराजित भएको थियो। निकै नै रोमाञ्चक खेलमा नेपालले पहिलो सेट 25-18 गुमाएको थियो, तर त्यसपछिका दुई सेट 21-25 र 19-25 आफ्नो बनायो। यो सँगै नेपालले खेलमा 1-2 अग्रता बनाएको थियो, तर चौथो सेट 25-21 सुम्पिन पुग्दा खेल 5 सेटमा धकेलियो। अन्तिम सेटमा भने श्रीलङ्काले शानदार खेल प्रदर्शन गर्दै 15-10 जित हात पार्यो। नेपालले अब आफ्नो तेस्रो खेलमा शुक्रबार आयोजक पाकिस्तानसँग खेल्नेछ। नेपाल 20 एसियन गेम्स अन्तर्गत पुरुष क्रिकेट प्रतियोगितामा अफगानिस्तानसँगै सम एमा परेको छ। जापानमा आयोजना हुने प्रतियोगिताको बिहिबार सम्पन्न ड्र अनुसार यो सम्ममा नेपाल र अफगानिस्तानसँगै आयोजक राष्ट्र पनि छ। सम बीमा भने हङकङ, मलेसिया र ओमान छन्। भारत, बङ्गलादेश, श्रीलङ्का र पाकिस्तान भने वरियताका आधारमा सिधै क्वार्टर फाइनलमा आफ्नो स्थान सुरक्षित गरेका छन्। प्रत्येक समूहका शीर्ष दुई टोली क्वार्टर फाइनलमा पुग्नेछन्। त्यसपछि सिधै क्वार्टर फाइनलमा पुगेका टेस्ट राष्ट्र भारत, बङ्गलादेश, श्रीलङ्का र पाकिस्तान मध्ये एक टोलीसँग प्रतिस्पर्धा गर्नेछन्। नेपालका लागि अफगानिस्तान र घरेलु टोली जापान विरुद्धको सम्म चरणको प्रदर्शन क्वार्टर फाइनलमा यात्रा तय गर्ने मुख्य आधार हुनेछ।
0: खेलकुद समाचारका साथमा हुनुहुन्थ्यो अजय बम। अब मौसम सम्बन्धी जानकारी। आगामी 24 घण्टामा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको तराई भूभागका थोरै स्थान तथा मधेस र सुदूरपश्चिम प्रदेशको तराई भूभागका एक दुई स्थानमा मेघ गर्जन, चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ। साथै बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली र पहाडी भूभागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एक पटक। स्वदेशमै अर्ग्यानिक उत्पादनको प्रमाणीकरणको व्यवस्था मिलाउन प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशन। बर्ड फ्लू संक्रमण नियन्त्रणमा साउन 1 गते यता बर्ड फ्लूको संक्रमण शून्य रहेको पशु सेवा विभागद्वारा जानकारी। बाजुराका 9 स्थानीय तहका 115 बस्ती तत्काल स्थानान्तरण गर्नुपर्ने जिल्ला विपद व्यवस्थापन समितिको निष्कर्ष। अमेरिका र साउदी अरेबिया बीच आणविक कार्यक्रम सञ्चालन सम्झौता। र आइसिसी क्रिकेट लिग दुईमा नेपालद्वारा नेदरल्यान्ड्स सामु 158 रनको सामान्य लक्ष्य प्रस्तुत। यसका साथै साँझ 7 बजेको समाचार सकियो। अब अर्को समाचार 8 बजे अङ्ग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।
11: कुम्भकर्णलाई पनि लाज लाग्छ होला कि म सुतेको देखेर केही गरौँ भने काम छैन, विदेश जाउँ भने सिप छैन, के गरेर होला हो मैले यो जीवन बिताउने।
12: सिप सिकेर आत्मनिर्भर बने त जे गरे पनि हुन्छ नि हौ।
11: कहाँ गएर के सिप सिकौ भन त अब।
12: होटल ट्रेनिङ चितवन बेलचोकमा जाने, आफूलाई जे सिक्न मन लाग्छ त्यही सिप सिक्ने।
13: IHSDC Academy of Professional Education Prali Hotel Training Chitawan Belchok Narengard Phone 056-496-374 98-510-61-356
14: Barista, Bakery, Cook, Sushi, Bartender, Housekeeping, Reception, Pizza Maker, Cook Helper, Waiter, Waitress Lagayatka Talimharu Dhamadham Sanchalan Bhairaheko Chha Sathai Job Guarantee Sahit 6 Mahine Cook Talim Sanchalan Ma Raheko Chha गरी खाने शिक्षा हामी सबैको इच्छा
15: हेलो आयन के छ
16: के हो यार सम्राट यहाँ खाडीमा गर्मी छ के साडी माडी तिर हाम्रो नेपालमा
15: हजुर माडी तिर पनि सबै राम्रै छ हरियाली नै छ
16: भिडियो अन गर्न यार
15: खै के भिडियो अन गर्नु र यार माडी तिरको नेटै गतिले छैन
16: कुन जमानामा छौ यार टेक माइन्ड जोड न हाई स्पिड छ फाइबरबाट चल्छ सस्तो पनि छ ल टेक माइन्ड जोड अनि मजाले भिडियोमा गफ गरौँला
14: माडीकै पहिलो इन्टरनेट सेवा प्रदायक एस टेक माइन्ड्स नेटवर्क अब अप्टिकल फाइबर प्रविधिबाट डाइरेक्ट कनेक्ट भई माडीको जुनसुकै गाउँठाउँमा सबैभन्दा सस्तो र सबैभन्दा भरपर्दो गुणस्तरीय सर्भिस दिने गरी टेलिभिजन सेवा सहित उपलब्ध छ सेवा का लागि माडी सम्पर्क 056-510-40 र 98-452-0-28-40 साथै 24 घण्टा हटलाइन नम्बर 01-597-0086
17: सम्बन्ध सधैँ भरिलाई साथमै राखौं टेकमाइललाई टेकमाइललाई
18: एसएनपी कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना
19: कम्पनी एन 2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अध्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर शुल्क दस्तुर जरिवाना मिनाहा हुने व्यवस्था भएको हुँदा समय भित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनु हुन एसएनपी कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी ढुक्क हुनुहोस्
18: एसएनपी कम्पनीको कार्यालय भरतपुर बाइपास रोड आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै सम्पर्क नम्बर 056-490-959 98-550-60-359 र 98-550-67-359
20: वने ए दुई किन डोला हौ गेबिट बाल्यो
21: मुंगुर बाल्ने घाटै लाल त्यहाँ फेरि माछा बाल्ने त्यसमा पनि घाटै लायो चुर्नुमै बारो असी त्यहाँ आएर अहिले चाहिँ कुखुरा बालेको त्यसमा पनि घाटै लायो होइन के गरौँ बा अब
20: ल हेर यिनका बुद्धि चाल्ने पनि तरिका पाल्नलाई के खुवाउँछौ ल यो बिजेपीले दाना खुवाउ तिमीलाई घाटा होइन फाइदै फाइदा हुन्छ
14: माछा बोइलर लेयर्स गाई भैंसी र बंगुर पालनका लागि उच्च स्तरीय चिनिया र डस प्रविधिबाट नेपालमै बनेको विजय प्लेट दाना सधैं प्रयोग गरौ
13: माडीका लागि आधिकारिक विक्रेता न्यू मिलन सप्लायर्स बरुवा बजार माडी प्रोप्राइटर उद्धव थापा 98-550-63-172 र 98-452-12-206
14: तपाईको सन्तुष्टि हाम्रो शान हाम्रो पहिचान विजय प्लेट दाना
13: निशुल्क माटो परीक्षण सम्बन्धी माडी नगरपालिका कृषि शाखाको जरुरी सूचना माडी नगरपालिका नगर कार्यपालिका कार्यालयको चालू आर्थिक वर्षको वार्षिक स्वीकृत कार्यक्रम अनुसार कृषि ल्याब सञ्चालन कार्यक्रम अन्तर्गत कृषि शाखाबाट वर्षभरि नै निशुल्क माटो परीक्षण हुने भएकोले इच्छुक कृषकहरूले माटो परीक्षणका लागि कृषि शाखा वा माथहतका कृषि सेवा केन्द्रहरू माडिए गर्दी र माडिनु कृष्णनगरमा आफ्नो माटोको नमुना साथै कृषकको नाम ठेगाना नमुना लिएको मिति नमुना लिएको क्षेत्रफल मोबाइल नम्बर पहिला लगाएको बाली सिंचाइको सुविधा अब लगाउन चाहेको बाली र अन्य विवरण माटो परीक्षणका लागि पेश गर्नु हुन अनुरोध गरिन्छ सुरेश सिमखडा कृषि शाखा प्रमुख माडी नगरपालिका
22: सूचना नेटवर्क CIN
23: अहिले बेलुकीको 7:30 बजेको छ सामुदायिक सूचना नेटवर्क CIN बाट अब प्रसारण हुँदैछ साझा खबर

0: सीआईएनको साझा खबरबाट सुशीला श्रेष्ठको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्युब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। देशभर करिब 80% धान रोपाई सम्पन्न। सुदूरपश्चिम सबैभन्दा अगाडि। एक वर्षमै करिब 3.5 अर्बको खरबुजाको बिया आयात। नेपालको वैदेशिक व्यापार 24 खर्ब नाग्दा आयात निर्यात दुवै बढ्यो।
1: निजी क्षेत्रबाट चाहिँ आयात पनि बढेको छ र निकासी बढ्नमा चाहिँ यो सोयाबिन तेल र सूर्यमुखी तेलको पनि योगदान छ।
0: समस्याग्रस्त सहकारीका ऋणीमाथि कडाई। जमानी कर्ता र नातेदारको खाता पनि रोका हुने। अर्ग्यानिक कृषि प्रवर्धनमा सरकार प्रतिबद्ध। प्रमाणीकरण एजेन्सी स्थापना गर्ने तयारी। प्रदेशमा देखिएको राजनीतिक अनियलता छिट्टै हट्ने एमाले अध्यक्ष ओलीको दावी।
2: अहिले प्रदेश सरकारहरूमा अलिकति अन्यल अलमल जस्तो भएको छ, तर त्यसको समाधान हामी छिटै दिन्छौँ र त्यो अस्पष्टतालाई हामी हटाउँछौँ।
0: बिजुली व्यापारबाट नेपाललाई 18.76 अर्ब रुपियाँ नाफा। झापाका 18 परिवारलाई कानूनी रूपमा जग्गा धनी पूर्जा वितरण। माइती घरमा सुकुम्बासीको आन्दोलन जारी। बसोबासको अधिकार सुनिश्चित गर्न माग। यो हप्ता देशैभर कम पानी पर्ने।
3: त्यस्तो ठुलो वर्षा थिएन, अंशीदेखि सामान्य बदलिएको अवस्था छ। विशेष गरेर यो गण्डकी प्रदेश, बागमती प्रदेश, कर्णाली प्रदेश एक दुई स्थानमा चाहिँ हल्का वर्षा भइरहेको छ।
0: र कावा पुरुष भलिबल च्याम्पियनसिपमा नेपालको दोस्रो हार। श्रीलंका 3-2 सेटमा पराजित। जापानमा हुने एसियाली खेलकुदमा नेपाली महिला भलिबल टोली समूह एमा।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोडौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: देशभर करिब 80% धान रोपाई सम्पन्न हुनु कृषि क्षेत्रका लागि उत्साहजनक संकेत हो। समयमै भएको वर्षा र किसानको सक्रियताले रोपाईको गति केही बढेको देखिन्छ। अब उत्पादन बढाउन गुणस्तरीय मल सिंचाई र रोग किरा नियन्त्रणमा सरकारले विशेष ध्यान दिन आवश्यक छ। समयमै उचित व्यवस्थापन गर्न सके यस वर्ष धान उत्पादन बढ्दै खाद्य सुरक्षामा सकारात्मक योगदान पुग्ने अपेक्षा गर्न सकिन्छ। अब खबर सन्तोषी रावलबाट।
5: गएको आर्थिक वर्ष 2082-83 कुल वैदेशिक व्यापार 15.88% वृद्धि भएको छ। आर्थिक वर्ष 2081-82 नेपालको कुल वैदेशिक व्यापार 20.81 अर्ब रुपियाँ रहेको थियो। आर्थिक वर्ष 2082-83 नेपालको कुल वैदेशिक व्यापार 24.11.66.95 लाख रुपियाँ पुगेको छ। भन्सार विभागका अनुसार यस अवधिमा 20.97 अर्ब 37 करोड रुपियाँ बराबरको वस्तु आयात तथा 3.15 अर्ब 29 करोड रुपियाँ बराबरको वस्तु निर्यात भएको छ। कुल वैदेशिक व्यापारमा आयातको हिस्सा 86.93% र निर्यातको हिस्सा 13.07% रहेको अर्थतन्त्रलाई कसरी सुधार्ने अर्थविद डाक्टर चन्द्रमणि अधिकारीले सिआइएनलाई जानकारी दिनुभयो।
1: स्वाभाविक ढङ्गले अहिले व्यापार अब अलिकति सरकारी खर्च पनि बढेको छ र निजी क्षेत्रबाट चाहिँ आयात पनि बढेको छ र निकासी बढ्नमा चाहिँ यो सोयाबिन तेल र सूर्यमुखी तेलको पनि योगदान छ, त्यसले पनि बढेको छ। त्यस कारणले गर्दा अब यसले यो समय र यो वर्षको अन्तिम भएर पनि 3 महिनामा सामान्यतया बढ्ने पनि गरिएको छ हो। अब यसबाट अलिकति उत्पादनका कुराहरू पनि बढ्छन् बढ्नलाई, तर यो चाहिँ मूल कुरा चाहिँ मुख्यतः यहाँले हेर्नुभयो भने पेट्रोलियम पदार्थ र चाहिँ नि जस्ता कुराहरू बढी बढिया छन्, आयात भएका छन्। त्यस कारणले अब यसलाई धेरै अहिले ढङ्गले जाला भन्न त भन्न सकिन्न।
5: यसैबीच नेपालमा खरबुजा तथा तरबुजाको बिउ आयात एक वर्षमै 12 गुणा भन्दा बढीले बढेको छ। भन्सार विभागको तथ्याङ्क अनुसार गएको आर्थिक वर्ष 2082-83 मात्रै 3.35 करोड 28 लाख रुपियाँ बराबरको 18,813 टन बिउ आयात भएको हो। यो रकम गत आर्थिक वर्षको सोही वस्तुको आयात भन्दा करिब 12 गुणा बढी हो। परिणामका हिसाबले पनि आयात 1,286 टनबाट 18,813 टन पुगेको छ। यो करिब 15 गुणाले बढी हो। आर्थिक वर्ष 2078-79 2,03,00,000 रुपियाँको 900 टन आयात भएकोमा 2079-80 सामान्य वृद्धि हुँदै 2,14,00,000 रुपियाँको 127 टन पुगेको थियो। 2080-81 आयात एकाएक बढेर 9,13,00,000 रुपियाँको 502 टन पुगेको थियो। 2081-82 25,70,00,000 रुपियाँ बराबरको 1,286 टन आयात भएको थियो। तर चालु आर्थिक वर्षमा भने आयात सबै अघिल्ला रेकर्ड तोड्दै 3 अर्ब रुपियाँ नागेको छ। विभागका अनुसार 2081 सालको चैतदेखि बिउ आयात तीव्र रूपमा बढ्न थालेको हो। एक वर्षमै यस्तो अस्वाभाविक वृद्धि हुनुका कारणबारे भने सम्बन्धित निकायले अझै स्पष्ट जानकारी सार्वजनिक गराएका छैनन्। यता अर्ग्यानिक कृषि क्षेत्रको विकासका लागि सहयोग गर्न सरकार तयार रहेको प्रधानमन्त्री बालेन्द्र शाहले बताउनु भएको छ। सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा आज अर्ग्यानिक एसोसिएसन नेपालका पदाधिकारीहरूसँगको छलफलमा अर्ग्यानिक उत्पादनको अन्तर्राष्ट्रिय प्रमाणीकरण खर्चिलो भएको नेपालमै अन्तर्राष्ट्रिय मान्यता प्राप्त अर्ग्यानिक कृषि उत्पादन प्रमाणीकरण एजेन्सी स्थापना गर्नुपर्ने एसोसिएसनका पदाधिकारीहरूको माग बमोजिम प्रधानमन्त्री शाहले सम्बन्धित निकायलाई निर्देशन दिनुभयो। प्रधानमन्त्री शाहले रासायनिक मल र विषादी नियन्त्रण गर्दै मुलुकमा अर्ग्यानिक कृषि प्रबन्धन गर्ने प्रतिबद्धता जनाउनुभयो। चापाको अर्जुनधारा गाउँपालिकामा अव्यवस्थित बसोबास गरेका 18 परिवारलाई जग्गा धनी पूर्जा वितरण गरिएको छ। जिल्ला भूमि व्यवस्था समस्या समाधान समिति झापाले आज 18 परिवारलाई लाल पूर्जा वितरण गरेको हो। लामो समयदेखि आफ्नो नाममा जग्गाको स्वामित्व नपाएका स्थानीयले जग्गाधनी पूर्जा प्राप्त गरेपछि उनीहरूले कानूनी रूपमा जग्गाधनी बनेका छन्। सरकारले भूमिहीन दलित भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानलाई उच्च प्राथमिकतामा राखेको भूमि मन्त्रालयले जनाएको छ। यसअघि सरकारले बर्दियाको बडैयातालका र झापाको बुद्ध शान्तिका भूमिहीनलाई लाल पूर्जा वितरण गरेको थियो। भूमिहीन दलित भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्या दीर्घकालीन रूपमा समाधान गर्दै उनीहरूलाई कानूनी रूपमा जग्गाधनी बनाउने सरकारको लक्ष्य अनुसार लाल पूर्जा वितरण गरिएको थप प्रभावकारी रूपमा अघि बढाइएको मन्त्रालयको दावी रहेको छ। नेपालले भारत र बङ्गलादेशलाई बिजुली बेचेर एकै वर्ष 29,32,00,000 रुपियाँ आमदानी गरेको छ। नेपाल विद्युत प्राधिकरणका अनुसार आर्थिक वर्ष 2082-83 बिजुली निर्यात 68% बढेको हो। आर्थिक वर्ष 2081-82 नेपालले 17,45,87,00,000 रुपियाँको बिजुली बिक्री गरेको थियो। गएको आर्थिक वर्ष नेपालले 3,87,00,000 युनिट भन्दा धेरै बिजुली निर्यात गरेको छ। भारतीय खुला बजार तथा बङ्गलादेशसँगको त्रिदेशीय व्यापार मार्फत समीक्षा वर्षमा औसत 7.56 रुपियाँ प्रति युनिटका दरले बिजुली बिक्री भएको हो। यस्तै भारतबाट हुने बिजुली आयात भने घटेर 10,55,00,000 रुपियाँमा सीमित भएको छ। बिजुली बिक्री बढेर आयात घटेपछि नेपालले बिजुली व्यापारबाट मात्रै 18,76,00,000 रुपियाँ फाइदा गुमाएको छ। अघिल्लो आर्थिक वर्ष 2081-82 बचत 4,53,57,00,000 रुपियाँ मात्र रहेको थियो। गएको आर्थिक वर्षमा यो बचत 313% बढेको प्राधिकरणको भनाइरहेको छ। नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्र अपहरण गर्ने शक्तिका विरुद्ध लोकतन्त्र चाहने शक्तिहरूबीच सहकार्य अनिवार्य भएको बताउनुभयो। साथै ओलीले संविधान र लोकतन्त्रको रक्षा गर्ने जिम्मेवारी संविधान र लोकतन्त्रका लागि लडेका राजनैतिक दलहरूकै काँधमा रहेको बताउनुभयो। 48 पुष्पलाल स्मृति दिवसका अवसरमा नेकपा एमाले राजधानी प्रदेश कमिटीद्वारा आयोजित कार्यक्रममा ओलीले प्रदेशमा देखिएको समस्या छिट्टै हट्ने दावी गर्नुभयो।
2: अहिले प्रदेश सरकारहरूमा अलिकति अन्योल अलमल जस्तो भएको छ, तर त्यसको समाधान हामी छिट्टै दिन्छौँ र त्यो अस्पष्टतालाई हामी हटाउँछौँ र स्पष्ट ढङ्गले प्रदेश सरकारहरू स्थानीय सरकारहरू चल्छन् र केन्द्रमा पनि जे भइराखेको छ सङ्घीय सरकार मार्फत जे भइराखेको छ यो कस्तो अवस्था भइसक्यो भने प्रहरीले सडकमा मान्छे देख्न नहुने हिजोको त्यसो विरोधमा कुन मन्त्री कोही कसको विरुद्धमा बोलेका अरे सडकमा देख्ने बित्तिकै पाटपिट पार्ने झ्यापझुप समात्ने लगेर छोड्ने भर्सक मुद्दा चलाउने।
5: साझा खबरमा अब खेल खबर। पाकिस्तानमा चलिरहेको काबा पुरुष भलिबल च्याम्पियनसिपमा नेपालको लगातार दोस्रो हार बेहोरेको छ। नेपाल श्रृङ्खलासँग 3-1 सेटमा पराजित भएको हो। आज भएको खेलमा श्रीलङ्काले पहिलो सेट 25-18, चौथो सेट 25-21 र पाँचौँ सेट 15-10 जित्यो। नेपालले दोस्रो सेट 25-21 र तेस्रो सेट 25-19 जित्यो। यसअघि हिजो उद्घाटन खेलमा नेपाल काजाकिस्तानसँग पनि 3-2 सेटमा पराजित भएको थियो।
6: सन्तोषी रावल।
0: धानमा काँडादार खपटेको प्रकोप, समयमै उपचार नगरे उत्पादनमा असर।
7: वाफिप्रोनिल 1.5 ml पर लिटर पनि, यी तिनटै मध्ये कुनै एउटा विषादीलाई हामीले सामूहिक रूपमा प्रयोग गर्यौँ भने यो किराको नोक्सानीबाट हामी बचाउन सक्छौँ बालीलाई।
0: समयमै कीटनाशक विषादी प्रयोग गरेमा नयाँ मुना पलाउने, विज्ञको सुझाव सहितको कुराकानी सँगै सांस्कृतिक सम्पदा संरक्षण विधेयकमा सरोकारवालाको संशोधन प्रस्ताव, विशेष श्रृङ्खला हेलो सांसद लगायतका सामग्री बाँकी नै छन्। सिआइएनको साझा खबर सुन्दै गर्नुहोला।
8: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
9: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा, वेबसाइट drishtiai.org, फोन नम्बर 01-5224-352-5224-353।
10: सबैका लागि दृष्टि, सबैका लागि दृष्टि।
11: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट, अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट, नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट, साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
12: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब धानमा काँडादार खपटे किराको प्रकोपको प्रसङ्ग। पाल्पाको पूर्वखोला गाउँपालिकामा धानमा काँडादार खपटे किराको प्रकोप देखिएपछि किसान चिन्तित बनेका छन्। धान रोपेको 20-25 दिनमै हरियो हुनुपर्ने बोट पहेँलो हुँदै पातमा सेता धर्सा र धब्बा देखिन थालेका छन्। कृषि प्राविधिकका अनुसार यो रोग नभई वातावरण अनुकूल नहुँदा फैलिने किरा हो। यसले धानको पातको हरियो भाग खाइदिने भएकाले बिरुवाले पर्याप्त खाना बनाउन सक्दैनन्। समयमै कीटनाशक विषादी प्रयोग गरेमा नयाँ मुना पलाउने र उत्पादनमा ठूलो असर नपर्ने विज्ञहरूको भनाइ छ। सिआइएनसँग कुरा गर्दै कीट रोग विज्ञ डाक्टर सुदीप उपाध्यायले भन्नुभयो,
7: खासमा यो धानमा लाग्ने विभिन्न किराहरू मध्ये काँडेदार खपटे किरा, जसलाई हिस्पा किरा पनि भन्छौँ हामी, यसको पनि निकै महत्व बढ्दै गएको छ। यसको नोक्सानी विगतको वर्षदेखि बढेको क्रममा देखिन्छ र यो किरा अहिले ठिक्क बेला, अहिले धेरै धान चाहिँ धेरै ठुलो अवस्थामा पुगिसकेका छैन, यति बेला हामीले राम्ररी खेतको अनुगमन गर्यौँ भने र किराको नोक्सानी कति छ त्यसको राम्ररी आकलन गरेर हामीले यसको व्यवस्थापन गर्न सक्छौँ। दानेदार विषादी हो क्या, त्यो घुलनशील हुन्छ पानीमा, आधी ग्राम पर लिटर पानीको दरले, थायोमेथ्रिन ग्राम, क्लोरट्रानिलिप्रोल 0.3 ml पर लिटर पानीमा, वाफिप्रोनिल 1.5 ml पर लिटर पानी, यी तिनटै मध्ये कुनै एउटा विषादीलाई हामीले सामूहिक रूपमा प्रयोग गर्यौँ भने यो किराको नोक्सानीबाट हामी बचाउन सक्छौँ बालीलाई।
13: अहिले अब तत्काल किसानले गरिहाल्नुपर्ने काम चाहिँ के हो, त्यो किरा यदि हाम्रो धान बालीमा देखा पर्यो भने?
7: त्यही मैले अघि नै भने जस्तै स्विप नेट गरेर पनि हामीले त्यसलाई सङ्कलन गरेर नष्ट गर्न सक्छौँ। बिहान पख त्यो धानको खेतमा नेटिङ गर्ने के, यो हामीले किरालाई नेटबाट जसरी स्विप नेट भन्छौँ नि, जालीले समात्ने के, त्यो गर्दा
13: खेतमा अब धेरै क्षेत्रफलमा धान खेत हुँदाखेरि जालीले त्यो समात्न संकलन गर्न त धेरै समय लाग्ला अथवा गाह्रो होला।
7: अब तुरुन्तै अब पहिलो काम चाहिँ हामीले नाइट्रोजनको प्रयोग रोक्नु पर्यो है। नाइट्रोजन मलले चाहिँ किरालाई अझ त्यो धानलाई चाहिँ त्यो झलक बढाउने त्यसमा किराको प्रकोप बढी हुने भएको हुनाले नाइट्रोजन प्रयोग रोक्नु पर्यो। दोस्रो काम त्यहाँ वरिपरि झारहरू हुन्छ नि, हाम्रो खेतमा झार पनि धेरै हुन्छ, त्यो झारहरू पनि हटाएर सफा राख्ने के, त्यस पनि तिनीहरू आश्रय लिन्छ, त्यहाँ लुकेर बस्छ, त्यो काम गर्नु पर्यो। तेस्रो काम चाहिँ धेरै नै प्रकोप भइसकेको छ भने यी अघि मैले भनेको तिनवटा विषादी मध्ये कुनै एउटा विषादी तुरन्त प्रयोग गर्नु पर्यो। पानी नभएको भन्नाले पानी त
13: सुविधा नभएको, जस्तो अलिक कम पानी भएको ठाउँहरूमा अथवा धेरै पानी छ भने त्यसलाई कसरी नियन्त्रणमा लिनु?
7: अब यस्तो गर्नुपर्छ, हामीले अब अहिले लगभग देशैभरि पानी परेको अवस्था देखिन्छ र पानीले गर्दा यसको त्यस्तो खासै रिलेसन हुँदैन, त्यही नाइट्रोजनहरू बढी भएर र पहिला पनि त्यसमा नोक्सानी भएको हुनाले हामीले त्यो अनुगमन गर्नु पर्यो किराको र जानेर नोक्सानी नै हजुरले भने जस्तो अब त्यो एरियामा त प्रकोपकै रूपमा आइ देखा परिसकेको हुनाले त्यसमा चाहिँ अब पानी जम्न नदिने पानीलाई चाहिँ छिपछिपे पानी मेन्टेन गरेर हामीले विषादी प्रयोग गरिदिन्छौँ भने त्यो किरा माथि आएर खुर्केर खाने हो, त्यहाँ विषादी परेको हुनाले तिनीहरू मर्छ।
13: अहिले अब समस्यामा परेका किसानहरूलाई चाहिँ गाउँपालिकाले अथवा कृषि शाखाले कृषि ज्ञान केन्द्रले चाहिँ कसरी सहयोग गर्न सक्छन्?
7: अब यसमा चाहिँ म किसान दाजुभाइहरूलाई के आग्रह गर्छु भने सामूहिक रूपमा हामी हाम्रो नजिकको पालिकाको कृषि शाखामा गएर आफ्नो समस्या भन्छौँ भने उहाँहरूले पक्कै पनि अब उहाँहरूसँग उपलब्ध केही छ भने त्यसमा गर्न सक्नुहुन्छ। हामीले चाहिँ नेपाली कृषि अनुसन्धान परिषदबाट हामीले किसानलाई गर्ने सहयोग भनेकै प्राविधिक सहयोग हो। हाम्रो चाहिँ किसान कल सेन्टरबाट पनि हामीले प्रत्येक दबार भोलि नै शुक्रबार भएको हुनाले 4-6 बजे 1135 हामीले फोन रिसिभ गर्छौँ, त्यसमा पनि हामीले टेक्निकल जानकारी दिन सक्छौँ। किसान दाजुभाइहरूले त्यहाँ पनि फोन गरेर बुझ्न सक्नुहुन्छ।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क सिआइएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। अभौतिक सांस्कृतिक सम्पदा विधेयकमा समुदायको अधिकार सुनिश्चित गर्न विज्ञहरूको जोड,
14: मौखिक कथाहरू होला के हो त हाम्रो क्याटेगोरिज त्यसमा गर्दैछौँ, लिस्टिङको प्रोसेस कि अप्रुभल कमिटी, एकदमै यो आइरहेको कुरा हो। अप्रुभल कमिटीमा चाहिँ समावेशीकरणमा लैङ्गिक समावेशीकरण पनि हुनुपर्छ भनेर चाहिँ हाम्रो सबैतिर मेरो व्यक्तिगत चाहिँ जहिले पनि पुस छ, किनभने
0: समुदायको अधिकार समेट्न सांस्कृतिक सम्पदा विधेयकमा संशोधन गर्ने सांसदहरूको प्रतिबद्धता, विशेष श्रृङ्खला हेलो सांसद लगायतका सामग्री बाँकी नै छन्। सिआइएनको साझा खबर सुन्दै गर्नुहोला।
15: मौसमका कारणले पर्ने असर र ती असरबाट बस्ने उपायका बारेमा तपाईँको प्रश्न, जिज्ञासा र माग राख्ने अनि त्यसको समाधान गर्ने थलो कार्यक्रम हेलो मौसम,
16: जुनसुकै बेला तपाईँको आवाज रेकर्ड गर्न मिल्ने हाम्रो आइभीआर नम्बर 0152568646 फोन गरी प्रश्न तथा जिज्ञासा रेकर्ड गराउनुहोस्। हामी सरोकारवाला मार्फत ती समस्याको समाधान गर्ने प्रयास गर्नेछौँ।
15: हरेक मङ्गलबार साँझ 7:30 बजेको साझा खबरमा कार्यक्रम हेलो मौसम।
17: क्लासिक टेकको वाइफाई 6 राउटर, नाम एक काम अनेक, शक्तिशाली 4 एन्टेनामा वाइड कभरेज, 5G स्ट्रेन्थ, लो लेटेन्सी र फास्ट स्पिड, सबै अस्त्रको शक्ति बोकेको, 200 Mbps को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा, साथमा IPTV मात्र 250 प्रति महिना। बुकिङको लागि 9801004477, शर्तहरू लागू हुनेछन्। क्लासिक टेक, छोयो कि चल्यो।
12: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN-ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब प्रस्तुत छ विशेष श्रृङ्खला हेलो सांसद।
18: नमस्कार, संवाद श्रृङ्खला हेलो सांसदमा तपाईँलाई हार्दिक स्वागत छ, म लील प्रकाश चन्द। आजको संवाद श्रृङ्खला हेलो सांसदमा अभौतिक सांस्कृतिक सम्पदा संरक्षण विधेयक 2081 को बारेमा सांसदसँग छलफल गर्दैछौ। संसदको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिका सदस्य तथा अरू संसदीय समितिका माननीय सदस्यसँग आजको संवाद श्रृङ्खला हेलो सांसदमा छलफल गर्दैछौ। सुरुमा अभौतिक सांस्कृतिक सम्पदाको संरक्षणका बारेमा विषयमा सांसद सृजना श्रेष्ठको विचार सुनौ।
14: जुन एउटा कम्युनिटीलाई चाहिँ फर्स्ट भनेको छौँ भने कम्युनिटीलाई चाहिँ पुरा 100% अधिकार दिएर यसमा चाहिँ हामीले राज्यको तर्फबाट चाहिँ एउटा सहजकर्ताको भूमिका निभाएको खण्डमा चाहिँ यसले राम्रोसँग लैजान सक्छ जस्तो लाग्छ मलाई। समुदायको ज्ञान र सिपबाट आएको आर्थिक जुन लाभहरू हुन्छ, हामीले आएका इन्कमहरूलाई चाहिँ सोही समुदायमा नै फर्काउने चाहिँ एउटा सुनिश्चितता चाहिँ हुन जरुरी छ।
18: उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति यहाँको समिति मार्फत चाहिँ यहाँको यो जति पनि प्रस्तुति र विचार आइसकेपछि केही प्रतिबद्धता छ कि म यो आफ्नो समितिबाट चाहिँ यस्तो यस्तो खालको काममा चाहिँ सहयोग गर्न सक्छु यसलाई अझ समृद्ध बनाउन?
14: एकदमै, मैले यो केसमा चाहिँ पहिलादेखि नै अलिकति हाम्रो टिममा थोरै छलफल पनि भएको छ। यसमा चाहिँ यसलाई मेजर पोइन्ट्स राखेर कुरा गर्ने मौका चाहिँ पाइएको छैन। मैले यसलाई चाहिँ पोइन्ट वाइज एउटा सिलेबस वाइज राखेको छु। यसलाई चाहिँ हामीले साना तथा घरेलु उद्योगसँग जोडेर चाहिँ एकदमै राम्रोसँग प्रवर्धन गर्न सक्छौँ। यसको लागि कामहरू पनि भइरहेको छ र यसलाई चाहिँ हरेक समुदायको छुट्टै किसिमको एउटा पहिचान हुन्छ, जात जाति हुन्छ, आदिवासी जनजातिहरू भन्दैमा अब डिफ्रेन्ट कल्चर छ त्यसभित्र पनि। यो सबै कुरालाई चाहिँ हामीले यो साना तथा घरेलु उद्योगसँग जोडेर कुनै एउटा ब्रान्ड अथवा पेटेन्ट निकालेर चाहिँ त्यसलाई इन्टरनेसनल्ली हामीले चाहिँ सेल्स गर्न सक्यौँ भने, यसलाई प्रमोट गर्न सक्यौँ भनेदेखि अभियसली हाम्रो नेपालको आर्थिक पाटोमा चाहिँ धेरै मदत पुग्छ जस्तो मलाई लाग्छ। धन्यवाद,
18: धेरै धन्यवाद सम्मानीज्यू यो विचारको लागि र प्रतिबद्धताको लागि पनि धेरै धन्यवाद यहाँलाई। कानुन न्याय तथा मानव अधिकार समितिमा सदस्य रहनुभएको मान्य निनु कुमारी कर्णज्यू, सांसदको रूपमा यहाँले त्यो भूमिका निर्वाह गर्दै गर्दाखेरि अब कसरी सहयोग गर्नुहुन्छ त्यो पनि म छोटकरीमा राख्न अनुरोध गर्दछु। मानिन्छ
19: मधेससँग जोरे एउटा लिपि र अर्को मिथिलाको चित्रकला। मिथिलामा मनाइने विभिन्न पर्व त्यौहारहरू सम्बन्धित जुन मिथिलाका चित्रकलाहरू छ, हरेक समुदायमा हरेक स्थानहरूमा मिथिलाका कला संस्कृतिले मिथिलाको संस्कृतिलाई उजागर गर्छ।
18: गुनासो दुःख पोख्ने भन्दा पनि बनाउने लेख्ने ठाउँमै तपाईँ पुग्नु भएको छ। तपाईँले आज सुनिसकेपछि थाहा पाउनु भएको कुरा पनि हुनसक्छ अथवा यो सुनिसकेपछि मैले आफ्नो तर्फबाट समितिको तर्फबाट अथवा संसदको तर्फबाट यो चाहिँ गर्छु भन्ने खालको त्यो कुनै प्रतिबद्धता अथवा विचार छ भने चाहिँ
19: म सकभर यसको निम्ति कोसिस गर्नेछु। तर पनि के हुन्छ भने यो देशमा अहिले पनि जातीय विभेद छ, सामुदायिक विभेद छ, त्यो विभेदबाट त मधेस पीडितै छ नि। सबैभन्दा पहिला त विभेद हटाउनु पर्ने अवस्था छ, मानसिक रूपले, सामाजिक रूपले, सामुदायिक रूपले। त्यो विभेद हटाइसकेपछि मात्रै मैले कुनै नियम ऐन कानुनहरू बनाउन म पनि प्रयास गर्छु र म सफल हुन्छु जस्तो म लाग्छ। मलाई सबैको समन्वयकारी भूमिका हुनुपर्दछ। यदि एकअर्काका सबै समुदायले समन्वय गर्न सक्यो भने अनि मात्रै त्यो सफल हुन्छ।
18: धेरै धन्यवाद सम्मानित विचारको लागि र यो प्रतिबद्धताको लागि पनि। हामीसँग अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिका सदस्य मान्य गणेश बहादुर विकजी हुनुहुन्छ। केही छ विचार अथवा प्रतिबद्धता छ भने छोटकरीमा राख्नु।
20: धन्यवाद सर। अब टेक्नोलोजीसँग त जोड्नै पर्छ, वास्तवमा चाहिँ अहिले यो टेक्नोलोजीसँग जोड्ने कुरालाई भने अर्को यो कोर्स बनाउने कुरा एकदम महत्त्वपूर्ण छ। र अन्तिममा अस्ति पनि आएको थियो यो दण्ड जरिमानाको कुरालाई चाहिँ नि यो एक किसिमको अबौक्ति कुरा छ, त्यस कारणले गर्दाखेरि कसले कहाँ के अन्याय गर्छ भन्दा पनि एउटा समुदायले अर्को समुदायमाथि अथवा जाने सरकारले नै सरकारको कुनै जाने अब कहिले काहीँ कस्तै कुनै मन्त्रीजीहरूले कुनै सांसदहरूले केही बोल्यो भने त्यो समुदायप्रति लक्षित भएर बोल्यो भने त्यो एकदम ठुलो समस्या हुन्छ नि त, होइन? त्यस्तै यो कामहरू गर्दा पनि कहिले काहीँ त्यो समुदायमाथि जाने कहिले काहीँ हिंसा हुने खालका चाहिँ कुराहरू हुनसक्छन्। त्यसले गर्दाखेरि दण्ड जरिवानाको कुरालाई पनि कतै न कतै चाहिँ राख्नुपर्ने जस्तो देख्छु। अब हामी हाम्रो समितिमा छलफल गर्छौँ।
18: जस्तो आज जति पनि विचार प्रश्नहरू आएको छ अथवा चिन्ता चासोहरू जनाइएको छ नि, त्यो विषय अब यसलाई अन्तिम चरणमा पुर्याउने ठाउँमा हजुरहरू नै हुनुहुन्छ। ती कुराहरू समेटिन्छन् कि समेटिँदैनन्, सम्बोधन हुन्छ कि हुँदैन भनेर उहाँहरूको बढी चिन्ता छ।
20: हामीले समितिमाको बैठकमा हामीले नै के भनेका थियौँ त भन्दाखेरि यो सिधै दफावार छलफलमा जानुभन्दा पहिला विज्ञहरूसँग छलफल गरौँ, विज्ञहरूका सुझावहरू लिउँ, सरकारवालाका सुझाव लिउँ, त्यसपछि मात्र हामी निर्णयमा पुगौँ भनेर विशेष सभापतिज्यूले चाहिँ त्यो कुरालाई हृदयङ्गम गरेर हामी यो छलफलको प्रक्रियामा आएका छौँ, होइन?
18: त्यसको प्रतिबद्धता चाहिँ के हो मान्छे?
20: प्रतिबद्धता हामी चाहिँ जे सुझाव आएका छन् त्यो सुझावलाई चाहिँ एकदम त्यो कानुनभित्र जहाँ राख्न सकिने कुरा छ। अब कहिलेकाहीँ अब हाम्रै बीचमा मत विवादन पनि हुन सक्ने सम्भावना पनि देख्छु म हैन, त्यसमा पनि जो आफ्नो तर्फबाट चाहिँ नि यसलाई चाहिँ नि आएका सुझावहरूलाई चाहिँ बढी भन्दा बढी राख्नका लागि अब समितिको सदस्यको हैसियतले म चाहिँ प्रतिबद्ध छु।
3: हामीसँग अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको सदस्य माननीय अनुष्का श्रेष्ठ जी हुनुहुन्छ, छोटकरीमा आफ्नो विचार राख्नको लागि म अनुरोध गर्दछु यहाँलाई।
14: मौखिक कथाहरू होला के हो त हाम्रो क्याटेगोरिज त्यसमा गर्दैछौँ, लिस्टिङको प्रोसेस कि अप्रुभल कमिटी, एकदमै यो आइरहेको कुरा हो। अप्रुभल कमिटीमा चाहिँ समावेशीकरणमा लैङ्गिक समावेशीकरण पनि हुनुपर्छ भनेर चाहिँ हाम्रो सबैतिर मेरो व्यक्तिगत चाहिँ जहिले पनि पुस छ, किनभने सबैजना ल्याएको राम्रो राम्रो, अब पुरुषै पुरुष परे त के गरौँ भन्यो भने द्याट्स एक्ज्याक्टली वाट इक्विटी इजन्ट। सो हामीले समावेशिताको लागि एकदम कन्सियस पहल गर्नु नै पर्छ। फाइनेन्सियल सपोर्ट कोर्स हुन सक्दैन भनेदेखि हामीले यसलाई यो हराउँदै गइरहेको चिज प्रवर्धन गर्ने बिजनेसलाई केही इन्सेन्टिभाइज गर्ने हो कि, एन्डेन्जर्ड प्र्याक्टिसनर्सलाई केही चिज प्रिजर्भ गर्ने हो कि, तर त्यो इकोनोमिक साइकलबाट नै चल्छ, नत्र राज्यको कोषको अवस्था पनि त हामीले देखेको छौँ। र रिस्पोन्सिबल एन्टिटी कुन, संस्कृति विभाग छ, त्यसको करेन्ट इन्स्टिट्युसनल अलाइनमेन्ट र रिभिजन चाहिँ एकदमै एग्री गर्नुपर्छ भनेर। डिजिटल आर्काइभ्सको त मैले कुरा गरि नै हालेँ, यो बिलको अगाडि उसमा जाँदै गर्दा हेर्नुहोस् लास्टमा हामीले बनाउने भनेको अगेन यो प्रोसेस मैले फेरि सुरुकै पोइन्टमा लगेर चाहिँ के टुङ्ग्याएँ भने समितिले अन्त्यमा गएर बनाउने प्रतिवेदन, त्यो प्रतिवेदनलाई फेरि एक्जेक्युटिभले नै ओनरसिप लिनुहुने भनेर त्यहाँ एउटा कन्भिन्स हुनु पर्यो होइन उहाँ, त्यसपछि लगेर पास हुने। सो सायद हामीले होल लेजिस्लेटिभ प्रोसेस नै जुन चलन चल्ती हुँदै आइरहेको छ त्यसमा दुईटा के कुराहरू इम्प्रुभ गर्नुपर्ने भनेको चाहिँ इन्स्टिट्युसनल मेमोरी बनाउने र प्लेस अफ ओरिजिन अफ ल चाहिँ कमिटिज चाहिँ प्लेस अफ ओरिजिन अफ ल भयो भनेदेखि चाहिँ त्यो चाहिँ एउटा बेटर लेजिस्लेटिभ प्रोसेस हुन्छ र त्यसको लागि पहल चाहिँ गरिरहन्छौँ भनेर चाहिँ मैले प्रतिबद्धता जनाउन चाहेँ। हस् धन्यवाद।
3: म अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति सभापति माननीय सुम्निमा उदासीलाई अनुरोध गर्दछु।
21: समुदायको सहभागिता प्रभावकारी रूपमा बनाउने सन्दर्भमा हाउ डु वी इन्क्लुड मोर अफ द कम्युनिटिज नै हो मेन, सो हाउ डु वी इन्क्लुड मोर अफ देम। एकीकृत सूचीको बारे पनि छलफल भएको थियो कि यो अघि पनि कुरा आयो दोहोरोपन नहोस्, यो त युनिफाइड मेसेज जाओस्। र यो विधेयकको नामको पनि धेरैचोटि कुरा आइसकेको छ कमिटीमा, अनि अस्ति मन्त्रालयको रिप्रेजेन्टेटिभ्सहरूले पनि भन्नुभयो कि यो अनुष्का मानेजीले पनि भन्नुभयो कि यो 5-6 महिना

69.36% धान रोपाई सम्पन्न भएको छ। कृषि विभागका अनुसार धान खेतीयोग्य 13,73,862 हेक्टर जमिन मध्ये 10,90,336 हेक्टर क्षेत्रमा धान रोपाई सकिएको हो। प्रदेशगत रूपमा सुदूरपश्चिम सबैभन्दा अगाडि रहेको छ, जहाँ 90.67% रोपाई सम्पन्न भएको छ। लुम्बिनीमा 80.65%, मधेसमा 78.60%, गण्डकीमा 78.36%, बागमतीमा 77.33%, कर्णालीमा 77.05% र कोशीमा 73.94% रोपाई भएको छ। गत वर्षको तुलनामा यस वर्ष धान रोपाईमा सामान्य सुधार देखिएको छ। गत वर्ष साउन 11 गतेसम्म देशभर 78.84% रोपाई भएको थियो भने यस वर्ष मध्य प्रदेशमा रोपाईको गति उल्लेखनीय रूपमा बढेको कृषि विभागले जनाएको छ। हेलो सांसदको विस्तृत कुराकानी भोलि बिहान 6:30 कार्यक्रम हेलो सांसदमा सुन्न सक्नुहुनेछ। देशभर करिब 80% धान रोपाई सम्पन्न। सुदूरपश्चिम सबैभन्दा अगाडि। एकै वर्षमा करिब 3.5 अर्बको खरबुजाको बिया आयात भएको छ। नेपालको वैदेशिक व्यापार 24 खर्ब नाग्दा आयात निर्यात दुवै बढेको छ। समस्याग्रस्त सहकारीका ऋणीमाथि सरकारले कडाई गर्ने भएको छ। जमानीकर्ता र नातेदारको खाता पनि रोक्का हुने भएको छ। अर्ग्यानिक कृषि प्रबन्धनमा सरकार प्रतिबद्ध रहेको छ। प्रमाणीकरण एजेन्सी स्थापना गर्ने तयारी गरिएको छ। प्रदेशमा देखिएको राजनीतिक अन्यलता छिट्टै हट्ने एमाले अध्यक्ष ओलीको दावी छ। बिजुलीको व्यापारबाट नेपाललाई 18.76 अर्ब रुपियाँ नाफा भएको छ। झापाका 18 सुकुम्बासी परिवारलाई कानूनी रूपमा जग्गा धनी पूर्जा वितरण गरिएको छ। माइती घरमा भने सुकुम्बासीको आन्दोलन जारी छ। बसोबासको अधिकार सुनिश्चित गर्न माग गरिएको छ। यो हप्ता देशैभर कम वर्षा हुने मौसमविदको भनाइ छ। र काभा पुरुष भलिबल च्याम्पियनसिपमा नेपालको दोस्रो हार। श्रीलङ्का 3-2 सेटमा पराजित। जापानमा हुने एसियाली खेलकुदमा नेपाली महिला भलिबल टोली समूह एमा परेको छ। हौस् त आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि साउन 8 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौँला। अहिलेलाई सुशीला श्रेष्ठ पनि बिदा हुन्छु। नमस्कार।

0: मा आबद्ध विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
1: नेपाल परिवेश सुरु गरौं मुख्य समाचारका शीर्षकहरूबाट।
0: व्यवसायी शंकर अग्रवाललाई पूर्वपक्षका लागि थुनामा पठाइयो। मध्य प्रदेशका पूर्व अर्थमन्त्री शाहसहित सात जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर।
1: कर्णालीमा एमालेकै मुख्यमन्त्रीलाई सघाउने नेकपाको निर्णय। विपक्षीले बहुमत पुर्याए बागमती प्रदेशका मुख्यमन्त्रीले राजीनामा दिने।
0: नागडुङ्गा सुरुङ मार्ग साउन 11 गते उद्घाटन गर्ने तयारी। भोलिसम्म भारी वर्षाको सम्भावना नरहेको विभागको भनाई।
1: ककरोच जनता पार्टीले भोलि भारतभर विरोध प्रदर्शन गर्ने। प्रश्नपत्र चुहावट प्रकरणमा फास्ट ट्र्याक अदालत स्थापना गर्ने प्रधानमन्त्री मोदीको घोषणा।
0: र विश्वकप लिग टू क्रिकेटमा नेपालद्वारा नेदरल्यान्ड सामु 158 रनको लक्ष्य प्रस्तुत। नेदरल्यान्ड्स जवाफी ब्याटिङमा। काभा भलिबलमा नेपालको लगातार दोस्रो हार।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन टप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ। फोन 4781-4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा सञ्चार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज। समयको आवाज
1: थाहा सञ्चार नेटवर्कमा समाचार अब विस्तारमा। सिराहाको लाहानमा प्रहरीले गोली चलाएर 6 जनालाई नियन्त्रणमा लिएको छ। आज दिउँसो उनीहरूलाई नियन्त्रणमा लिन 7 राउन्ड गोली चलाएको थियो। लागु औषध नियन्त्रण ब्युरोको टोलीले गोली चलाएर 6 जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिराहाका सूचना अधिकारी डिएसपी रमेश पालले जानकारी दिनुभयो। पक्राउ परेका मध्ये 5

0: र एक नेपाली रहेका छन्। उनीहरूको साथबाट 225 ग्राम खैरो हिरोइन बरामद भएको प्रहरीले जनाएको छ।
1: व्यवसायी शंकरलाल अग्रवाललाई पूर्वपक्षका लागि थुनामा पठाइएको छ। आज उच्च अदालत पाटनले बैंकिङ कसुर मुद्दामा अग्रवाललाई थुनामा राख्ने आदेश दिएको छ। न्यायाधीशद्वय अर्जुन प्रसाद कोइराला र कवि प्रसाद न्यौपानेको इजलासले थुनामा पठाएको अदालत प्रशासनले जानकारी दिएको छ। उनलाई हिजो मात्रै सीआईबीले पक्राउ गरी अदालतमा बुझाएको थियो। उनी उक्त मुद्दामा फरार अभियुक्त थिए।
0: मध्य प्रदेशका पूर्व अर्थमन्त्री शैलेन्द्र प्रसाद शाहसहित 7 जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। सर्लाहीको बागमती म्युनिसिपल पार्क र रिसोर्ट निर्माणमा भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज मध्य प्रदेशका पूर्व अर्थमन्त्री शैलेन्द्र प्रसाद शाहसहित 7 जनामाथि भ्रष्टाचार मुद्दा दायर गरेको हो। अख्तियारले शाहसहित मध्य प्रदेश सरकारको अर्थ मन्त्रालयका तत्कालीन सचिव गजेन्द्र कुमार ठाकुर, सर्लाहीको बागमती नगरपालिकाका मेयर भरत कुमार थापा, उपप्रमुख लीला कुमारी मोक्तान, प्रमुख प्रशासकीय अधिकृत विमल कुमार पोखरेल, मध्य प्रदेश सरकारको अर्थ मन्त्रालयका उपसचिव उद्धव राज न्यौपाने र ठेकेदार बिकुई धोलीखेल जीविका प्रतिनिधि युवराज पोखरेल विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता सुरेन्द्र न्यौपानेले जानकारी दिनुभयो।
1: कर्णालीमा नेकपाले मुख्यमन्त्री एमलाल कणेल विरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावको पक्षमा मतदान गर्ने निर्णय गरेको छ। आज बसेको संसदीय दलको बैठकले उक्त निर्णय गरेको नेकपा नेता एवं प्रदेश सभा सदस्य रणसिंह परियारले थाहा सञ्चार नेटवर्कसँग बताउनु भएको छ। उहाँले यसअघि पनि केन्द्रीय नेताहरूकै सहमतिमा पक्षमा मतदान गर्ने निर्णय गरेकाले पनि पुनर्विचार हुने सम्भावना नरहेको जानकारी दिनुभएको छ। कर्णालीमा काँग्रेस नेकपा मिलेर गत बिहिबार मुख्यमन्त्री कणेल विरूद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका थिए। केन्द्रमा नेकपा एमाले नेकपा बीच समीकरण बनेको भनिए पनि कर्णालीमा भने नेकपाले यसअघि नै अडानमा कायम रहने बताएको छ। कर्णालीमा काँग्रेस नेकपा मिलेर गत बिहिबार मुख्यमन्त्री कणेल विरूद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका थिए। साथै मुख्यमन्त्रीमा काँग्रेस संसदीय दलका नेता जीवन बहादुर शाहीलाई प्रस्ताव गरेका छन्। यस सम्बन्धी कारवाही अगाडि बढाउन प्रदेशसभा बैठक आगामी 9 गते बस्दैछ।
0: बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाले एमाले र नेकपाले बहुमत जुटाए आफू तत्काल राजीनामा दिन तयार रहेको बताउनु भएको छ। सत्ता गठबन्धनबाट एमाले अलग भएसँगै मुख्यमन्त्री बानियाले कंग्रेसका 3 जना बिना विभागीय मन्त्रीहरूको जिम्मेवारी तोक्नु भएको छ। कंग्रेसका तर्फबाट बिना विभागीय मन्त्री विनु रायमाझीलाई भौतिक पूर्वाधार विकास मन्त्रालय, सुरेश श्रेष्ठलाई उद्योग पर्यटन तथा श्रम तथा यातायात मन्त्रालय र उर्मिला नेपाललाई कृषि पशुपक्षी वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी तोकिएको हो। एमाले र नेकपा मिलेर नयाँ मुख्यमन्त्रीमा दावी गरेमा अहिलेको सरकार ढल्नेछ।
1: चिकित्सा शिक्षा सुधारका अभियन्ता प्राध्यापक डाक्टर गोविन्द केसीले फेरि अनसन सुरु गर्नुभएको छ। धनगढीमा रहेको एलएन चोक स्थित कृष्ण मन्दिरको धर्मशालाबाट अनसन सुरु गर्नुभएको डाक्टर केसीका सहयोगी डाक्टर अमृत जैशीले जानकारी दिनुभयो। चिकित्सा शिक्षाको सुधारका लागि पटक पटक अनसन बस्नुभएका डाक्टर केसीको यो 24 औं अनसन हो। यसअघि नै सरकारलाई माग पूरा गर्न दिएको साउन 5 गतेसम्मको समय सीमालाई पूर्ण रूपमा व्यवस्थित गरेपछि पुनः अनसन सुरु गर्नु परेको डाक्टर केसीले बताउनुभयो। केसीले सरकारले जनताले निजी माफियाहरूलाई पोस्न र जेहेन्दार विद्यार्थीको छात्रवृत्ति खोज्न नपठाएको भन्दै स्थापित नियम र मूल्य मान्यता विपरीत स्वार्थको द्वन्द हुने गरी दशरथ चन्द मेडिकल विश्वविद्यालय सहितका चिकित्सा आयोगमा गरिएका नियुक्ति बन्द गर्न माग गर्नुभयो।
2: मेडिकल विश्वविद्यालय बन्द गर्नुपर्छ भनेर हुँदै होइन, यसको विरुद्धमा पनि होइन। पहिले सुरुमा किन चाहियो त अहिले जब प्रतिष्ठान भएपछि किन चाहियो भन्ने पनि थियो, तर त्यो कार्य हुँदै होइन। जुन नयाँ पदाधिकारीहरू आएका छन् उहाँहरू स्वार्थबाजी व्यक्तिहरू हुन् र यो त सार्वजनिक संस्था हो, त्यस कारण निजी संस्थासँग आबद्ध त्यो 2 जना पदाधिकारीहरू र स्वार्थ बाजिने व्यक्ति भएको हुनाले गर्दाखेरि चाहिँ त्यसको विरुद्ध त्यो खारिज गर्नुपर्छ भनेर राखेको।
1: चिकित्सा शिक्षा आयोग मार्फत छात्रवृत्ति कटौती गर्ने र मापदण्ड तथा पूर्वाधार बिना निजी कलेजहरूमा सीट वृद्धि गर्ने प्रस्ताव र निर्णय खारेज गर्न माग गरिएको छ। गेटामा विश्वविद्यालय सञ्चालनमा आउनु स्वागत योग्य भए पनि स्वास्थ्य विज्ञान प्रतिष्ठानको साटो विश्वविद्यालय मोडलमा आउनुमा षड्यन्त्र रहेको उहाँको आरोप छ।
0: प्रधानमन्त्री बालेन्द्र शाहले अर्ग्यानिकको उत्पादनको प्रमाणीकरणको व्यवस्था स्वदेशमै मिलाउन निर्देशन दिनुभएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा आज अर्ग्यानिक कृषि व्यवसायको छाता संगठन अर्ग्यानिक एसोसिएसन नेपालका पदाधिकारी संघको छलफलका क्रममा उहाँले त्यस्तो निर्देशन दिनुभएको हो। अर्ग्यानिक उत्पादनमा अन्तर्राष्ट्रिय प्रमाणीकरणको व्यवस्था निकै खर्चिलो भएकाले सरकारको नियन्त्रणमा अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाणीकरण एजेन्सी स्वदेशमै स्थापना गर्नु पर्ने माग व्यवसायले गरेका थिए। सो मागका सम्बन्धमा प्रधानमन्त्री शाह सकारात्मक भएको उहाँको सचिवालयले जनाएको छ। प्रधानमन्त्री शाहले प्रारम्भिक मल उत्पादन गर्ने निजी उद्योग तथा सहकारी संस्थालाई सहयोग अनुदान दिनुपर्ने व्यवसायको माग अनुरूप व्यवस्था गर्न सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ। त्यसै गरी अर्ग्यानिक मलको उत्पादन वा खरिद गर्न रासायनिक मलले पाएको सुविधा सरह सुविधा हुनुपर्ने मागमा सरकार सकारात्मक रहने प्रधानमन्त्री शाहको भनाइ छ।
1: शिक्षा तथा खेलकुद मन्त्री सस्मिता पोखरेलले शैक्षिक परामर्श एजुकेशन कन्सल्टेन्सी क्षेत्रका व्यवसायीहरूलाई शैक्षिक परामर्श भाषा शिक्षण तथा तयारी कक्षीय सञ्चालन तथा व्यवस्थापन नियमावली 2083 संशोधन गर्ने आश्वासन दिनुभएको छ। आज सिंहदरबार स्थित मन्त्रालयमा भएको छलफलमा मन्त्री पोखरेलले नियमावलीका केही व्यवस्था संशोधनका लागि तयार रहेको बताएको नेपाल शैक्षिक परामर्श संघ इक्यानका अध्यक्ष लक्ष्मण पौडेलले बताउनुभयो।
3: विषय अब यो नियमावलीलाई कसरी कार्यान्वयन गर्ने अथवा कसरी संशोधन गर्ने, जुन नियमावली चाहिँ कति हाम्रो यो व्यवसायको पक्षमा नरहेको कारणले गर्दा स्टुडेन्ट हकभित्र प्यारेन्ट्सको अभिभावकको पैसालाई सेक्युरिटी गर्ने कुराहरूलाई चाहिँ धेरै फोकस कुराहरू थियो, जसले गर्दा चाहिँ आउने यो नियमावलीलाई सही किसिमबाट चाहिँ इम्प्लिमेन्टमा लिएर जानको लागि संशोधन गर्नुपर्ने अवस्था देखिएको थियो। त्यही विषयमा डिस्कस भयो। मन्त्रीज्यू पनि पोजिटिभ हुनुहुन्छ। मन्त्रीज्यूले संविधान त अब संशोधन हुन्छ, इमेन्ट गर्न सकिन्छ भने नियमावली संशोधन गर्न नसक्ने अवस्था छैन, त्यसमा छलफल गरौँ, आज तपाईँहरूको भाषण सुन्नलाई बसेका थियौँ, हामीले भाषण सुन्यौँ र अब यसलाई चाहिँ हामी इमेन्ट गर्ने प्रक्रियामा लिएर जानको लागि अगाडि बढ्छौँ भन्ने कुरा।
1: आज मात्रै त्रिभुवन विश्वविद्यालयको 67 वार्षिक दिवसका अवसरमा आयोजित विशेष समारोहमा शिक्षा मन्त्री पोखरेल विरूद्ध विद्यार्थीले विरोध प्रदर्शन गरेका थिए। स्वतन्त्र विद्यार्थी युनियन सोभियो खारेज गरेको भन्दै असन्तुष्ट विद्यार्थीले मन्त्री पोखरेल विरूद्ध प्रदर्शन गरेका हुन्। प्रदर्शनका क्रममा उनीहरूले मेरिटोक्रेसी लागू गर र नेपो बेबी शिक्षा मन्त्री जस्ता नारा अङ्कित प्लेकार्डहरू प्रदर्शन गरेका थिए।
0: नेपाल परिवेशमा थप समाचार बाँकी नै छन्, सुन्दै गर्नु होला।
4: गुणस्तरीय प्लम्बिङको नाम मार्बल।
5: मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड, साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
4: सुरक्षा घरको साथ जीवन घरको।

0: ढुकढुक होइन ढुक्क हौ, प्रभु महालक्ष्मीबाटै जीवन बीमा गरौँ।
1: प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्स लिमिटेड।
2: यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज। समयको आवाज
3: थाहा संचार नेटवर्क काठमाडौँबाट प्रसारण भइरहेको नेपाल परिवेशमा अब बाँकी समाचार।
4: पुष्पलाल स्मृति दिवसमा दुई ठूला कम्युनिष्ट पार्टीले र बीपी स्मृति दिवसमा काङ्ग्रेसले अहिलेको सत्तारूढ दल र सरकारको मात्र होइन पार्टी सत्ता र सरकार सञ्चालनको पनि चर्चा गरेका छन्। 44 बीपी स्मृति दिवसको भोलिपल्ट नेपाली काङ्ग्रेसले एनसी फर एनसी अभियानको घोषणा गरेको छ। अभियानको घोषणा गर्दै सभापति गगन कुमार थापाले पार्टीको नयाँ अभियान एनसी फर एनसीको अर्थ नेपाली काङ्ग्रेस फर नेसनल कज रहेको जानकारी दिनुभयो। उहाँले यो अभियान

0: कल्याण पार्टीको आन्तरिक मामिलामा मात्र सीमित नभई नागरिकहरूको कल्याण र बृहत्तर राष्ट्रिय हितमा केन्द्रित रहने स्पष्ट पार्नुभयो। अभियानको कार्यतालिका सार्वजनिक गर्दै सभापति थापाले साउन 7 गतेदेखि भदौ 24 गतेसम्म सांगठनिक तयारीको चरण रहने बताउनु भएको छ। उहाँका अनुसार आगामी भदौ 24 गते बीपी जयन्तीको अवसरमा भव्य समारोह आयोजना गरिनेछ। सभापति थापाले शहीदी नेपाली काँग्रेसका प्रत्येक सदस्य र पार्टीका सबै तहका कमिटीहरूले नागरिक हित र राष्ट्रिय उद्देश्यका लागि विशेष प्रतिज्ञा गर्ने कार्यक्रम तय गरिएको बताउनुभयो।
1: काँग्रेस भनेको समाजलाई दुःख परेको बेलामा समाज बनाउँछु भन्ने संकल्प गर्ने पार्टी हो भन्ने पार्टीको परिचय बनाउँछ। त्यही परिचयले काँग्रेस यत्रो समय टिकेको त हो। हाम्रो परिचयमाथि प्रश्न उठेको हो, हाम्रो क्षमतामाथि प्रश्न उठेको होइन। त्यो परिचय ठिक ठाउँमा लिएर जानुपर्नेछ। नेपाली काङ्ग्रेसका श्रद्धेय नेता बिपी कोइरालाको स्मृति दिवसमा आज एउटा प्रतिज्ञा गरौँ। नेपाली काङ्ग्रेसका प्रत्येक सदस्य भाद्र 24 हामी तयार भएर आउनेछौँ। हाम्रो पार्टीलाई यस्तो पार्टी बनाउनेछौँ जहाँ समस्या हुन्छ त्यहाँ काङ्ग्रेस देखिन्छ। काङ्ग्रेसको झन्डा वा काङ्ग्रेसका मानिसहरू काङ्ग्रेसले गरेका यस्ता कार्यक्रमहरू मात्र होइन, कहीँ विपद छ भने त्यहाँ काङ्ग्रेस देखिन्छ।
0: काङ्ग्रेस उपसभापति विश्वप्रकाश शर्माले बीपी कोइरालाको विचार ब्रह्माण्डीय विचार भएको बताउनु भएको छ। बीपीको आदर्शमा आफूले मात्र मानेको बताउने काङ्ग्रेसका पुराना नेतातर्फ लक्षित गर्दै उहाँले बीपीको रगत आफूहरूसँग नरहे पनि बीपीको विचार आदर्श र सिद्धान्त रहेको उल्लेख गर्नुभयो।
1: बीपी कोइराला नाम गरेको विचार यो ब्रह्माण्डीय विचार, ब्रडर विचार, यो केवल कम्पनी रजिस्ट्रारको कार्यालयमा यो उद्योगको कार्यालयमा गएर दर्ता गरिए जस्तो सामान्य कुनै सामानको ब्रान्ड होइन। हामी बिपी कोइरालाको रगत बोकेका मानिसहरू होइनौँ, तर बिपी कोइरालाको विचार, बिपी कोइरालाको सिद्धान्तलाई, आदर्शलाई केन्द्रमा बोकेर बसेका हौँ।
2: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भने अहिले कङ्ग्रेस विभाजनको सम्मुखमा रहेको भन्दै पहिला एकताबद्ध हुन सुझाउनु भएको छ।
3: अहिले नेपाली कङ्ग्रेसभित्र बेला न बेला बजिनु होला भन्छ ग्यार नेवारीमा, के बजिनु होलाको चरम चरम हो बुझ्दिनँ भएको छ केही। तर नेपाली कङ्ग्रेसले कङ्ग्रेसको रूपमा अस्तित्व कायम गरोस्, कङ्ग्रेसको रूपमा अस्तित्व कायम गरोस्, एकताबद्ध होस् र लोकतन्त्रका लागि लड्ने सामर्थ्य पुनः प्राप्त गरोस्।
2: मुलुकको लोकतान्त्रिक व्यवस्था अपहरित रहेको अवस्थामा ओलीले कङ्ग्रेस र एमाले नेकपा लगायतका दलहरू मिलेर अघि बढ्नु पर्नेमा जोड दिनुभयो।
3: हामी सबै प्रगतिशील लोकतान्त्रिक शक्तिहरू, वामपन्थी लोकतान्त्रिक देशभक्त शक्तिहरू, सबै शक्तिहरू मिलेर देशका लागि, जनताको हितमा लोकतन्त्र वापस ल्याउन, संविधानको रक्षा गर्न, सुशासन फेरि वापस ल्याउन, कानुनी राज पुनस्थापना गर्न दृढताका साथ अगाडि बढ्नु, एकजुट भएर अगाडि बढ्नु। मैले यो सबै पार्टी एकै ठाउँमा मिलेर एउटै पार्टी बनाएर जाउँ भनेको होइन। पार्टी आफ्ना आफ्ना भए पनि हुन्छ, काममा चाहिँ मिलौँ न।
2: पछिल्लो समय एमालेसँग एकताको पहल गरिरहनुभएका नेपाली कम्युनिस्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले पनि देशलाई निरङ्कुशतातर्फ लैजाने प्रयास भइरहेको बताउनु भएको छ। राष्ट्रिय स्वाधीनता र प्राप्त उपलब्धिहरू सङ्कटमा परेको भन्दै प्रचण्डले यति बेला सबै मिल्न सक्ने जति मिलेर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो।
4: नेपालमा गणतन्त्र भएर भएपछि विकसित भएका थुप्रै सकारात्मक कुराहरूमाथि अत्यन्त नकारात्मक ढङ्गले झुटो प्रचार गरेर प्रहार गरिएको छ। भौतिक पूर्वाधारको क्षेत्रमा भएका अभूतपूर्व विकासलाई अवमूल्यन र अपमानित गरिएको छ। शिक्षा र स्वास्थ्यमा भएका प्रगतिहरूलाई अपमानित र अवमूल्यन गरिँदैछ। यो पटक
2: अर्का पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले अमेरिका र भारतको उदाहरण दिँदै आफूहरू पनि फेरि सत्ताको नेतृत्वमा पुग्ने दावी गर्नुभयो।
5: र हामीले हरेस खाने कुरा आउँदैन। अहिलेको चुनावको परिणाम के भयो भन्ने कुरालाई मात्रै हेर्ने होइन, यस्तो परिणामहरू आइरहेको हुन्छ। जम्मा 4 सिटमा सीमित भएको बिजेपी अहिले हेर्दै हुनुहुन्छ भारतमा। कति पटक चुनाव हारेका अमेरिकाका प्रधानमन्त्री अब्राहम लिंकन थाहा छँदैछ, सारा संसारमा उनले एउटा ऐतिहासिक काम गरेर दास प्रथाबाट अमेरिकालाई मुक्त गर्ने त्यो अभियन्ता पनि हो। त्यसो हुनाले हामीले अगाडि बढ्ने हो।
2: विक्रम सम्बत 1981 असार 15 गते रामेछापमा पिता भक्तलाल र आमा तुलसी कुमारीका महिला छोराका रूपमा जन्मिनु भएको

0: का पुष्पलालले प्रवासमा बसेर नेकपाका गतिविधि अगाडि बढाउनु भएको थियो। उहाँ शहीद गंगालालको भाइ हुनुहुन्छ। विक्रम सम्वत 2006 साल वैशाखमा निरञ्जन गोविन्द वैद्य, नारायण विलास जोशी, नरबहादुर कर्माचार्य र मोतीदेवी साक्यसँग मिलेर उहाँले भारतको कोलकत्तामा नेकपा स्थापना गर्नुभएको थियो। नेकपा स्थापना गर्नु अघि विक्रम सम्वत 1998 उहाँले प्रेमबहादुर कंसाकार, शम्भुराम श्रेष्ठ, सूर्यबहादुर भारद्वाज र रामराजासँग मिलेर नेपाली प्रजातान्त्रिक सङ्गठन गर्नुभएको थियो। नेपाली कङ्ग्रेस लगायत प्रजातान्त्रिक शक्तिसँग मिलेर संयुक्त जनआन्दोलन गरी पञ्चायती व्यवस्था परास्त गर्नुपर्छ भन्ने मत राख्नुभएको थियो। उहाँको विक्रम सम्वत 2035 साल साउन 7 गते भारतको नयाँ दिल्लीमा उपचारका क्रममा निधन भएको थियो।
1: नेपालकै पहिलो आधुनिक सुरुङ मार्ग नागढुङ्गा सुरुङ मार्ग यही साउन 11 गते उद्घाटन गर्ने तयारी गरिएको छ। सड़क विभाग अन्तर्गतको नागढुङ्गा सुरुङ मार्ग निर्माण आयोजनाले उद्घाटनको लागि अहिले आवश्यक प्रक्रिया पूरा भइरहेको जनाएको छ। आयोजनाको उप आयोजना निर्देशक एवं सूचना अधिकारी सञ्जय पन्थीका अनुसार साउन 11 गते उद्घाटन गर्ने तयारी छ। यसका लागि पूर्वाधार विकास मन्त्रालयले जानकारी पनि गराइएको छ।
0: देशका पहाडी भूभागमा आज र भोलि भारी वर्षाको सम्भावना नरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागका अनुसार हाल देशका पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली रहे केही स्थानमा हल्का वर्षा भइरहेको छ। बागमती, गण्डकी, कोशी र कर्णाली प्रदेशका पहाडी भूभागका 1-2 स्थानमा हल्का वर्षा भइरहेको महाशाखाका मौसमविद वरुण पौडेलले जानकारी दिनुभयो। पछिल्लो 12 घण्टामा भारी वर्षा कतै पनि नभएको उहाँले बताउनुभयो। नेपाल परिवेशमा अन्तर्राष्ट्रिय र खेलकुद सहितका समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।

0: DTH सेवा डिश होम
1: डिश होम खुशी को कनेक्शन
2: जीवन में थोड़े कुराहरू छन् जहाँ हामीलाई चोइस गर्ने सुविधा हुन्छ thahakhabar.com जहाँ तपाईं निर्धक्क चोइस गर्न सक्नुहुन्छ आफ्नो रुचि अनुसारको समाचार समाचारमा विविधता विचारमा सन्तुलन thahakhabar.com त्यति मात्र होइन मोबाइल डाटा सर्फिङमा पनि असाध्यै कम खर्चिलो छिन छिनको खबर अब thahakhabar.com मा
3: यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज समयको आवाज
4: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौँ नेपाल परिवेश अनलाइनमा थाहा संचार .com र थाहा खबर .com पनि संसारभर सुन्न सकिन्छ
5: अब बाँकी समाचार बालेन्द्र शाह नेतृत्वको सरकारले लोकसेवा आयोगको नियमित पदपूर्ति प्रक्रिया रोक्ने निर्णय गरेको भन्दै विद्यार्थी संगठन अखिल क्रान्तिकारीले भर्त्सना गरेको छ संगठनले आज एक प्रेस वक्तव्य जारी गर्दै गत साउन चारको मुख्य सचिव स्तरीय बैठकको निर्णयबाट चालु आर्थिक वर्षमा प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयको स्वीकृति बिना स्थायी पदपूर्ति नगर्ने र लोकसेवामा माग नपठाउने स्वेच्छाचारी कदम चालिएको आरोप लगाएको हो
4: यस्तै द्वन्द पीडितहरूले विश्वसनीय र पारदर्शी र पीडित मैत्री प्रक्रियाबाट सत्य निरूपण तथा बेपत्ता छानबिन आयोग गठनको माग गर्दै प्रदर्शन गरेका छन् द्वन्द पीडितहरूले आज काठमाडौँको माइती घर मण्डलामा प्रदर्शन गरेका हुन् आम द्वन्द पीडित समुदायले आयोजना गरेको प्रदर्शनमा सहभागीहरूले पीडितको अर्थपूर्ण सहभागिता बिना गठन गरिने आयोगले संक्रमणकालीन न्यायको उद्देश्य पूरा गर्न नसक्ने भएकाले पीडितहरूलाई अनिवार्य सहभागी गराउन माग गरेका छन्
5: अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सेवाग्राहीसँग घुस लिइरहेको अवस्थामा आन्तरिक राजस्व कार्यालय लहानका कर अधिकृत युवराज पाललाई पक्राउ गरेको छ आयोगको बर्दीवासबाट खटिएको टोलीले सेवाग्राहीसँग घुस लिँदै गरेको अवस्थामा कर अधिकृत पाललाई पक्राउ गरेको आयोगका सूचना अधिकारी प्रकाश पोखरेलले जानकारी दिनुभयो लहान स्थित एक कम्पनीको कर परीक्षणमा सहज गरिदिने भन्दै कर अधिकृत पालले सेवाग्राहीसँग घुस लिएको अभियोग छ सूचना अधिकारी पोखरेलका अनुसार

0: घुसको रकम यकिन गर्न कर अधिकृत पालमाथि आवश्यक अनुसन्धान भइरहेको छ।
1: त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट 8 किलो गाँजा सहित 2 जना पक्राउ परेका छन्। भारतको मणिपुर घर भएका 20 वर्षीय मोनादेवी रामोस र 23 वर्षीय ओनी एमएली आज गाँजा सहित पक्राउ परेका हुन्। लागु औषध नियन्त्रण ब्युरो शाखा कार्यालय गौचरबाट खटिएको प्रहरीले थाई एयरवेजको उडानद्वारा बैङ्ककबाट काठमाडौँ आएका उनीहरूको सुटकेस तलासी गर्दा उक्त गाँजा फेला पारी पक्राउ गरिएको प्रहरीले जनाएको छ।
0: झापाको अर्जुनधारा नगरपालिका 11 लक्ष्मी धापका 17 जना अव्यवस्थित बसोबासीले आज जग्गा धनी दर्ता प्रमाण पूर्जा लाल पूर्जा प्राप्त गरेका छन्। जिल्ला भूमि समस्या समाधान समिति झापाले नगरपालिकाको सभाहालमा आयोजित कार्यक्रममा झापा क्षेत्र नम्बर 2 की प्रतिनिधि सभा सदस्य इन्दिरा राणाले उनीहरूले प्रमाण पूर्जा वितरण गर्नुभएको हो। पूर्जा वितरण गर्दै उहाँले वर्षौंदेखि बसोबास गर्दै आएका नागरिकले कानूनी रूपमा आफ्नो जग्गाको स्वामित्व प्राप्त गर्नु राज्यका लागि महत्वपूर्ण उपलब्धि भएको बताउनुभयो।
1: नेपाल परिवेशमा अब अन्तर्राष्ट्रिय समाचार। कक्रोच जनता पार्टी सीजेपीले भोलि भारतभर आन्दोलन गर्ने घोषणा गरेको छ। पार्टीले भोलि देशभर हुने विशाल विरोध प्रदर्शनमा सहभागी हुन सार्वजनिक आह्वान गरेको हो। सीजेपीको आह्वानमा भारतको राजधानी दिल्लीस्थित जन्तर मन्तरमा विद्यार्थीहरूको धरना तथा प्रदर्शन जारी रहेको छ। उनीहरूले शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामाको माग गर्दै निरन्तर प्रदर्शन गर्दै आइरहेका छन्। सीजेपीले भोलिको प्रदर्शनबारे जानकारी दिन आज डिजिटल पम्पलेट जारी गरेको थियो। पम्पलेट मार्फत पार्टीको सर्वसाधारण तथा विद्यार्थीहरूलाई ठूलो संख्यामा उपस्थित भई शान्तिपूर्ण प्रदर्शन गर्न र एकीबद्धता जनाउन अपिल गरेको छ। प्रदर्शनको व्यवस्थापनका लागि स्थानीय स्तरमा छात्र संगठन र अन्य सामाजिक संस्थाहरूसँग समन्वय गरी अनुमति तथा आवश्यक तयारी गर्न भनिएको छ। प्रदर्शनका क्रममा भेला भएका मानिसहरू माझ विद्यार्थीका मागहरू सार्वजनिक रूपमा वाचन गर्न र प्रहरी दमनको सामना गरेकाहरूप्रति सहानुभूति प्रकट गर्न आह्वान गरिएको छ। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले प्रश्नपत्र चुहावट प्रकरणमा संलग्न छिटो र कडा सजाय सुनिश्चित गर्न फास्ट ट्र्याक अदालत स्थापना गर्ने घोषणा गर्नुभएको छ। योग्यता तथा प्रवेश परीक्षामा भएको प्रश्नपत्र चुहावटको विरोधमा सीजेपीले सुरु गरेको आन्दोलन उग्र बन्दै गएपछि मोदीले आज फेसबुक मार्फत पेपर लिक प्रकरणमा संलग्नलाई कारवाही गर्न द्रुत अदालत स्थापना गर्ने घोषणा गर्नुभएको हो। युवाको कल्याण र भविष्यभन्दा महत्वपूर्ण अरू केही हुन नसक्ने मोदीको भनाइ थियो। उहाँले सम्बन्धित निकाय र अधिकारीहरूलाई आवश्यक सबै प्रक्रिया अघि बढाउन निर्देशन दिइएको जानकारी दिनुभयो।
0: नेपाल परिवेशमा अब खेल समाचार। आइसिसी विश्वकप लिग टू अन्तर्गत त्रिकोणात्मक सिरिजमा नेपालले नेदरल्याण्ड सामु जितका लागि 158 रनको सामान्य लक्ष्य दिएको छ। नेदरल्याण्ड्सको उक्टेक्ट स्थित स्पोर्ट पार्क युट्रेच स्थित स्पोर्ट्स पार्कमा घरेलु टोलीले टस जितेर बलिङ रोजेपछि ब्याटिङ गरेको नेपाली टोली 44.4 ओभरमा 157 रन बनाउँदा अल आउट भयो। नेपालका लागि आरिफ शेखले सर्वाधिक 41 रन बनाउँदा गुलसन झाले 29, दिपेन्द्र सिंह अहिले 21 र आसिफ शेखले 14 रन थपे। करण केसी 13 रनमा नट आउट रहे। नेपाललाई कम स्कोरमा रोक्न एलेक्स रोय र रोलोफ भान डेर मर्वेले समान 3 विकेट लिए। लोगान भान बेकरले 2 र काइल केलिनले 1 विकेट लिए। अहिले नेदरल्याण्ड्सले जवाफी ब्याटिङ गरिरहेको छ। ताजा अवस्थामा नेदरल्याण्ड्सले 25 ओभरको खेल सकिँदा 4 विकेटको क्षतिमा 77 रन बनाएर खेलिरहेको छ।
1: एसियन गेम्स अन्तर्गत पुरुष क्रिकेटको समूह चरणमा नेपाल अफगानिस्तान र जापानसँग भिड्ने भएको छ। आज सार्वजनिक समूह विभाजन अनुसार नेपाल समूह एमा परेको हो। यो समूहमा नेपाल र अफगानिस्तान सँगै आयोजक राष्ट्र जापान पनि छ। समूह बीमा हङकङ मलेसिया र ओमान रहेका छन्। हरेक समूहका शीर्ष 2 टोलीले क्वार्टर फाइनलमा स्थान पक्का गर्नेछन्। भारत पाकिस्तान श्रीलङ्का र बङ्गलादेशले सिधै क्वार्टर फाइनलमा प्रतिस्पर्धा गर्नेछन्। नेपाल छनौटका च्याम्पियनका हैसियतले एसियाली खेलकुदमा सहभागिता जनाउँदैछ। गत महिना सिङ्गापुरमा सम्पन्न छनौटको फाइनलमा नेपालले हङकङलाई पराजित गरेको थियो। 20औं एसियन गेम्स जापानमा हुँदैछ।
0: पाकिस्तानमा जारी काभा पुरुष भलिबल च्याम्पियनसिपमा नेपालले लगातार दोस्रो हार बिहोरेको छ। पाकिस्तानको इस्लामाबादमा आज भएको खेलमा नेपाली टोली श्रीलंकासँग 3-2 को सेटमा पराजित भएको हो। लगातार दोस्रो हार भोगेसँगै नेपालको सेमी फाइनल पुग्ने सम्भावना कठिन बनेको छ। पहिलो सेट गुमाएको नेपालले दोस्रो र तेस्रो सेटमा लगातार जित निकाले पनि चौथो र पाँचौं सेट भने गुमाउन पुग्यो। पहिलो सेट 18-25 गुमाएको नेपालले दोस्रो सेटमा 25-21 पुनरागमन गर्दै खेललाई बराबरीमा ल्यायो। तेस्रो सेट पनि नेपालले 25-19 आफ्नो पक्षमा पार्यो, तर चौथो सेट 21-25 गुमाउन पुग्यो। पाँचौं तथा अन्तिम सेट 10-15 गुमाएसँगै नेपाली च्याम्पियनसिपमा लगातार दोस्रो हार बिहोरेको हो। यसअघि हिजो भएको पहिलो खेलमा नेपाल काजाकिस्तानसँग 3-2 को सेटमा नै पराजित भएको थियो।
1: हामी नेपाल परिवेशको अन्त्यमा आइपुगेका छौं। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
0: व्यवसायी शंकर अग्रवाललाई पूर्वपक्षका लागि थुनामा पठाइयो। मध्य प्रदेशका पूर्व अर्थमन्त्री शाहसहित 7 विरूद्ध भ्रष्टाचार मुद्दा दायर।
1: कर्णालीमा मुख्यमन्त्रीमा शाहीलाई सघाउने नेकपाको निर्णय, विपक्षीले बहुमत पुर्याए बागमती प्रदेशका मुख्यमन्त्रीले राजीनामा दिने।
0: नागढुङ्गा सुरुङ मार्ग साउन 11 गते उद्घाटन गर्ने तयारी, भोलिसम्म भारी वर्षाको सम्भावना नरहेको विभागको भनाई।
1: कक्रोच जनता पार्टीले भोलि भारतभर विरोध प्रदर्शन गर्ने, प्रश्नपत्र चुहावट प्रकरणमा फास्ट ट्र्याक अदालत स्थापना गर्ने प्रधानमन्त्री मोदीको घोषणा।
0: र विश्वकप लिग टू क्रिकेटमा नेपालद्वारा नेदरल्यान्ड सामु 158 रनको लक्ष्य प्रस्तुत, नेदरल्यान्ड्स जवाफी ब्याटिङमा, कावा भलिबलमा नेपालको लगातार दोस्रो हार।
1: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो। प्रविधिमा साथ दिने भीम विश्वकर्मालाई धन्यवाद। अप्सरा र दिनेश बिदा हुन्छौ, नमस्कार।
2: एसएनपी कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना।
3: कम्पनी एन 2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अत्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर शुल्क दस्तुर जरिवाना मिनाहा हुने व्यवस्था भएको हुँदा समय भित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनु हुन एसएनपी कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ। पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी ढुक्क हुनुहोस्।
2: एसएनपी कम्पनीको कार्यालय भरतपुर बाइपास रोड आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै। सम्पर्क नम्बर 0564909959, 98550-60359 र 98550-67359।
4: लैङ्गिक आधारमा शारीरिक, मानसिक, सामाजिक, सांस्कृतिक, आर्थिक तथा यौनिक रूपमा असर पर्ने गरी हुने हिंसा लैङ्गिक हिंसा हो।
5: लैङ्गिक हिंसा मानवता, नैतिकता र सामाजिक रूपमा स्वीकार्य छैन। नेपालको संविधान र कानूनले लैङ्गिक हिंसालाई दण्डनीय अपराध मानेको छ। लैङ्गिक हिंसा विरुद्ध आवाज उठाऊ, न्यायको लागि एकजुट हौं।
4: जनहितका लागि आफन्त नेपाल, सौजन्य स्ट्यान्डर्ड चार्टर बैंक।
6: नवजात शिशुदेखि बाल बालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
7: निको चिल्ड्रेन हस्पिटल प्राली भरतपुर चितवन।
6: अस्पतालमा उपलब्ध सेवाहरू बिहान 7:30 साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा,
7: 24 घन्टा इमर्जेन्सी सेवा,
6: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष पिआइसियु र नवजात शिशु उपचार कक्ष एनआइसियु सेवा,
7: एडभान्स पेडियाट्रिक जनरल वार्ड,
6: नवजात शिशुको लागि इन्टरमिडिएट केयर नर्सरी सेवा,
7: जनरल डिलक्स सुपर डिलक्स तथा स्विट क्याबिन,
6: बाल मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा,
7: बच्चाहरूको इको कार्डियोग्राफी इसिजी सेवा,
6: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच कार्डियोग्राफी सेवा,
7: सुविधा सम्पन्न ल्याब, डिजिटल एक्सरे, भिडियो एक्सरे तथा इको सेवा,
6: भेन्टिलेटर सेवा,
7: होल बडी चेकअप जाँचको सुविधा
6: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ।
7: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल सीएमसी अगाडि भरतपुर 10 चितवन। फोन 056-518-853, 518-953।
6: बहुना कालिका अस्पताल को सेवा अब अपने सुविधा संपन्न भवन भरतपुर 11 बाईपास रोड बाट
8: 24 घंटा वरिष्ठ विशेषज्ञ द्वारा गर्भवती तथा स्त्री रोग सेवा
9: शल्य चिकित्सा पेट छाती सुगर थायराइड एवं मुटु रोग सहित को आईसीयू सेवा
8: एनआईसीयू पीआईसीयू सहित को बाल रोग विशेषज्ञ सेवा 4D वीडियो एक्सरे द्वारा बच्चा को संपूर्ण अंग तथा रोग देखना सकिने
9: मेरुदंड तथा

0: जोर्नी प्रत्यारोपण सहित को हार्ड जोर्नी सेवा ईईजी ईसीटी सहित को मनोरोग सेवा
1: यूरोलॉजी मा एमसीएस गर्नु भएका विशेषज्ञ द्वारा सेवा
0: प्लास्टिक सर्जरी सम्बन्धी उपचार सेवा
2: मौलाकालिका अस्पताल भरतपुर 11 बाईपास रोड फोन 0564937338 मोबाइल 9855588002
3: वर्षौंदेखि स्वास्थ्य क्षेत्रमा जनतालाई उचित सेवा प्रदान गर्दै आइरहेको अस्पताल रोडमा रहेको नारायणी सामुदायिक हस्पिटलमा अनुभवी डाक्टरहरूद्वारा हात खुट्टा भाँचिएको नसा च्यापिएको खप्टिएको लगायत महिला तथा पुरुषका साना तथा ठुला सबै खाले अपरेसन सजिलै गरिन्छ तिमीले भुले कि क्या हो पोहोर साल हाम्रो माइजीलाई पत्थरी र पाटेघरको अपरेसन त्यही गराएको होइन कस्तो राम्रो छ अहिले माइजीलाई
4: त्यसो भए हेलिकप्टर क्यान्सिल एम्बुलेन्स बोलाएर तुरन्त नारायणी सामुदायिक अस्पतालमा लैहालौ
5: हजुर हामी कहाँ आधुनिक प्रविधियुक्त मेसिनहरूबाट महिलाहरूको स्तनको विशेष एक्सरे 24 घण्टा सिटी स्क्यान तथा आइसियु सेवा उपलब्ध गराइन्छ
6: यो रमाइलो माडी घुम्दा घुम्दै दुई पो बजे लागेछ यार होइन भोक लागेको छैन तिमीहरूलाई
7: भोक त लागेको छ नि तर के गर्नु खानाको अर्डर कहीँ गरिएन अब चाउमिनमै चित्त बुझाउनु त होला नि
8: के भनेको त्यस्तो अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ यसका साथै स्वादिष्ट रोटी मोमो चाउमिन खाजा सेट चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ ल हिँड जाऊ त्यतैतिर
9: नारायणी होटल एन्ड रेस्टुरेन्ट बसन्तपुर बजार माडी प्रोप्राइटर धनप्रसाद ढुङ्गाना सम्पर्क 97 45 23 91 63
10: स्वदेश FM 93.2 मेगाहर्ज

0: सुन्दैछ नेपाली सेवाको साँझ पखबाट विनिता दाहालको नमस्कार। आज कार्यक्रममा विश्वविद्यालयमा राजनीतिक हस्तक्षेप नहुने शिक्षा मन्त्रीको भनाई, यसबारे विज्ञ भन्छन्
1: के गरी गर्नुहुन्छ भन्ने कुरामा उहाँहरूले पनि एउटा त त्यसको डिटेल ब्लू प्रिन्ट दिनुभएको छैन र त्यसको अर्थ के हो फेरि।
0: प्रदेश सरकारमा भइरहेका राजनीतिक गतिविधिलाई कसरी हेर्नु भएको छ?
2: जुन आन्दोलन भयो जेएनजीको आन्दोलन, त्यो आन्दोलनबाट जुन पाठ तलहरूले सिक्नु पर्थ्यो त्यो पाठ कति पनि नसिकेको देखियो।
0: संघीयता मामिलाका एक विज्ञ र दिल्लीमा भइरहेका प्रदर्शनको नेतृत्वसँग वार्ता गर्न सरकार तयार। तर सुरुमा प्रमुख विश्व समाचार।
3: पवनराज पौडेलबाट समाचार सुन्नुहोस्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले साउदी अरबमा परमाणु ऊर्जा विकास सम्बन्धी सम्झौता, साउदी अरबले अब्राहम सम्झौतामा सामेल भएर इजरायललाई मान्यता दिन्छ कि दिँदैन भन्ने कुरामा निर्भर हुने बताएका छन्। सम्झौतामा हस्ताक्षर भएको भोलिपल्टै स्पष्ट रूपमा विपरीत कुरा आएको हो। साउदी सरकारले प्यालेस्टिनी राज्य स्थापनाका लागि अपरिवर्तनीय बाटो सुनिश्चित नभएसम्म अब्राहम सम्झौतामा सामेल नहुने अडान लामो समयदेखि राख्दै आएको छ। ट्रम्पको पछिल्लो भनाइप्रति साउदी सरकारले कुनै प्रतिक्रिया दिइसकेको छैन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रेड सीमा तेल बोकेका ट्याङ्करहरूमाथि बारम्बार भएका आक्रमणपछि यमनका इरान समर्थित हुथी विद्रोहीहरू विरुद्ध ठूलो सैन्य कारवाही गर्ने चेतावनी दिएका छन्। उनले हुथीहरूप्रति आफू निराश भएको बताउँदै इरानले पनि सजाय भोग्नुपर्ने चेतावनी दिएका हुन्। रेड सीमा जहाजहरूमाथि भएका आक्रमणपछि तेल र ग्यासको मूल्यमा तीव्र वृद्धि भएको छ। जेरुसलेमबाट घटनाक्रमहरू नियालिरहेकी बीबीसीकी योलान्ड नेल भन्छिन्, यसले निश्चित रूपमा क्षेत्रीय युद्धलाई अझ विस्तार गर्न हुथीहरूसँग कारवाही गर्न सक्ने क्षमता छ भन्ने देखाउँछ। इरानले बाब अल मन्डाब जलमार्ग बन्द गर्ने धम्की यसअघि नै दिइसकेको थियो। त्यसो भयो भने यसले व्यावसायिक आवत जावतमा अझ बढी अवरोध सिर्जना गर्न सक्छ र विश्वव्यापी तेल आपूर्तिलाई पनि थप प्रभावित पार्न सक्छ। बीबीसीकी योलान्ड नेल। भारत सरकारले राजधानी दिल्लीमा भइरहेको अभूतपूर्व युवा प्रदर्शनको नेतृत्वसँग वार्ता गर्न तयार रहेको जनाएको छ। कक्रोच जनता पार्टी नामले परिचित उक्त प्रदर्शनका सहभागीहरूले परीक्षाको प्रश्नपत्र बाहिरिएको विषयमा शिक्षा मन्त्रीको राजीनामा माग गरिरहेका छन्। सरकारका प्रतिनिधिहरूले प्रदर्शन स्थलमै वा कुनै तटस्थ स्थानमा वार्ता गर्न सकिने बताएका हुन्। यसअघि आजै प्रधानमन्त्री नरेन्द्र मोदीले प्रश्नपत्र मामिलाका दोषीलाई तत्काल र कडा कारवाही गर्न सरकारले फास्ट ट्र्याक अदालत गठन गर्ने भनेका थिए। दिल्लीको प्रदर्शनप्रति समर्थन जनाउँदै भारतका विभिन्न सहरहरूमा पनि प्रदर्शन भइरहेका छन्। ब्रिटेनका 120 जना लखपतिहरूले आफूहरूमाथि अझ बढी कर लगाउन सरकारसँग अनुरोध गरेका छन्। उनीहरूका अनुसार यसले समाजलाई अझ समानतामूलक बनाउन मद्दत गर्नेछ र उनीहरूकै शब्दमा अत्यन्तै धनी व्यक्तिका हातमा रहेको सम्पत्ति र शक्ति समाजमा विकेन्द्रित हुनेछ। उक्त समूहले 1 करोड पाउन्ड भन्दा बढी मूल्यका सम्पत्तिमा 2% सम्पत्ति करलाई समर्थन गरेको हो। र युरोपेली संघ EU प्रतिस्पर्धा सम्बन्धी नियमहरूको उल्लङ्घन गरेको मामिलामा गुगललाई $1 अर्ब जरिवाना गरेको छ। गुगलले गैर कानूनी रूपमा आफ्नै सेवाहरूलाई प्राथमिकता दिएको र उसको एप स्टोर बाहिर उपलब्ध सस्ता विकल्पतर्फ पुग्नबाट ग्राहकहरूलाई रोकेको युरोपेली आयोगले बताएको छ। यो EU डिजिटल मार्केट्स एक्ट अन्तर्गत एउटै कम्पनीमाथि लगाइएको अहिलेसम्मकै सबैभन्दा ठूलो कुल जरिवाना हो। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा तपाईँलाई पुनः स्वागत छ। शिक्षा मन्त्री सस्मित पोखरेलले विश्वविद्यालयमा हुने राजनीतिकरणलाई पूर्ण रूपमा अन्त्य गर्ने बताएका छन्। राजनीतिका कारण विश्वविद्यालयको माहौल पछिल्ला वर्षहरूमा बिग्रिँदै गएका देखिएका कारण शिक्षा मन्त्रीको भनाई सकारात्मक रहेको बताउँदै अब सरकारले कसरी नियुक्ति गर्छ त्यसलाई हेरेर सरकारको प्रतिबद्धता स्पष्ट हुने विज्ञहरूले बताएका छन्। सुनौ एउटा रिपोर्ट। त्रिभुवन विश्वविद्यालयको 67 वार्षिक दिवसका क्रममा आज शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले विश्वविद्यालयमा भागभण्डाको सट्टा मेरिटोक्रेसीको आधारमा नियुक्ति गरिने बताएका हुन्। सरकारका प्रवक्ता समेत रहेका उनले आजको कार्यक्रममा विश्वविद्यालयमा राजनीतिक दबाव अन्त्य गर्ने प्रतिबद्धता दोहोर्याएका हुन्।
4: राजनीतिक रूपबाट कसैलाई कहाँ राख्ने, कसैलाई के गर्नुपर्ने, कतै सर्वा गर्नुपर्ने, कतै पढुवा गर्नुपर्ने, कतै नियुक्ति गर्नुपर्ने, त्यो कहिले पनि राजनीतिक रूपबाट युनिभर्सिटीमा कहिले पनि आउँदैन। यदि आयो भने शिक्षा मन्त्रालयलाई तुरन्त जानकारी गर्नु होला। हामीले मेरिटोक्रेसीको आधारमा विश्वविद्यालयलाई अगाडि बढाउनको लागि काम गर्छौँ।
0: शिक्षा मन्त्रीले भने जस्तो प्रतिबद्धताहरू कार्यान्वयन गर्न सकिने तर उनीहरूले कार्यान्वयन कसरी गर्छन् त्यो हेर्नुपर्ने त्रिविका अवकाश प्राप्त प्राध्यापक सञ्जीव उप्रेती बताउँछन्।
5: पुरै मेरिटोक्रेसीकै कुराहरू मात्र गरेर पनि यसले हाम्रो देशमा भएको विभिन्न विविधताहरू यहाँको असमानताहरूलाई त्यसले नकार्छ। मेरिट मात्रै भन्नु पनि इट्स अ लोडेड वर्ड। तर के हुन्छ भने मैले आफ्नो अनुभव व्यक्तिगत अनुभवको हिसाबमा चाहिँ यो जो भने सबै काङ्ग्रेस एमाले र माओवादी र अरू सरको दलहरूको यो जुन चाहिँ भागभन्दा छ नि यसले चाहिँ विश्वविद्यालयलाई एकदमै ध्वस्त बनाएको थियो।
0: शिक्षा क्षेत्रमा लामो समयदेखि कलम चलाउँदै आएका पत्रकार राजेन्द्र दाहाल प्रधानमन्त्री वा शिक्षा मन्त्रीले चाहँदा विश्वविद्यालयहरूमा व्यापक सुधार हुन सक्ने तर सरकारले कसरी काम गर्छ हेरेर मात्रै उसको प्रतिबद्धता बारे थप भन्न सकिने बताउँछन्।
1: शिक्षा र प्रज्ञाको केन्द्रमा बदल्न सक्छन्। त्यसकारणले शिक्षा मन्त्रीजीले जे भन्नुभएको छ त्यो असम्भव कुरो चाहिँ होइन। त उहाँहरूले कसरी गर्नुहुन्छ, गर्छु भनेको कुरालाई के गरी गर्नुहुन्छ भन्ने कुरामा उहाँहरूले पनि एउटा त त्यसको डिटेल ब्लू प्रिन्ट दिनुभएको छैन र त्यसको अर्थ के हो। फेरि आफूले नियुक्त गरेका मान्छे मात्रै त्यहाँ हुनु, अरूले नियुक्त गरेका जति चाहिँ राजनीतिक हुनु भनेर तिनीहरूलाई विदा गर्नु, त्यो दृष्टिकोण राख्नु, अब यो के हो, यो कुराहरू स्पष्ट हुन लागि छ। तर उहाँहरूले जो फेस भ्यालुमा चाहिँ उहाँहरूले भनेका कुरालाई सकारात्मक रूपमा लिनुपर्छ।
0: गत वैशाखमा सरकारले अध्यादेश मार्फत राजनीतिक नियुक्ति पाएका सयौं पदाधिकारीहरू एकसाथ पदमुक्त गर्दा विश्वविद्यालयका पदाधिकारीहरू पनि परेका थिए। यसैबीच असार तेस्रो साता सरकारले 7 विश्वविद्यालयका उपकुलपति नियुक्त गरिसकेको छ। अब अर्को विषय, कर्णाली र सुदूरपश्चिम प्रदेशमा नेपाली काङ्ग्रेस र नेकपा एमाले कतै मन्त्रीले राजीनामा दिने त कतै मन्त्री बर्खास्त गर्ने गर्दा विकसित घटनाक्रमले सातै प्रदेशमा असर पुग्ने नेताहरूले बताउँदै आएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीको सरकार बन्नु अघि विगतमा संघीय सरकारको नेतृत्व आलोपालो गर्ने विषयमा काङ्ग्रेस र एमाले बीच सहमति भएपछि 7 प्रदेशमा 2 दलको मिलिजुली सरकार गठन भएको थियो। अहिले प्रदेशहरूमा काङ्ग्रेस एमाले बीच तिक्तता आएपछि एमाले र नेपाली कम्युनिस्ट पार्टी बीच छलफलहरू चलिरहेका विवरण आएका छन्। काङ्ग्रेसले आफूहरू प्रतिपक्षमा बसेर जान तयार रहेको अभिव्यक्ति दिँदै आएको छ। यसै सन्दर्भमा हामीले संघीयता

0: मामिलाका विज्ञ प्राध्यापक पीताम्बर शर्मालाई सम्पर्क गरी सुरुमा प्रदेशमा भइरहेका राजनीतिक घटनाक्रमलाई तपाईँले कसरी हेरिरहनु भएको छ भनेर सोधेका छौँ।
1: यसलाई मैले कसरी हेरिरहेको छु भने यो जुन आन्दोलन भयो जेएनजीको आन्दोलन, त्यो आन्दोलनबाट जुन पाठ दलहरूले सिक्नु पर्थ्यो त्यो पाठ कति पनि नसिकेको देखियो। दलहरूको बुझाइ, दलहरूको नेपाली राजनीतिप्रति उनीहरूको दृष्टिकोण, दलहरूको आन्तरिक खिचातानी जस्ताको तस्तै छ जुन पहिला थियो। मेरो विचारमा जनताको अगाडि त्यो छल्नु भयो।
0: यो चाहिँ खास के कारण जस्तो लाग्छ?
1: मुख्य कुरा त के भने उनीहरूको राजनीतिको ढाँचा नै परिवर्तन भएन कि। जेएनजी आन्दोलनले जुन प्रकारको नयाँ राजनीति चाहिन्छ नेपाललाई अब भनेर देखाउन खोज्यो, त्यो प्रति यिनीहरू कुनै पनि रूपमा सचेत नभएको देखियो। पदको लोभ उनीहरूमा उत्तिकै देखियो। पदका निम्ति लुछाछुनी जुन पहिला थियो अहिले पनि त्यत्तिकै देखियो।
0: आउँदा चुनावमा चाहे प्रदेशको होस् अथवा स्थानीय अथवा सङ्घको, अब आउने चुनावहरूमा यसले ती दलहरूलाई अझै घाटा पुग्ने देखिन्छ त्यसो भए?
1: मेरो विचारमा स्पष्ट रूपले देखिन्छ घाटा पुग्ने। अहिले राष्ट्रिय स्वतन्त्र पार्टीबाट भएका, यो सरकार बालेन सरकारबाट भएका धेरै कति समस्याहरू थिए जसको विरोध जनस्तरमा भइरहेछ, तिनलाई अगाडि लिएर आफूले नयाँ रूपको राजनीति, नयाँ रूपको विकासको एउटा रूपरेखा यिनीहरूले कोर्लान् देलान् भन्ने जुन जनतामा सोच थियो नि, त्यो सोचमाथि यिनीहरूले प्रहार गरे।
0: राष्ट्रिय स्वतन्त्र पार्टीले नै यो प्रदेश सभाबारे पनि अलिकति फरक धारणा राखेर त्यो आवश्यक छैन भन्ने खालको कुरा आएको छ नि, त्यसलाई पनि मलजल गर्यो त्यसो भए अहिलेका बाँकी दलका गतिविधिले?
1: होइन, त्यसलाई चाहिँ मलजल गरेर म ठान्दिनँ, किनभने सङ्घीय गणतन्त्रको अवधारणा जुन छ त्यो अवधारणा प्रदेशसँग एकदमै अन्यन्याश्रित रूपले जोडिएको छ। प्रदेशलाई तपाईँले झिकिदिनुभयो भने संहिता नै खारेज हुन्छ। जुन प्रकारले अर्थमन्त्रीले भने वा जुन प्रकारले राष्ट्र स्वतन्त्र पार्टीका कतिपय नेताहरू लागिरहेछ, प्रदेशलाई खारेज गरिदिनुभयो भने हाम्रो सङ्घीय गणतन्त्रको मूल मन्त्रलाई नै खारेज गर्नुहोस् तपाईँले। त्यसले गर्दा प्रदेशमा समस्या छन्, त्यो समस्याको समाधान हामीले खोज्नुपर्छ। प्रदेशको नेतृत्वमा पनि समस्याको समाधान खोज्नुपर्छ। प्रदेशलाई दलहरूले जुन रूपले हेर्छन् त्यो हेर्ने दृष्टिकोणमा पनि समाधान खोज्नुपर्छ। र प्रदेशको जुन अधिकार छ अहिले, प्रदेशको अधिकारलाई अलिक व्यापक बनाएर प्रदेशलाई पनि चलायमान बनाउने, प्रदेश र सङ्घका बिचको जुन समन्वय छ त्यसलाई अलि गहिरो बनाएर लिएर जाने, प्रदेश र स्थानीय तहको जुन समन्वय छ त्यसलाई पनि राम्रोसँग हामी लाग्नुपर्छ। प्रदेशलाई खारेज गर्ने होइन, यदि राष्ट्रसभाले प्रदेशलाई खारेज गर्नुपर्छ भन्ने तर्क अहिलेको यो जुन किर्तानले त्यो तर्कलाई बढी बल दिन्छ भन्ने ठानेको छ भने त्यो राष्ट्रसभाका निम्ति नै प्रत्युत्पादक हुन्छ। अहिले उनीहरूको सोच के छ भने पालिकाहरू जुन छ नि त्यो पालिकाको प्रतिनिधित्वबाट प्रदेशमा आउने भन्ने, प्रदेशको सोच नै त्यो होइन। प्रदेशको सोच त के भने त्यो प्रदेशमा जति जात जातिहरू छन्, जुन जनसङ्ख्या छ, जुन जनसङ्ख्याको सामाजिक संरचना छ, बनोट छ, त्यो जनसङ्ख्याको सामाजिक संरचना बनोटलाई यथेष्ट रूपले त्यो प्रदेश सभामा प्रतिबिम्बित होस् भनेर हामीले प्रदेश चाहेको हो। उनीहरूको जुन प्रदेशको सोच छ त्यो प्रदेशको अन्तर्य जुन हो नि त्यो अन्तर्यभन्दा एकदम विपरीत छ।
0: पुराना दलहरू जो प्रदेशमा अहिले छन् उनीहरूको राजनीतिक खिचातानी त्यसले सङ्घीयताको मर्ममाथि नै हान्छ भन्न चाहिँ सकिँदैन अहिले त्यसो भने?
1: सङ्घीयतालाई को विरोध गर्नेहरूलाई त्यसले मलजल चाहिँ गर्न सक्छ, संहिताको विरोध गर्नेलाई केही सामल छ त्यसले दिन्छ, तर के भने संहिताको विरोध त्यसले चाहिँ गरे जस्तो म ठान्दिनँ। त्यसले गर्दा अब अहिलेका जुन राजनीतिक दल छन् तिनले त संहितामा देखिएका जुन विसङ्गतिहरू छन् त्यो विसङ्गतिलाई, प्रदेशमा देखिएका जुन विसङ्गतिहरू छन् ती विसङ्गतिहरूलाई एउटा समाधानको एउटा मार्ग खोजेर जानु पर्दैमा आफै खिचातानी गरेर आफ्ना विरोधीहरूलाई बल मात्रै पुर्याइरहेको छ।
0: त्यो म्यानेज गर्न नसकेको चाहिँ किन होला?
1: म्यानेज गर्न नसके नचाहेको नियतै ठिक छैन। हातमा सत्ता आयो भने जे पनि हुन्छ भनेर सत्तामुखी र शासन जुन सत्ता छ नि त्यो सत्ताबाट मातिएका मान्छेहरूको चाहिँ सोच हो यो। उनीहरूको नियत प्रदेशको विकासको छैन, उनीहरूको नियत प्रदेश र संहितालाई सबल बनाएर लैजाने छैन भन्ने कुरा यसले स्पष्ट भयो। त्यसले गर्दा अब एक प्रकारको धक्का यिनीहरूले पहिला गेन्जीको आन्दोलनमा खाए, त्योभन्दा अझ ठुलो धक्का यिनीहरूले प्रदेश तहमा खाए भने मात्रै अलिकति यिनीहरूबाट केही नयाँ प्रकारको सोच आउला, नत्र अहिलेका जुन राजनीतिक दल छन् ती राजनीतिक दल चाहिँ सुध्रिने ठाउँ छ मैले देख्दिनँ यसबाट।
0: उनी थिए संघीयता मामिलाका विज्ञ प्राध्यापक पीताम्बर शर्मा। अब अन्तिममा एउटा अन्तर्राष्ट्रिय प्रसङ्ग। भारत सरकारले राजधानी दिल्लीमा भइरहेको अभूतपूर्व युवा प्रदर्शनको

0: प्राथमिकतामा रहेको पनि बताएका छन्। मोदीले भनेका छन्, यसबारे सम्बन्धित विभागलाई आवश्यक कारवाही सुनिश्चित गर्न निर्देशन दिइएको छ। युवाको भविष्यमाथि खेलवाड गर्ने कुनै पनि व्यक्तिलाई छोडिने छैन। प्रधानमन्त्री मोदीलाई जवाफ दिँदै विपक्षी नेता राहुल गान्धीले उनकै शब्दमा मोदीले नै देशका युवाको भविष्यमा सबभन्दा धेरै नोक्सान पुर्याएका बताएका छन्। यसबीचमा भारतका विभिन्न स्थानका समर्थकहरूले डेलिभरी एप मार्फत खाना अर्डर गरेर दिल्लीका प्रदर्शनकारीहरूका लागि पठाइरहेका विवरण आएका छन्।
1: यसका साथै बीबीसी नेपाली सेवाको आजको कार्यक्रम यही सकिन्छ। अब भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौँ। त्यति बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
2: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली।
3: It's 9:00, अहिले 9:00 बजेको छ।

यो रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ, म राजेन्द्र विक्रम शाही। सुरुमा प्रमुख समाचार। स्वदेशमै अर्ग्यानिक उत्पादनको प्रमाणीकरणको व्यवस्था मिलाउन प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशन। बर्ड फ्लू संक्रमण नियन्त्रणमा साउन 1 गते यता बर्ड फ्लूको संक्रमण शून्य रहेको पशु सेवा विभागद्वारा जानकारी। बाजुराका 9 स्थानीय तहका 115 बस्ती तत्काल स्थानान्तरण गर्नुपर्ने जिल्ला विपद व्यवस्थापन समितिको निष्कर्ष। अमेरिका र साउदी अरेबिया बीच आणविक कार्यक्रम सञ्चालन सम्झौता। र आइसिसी क्रिकेट विश्वकप लिग 2 नेपालद्वारा जितका लागि 158 रनको कमजोर लक्ष्य पाएको नेदरल्यान्ड्स जवाफी ब्याटिङ गर्दै। अब समाचार विस्तारमा। प्रधानमन्त्री बालेन्द्र शाहले अर्ग्यानिक उत्पादनको प्रमाणीकरणको व्यवस्था स्वदेशमै मिलाउन निर्देशन दिनुभएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा आज अर्ग्यानिक कृषि व्यवसायीको छाता संगठन अर्ग्यानिक एसोसिएसन नेपालका पदाधिकारीसँग भएको छलफलमा प्रधानमन्त्री शाहले प्राङ्गारिक मल उत्पादन गर्ने निजी उद्योग तथा सहकारी संस्थालाई सहयोग अनुदान दिनुपर्ने व्यवसायको माग अनुरूप व्यवस्था गर्न समेत सम्बन्धित निकायलाई निर्देशन दिनुभयो। प्रधानमन्त्री शाहले अनियन्त्रित रासायनिक मल र विषादीको नियन्त्रण गर्दै अर्ग्यानिक कृषि प्रवर्धनका लागि सरकारले आवश्यक कदम चाल्ने बताउनुभयो। त्यसै गरी प्रधानमन्त्री शाहले अर्ग्यानिक मलको उत्पादन वा खरिद गर्न रासायनिक मलले पाएको सरह सुविधा हुनुपर्ने मागमा सरकार सकारात्मक रहने बताउनुभयो। अर्ग्यानिक उत्पादन निर्यातमा सरकारले दिने गरेको अनुदान 2 वर्ष यता रोकिएकामा उक्त समस्या कानूनी रूपमै निराकरण गर्ने प्रयासमा सम्बन्धित मन्त्रालयले कार्यविधि बनाइरहेको उहाँले बताउनुभयो। छलफलमा व्यवसायीहरूले अर्ग्यानिक उत्पादनमा अन्तर्राष्ट्रिय प्रमाणीकरणको व्यवस्था निकै खर्चिलो भएकाले सरकारको नियन्त्रणमा अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाणीकरण एजेन्सी स्वदेशमै स्थापना हुनुपर्ने माग गर्नुभएको थियो। यस्तै अर्ग्यानिक उत्पादनको अन्तर्राष्ट्रिय प्रमाणीकरण गर्न महँगो हुने गरेकाले प्रमाणीकरणमा दिइँदै आएको 75% अनुदान पनि बन्द भएकामा त्यसलाई पुनः सञ्चालन गर्न पनि व्यवसायीहरूले माग गर्नुभयो। बाजुराका 9 स्थानीय तह बाढी पहिरोको उच्च जोखिममा रहेका छन्। जिल्ला विपद व्यवस्थापन समितिको विपद पूर्व तयारी तथा प्रतिकारीय योजना 2083 अनुसार जिल्लाका करिब 150 बस्ती उच्च जोखिममा रहेका छन् भने 115 बस्ती तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गर्नुपर्ने अवस्था रहेको छ। भिरालो भूबनोट, कमजोर भौगोलिक संरचना, नदी कटान, अव्यवस्थित सडक निर्माण र जलवायु परिवर्तनको प्रभावले जिल्लाभर जोखिम बढ्दै गएको प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले जानकारी दिनुभयो। नवलपुरको हुप्सेकोट गाउँपालिका 5 केरुङ्गे खोलाको मुहान क्षेत्रमा रहेको राम्चे पहिरोका कारण 42 घर परिवार उच्च जोखिममा रहेको जिल्ला विपद व्यवस्थापन समितिले निष्कर्ष निकालेको छ। समितिले बुधबार स्थलगत अनुगमनपछि बस्तीका सबै 42 घर उच्च जोखिममा रहेको ठहर गर्दै तत्काल सुरक्षित स्थानमा सार्ने र दीर्घकालीन रूपमा पुनस्थापनाको योजना बनाउनु पर्ने सुझाव दिएको छ। पंक्षीमा देखिएको बर्ड फ्लूको संक्रमण नियन्त्रणमा आउन थालेको छ। पशु सेवा विभागका महानिर्देशक डाक्टर उमेश दाहालका अनुसार यही

0: एक गते देखि बर्ड फ्लूको संक्रमण देखिएको छैन। संक्रमण भएका वरपरका क्षेत्रबाट नमूना ल्याएर परीक्षणको काम भने भइरहेको छ। विभागका वरिष्ठ पशु चिकित्सक डाक्टर मुकुल उपाध्यायले सरकारको तदारूपता र किसानको सहयोगका कारण बर्ड फ्लू नियन्त्रणमा आउन सकेको बताउनुभयो। अब थप संक्रमण हुने सम्भावना कम रहेको उहाँको भनाइ छ। नेपाल कम्युनिस्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको 48 स्मृति दिवस आज विविध कार्यक्रम गरी मनाइएको छ। स्मृति दिवसका अवसरमा नेकपा एमालेको राजधानी प्रदेश कमिटीले आज आयोजना गरेको कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले जनताको अधिकार स्थापना र लोकतान्त्रिक परिवर्तनको अगुवाई राजनीतिक दलबाट नै भएको बताउनुभयो। यस्तै स्मृति दिवसका अवसरमा पुष्पलाल स्मृति प्रतिष्ठानले आज किर्तिपुरमा आयोजना गरेको कार्यक्रममा नेपाली कम्युनिस्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले गणतन्त्रका उपलब्धिको रक्षार्थ प्रगतिशील शक्ति एकजुट हुनुपर्ने बताउनुभयो। कार्यक्रममा नेकपाका सह संयोजक माधव कुमार नेपालले पुष्पलाल श्रेष्ठ, बीपी कोइराला, मदन भण्डारी, तुलसी लाल अमात्य, गणेश मान सिंह र कृष्ण प्रसाद भट्टराई लगायत नेपालको वाम लोकतान्त्रिक आन्दोलनका राष्ट्रिय व्यक्तित्वको सम्मान गर्नुपर्नेमा जोड दिनुभयो। नेपाली कंग्रेसका सभापति गगन कुमार थापाले बीपीको आदर्श अनुसरण गर्दै राजनीतिसँगै परोपकार र कल्याणका काममा लाग्न नेता कार्यकर्तालाई आग्रह गर्नुभएको छ। कंग्रेसको केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले 44 बीपी स्मृति दिवसको अवसरमा आज काठमाडौँमा आयोजना गरेको कार्यक्रममा सभापति थापाले जनताको दुःखमा कंग्रेसले साथ दिन्छ भन्ने सन्देश दिने गरी काममा लाग्न निर्देशन दिनुभयो। कार्यक्रममा उपसभापति विश्वप्रकाश शर्माले बीपीका आदर्श, विचार र संस्कारलाई आत्मसात गर्न सबैलाई आजका दिनमा आफ्ना क्षेत्रमा शिक्षक बन्ने संकल्प बन्ने प्रण गर्न आग्रह गर्नुभयो। अर्का उपसभापति पुष्पा भुषालले आगामी स्थानीय तहको निर्वाचनमा कंग्रेसले प्रमुखमा धेरै महिलालाई उम्मेद्वार बनाउने र त्यसका लागि प्रशिक्षित गर्ने बताउनुभयो। महामन्त्री प्रदीप पौडेलले जनताका समस्या कंग्रेसले एजेन्डाका रूपमा प्रस्तुत गर्ने बताउनुभयो। अर्का पार्टी महामन्त्री गुरुराज घिमिरेले विशेष महाधिवेशनबाट नयाँ नेतृत्व आएपछि वर्तमान आवश्यकता अनुसार नेतृत्व पुस्तान्तरण भएको बताउनुभयो। कंग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले बीपीका विचार र आदर्शलाई सबैले आफ्नो चिन्तन र व्यवहारमा उतारेर अघि बढ्नुपर्ने बताउनुभयो। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले विश्वविद्यालयहरूमा प्राज्ञिक स्वायत्तता बढाउँदै दलीय भागबण्ड अन्त्य गर्नुपर्नेमा जोड दिनुभएको छ। त्रिभुवन विश्वविद्यालयको 67 वार्षिक दिवसको अवसरमा आज किर्तिपुरमा आयोजित कार्यक्रममा विश्वविद्यालयका सहकुलपति एवं मन्त्री पोखरेलले त्रिवीको पुरानो पहिचान कायम राख्दै नयाँ अध्यायको प्रारम्भ गर्ने, प्राज्ञिक स्वायत्ततालाई थप प्रोत्साहन गर्दै दलीय भागबण्डाको अन्त्य गर्ने र योग्यता प्रणाली कार्यान्वयन गर्न आग्रह गर्नुभयो। सूचना तथा सञ्चार मन्त्री डाक्टर विक्रम तिमिल सेनाले नेपाली चलचित्र क्षेत्रलाई उद्योगका रूपमा मान्यता दिलाउन आवश्यक नीतिगत पहल अघि बढाइने बताउनु भएको छ। चलचित्र क्षेत्रका समस्या, विकास, प्रवर्धन तथा उद्योगका रूपमा मान्यता दिलाउने विषयमा चलचित्र कर्मीसँग आज मन्त्रालयमा आयोजित छलफलमा उहाँले चलचित्रलाई सृजनात्मक तथा आर्थिक गतिविधिसँग जोडिएको उद्योगका रूपमा विकास गर्न सरकार सकारात्मक रहेको स्पष्ट पार्नुभयो। छलफलमा चलचित्र निर्देशक तथा केन्द्रीय चलचित्र जाँच समिति सदस्य मनोज पण्डित, नेपाल चलचित्र निर्माता संघ महासचिव खगेन्द्र लामिछाने, निर्देशक तथा निर्माता निश्चल बस्नेत र निर्माता एवं छायाकार शैलेन्द्र ध्वज कार्की सहभागी हुनुहुन्थ्यो। रेडियो नेपालबाट राति 9 बजेको समाचार सुन्दै हुनुहुन्छ। एकैछिन विज्ञापन र सन्देश।
1: हजुर दर्शन,
2: भाग्यमानी बाबु, राम्ररी आइपुग्नु भयो नि।
1: हजुर राम्ररी पुगे। ऊ चाहिँ मेरो कलेजको बेस्ट फ्रेन्ड।
3: नमस्ते बाबुजू।
2: नमस्ते, आउनु न भित्रै।
3: हुन्छ बाबुजू।
1: अनि दादा त अफिस गइसक्नु भयो होला है?
2: उहाँ त बिहानै हो। हुन्छ, तपाईँहरू फ्रेस हुँदै गर्नु न, म खाना तयार गर्दै गर्छु है।
1: हस् हस् बाबुजू।
4: ओए, वाइफाई होला नि, पासवर्ड माग्न।
1: त पनि एनटिसीको सस्तो डे प्याक छँदैछ नि।
5: ए हो र,
1: एनटिसीको डे प्याक लिन *14## डायल गर्न।
6: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: अब बाँकी समाचार। आधा वर्ष बितिसक्दासम्म पनि कर्णाली प्रदेशमा पर्याप्त रोपाइ हुन सकेको छैन। आकाशे पानीको भर पर्नुपर्ने भएकाले र ढिलो गरी वर्षा सुरु भएका कारण अधिकांश किसानले धान रोप्न पाएका छैनन्। पर्याप्त वर्षा नहुँदा र सिंचाई सुविधा सबै क्षेत्रमा नपुग्दा कर्णाली प्रदेशमा यो वर्ष धान रोपाई अपेक्षाभन्दा सुस्त बनेको कृषि विकास निर्देशनालय सुर्खेतले जनाएको छ। कानून न्याय तथा संसदीय मामिला मन्त्रालयले घोषणा गरेको कानून निर्माण तथा सुधार वर्ष अभियान सफल बनाउनका लागि उच्च स्तरीय समिति गठन गरिएको छ। कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमको अध्यक्षतामा गठित उच्च स्तरीय समितिमा विषयगत मन्त्री, महान्यायाधिवक्ता, नेपाल बार एसोसिएसनका अध्यक्ष, सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार, प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका कानून सचिव, सम्बन्धित मन्त्रालयका सचिव, नेपाल कानून आयोगका सचिव तथा कानून न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव सदस्य सचिव रहनुहुनेछ। अमेरिका र साउदी अरेबिया बीच साउदी अरेबियालाई नागरिक आणविक कार्यक्रम सञ्चालनको अनुमति दिने सम्झौता भएको छ। शान्तिपूर्ण आणविक सहयोग सम्झौता अन्तर्गत अमेरिकी कम्पनीहरूलाई साउदी अरेबियाको नागरिक आणविक कार्यक्रममा लगानी गर्न मार्ग प्रशस्त हुनेछ। सम्झौताको विस्तृत रूप सार्वजनिक भइसके पनि सम्झौताको विस्तृत रूप हालसम्म सार्वजनिक नभएको स्थितिमा सो सम्झौता अन्तर्गत साउदी अरेबियाले आणविक सम्वर्धन गर्न पाउनेछ, जसलाई पछि आणविक बम बनाउन पनि प्रयोग गर्न सक्ने अमेरिकी संचार माध्यमहरूले बताएका छन्। अब आर्थिक समाचार केशव ढुङ्गानाबाट।
3: आर्थिक वर्ष 2082-83 मुलुकको वैदेशिक व्यापारको आकार 14,11,66 करोड रुपियाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षमा करिब 20,81 अर्ब रुपियाँ रहेको मुलुकको कुल वैदेशिक व्यापारमा 15.88% वृद्धि भएको भन्सार विभागले जनाएको छ। गएको आर्थिक वर्षमा समग्र वैदेशिक व्यापार वृद्धि भए जस्तै व्यापार घाटा समेत 16.63% वृद्धि भएको छ। गएको आर्थिक वर्षमा मुलुकको कुल व्यापार घाटा 15,27 अर्बबाट बढेर 17,81 अर्ब रुपियाँ भन्दा बढी पुगेको भन्सार विभागले जनाएको छ। अर्थमन्त्री डाक्टर सोडिम वाग्लेले नेपाललाई ग्रे लिस्टबाट बाहिर निकाल्न सरकार निरन्तर प्रयासरत रहेको बताउनु भएको छ। काठमाडौँमा बिहिबार आयोजित एक कार्यक्रममा अर्थमन्त्री डाक्टर वाग्लेले कर प्रशासनलाई पारदर्शी, प्रभावकारी र विश्वसनीय बनाउन सके नेपाल ग्रे लिस्टबाट चाँडै बाहिर निस्कन सक्ने बताउनुभयो। अर्थमन्त्री डाक्टर वाग्लेले बजेटमा तोकिएको राजस्वको लक्ष्य हासिल गर्न कर प्रशासनको व्यवहार र कार्यशैलीमा सुधार गर्न आवश्यक रहेको पनि बताउनुभयो। करदातामा त्रास सृजना गरेर नभई विश्वास, सहजीकरण र स्वैच्छिक कर अनुपालन मार्फत राजस्वको लक्ष्य हासिल गर्नुपर्नेमा अर्थमन्त्री डाक्टर वाग्लेले जोड दिनुभयो। सरकारले सहुलियतपूर्ण कर्जामा प्रदान गरिँदै आएको ब्याज अनुदान सम्बन्धी कार्यविधिलाई संशोधन गर्दै ऋण प्रवाह, अनुगमन र अनुदान प्रणालीलाई थप व्यवस्थित र प्रभावकारी बनाएको छ। अर्थ मन्त्रालयले सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी कार्यविधि पहिलो संशोधन 2083 स्वीकृत गरी नयाँ व्यवस्था कार्यान्वयनमा ल्याएको हो। संशोधित कार्यविधिले अनुदान प्राप्त गर्ने ऋणीले तोकिएको उद्देश्य अनुसार कर्जा उपयोग गर्नुपर्ने तथा बैङ्क तथा वित्तीय संस्थाले नियमित अनुगमन गरी सम्बन्धित निकायलाई विवरण उपलब्ध गराउनु पर्ने व्यवस्था गरेको छ। यस्तै कार्यविधिमा सहुलियतपूर्ण कर्जाको दुरुपयोग रोक्न कर्जा उपयोगमा अनियमितता वा कार्यविधि विपरीत कार्य भएको पाइएमा ब्याज अनुदान रोक्का गर्नुका साथै प्रचलित कानून बमोजिम कारवाही गर्ने व्यवस्था समेत गरिएको अर्थ मन्त्रालयले जनाएको छ। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहमा भूमि ब्याङ्क सञ्चालन गर्ने प्रक्रिया अघि बढाएको छ। उपयोगमा नरहेका तथा बाँझो निजी जग्गालाई उत्पादनमूलक क्षेत्रमा प्रयोगमा ल्याउन भूमि ब्याङ्क सञ्चालन प्रक्रिया अघि बढाइएको भूमि व्यवस्था मन्त्री प्रतिभा रावलको सचिवालयले जनाएको छ।
0: अब खेल समाचार। आइसिसी विश्वकप लिग टू अन्तर्गतको दोस्रो खेलमा नेपालले नेदरल्यान्डसँग प्रतिस्पर्धा गरिरहेको छ। युट्रेस स्थित स्पोर्ट पार्कमा जारी खेलमा नेपालले नेदरल्यान्ड्सलाई 158 रनको कमजोर लक्ष्य दिएको छ। अहिले ब्याटिङ गरिरहेको नेदरल्यान्ड्सले 35 ओभरको खेल सकिँदा 4 विकेटको क्षतिमा 116 रन बनाएको छ। अब नेदरल्यान्ड्सलाई जितका लागि 90 बलमा 42 रन मात्र आवश्यक छ। नेदरल्यान्डका स्कट इडवार्ड्स 58 बलको मद्दतमा 1 चौका र 1 छक्का प्रहार गर्दै 35 रन बनाएर अहिले क्रिजमा खेलिरहेका छन्। त्यसै गरी नोह क्रसले 35 बलमा 1 चौका प्रहार गर्दै 21 रन बनाएर क्रिजमा छन्। नेपालका करण केसीले 7 ओभरमा बलिङ गर्दै बिना विकेट 18 रन दिएका छन्। त्यसै गरी ललित राजवंशीले 3 मेडन राख्दै 1 विकेट लिएका छन् भने यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले 44.4 ओभरमा 157 रनमै अल आउट भएको थियो। नेपालका आसिफ शेखले 41, गुलशन झाले 29, दिपेन्द्र सिंह ऐरीले 21, आसिफ शेखले 14 तथा सोमपाल कामीले 10 रन बनाए। त्यस्तै करण केसी 13 रनमा नट आउट रहे। बलिङतर्फ नेदरल्यान्ड्सका एलेक्स रोय र रोय फोल भान डर मेर्वेले 3-3 तथा लोगान भान विकले 2 विकेट लिए। त्यस्तै केल क्लेनले 1 सफलता समेत हात पारे। यसअघि नामिबियासँग भएको खेलमा नेपाल पराजित भइसकेको छ। अब नेदरल्यान्ड्सलाई अहिले भइरहेको खेलमा 88 बलमा जितका लागि मात्र 42 रनको आवश्यकता छ। उसँग अझै 6 विकेट बाँकी छ। अब मौसम। आगामी 24 घण्टामा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको तराई भूभागका थोरै स्थान तथा मधेश र सुदूरपश्चिम प्रदेशको तराई भूभागका 1-2 स्थानमा मेघगर्जन चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना रहनुको साथै बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली र पहाडी भूभागका 1-2 स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्त्यमा प्रसारणका प्रमुख समाचार फेरि एकपटक। स्वदेशमै अर्ग्यानिक उत्पादनको प्रमाणीकरणको व्यवस्था मिलाउन प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशन। बर्ड फ्लू संक्रमण नियन्त्रणमा साउन 1 गते यता बर्ड फ्लूको संक्रमण शून्य रहेको पशु सेवा विभागद्वारा जानकारी। बाजुराका 9 स्थानीय तहका 115 बस्ती तत्काल स्थानान्तरण गर्नुपर्ने जिल्ला विपद व्यवस्थापन समितिको निष्कर्ष। अमेरिका र साउदी अरेबिया बीच आणविक कार्यक्रम सञ्चालन सम्झौता र आइसिसी क्रिकेट विश्वकप लिग 2 नेपालद्वारा जितका लागि 158 रनको कमजोर लक्ष्य पाएको नेदरल्यान्ड्स जवाफी ब्याटिङ गर्दै। रेडियो नेपालबाट राति 9 बजेको समाचार सकियो। हवस् त, नमस्कार।

0: प्रथम सत्रमा नयाँ विद्यार्थी भर्ना सम्बन्धी माडी क्याम्पसको जरुरी सूचना।
1: बागमती विश्वविद्यालयको आङ्गी क्याम्पस रहेको यस माडी क्याम्पस बसन्तपुर चितवनमा शैक्षिक वर्ष 2083-84 लागि भोकेसनल अर्थात् प्राविधिक विषयहरू सहित बिबिए र बिएड तहमा नयाँ भर्ना खुलेकोले आवेदन फारम बुझाउन सम्बन्धित सम्पूर्ण विद्यार्थीहरूमा सूचना गर्दछौ।
0: प्रवेश परीक्षा साउन दोस्रो साता र कक्षा सञ्चालन साउन तेस्रो सातादेखि।
1: क्याम्पसका विशेषताहरू, टाढा तथा माडी बाहिरका विद्यार्थीहरूका लागि छात्रावासको व्यवस्था,
0: आधुनिक तथा प्रविधि मैत्री शिक्षण सिकाइ क्रियाकलाप,
1: दक्ष एवं अनुभवी प्राध्यापकहरूबाट कक्षा सञ्चालन,
0: दलित जनजाति एवं सीमान्तकृत वर्गका विद्यार्थीहरूलाई विशेष ग्राह्यता,
1: व्यवहारिक र पर्याप्त सन्दर्भ सामग्री भएको पुस्तकालय र पर्याप्त छात्रवृत्तिको व्यवस्था भएको।
0: सम्पर्क नम्बर 98550-73474, 98550-77680 र 98455-33158।
2: लैङ्गिक आधारमा शारीरिक, मानसिक, सामाजिक, सांस्कृतिक, आर्थिक तथा यौनिक रूपमा असर पर्ने गरी हुने हिंसा लैङ्गिक हिंसा हो।
3: लैङ्गिक हिंसा मानवता, नैतिकता र सामाजिक रूपमा स्वीकार्य छैन। नेपालको संविधान र कानूनले लैङ्गिक हिंसालाई दण्डनीय अपराध मानेको छ। लैङ्गिक हिंसा विरुद्ध आवाज उठाउ, न्यायको लागि एकजुट हौ।
2: जनहितका लागि आफन्त नेपाल, सौजन्य स्ट्यान्डर्ड चार्टर बैंक।
4: फ्लेक्स ब्यानर र फ्लेक्स फोटो सहित सबै खाले फ्लेक्स प्रिन्टको लागि
5: माडी फ्लेक्स एन्ड कम्प्युटर।
4: कम्प्युटर र ल्यापटप बिक्री एवं मर्मत तथा हार्डवेयर र सफ्टवेयर जन्ने सेवाको लागि
5: माडी फ्लेक्स एन्ड कम्प्युटर।
4: वेबसाइट डिजाइनिङ र होस्टिङ सहित सबै खाले सफ्टवेयर र मोबाइल एप्स निर्माणको लागि
5: माडी फ्लेक्स एन्ड कम्प्युटर।
4: प्रमाण पत्र, ब्याज आदि जस्ता डेस्कटप डिजाइनिङ, टाइपिङ र प्रिन्टिङ तथा फोटोकपी र इन्टरनेट सेवाका लागि
1: माडी फ्लेक्स एन्ड कम्प्युटर, बसन्तपुर बजार माडी। फोन 056-50-10-60।
6: यो माइलो माडी घुम्दा घुम्दै 2 बज्न लागेछ यार। होइन, भोक लागेको छैन तिमीहरूलाई?
7: भोक त लागेको छ नि, तर के गर्नु, खानाको अर्डर कहीँ गरिएन। अब चाउमिनमै चित्त बुझाउनु त होला नि।
8: के भनेको त्यस्तो, अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के? किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ। यसका साथै स्वादिष्ट रोटी, मोमो, चाउमिन, खाजा सेट, चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ। ल हिँड जाउ त्यतैतिर।
1: नारायणी होटल एन्ड रेस्टुरेन्ट, बसन्तपुर बजार माडी। प्रोप्राइटर धनप्रसाद ढुङ्गाना। सम्पर्क 97-45-23-91-63।
9: यो विजय प्लेट दाना खुवाउ, तिमीलाई घाटा होइन फाइदै फाइदा हुन्छ।
0: माछा, ब्रोइलर, लेयर्स, गाई भैँसी र बङ्गुर पालनका लागि उच्च स्तरीय चिनिया र डस प्रविधिबाट नेपालमै बनेको विजय प्लेट दाना सधैँ प्रयोग गरौ।
1: माडीका लागि आधिकारिक विक्रेता न्यू मिलन सप्लायर्स, बरुवा बजार माडी। प्रोप्राइटर उद्धव थापा। 98550-63172 र 98452-12206।
0: तपाईँको सन्तुष्टि हाम्रो शान, हाम्रो पहिचान, विजय प्लेट दाना।
10: अहिले तपाईँ सुन्दै हुनुहुन्छ माडीकै लोकप्रिय एवं सर्वाधिक सुनिने स्वदेश FM 93.2 MHz।

नमस्कार। बाढीको सर्वाधिक सुनिने तथा विश्वभर करोडौं श्रोता बीच पुगिरहेको स्वदेश एफएम 93.2 मेगाहर्ज र भरतपुर स्थित स्वदेश प्लस एफएम 102.1 मेगाहर्ज सँगै फेसबुक लाइभ र मोबाइल एप्सहरू मार्फत एकैसाथ प्रसारण भइरहेको सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरमा स्वागत छ। म सृजा थापा। तपाईँ हाम्रो समाचार स्वदेश पोस्ट .com मार्फत जुनसुकै समयमा पढ्न र सेयर गर्न पनि सक्नुहुनेछ। बाढीमा रहेका अनौपचारिक क्षेत्रका श्रमिकहरूको पेसागत जोखिम तथा सुरक्षालाई मध्यनजर गर्दै रोजगारदाता र सरकारी निकायसँग श्रम सुनवाई लेबर हियरिङ मोडल कार्यक्रम सम्पन्न भएको छ। चितवन सक्रिय महिला प्रतिष्ठानको आयोजना तथा एक्सनेटको सहयोगमा बाढी नगर स्तरीय सम्वाद कार्यक्रम आज बिहिबार होटल प्याराडाइजमा सञ्चालन भएको हो। कार्यक्रममा अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिकहरूको कार्यस्थलको सुरक्षा अवस्था, न्यूनतम ज्याला प्राप्ति, सामाजिक सुरक्षा कोषमा आबद्धता तथा समग्र स्वास्थ्य र सुरक्षाको अवस्थाबारे जानकारी लिने उद्देश्य राखिएको थियो। कार्यक्रममा सहभागीहरूले आफू कार्यरत स्थलको अवस्था, भोगाई र चुनौतीबारे अनुभव साटासाट गरेका थिए। साथै श्रमिकहरूले उठाएका प्रश्न तथा गुनासोहरूको उत्तरी जिल्ला बार एसोसिएसनका सहसचिव पवित्र सुवेदी, माडी नगरपालिका नम्बर 2 वडा अध्यक्ष डण्डापानी पौडेल र उद्योग वाणिज्य संघ माडीका अध्यक्ष रेशमलाल आचार्यले गर्नुभएको थियो। माडीका श्रमिक महिला इलाका प्रहरीकारले का प्रतिनिधि लगायतको उपस्थिति रहेको कार्यक्रमको सञ्चालन पत्रकार प्रतिमा सिलवालले गर्नुभएको थियो। राष्ट्रिय निकुञ्ज प्रशासनले कुख्यात जंगली हात्ती धुर्बेको लोकेशन सेयर गर्दै सो क्षेत्र वरपर रहनेहरूलाई सचेत रहन गर्ने रात्रिकालीन अपडेटले नागरिकहरूमा सूचनासँगै त्रास समेत बढाएको छ। हात्तीको लोकेशन थाहा पाएसँगै सो क्षेत्रमा सुरक्षाकर्मी वा सेनाको टोली खटाई नागरिकहरूको जीवधनको सुरक्षा दिनुपर्ने भन्दै स्थानीयले सुरक्षाकर्मी खटिसकेकाले ढुक्क रहन भन्दै स्टाटस पोस्ट गर्न निकुञ्ज प्रशासन र निकुञ्ज रक्षक सेना समक्ष माग गरेका छन्। स्थानीय बासिन्दा वसन्त राज आचार्यले हात्तीका कारण रातभर जाग्राम बस्नुपर्ने अवस्था आएको बताउनु भयो। हात्ती कहिले घरमै आएर आक्रमण गर्छ भन्ने डरले सुत्न समेत गाह्रो भएको छ। उहाँले भन्नुभयो, राज्यका लागि जनताको जीवन भन्दा हात्ती महत्वपूर्ण हो कि भन्ने प्रश्न उठेको छ। यस्तै रोजिना विष्णु थापाले निकुञ्जको कार्यशैलीप्रति प्रश्न उठाउँदै हात्तीको अवस्थाबारे जानकारी पहिले नै हुँदा हुँदै पनि समयमै गस्ती परिचालन नहुने गरेको बताउनुभयो। घटना भएपछि मात्रै सक्रिय हुने होइन, घटना हुन नदिनु नै जिम्मेवारी निकायको काम हो। उहाँले भन्नुभयो, उहाँका अनुसार सतर्क रहनुहोस् भन्ने सूचना मात्रले जनताको जीवधन सुरक्षित हुँदैन। अर्का स्थानीय अरविन्द पौडेलले रेडियो कर जडान गरेर सूचना दिने मात्र पर्याप्त नभएको उल्लेख गर्दै हात्तीको लोकेसन थाहा पाउने बित्तिकै गस्ती खटाइनुपर्ने बताउनुभयो। दिलबहादुर गायकले पनि सूचना आउँदासम्म हात्ती बस्तीमा आइपुग्ने गरेको भन्दै मानव जीवनको सुरक्षामा कमजोरी देखिएको औलाउनुभयो। स्थानीय वासीहरूका अनुसार कच्ची घर भएका बस्तीहरूमा जोखिम अझ बढिरहेको छ। रातिको समयमा सुरक्षाको अभाव हुँदा परिवारसहित त्रासमा बस्नुपर्ने बाध्यता रहेको उहाँको भनाइ छ। तत्काल एसएमएस मार्फत सूचना प्रणाली नियमित, गस्ती परिचालन र विशेष उद्धार टोली तयारी अवस्थामा राख्नुपर्ने सुझाव दिएका छन्। उनीहरूले वन्य जन्तु संरक्षणसँगै मानव जीवनको सुरक्षा सुनिश्चित गर्न सम्बन्धित निकाय गम्भीर हुनुपर्ने माग गरेका छन्। सिंचाई आयोजनाको झण्डै 13 किलोमिटर नहर अतिक्रमणमा परेको छ। नहर भरतपुर महानगरपालिकाको सहरी क्षेत्र भएर बग्छ। नहरको जग्गा विभिन्न व्यक्ति, संस्था, समूह र सरकारी निकायले वर्षदेखि ओगटेका छन्। अतिक्रमण बढेपछि लिफ्ट सिंचाई अन्तर्गत सो नहर हराएर नक्सामा सीमित बन्न पुगेको छ। भरतपुर महानगरपालिका एकमा पनि नारेडी लिफ्ट सिंचाई विक्रमसम्म 2040 सञ्चालनमा आएको थियो। लिफ्ट सिंचाई प्रणाली अन्तर्गत नहर एबाट नारेडीको पानी तानेर नहर बी र नहर सी मार्फत सिंचाईका लागि छोडिन्छ। बी र सी नहरका शाखा नहरबाट पानी तानेर किसानले खेतबारी सिंचाई गर्दै आएका छन्। राष्ट्रिय परिचय पत्र बनाउनेको भिड लाग्न थालेपछि जिल्ला प्रशासन कार्यालयले साँझसम्म सेवा दिन थालेको छ। राष्ट्रिय परिचय पत्र सेवाका लागि बिहिबारदेखि बिहान 8 बजेबाट साँझ 7 बजेसम्म समय व्यवस्थापन गरिएको प्रशासनले जनाएको छ। केही दिन यता अस्वाभाविक रूपमा सेवा ग्राहीको भिड लागेपछि चितवन प्रशासनले दोब्बर सेवा दिने गरी समय अवधि बढाएको हो। स्थानीय महिला सुत्केरी सेवाका लागि स्थानीय स्वास्थ्य चौकी, बर्थिङ सेन्टर तथा अस्पताल जान थालेका छन्। पछिल्ला वर्षमा स्वास्थ्य संस्थाको पहुँच, निशुल्क प्रसुति सेवा र चेतना स्तरमा देखिएको वृद्धिले श्रेणीको भरमा नपर्न महिलाहरू नजिकको स्वास्थ्य चौकी, बर्थिङ सेन्टर तथा अस्पताल जान थालेका हुन्। चितवनको भरतपुर अस्पतालबाट आर्थिक वर्ष 2082-83 7853 महिलाले प्रसुति सेवा लिएका छन्।
जेन्जी प्रदर्शनका क्रममा आगलागीबाट क्षति भएको भरतपुर स्थित भूमि प्रशासन कार्यालय परिसरभित्र सेवाग्राहीका लागि खाने पानीको व्यवस्था मिलाइएको छ। प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको आग्रहमा गैरावसी नेपाली संघका निवर्तमान अध्यक्ष आरके शर्माले सो कार्यालय परिसरभित्र खानेपानी सहित शौचालयको पुननिर्माण पनि सहयोग गर्नुभएको थियो। कार्यालय प्रमुख नरनीर बहादुर दाहालले ती संरचनाबाट सेवाग्राहीलाई थप सहज हुने बताउनुभयो। प्रमुख जिल्ला अधिकारी अर्यालले जेन्जी आन्दोलनपछि सरकारी कार्यालयलाई दाताको सहयोग मागेरै पूर्वाधार निर्माण गरिरहेको जानकारी दिनुभयो। प्रदेशका मन्त्रीहरूले मन्त्रीहरूको कार्य विभाजन गरिएको छ। मुख्यमन्त्री इन्द्रबहादुर बानियाको सिफारिसमा प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले मौजुदा मन्त्री परिषदमा कार्य विभाजन गर्नुभएको हो। मुख्यमन्त्री बानियाको सिफारिसमा नेपालको संविधानको धारा 168 उपधारा 9 बमोजिम प्रदेश प्रमुख देवकोटाले बिहिबार मन्त्रीहरूको कार्य विभाजन गर्नुभएको हो। प्रदेश प्रमुखको कार्यालयले जारी गरेको विज्ञप्ति अनुसार मुख्यमन्त्री बानिया सहित 8 सदस्यीय मन्त्री परिषदमा जिम्मेवारी बाँडफाँड गरिएको छ। मुख्यमन्त्री बानियाको नेतृत्वमा शिवराज अधिकारीले आन्तरिक मामिला, कानून तथा सहकारी मन्त्रालय, उर्मिला नेपालले कृषि पशुपन्छी वन तथा वातावरण मन्त्रालय, कञ्चनचन्द्र बादेले स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालय, प्रभात तामाङले आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी प्राप्त गर्नुभएको छ। सुरेश श्रेष्ठले उद्योग पर्यटन तथा श्रम यातायात मन्त्रालय, कृष्ण कुमार तामाङले खानेपानी ऊर्जा तथा सिंचाई मन्त्रालय र विनु रायमाझी पौडेलले भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी पाउनु भएको छ। राष्ट्र बैंकले नगद विदेशी मुद्रा नेपाल भित्राउने र यहाँबाट बाहिर लैजाने सम्बन्धमा नयाँ व्यवस्था सार्वजनिक गर्दै यसअघिको सुनवाईलाई परिमार्जन गरेको छ। विदेशी विनियम नियमित गर्ने ऐन 2019 र सम्पत्ति शुद्धिकरण निवारण ऐन 2064 को व्यवस्थाका आधारमा राष्ट्र बैंकको विदेशी विनियम व्यवस्थापन विभागले बिहिबार सो जानकारी गराएको हो। बैंकद्वारा जारी सूचना अनुसार अब नेपाली र विदेशी नागरिकले अमेरिकी डलर 5,000 वा सो बराबरको अन्य विदेशी मुद्रा भन्सार घोषणा नगरी नेपालमा ल्याउन वा यहाँबाट बाहिर लैजान पाउनेछन्। भारतीय रुपियाँको हकमा पनि अमेरिकी डलर 5,000 बराबरको रकमसम्म घोषणा बिना लान र लैजान पाउने व्यवस्था रहेको छ। दुरुपयोग अनुसन्धान आयोगले मध्य प्रदेश सरकारका तत्कालीन अर्थमन्त्री शैलेन्द्र प्रसाद शाह, तत्कालीन सचिव गजेन्द्र कुमार ठाकुर, बागमती नगरपालिकाका तत्कालीन नगर प्रमुख भरत कुमार थापा सहित सातजना तथा निर्माण कम्पनी बिकोई धुलीखेल जेबी बानेश्वर काठमाडौँ विरूद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको छ। सर्लाहीको बागमती नगरपालिका 11 सर्लाही स्थित बागमती फन पार्क एन्ड रिसोर्ट निर्माण आयोजनामा सार्वजनिक खरिद प्रक्रियामा अनियमितता, लागत बढाएर ठेक्का स्वीकृत गर्ने तथा

खैरो हिरोन बाहेक नेपाललाई ट्रान्जिट बनाएर भारत तथा अन्य मुलुकतर्फ ओसार पसार हुने कोकिन र सेतो हिरोइन पनि ठूलो परिमाणमा नियन्त्रणमा लिएको छ। एक वर्षको अवधिमा ब्युरोले 13 केजी 347 ग्राम कोकिन र 7 केजी 800 ग्राम सेतो हिरोइन बरामद गरेको हो। कांग्रेस भित्रको संस्थापनित निवर्तमान सभापति शेरबहादुर देउवा र नेता डाक्टर शेखर कोइराला समूहले पार्टीको वर्तमान अवस्थालाई चिन्दै चिर्दै नयाँ कार्यदिशा तय गर्न भन्दै साउन 29 गतेदेखि राष्ट्रिय भेला गर्ने घोषणा गरेको छ। पार्टीका संस्थापक विश्वेश्वर प्रसाद कोइराला बीपीको 44 स्मृति दिवसको अवसर पारेर साउन 6 गते प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा भेलाको मिति घोषणा गरिएको हो। भेलाका लागि शुक्रबारदेखि तयारी सुरु गर्ने सो समूहले जनाएको छ। दोलखाको गौरीशंकर गाउँपालिका नवस्थित मूलखर्कमा वर्षाका कारण पहिरोमा परेका एकजना पुरुष 3 दिनदेखि बेपत्ता भएका छन्। साउन 5 वर्षाका कारण आएको पहिरोमा परेर मूलखर्क बस्ने 70 वर्षीय पुरुष बेपत्ता भएका हुन् उनको खोजी कार्य भइरहेको जैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ। सोही पहिरोमा परेर अड्किएका 4 उद्धार गरिएको छ। सिनर्जी जलविद्युत आयोजनाका 4 कर्मचारीको उद्धार गरिएको नेपाली सेनाले जनाएको। अभियन्ता वेदिका केसीलाई पक्राउ गरेको छ। केसीलाई बिहिबार पक्राउ गरिएको साइबर ब्युरोका एसपी दिलीप गिरीले बताउनुभयो। ब्युरोले उनी विरुद्ध विद्युतीय कसुर सम्बन्धी मुद्दामा म्याद लिएर अनुसन्धान थालेको छ। आफूलाई धर्मभित्रको गलत प्रविधिको भण्डाफोर गर्ने अभियन्ताका रूपमा सिनाउने वेदिका पछिल्लो समय चर्चामा थिइन्। उनी विरुद्ध कथावासीका राधिका दासीले उजुरी गरेको बताइएको छ। झापाको दमकमा कार मोटरसाइकल र साइकल एक आपसमा ठोकिँदा साइकल यात्रीको मृत्यु भएको छ भने मोटरसाइकल चालक घाइते भएका छन्। जिल्ला प्रहरीकारले झापाका अनुसार बुधबार साँझ दमक नगरपालिका 4 स्थित भाइरल रोडको संगम चोक नजिक आम्दाबाट ताराबारीतर्फ जाँदै गरेको प्रदेश 10200082 नम्बरको कारले सोही दिशातर्फ अघि बढिरहेको साइकललाई ठक्कर दिएको थियो। सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरको यो बुलेटिन यति नै। अहिलेका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीहरूसँगै म सृजा थापा पनि बिदा हुन्छु। नमस्कार।

0: 벅쳐 벅쳐 너 비벅쳐 벅쳐 서드 인 디스 벅쳐
1: So this FM, Triano Beat Club, 2 MHz.

Swadesh FM 93.2 MHz.

0: भोलि घटा कथा जाने हो
1: अब को जान्छ चाहिँ टाढा तला खाजाले नयाँ मिल खुलेको नजिक पनि छिटो पनि सबैजना उतै जाने भने हा म पनि जाने हो तेरो पो
0: है

0: भोलि घटा कथा जाने हो
1: अब को जान्छ चाहिँ टाढा तल खाजाले नयाँ मिल खुलेको नजिक पनि छिटो पनि सबैजना उतै जाने भने हा म पनि जाने हो तेरो पो
0: है

चलाउने माया संसारै जलाउने माया संसारै हँसाउने माया संसारै रुवाउने माया यो माया रुखमा पातामा हाँगामा जरामा फुलामा मौरीमा माछामा चरामा कहाँ छैन र माया को छ र माया नलाको चोखो को छ र मायाले नरोको डाँडै चढे पनि गहिरै झरे पनि गीतै सुने पनि आउने झल्को ढोकै थुने।

0: उनैको कलेज उनैको हेर यो छाती खोक्रो खोक्रो गुदी उनैको रसरङ उनैको हेर त यो मन बोक्रो बोक्रो
1: मुटु उनैको कलेज उनैको हेर यो छाती खोक्रो खोक्रो।

0: निष्पक्ष
1: सधैं निष्पक्ष
0: स्वदेश एफएम 93.2 मेगाहर्ट्ज।

0: केटाले फकाउन नसकेको छ है।
1: गाउँदिनु म।

0: Radyo FM 92.2 MHz.
1: मुख्य शास्त्र अर्थात श्रीमद् भागवत गीता र यसै शास्त्रमा उल्लेखित जीवनका उद्देश्य अनि कर्तव्यहरू विषयको रेडियो कार्यक्रम गीतोपदेश
2: प्रस्तुता पण्डित रामभक्त अधिकारी

0: गीताको पूर्व वचनसँग महाभारतको आधारमा आधारित रहेको कुराहरू जानकारी गराउँछु। एक दिनको कुरा हो, धर्मक्षेत्र कुरुक्षेत्रमा युद्धको तयारी हुनुभन्दा पहिला यसको पूर्व प्रसङ्ग यस्तो रहेको छ। दुर्योधन महाराजले एउटा ठुलो विशाल सभा आयोजना गर्नुभएको थियो। उहाँको सभा हल यस्तो विभिन्न प्रकारको आयोजना गरेर त्यो भवन बनेको थियो। महाराज आउँदा उहाँलाई दृष्टिभ्रम भयो। दुर्योधन महाराज दृष्टिभ्रमको कारणले गरिकन जब सभा हलमा प्रवेश गर्दा लकपक गर्नुभएको थियो। आदरणीय व्यक्तित्वहरू जो आसनमा आसीन भइसकेका थिए सम्पूर्णले उहाँलाई दृष्टिभ्रम भएको देखेर पनि धैर्यका साथ पढ्नुभएको थियो। तर द्रौपदी महारानीले धैर्यता गर्न नसकेर हाँसिदिनुभयो। जब द्रौपदी हाँस्नु भएको थियो दुर्योधन महाराजले द्रौपदीतिर हेरेर उमला ठहाउनुभयो, पख तलाई भन्नुभयो। अब यस दिनको सभाका विषयवस्तुहरू त्यहाँ प्रस्तुत भए, निर्णय हुनुपर्ने निर्णय भए, सभा उठ्यो। उठिसकेपछि दुर्योधन महाराजलाई द्रौपदी प्रतिको जुन अपहेलना गरेको सम्झनु भएको थियो त्यो द्रौपदीप्रति उहाँले प्रतिशोध लिने भावना लिएर निस्कनुभयो। केही समयपछि फेरि दुर्योधन महाराजले अर्को सभा बोलाउनु भयो। त्यो सभामा पनि धेरै आदरणीय व्यक्तित्वहरू आउनुभएको थियो, गुरुहरू, आचार्यहरू, अनि आदरणीय व्यक्तित्वहरू, धर्म के अरे पितामह यी आदि गरिएका सम्पूर्ण मान्यजनहरूको सभामा दुर्योधनले द्रौपदीलाई बेइज्जत गर्ने प्रोग्राम गरेको रहेछ। द्रौपदी महारानीलाई सभामा नदेखिसकेपछि सभामा बोलाउनको लागि दुशासनलाई उहाँको भाइलाई पठाउनु भयो। द्रौपदी महारानी सूर्यको दर्शन पनि नगरिकन अन्तरकोठामा आराम गरेर बस्नुभएको थियो। उहाँलाई ऋतु धर्म भएको हुनाले उहाँले त्यो नियममा बस्नुभएको अवस्था रहेछ। महारानीले सभामा जानुहुन्न, मेरा आदरणीय व्यक्तित्वहरू त्यहाँ छन्, गुरु हुनुहुन्छ, ससुराहरू हुनुहुन्छ, मेरा मालिकहरू श्रीमानहरू हुनुहुन्छ, म त्यो सभामा जान मिल्दैन अहिले भनेर अनि जान मान्नु भएन। अब यही समाचार लिएर फेरि दुशासन उहाँ सभामा पुगे। दुर्योधनले जसरी पनि त्यसलाई तानेर घिच्याएर कसरी हुन्छ यहाँ लिएर आइयो भनिकन फेरि आदेश भएपछि अनि द्रौपदी महारानीलाई हातपात भयो, लछार पछार भयो। यस्तो किसिमले एउटा महिलालाई अपमान गर्दै गर्दै सहरमा लिएर हिँडेको देखेर सारा सहरवासीहरू अत्यन्त पीडित भएर त्यहाँ पछि लागेर गए। गइसकेपछि सभा हलमा धेरै धेरै आदरणीय व्यक्तित्वको अगाडि महारानीलाई बेइज्जत गर्नको लागि उनको शरीरमा रहेका वस्त्रहरू तानेर अथवा सारीलाई च्यातेर तानेर फालेर उहाँलाई नङ्गा बनाउने प्रोग्राम थियो। यही प्रोग्राममा जब त्यहाँ काम सुरु भयो त्यस्तो हुँदा त्यहाँ आदरणीय व्यक्तित्वहरू हजुरबाबाहरू हुनुहुन्थ्यो, भीष्म पितामह नै हुनुहुन्थ्यो, गुरु द्रोणाचार्य, कृपाचार्य आदि गरिएकाले पनि त्यो एउटा छोरी मान्छेप्रति भएको अनादरको उहाँहरूले पनि त्यसको विपरीतमा बोल्न सक्नु भएन। दुर्योधनको अगाडि आफ्ना श्रीमान धर्म युधिष्ठिर महाराज, भीमसेन, अर्जुन, नकुल, सहदेव यी पनि कम थिएनन्, यी पनि बहादुर थिए। तैपनि उनीहरू पनि समर्पित भएर यो दृश्यलाई हेरेर मात्रै बसे, कोही चाहिँ घोसेमिन डोलाएर बसे। यो अवस्था देखिसकेपछि मेरो अब यो सभामा जति उपस्थित छन् यिनीहरूबाट मेरो कल्याण हुँदैन, मलाई सहायता हुँदैन भन्ने यस्तो विचार गरिसकेपछि उहाँले द्रौपदीले भगवान् श्री कृष्णलाई सम्झनुभयो, हे वैकुण्ठनाथ परमात्मा, हे श्री कृष्ण, मलाई आपत्ति पर्यो, यो आपत्तिबाट मलाई जोगाइदिनुहोस्, बचाइदिनुहोस् भनिकन यसरी बिन्ती गर्नुभयो। बिन्ती गरिसकेपछि परमात्मा त हृदयवासी नै हुनुहुन्थ्यो, तैपनि द्रौपदीले वैकुण्ठवासी हे वैकुण्ठनाथ भनिसकेपछि भगवान्लाई वैकुण्ठ पुग्नु पर्यो। उहाँबाट तत्कालै फेरि अनि परमात्मा श्री कृष्ण एउटा सारीको रूपमा आएर सारी बनिदिनुभयो। हेर्नुहोस्, अलौकिक काम जसले गर्न सक्छ उसलाई भगवान् भनिन्छ। अनि त्यसरी वस्त्र सारी भएर उहाँले जति त्यो सारी ताने पनि नसकिने भयो। सारीको थुप्रो लगाइसक्यो तर सारी सकिँदैन, द्रौपदी नङ्गा हुन्नन्। यस्तो अवस्था भएपछि अनि दुशासन पनि थाकेर सारी तान्न छोडेर ऊ पनि पलायन भयो। यो अवस्थामा भगवान् श्री कृष्णले उहाँलाई रक्षा गरिदिनुभयो। त्यस्तो रक्षा पाइसकेपछि त्यो सभा समापन भयो। अब यहाँबाट महाभारतको बीजारोपण भएको शास्त्रमा उल्लेख भएको पाइन्छ। यो बीजारोपण कसरी भयो भन्दा, एकजना छोरी मान्छेले एउटा ठुलो सभाहरूमा अट्टहास गरेर अनि हाँसिदिँदाखेरिमा यो महाभारतको बीजारोपण भएको शास्त्रकारहरूले मान्दछन्। कलको बिउ र आगको बिउ धेरै चाहिँदैन भन्ने उक्ति अनुसार कलको बिउ त्यहाँबाट रोपियो। दुर्योधन र पाँच पाण्डवहरूको बिचमा कलह सुरु भयो। यही कलहमा विभिन्न किसिमका कार्यक्रमहरू त्यहाँ रचना गरियो। त्यहाँ विभिन्न प्रकारका पात्रहरू त्यहाँ जुटे एवं रित हुँदै हुँदै जाँदा अब राजाहरूको धर्म द्युत क्रीडा अथवा जुवा खेल्ने, पासा खेल्ने यो राजाहरूको क्रियाकलापभित्र पर्ने एउटा विषय भएको हुँदा त्यही कुराको आयोजना त्यहाँ भयो। अब केही दिनपछि त्यो भइसकेपछि द्युत क्रीडामा विभिन्न किसिमका छलकारीहरूले युधिष्ठिर महाराज एउटा शान्त पुरुषको कार्यक्रममा अनेक प्रकारका झुट्टा कार्यक्रमहरू त्यहाँ प्रस्तुत भए। उहाँ सोझो सिधा हुनुहुन्थ्यो युधिष्ठिर महाराज। अनि त्यहाँ त्यो कार्यकलाप सञ्चालन गर्ने कौटिल्यहरू थिए, तिनीहरूले जति पासा हान्नुहुन्छ त्यति हार्नुभयो, दुर्योधनले जित्यो भन्ने यस्तै किसिमका कुराहरू गर्दै गर्दै युधिष्ठिर महाराजलाई नङ्गा बनाए। व्यवहारले, सम्पत्तिले नङ्गा बनाए, सकिदिए। पाँच पाण्डवको सम्पत्ति सम्पूर्ण सकिसकेपछि अनि द्रौपदी महारानीलाई छाप भने, द्रौपदी महारानीलाई छाप भनेपछि अनि त्यो पनि जित्यौँ भने, भनिसकेपछि अब त्यहाँ त ठुलो एउटा वज्रपात भयो। त्यो भइसकेपछि द्रौपदीले आफ्नो विचार व्यक्त गर्नुभयो। अनि विचार गर्नु व्यक्त गरेर पनि त्यहाँ लाग्ने कुरो थिएन, त्यहाँ कौटिल्य मान्छेहरू थिए। यसपछि फेरि दोस्रो पटक दिउँसो क्रीडाको सुरु भयो। त्यो दोस्रो पटकमा पनि त्यस्तै छलकारी कार्यक्रम त्यहाँ भएको हुँदा उनीहरू पाँच पाण्डवहरू वनवास जाने अनि गुप्तवास बस्ने यस्ता किसिमका क्रियाकलापहरू त्यहाँ भएपछि त्यो क्रियाकलाप अनुसार आफ्नो वाक्य पुरा गर्नको लागि इमानदारिताका साथ पाँच पाण्डवहरू आफ्नो राज्य छोडेर वनवासतिर जानुपर्ने कार्यक्रम त्यहाँ उपस्थित भएर उहाँले स्वीकार गरे। म यहाँसम्म प्रस्तुत गरेर म आजको विश्राम दिन्छु। जयतु संस्कृतम्।
1: सहयात्री विनु शर्मा सँगै सरोज कोइरालाको नमस्कार।
2: यस नेपाली खबरका साथमा नबिल बैंक सधैं सँगै अघि। स्वादिलो पोसिलो र अर्गानिक च्याउ भनेकै राजा च्याउ।
3: विद्युत निर्यातबाट एक वर्षमै 29.32 अर्ब आमदानी, व्यापार घाटा 18 खर्ब, प्रधानमन्त्रीका सल्लाहकार खुसुक्क भारत भ्रमणमा, काङ्ग्रेस विवाद फेरि सर्वोच्चमा, शैली बदलेर अघि बढ्ने संस्थापनको अठोट, सत्ता लोभले मारेर नेकपाको फेरि पुनर्मिलन लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले गोर्खापत्र दैनिकमा छापिएको गाउँमा हट्दै विभेद शीर्षकको शुभ समाचार।
1: समाजमा लामो समयदेखि जरा गाडेर बसेको जातीय विभेद अब विस्तारै हट्दै गएको पाइएको छ। यसको एउटा सकारात्मक उदाहरण कालीकोटको गाउँमा देखिएको छ। दलित समुदायका एक व्यक्तिको मृत्यु भएपछि अन्त्येष्टि संस्कारमा गैर दलित समुदायका स्थानीय पनि मलामी गए। मृतकको घरमा शुद्ध हुने दिनमा तयार गरिएको सामूहिक भोजमा दलित र गैर दलित समुदायका नागरिक एउटै स्थानमा बसेर सँगै भोजन गरेको देखियो। यो सौहार्दपूर्ण वातावरणमा कालीकोटका गाउँमा चलिरहेको छ। केही समय अघिसम्म यो अवस्था थिएन। एक महिना अगाडि राजकोट नगरपालिका 3 का कर्ण कुमालकी आमाको मृत्यु भयो। उहाँको शव बोक्नेदेखि 13 दिने तिथिको भोजमा राजकोट 2 का दयाराम सिमखडा सहभागी हुनुभयो। उहाँ दलित समुदायसँगै बसेर भोजन गरिरहेको तस्विर पोस्ट गर्दै दलित अधिकार कर्मी कमल कुमालले विभेद हट्दै गरेको र समाजलाई सचेतीकरण गरिरहेको भनी सन्देश प्रवाह गर्नुभएको छ।
4: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी न हो, सधैँ किन एक नास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
5: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

0: Essentials. LG ले ले आयो नया LG Essential Series. अब किफायती मूल्य में रेफ्रिजरेटर, वॉशिंग मशीन, एसी को कंप्लीट रेंज, 10 वर्ष को वारंटी सहित 0% नो कॉस्ट ईएमआई. नागरिकता भए पुग्छ. हर एक घर को खुशी घर घर में LG. LG, life's good.
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को. यो तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर.
2: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर. 2078 देखि बिजुली निर्यात थालेको नेपालले राम्रो आमदानी गर्न थालेको छ. त्यसअघिका वर्षमा आयात मात्र गर्दै आएको नेपालले अहिले विद्युत व्यापारमा नाफा बढाउँदै लगेको छ. 2082-83 भारत र बंगलादेशमा गरी 29,32,47,00,000 रूपियाँको बिजुली निर्यात भएको छ भने भारतबाट नेपालले सुखायाममा 10,22,74,00,000 आयात गरेको छ. एकै वर्षमा बिजुली व्यापारमा 19,09,72,00,000 रूपियाँ नाफा भएको छ. आर्थिक वर्ष 2080-81 नेपालले बिजुली आयात भन्दा बढी निर्यात गरिरहेको छ. आयातको तुलनामा निर्यात वर्षेनी बढ्दै गएको प्राधिकरणका निमित्त कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले बताएका छन्. हामी आयातबाट खुद निर्यातकर्ता भइसकेका छौं. उनले भनेका छन् अहिले औसतमा 1,000 मेगावाट निर्यात गरिरहेका छौं. उनको भनाइ छ वर्षयाममा देशभित्र खपत भई बस्ने बिजुली नेपालले भारत र बंगलादेशमा निर्यात गर्दै आएको छ. हाल नेपाल र भारतले अन्तर्देशीय प्रसारण लाइन मार्फत विद्युत आयात क्षमता 1,530 र निर्यात क्षमता 1,850 मेगावाट पुर्याइसकेका छन्. अर्को वर्षसम्म 2,500 मेगावाट क्षमताको पूर्वाधार तयार हुन्छ. भारतले विद्युत निर्यात हुने आयोजनाको स्वीकृति दिन ढिलाइ गरिरहेको छ. कूटनीतिक पहलमा जोड़ दिनुपर्छ. पूर्व कार्यकारी निर्देशक विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक हितेन्द्र देव साक्यको भनाइ छ विद्युत आयातकर्ताबाट नेपाल 4 वर्षमै निर्यातकर्ता मुलुक बन्न सफल भएको छ. वर्षायाममा देशभित्र खपत भएर बस्ने करिब 1,000 मेगावाट भारत र बंगलादेशलाई बिक्री गर्न नेपाल सफल भएको छ. विद्युत निर्यातबाट 1 वर्षमै 29,32,00,000 आमदानी शीर्षकमा कान्तिपुर दैनिकमा यो खबर छ.

0: नागरिक दैनिकले व्यापार घाटा 18 खर्ब शीर्षकमा खबर लेखेको छ। स्वदेशमा उत्पादन हुने वस्तु पनि विदेशबाट आयात हुँदा मुलुकको व्यापार घाटा उच्च भएको छ। नेपालको वैदेशिक व्यापारमा आयातको उच्च निर्भरता हुँदा आर्थिक वर्ष 2082-83 व्यापार घाटा करिब 18 खर्ब रुपियाँ नजिक पुगेको छ। स्वदेशमै उत्पादन गर्न सकिने कृषि खाद्यान्न औद्योगिक तथा उपभोग्य वस्तु समेत ठूलो परिमाणमा विदेशबाट आयात भइरहँदा व्यापार घाटा फराकिलो बन्दै गएको हो। सरकारले आयात प्रतिस्थापन, उत्पादन वृद्धि र निर्यात प्रवर्धनका कार्यक्रम घोषणा गर्दै आए पनि त्यसको प्रभाव अपेक्षा अनुसार देखिन सकेको छैन। भन्सार विभागले बिहिबार सार्वजनिक गरेको आर्थिक वर्ष 2082-83 वैदेशिक व्यापार तथ्याङ्क अनुसार नेपालको व्यापार घाटा 17 खर्ब 81 अर्ब रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्ष 2081-82 व्यापार घाटा 15 खर्ब 27 अर्ब रुपैयाँ थियो। एक वर्षको अवधिमा मात्रै व्यापार घाटा 2 खर्ब 54 अर्ब रुपैयाँ अर्थात 15.88% बढेको हो। यो तथ्याङ्कले मुलुकको आयात मुखी अर्थतन्त्र अझै गहिरिँदै गएको स्पष्ट संकेत गरेको छ।
1: प्रधानमन्त्री बालेन्द्र शाहका प्रमुख सल्लाहकार कुमार बेन्जनकार बेन गोप्य रूपमा नयाँ दिल्ली गएको खुलेको छ। भ्रमणका क्रममा उनले भारतीय विदेश मन्त्रालयका वरिष्ठ अधिकारीसँग भेटवार्ता गरेका थिए। बेनको नयाँ दिल्ली भ्रमण र भेटवार्ताबारे प्रका बुधबार नेपाल खबर .com समाचार प्रकाशन गरेको छ। समाचारमा उनले भारतीय विदेश मन्त्रालयका वरिष्ठ अधिकारीसँगै राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालसँग पनि भेटवार्ता गरेको दावी गरिएको छ। त्यस्तै भ्रमणको चर्चा पछ्याइरहेकाले प्रमुख सल्लाहकार बेनसँग विभिन्न संचार माध्यमले समेत चासो राखेका छन्। तर उनले आफू भारत गएको र भारतीय सरकारका वरिष्ठ अधिकारीसँग भेट भएको विषयलाई अस्वीकार गर्दै आएका छन्। तर परराष्ट्र मन्त्रालय स्रोतका अनुसार बेन राजसभा सभापति रवि लामिछाने र परराष्ट्र मन्त्री शिशिर खनाललाई समेत जानकारी नदी चुपचाप नयाँ दिल्ली गएर फर्किएका थिए। गोपनीयता कायम गर्न बेन काठमाडौँ पार्टी .com संचालक रोशन खड्कासँग पहिलो चरणमा विमान मार्फत सिमरा पुगेका थिए। त्यसपछि उनीहरू रक्सोल हुँदै सड़क मार्गबाट दिल्ली गएको स्रोतको भनाइ छ। उनीहरू 19 असारमा गएर 23 काठमाडौँ फर्किएका जनाइएको छ भने 19 असार बिहान 7:35 बजे बुद्ध एयरको फ्लाइट 551 मार्फत सिमोरा पुगेका थिए। सिमोरा रक्सोल नाकाको सबैभन्दा नजिकको विमानस्थल हो। कूटनीतिक स्रोतका अनुसार भारतीय पक्षले उनीहरूको दिल्लीसम्मको सड़क यात्रा व्यवस्थापन गरेको थियो। उनीहरू सोही बाटो भएर 23 असारको बिहान सिमराबाटै फर्किएको जनाइएको छ। बेनले सिमोरा गएको स्वीकार गरे पनि भारत प्रवेश गरेको अस्वीकार गरेका छन्। उनले आफू हेटौडा र चितवन गएको बताएका छन्। चितवनबाट हवाई मार्ग प्रयोग नगरी सड़क मार्गबाट काठमाडौँ फर्किएको कारण सोद्धा उनले सड़कको अवस्था सुधारिएकाले त्यसलाई सहज विकल्प ठानेको बताएका थिए। बेनले डोभालसँग नेपाल भारत सम्बन्ध, नेपालको प्राथमिकता तथा प्रधानमन्त्री शाहको सम्भावित भारत भ्रमण लगायतका विषयमा छलफल गरेका थिए भने कूटनीतिक स्रोतका अनुसार बेनले डोभालसँग नभई भारतीय विदेश मन्त्रालयका वरिष्ठ अधिकारी तथा केही उच्च गुप्तचर अधिकारीसँग समेत भेट गरेको खुलेको छ। परराष्ट्र मन्त्री शिशिर खनालले पनि नयाँ दिल्लीमा भएका भनिएका भेटघाटबारे जानकारी लिन खोजेका थिए। तर मन्त्रालयका एक वरिष्ठ अधिकारीका अनुसार उनले बेनले वास्तवमा कसलाई भेटे भन्ने पुष्टि गर्न सकेनन्। परराष्ट्र मन्त्रालयका एक उच्च अधिकारीले भनेका छन्, हामीसँग सल्लाह गरेको भए उनलाई यस्तो भ्रमण नगर्न सुझाव दिन्थ्यौं। त्यस्तै 29 असारमा पुनः बेनसँग सम्पर्क गरिएको थियो तर उनले त्यसबेला पनि भारत नगएको बताएका थिए। त्यसपछिको सातामा भने उनको भारत भ्रमणबारे परराष्ट्र मामिलामा चासो राख्ने वृत्तमा चर्चा र जिज्ञासाको विषय बनेको थियो। प्रधानमन्त्री शाहको पहिलो औपचारिक विदेश भ्रमण कुन देशबाट हुन्छ भन्ने विषयमा लामो समयदेखि चासो रहँदै आएको छ। परम्परा अनुसार नेपाली प्रधानमन्त्रीहरूले पदभार ग्रहण गरेपछि पहिलो द्विपक्षीय भ्रमण भारतबाट सुरु गर्ने गरेका छन्। तर पदमा बसेको 100 दिन पूरा हुँदा समेत प्रधानमन्त्री शाहले विदेश भ्रमणको कुनै संकेत दिएका छैनन्। किन खुसुक्क भारत गए कुमार बेन शीर्षकमा कान्तिपुर दैनिकमा यो खबर छ।
0: सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछाने उत्तरी छिमेकी राष्ट्र चीनको भ्रमणमा जाने हुनुभएको छ। सभापति लामिछाने सहित 5 सदस्यीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै अगस्त 2 साता अर्थात यही साउन महिनाको अन्त्यतिर 5 दिने भ्रमणका लागि चीन जाने तयारी गर्नुभएको हो। चीनको औपचारिक भ्रमणका क्रममा सभापति लामिछानेले चिनिया विदेश मन्त्री वाङ यी सहित सत्तारूढ़ दलका उच्च तहका नेताहरूसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम तय भएको रासोपा स्रोतले जनाएको छ। चीन भ्रमणका क्रममा विदेश मन्त्री वाङ यी सँग भेट हुने निश्चित भए पनि अन्य उच्च नेतृत्वसँगको भेटबारे भने विस्तृत खुलाइएको छैन। रासोपाको यस अघिको विदेश विभागको सदस्य समेत रहिसक्नुभएका सभापति लामिछाने निकट एक केन्द्रीय सदस्यले भन्नुभयो, पार्टी टू पार्टी सम्बन्ध अन्तर्गत भ्रमण हुन लागेको हो। खासमा सभापतिज्यूलाई यस अघिको संसद कालमा नै चीनबाट निम्तो थियो, तर यसपटक राम्रोसँग कुराकानी हुने संकेत पाएका छौं। उच्च तहमा कुराकानी हुन्छ। यता यो खबरसँगै बालेन्द्र आफ्नै नीतिमा यू टर्न उपशीर्षकमा खबर छ। प्रधानमन्त्री बालेन्द्र शाहले गत भदौ 24 अघि विगतका सरकारले विदेशी राजदूतदेखि तल्लो तहका कूटनीति कर्मचारीलाई समेत सिंहदरबारदेखि बालुवाटारसम्म सीधा पहुँच दिएर नेपालको आन्तरिक मामिलामा विदेशी हस्तक्षेप बढ़ाएको न्यारेटिभ बनाउनु भएको थियो। यही न्यारेटिभ चिर्न भन्दै प्रधानमन्त्री शाहले चैत 13 गते शपथ ग्रहण गरे यता कुनै पनि विदेशी दूतावासका प्रतिनिधिसँग छुट्टा छुट्टै अर्थात वन अनवन भेटवार्ता नगर्ने नीति लिनुभएको थियो, तर प्रधानमन्त्री शाह शुरूआती दिनदेखि अपनाइएको कूटनैतिक दूरीको नीतिबाट अहिले आएर पछाडि हट्नु भएको मात्रै छैन, परराष्ट्र मन्त्रालयलाई नै बाइपास गरेर गुपचुप कूटनीतिक अभ्यास शुरू गर्नुभएको छ। हिमालय टाइम्समा छापिएको खबर हो यो। चीन भ्रमणमा जाँदै रासोपा सभापति रवि उच्चस्तरीय राजनीतिक भेटवार्ता हुने शीर्षकको खबर र यससँगै छापिएको बालेन्द्र आफ्नै नीतिमा युटर्न उपशीर्षकको खबर।
1: नेपाली काँग्रेसभित्रको विवाद उत्कर्ष उन्मुख भएका बेला पार्टीको इतरपक्ष आधिकारिकता विवादमा पुनरावलोकन निवेदन लिएर सर्वोच्च अदालत पुगेको छ। गत पुसमा भएको विशेष महाधिवेशनलाई वैधानिकता दिने निर्वाचन आयोगको निर्णयलाई सर्वोच्च अदालतले सदर गरेपछि काँग्रेसको इतरपक्ष सर्वोच्चको फैसला पुनरावलोकनमा मागसहित पुनः सर्वोच्च पुगेको हो। बीपी स्मृति दिवसको अवसरमा बुधबार राजधानीमा कार्यक्रम आयोजना गर्दै इतरपक्षले पार्टी एकताका लागि संस्थापन पक्षलाई अल्टिमेटम दिएको छ। साथै प्रदेशमा प्रदेश स्तरीय भेला गरेका उनीहरूले साल 29 गते राष्ट्रिय भेला गर्ने निर्णय गरेका छन्। त्यसअघि नै पुनरावलोकन निवेदन सहित अदालत पुगेको इतरपक्षले त्यसकै जगमा अब पार्टीको 15 महाधिवेशनको समानान्तर गतिविधि अघि बढाउने निकट स्रोतको दावी छ। सभापतिको हैसियतमा शेरबहादुर देउवा र कार्यवाहक सभापतिको हैसियतमा पूर्णबहादुर खड्काले महाधिवेशनको अगुवाई गर्नेछन्। तत्कालीन सभापति देउवा र कार्यवाहक सभापति खड्काका तर्फबाट पुनरावलोकन निवेदन परेको छ। उक्त निवेदनमाथि 3 न्यायाधीशको इजलासमा सुनवाई भई अघि बढाउन निस्सा दिने वा नदिने विषयमा निर्णय हुनेछ। त्यो निर्णय 3 न्यायाधीशको कार्यकक्षबाट नै हुनेछ। उनीहरूले निस्सा झिकाउन आदेश दिए काङ्ग्रेस विवादले नयाँ रूप लिनेछ।
0: नेपाली कंग्रेसले आफ्ना सांगठनिक गतिविधिको शैली बदलेर अघि बढ्ने घोषणा गरेको छ। पार्टीका संस्थापक नेता बीपी कोइरालाको 44 स्मृति दिवसका अवसरमा कंग्रेसले विगत केही समयदेखि सञ्चालन गर्दै आएको जरा अभियानको औपचारिक समापन गर्दै नवीन परिस्थिति नवीन संकल्प नवीन अभियानको शुरूआत गरेको हो। समस्या र सामाजिक रूपान्तरणका मुद्दामा केन्द्रित नागरिकका दैनिक समस्या र सामाजिक रूपान्तरणमा केन्द्रित हुने गरी यो नयाँ अभियान घोषणा गरिएको पार्टीले जनाएको छ। कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कंग्रेसका सभापति गगन कुमार थापाले पार्टी सत्ता र शक्तिको प्रतिस्पर्धामा मात्र सीमित हुन नहुने बताउनुभयो। उहाँले कंग्रेस अब समाज र सिद्धान्तलाई प्राथमिकतामा राखेर अघि बढ्ने स्पष्ट पार्नुभयो। चुनाव जित्ने वा हार्ने डरले गरिरहेको हार्ने डरले पार्टीहरू सञ्चालन हुन नहुने उहाँको भनाइ छ। हिमालय टाइम्समा छापिएको खबर हो यो। सांगठनिक गतिविधिको शैली बदलेर अघि बढ्ने कंग्रेसको प्रतिबद्धता शीर्षकमा हिमालय टाइम्समा छापिएको खबर हो।
1: गत हप्ता सुदूरपश्चिम प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएपछि शुरू भएको नयाँ सत्ता समीकरण साथै प्रदेशमा फेरबदलको चरणमा पुगेको छ। नेपाली काँग्रेसले एमालेसँग गठबन्धन तोड्ने निर्णय गरेसँगै सुदूरपश्चिम कर्णाली र बागमती प्रदेश सरकार अल्पमतमा परेका छन्। अब कोशी मधेस गण्डकी र लुम्बिनी प्रदेशमा मात्र काँग्रेस एमाले गठबन्धन कायम छ, तर केही दिनमै ती प्रदेशका सरकार समेत ढल्ने दिशामा छन्। सुदूरपश्चिमबाट बजेटका विषयमा दुई दलबीच कुरा नमिल्दा सत्ता सहकार्य नै टुट्ने अवस्था आउँदा देशभरका प्रदेश सरकार ढल्ने पक्का भएका छन्। यससँगै एमाले र नेकपा बीच नयाँ समीकरणको प्रक्रिया अघि बढेको छ। प्रदेश सत्ता सहकार्यका लागि बिहिबार एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड बीच छलफल भएको थियो। प्रचण्ड ओली निवास गुण्डु पुगेर सत्ता सहकार्य अघि बढाउने विषयमा छलफल गरिसकेकाले सातवटै प्रदेशमा नयाँ सत्ता समीकरणका लागि औपचारिक रूपमै एमाले नेकपा अघि बढेको नेकपाका नेता अग्नि सापकोटाले बताएका छन्। प्रदेश सरकार निर्माणमा एमालेसँग सहकार्य गर्ने विषयमा घनीभूत छलफल भइरहेको सापकोटाको दावी छ। त्यस्तै नेकपा एमालेका नेता महेश बर्तौलाका अनुसार एमाले अध्यक्ष केपी शर्मा ओलीले नेकपा संयोजक प्रचण्डबीच सत्ता समीकरणका सन्दर्भमा कुराकानी अघि बढेको छ। नेकपामा संयोजक पुष्पकमल दाहाल प्रचण्ड बुधबार एमाले अध्यक्ष केपी ओली निवास गुण्डु पुगेर प्रदेश सरकारमा सहकार्य अघि बढाउने विषयमा छलफल गरिसकेका छन्। योसँगै साथै प्रदेशमा नयाँ सत्ता समीकरणका लागि औपचारिक रूपमा एमाले नेकपाको गठबन्धनमा प्रदेश सरकार बन्ने प्रक्रिया शुरू हुने चरणमा रहेको छ।
0: राष्ट्रिय सभा बिजनेस विहीन शीर्षकमा गोर्खापत्र खबर लेख्छ। विधेयक अभावले राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिलाई नियमित विधायन प्रक्रियाबाट बाहिर धकेलेको छ। समितिले अब ऐन कार्यान्वयन मापन अध्ययन अनुसन्धान र संघीय इकाई बीचको विधायकीय अन्तर सम्बन्धलाई प्राथमिकतामा राखेको छ। विधायन व्यवस्थापन समितिको बैठकले ऐन कार्यान्वयन मापन र विधायकीय अन्तर सम्बन्ध अध्ययन गर्न दुई उपसमिति गठन गरेको छ। सो उपसमितिले कार्यान्वयन मापन गर्नुपर्ने ऐनको पहिचान र सूची तयार गर्नेछ। यस कार्यका लागि उपसमितिलाई एक महिनाको समय सीमा तोकिएको छ। उपसमितिको अध्ययन सिफारिशका आधारमा विधायन व्यवस्थापन समितिले मापन गर्नुपर्ने ऐन छनौट गरी अध्ययन गर्नेछ। त्यस्तै अर्को उपसमितिले संघीय एकाई बीचको विधायकी अन्तर सम्बन्ध र त्यससँग सम्बन्धित विषयको अध्ययन गर्नेछ। ऐन कार्यान्वयन मापन उत्तर विधायकी अध्ययन अन्तर्गतको प्रक्रिया हो। यस मार्फत कानून कार्यान्वयन, त्यसका चुनौती र सुधारका आवश्यकता अध्ययन गरिन्छ। गोर्खापत्रमा छापिएको खबर हो यो।
1: वर्षायाममा सधैँ टाउको दुखाइको विषय बनेको मुगलिन नारायणघाट सड़क खण्डको विकल्पमा सड़क विभागले त्रिशुली पारी समानान्तर सड़क निर्माणको योजना बनाएको छ। त्यसका लागि रेखाङ्कनको काम भइरहेको सड़क विभागको भनाइ छ। विभागका महानिर्देशक डाक्टर विजय जयसीले मुगलिन नारायणघाट सड़क खण्डको विकल्पमा त्रिशुली पारी समानान्तर सड़क निर्माण गर्न विभागबाट रेखाङ्कनको काम भएको बताएका छन्। मुगलिन नारायणघाट खण्डमा त्रिशुली पारी समानान्तर सड़क निर्माण गर्ने स्थानीय तहबाट ठाउँ ठाउँमा ट्र्याक खन्ने काम भइरहेको छ। सम्बन्धित सड़क डिभिजनहरूले पनि काम गरिरहेका छन्। यसका साथै विभागबाट समानान्तर सड़क निर्माण गर्न रेखाङ्कनको काम भइरहेको समेत उनले बताएका छन्। त्यस्तै त्यस क्षेत्रमा सानो वर्षा हुँदा पनि पटक पटक पहिरो जाने गर्छ। नारायणगढको पोखरा बसपार्कदेखि मुगलिनसम्मको 35 किलोमिटर सड़क भौगोलिक दृष्टिकोणले जोखिमपूर्ण र संवेदनशील रहेको छ। यसको स्तर उन्नति गरिसकेपछि पनि यस खण्डमा हालसम्म पटक पटक पहिरो गइसकेको छ।

0: आवाज हो नेपाली रेडियो नेटवर्क को तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। नयाँ राजदूत नियुक्तिको प्रक्रिया अन्तिम चरणमा पुगेको छ। करिब डेढ महिना अघि शुरू भएको छनौट प्रक्रिया अन्तर्गत परराष्ट्र मन्त्री शिशिर खनालले अर्को सातासम्म केही नाम सिफारिस गर्ने तयारी गरेका छन्।